0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ। आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको हिजो साँझ आयोजित पत्रकार सम्मेलन मार्फत रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम भएको छ। रासोपाले 18 उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको थियो। प्रतिनिधि छनौटको काम लगभग सकिएको प्रवक्ता झाले बताउनुभयो। राजनैतिक, आर्थिक, सांगठनिक, विधानसहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरी 151 सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। केन्द्रीय बैठकले विधान संशोधन गरेको छ। बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भन्नुभयो, प्रदेश सभापतिलाई पदेन सदस्य राख्ने गरी 151 केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ। हाल रासोपामा 121 केन्द्रीय सदस्य छन्। पराजुलीका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति 3, महामन्त्री 2, एक महिलासहित सहमहामन्त्री 5, प्रवक्ता 1, एक महिलासहित सहप्रवक्ता 3, कोषाध्यक्ष तथा एक महिलासहित सहकोषाध्यक्ष 2 रहनेछन्। अहिलेको रासोपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन। विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा 1 अनिवार्य महिला हुनेछन्। त्यस्तै विधानले 151 सदस्यमध्ये 51 केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने गरी विधान संशोधन गरिएको छ। वृहत राजनैतिक समायोजनलाई ध्यानमा राखी 1 उपसभापति, 1 महामन्त्री, 2 सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताउनुभयो। अब रासोपामा खुला प्रतिस्पर्धाबाट 79 केन्द्रीय समिति चयन हुनेछन्। पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन्। प्रत्येक प्रदेशबाट 1 महिलासहित 5-5 केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ। महाधिवेशनमा 3,918 प्रतिनिधि सहभागी हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका 2 महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेश 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि हिजो चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटनाभन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नुपर्नेमा जोड समेत दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्ने

मा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आगामी मक्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र अस्ति बसेको केन्द्रीय कार्य समितिको बैठकले मक्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। त्यस्तै आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन र असोज 15 देखि 24 गतेसम्म 7 वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छेन्द्रनाथको भोटो जात्रा हिजो अवलोकन गर्नुभयो। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा सरिक भई उहाँले जात्राको अवलोकन गर्नुभएको हो। राष्ट्रपति पौडेलले रातो मच्छेन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो। कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश मनोज कुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीगणको उपस्थिति रहेको थियो। हरेक वर्ष रातो मच्छेन्द्रनाथको रथ जावलाखेल पुगेको 4 दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जुन 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको 69 औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। 2016 देखि 21 जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्ययन हुँदै आएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन गरिँदै आएको छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान 7 बजे राष्ट्रिय खेलकुद परिसरमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समिति अन्तर्गत गर्न लागि कार्यक्रममा यस क्षेत्रका अनुयायीहरूको बाक्लो उपस्थिति हुने जनाइएको छ। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमिमध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। सरकारले महिलालाई लक्षित गरी 7 वटै प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात सङ्घको सहकारीमा कम्तीमा 7 वटा बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने र काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा 18 वटा बस सञ्चालनको तयारी गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 औं दीक्षान्त समारोहमा 2,193 विद्यार्थी दीक्षित भएका छन्। त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्जवल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको मृत्यु भएको छ। बिहिबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका 6 मन्द्राङ स्थित कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षकै
14 वर्षीय शिशिर गाह र 24 वर्षका पूजन गाहको हिजो शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। विगत 2 महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्ध हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने बताउनुभयो। र फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। गैराती क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 गोलले हराउँदै जर्मनी विजयी भएको हो। आइभरी कोस्टले 30 मिनटमा गोल गर्दै अग्रता लिएको थियो तर 68 मिनटमा जर्मनी गोल फर्काउन सफल भयो। त्यसपछि अतिरिक्त समयमा शानदार गोल गर्दै जर्मनी विजयी भएको हो। जितपछि जर्मनी समूह ईको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै हिजो राति भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि शानदार जित निकालेको छ। ह्युस्टन रङ्गशालामा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि 5-1 गोलको शानदार जित निकालेको हो। अहिले कुरासाओ र इक्वेडर बीच खेल भइरहेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असार 7 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार जुन 21 सन् 2026, नेपाल सम्मत 1146। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। यो प्रसंगलाई आज प्रकाशित सबैजसो पत्र पत्रिकाले प्रमुख खबर बनाएका छन्। गोर्खापत्र, राष्ट्रिय दैनिकले पनि रासोपा महाधिवेशनको विषयलाई प्रमुख प्रसङ्ग बनाएर खबर प्रकाशित गरेको छ। अग्र पृष्ठमा राष्ट्रिय स्वतन्त्र पार्टीले अब बन्ने केन्द्रीय समितिको आकार 158 सदस्यीय बनाउने विषयलाई उल्लेख गरिएको छ। यो महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले चित्रित गरेको छ। हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयरमा छँदा पार्टीमा उहाँको समूह समाहित भएको थियो। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य विभिन्न राजनीतिक दलहरूबाट समेत आएका नेताहरू र कार्यकर्ताहरू समेत रहेका छन्। यसर्थ यो महाधिवेशनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो एकता महाधिवेशनका रूपमा समेत चित्रित गरेको प्रसङ्ग आज गोर्खापत्र दैनिकमा रहेको छ। टेलिभिजन प्रस्तोताका रूपमा रहनुभएका रवि लामिछाने 4 वर्षको अन्तरालमा पहिलो दलको सभापतिसम्म पुगेको यात्रालाई उल्लेख गर्दै आज कान्तिपुर दैनिकले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। असाधारण जनसमर्थनसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने चुनौती लगायतका प्रसङ्ग पनि आज कान्तिपुर दैनिकले अग्र पृष्ठमा उल्लेख गरेको छ। महाधिवेशन आजदेखि अघिल्लै दिनदेखि चहलपहल बाक्लो प्रसङ्ग पनि आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ। यति बेला चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको बाक्लो चहलपहल देखिएको प्रसङ्ग रहेको छ। भरतपुर क्षेत्रमा देशका 77 जिल्लाका प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेका छन्। त्यसै गरी आमन्त्रित अतिथिदेखि अन्य शुभेच्छुकहरू पनि महाधिवेशन स्थल पुगेको प्रसङ्ग कान्तिपुर दैनिकमा रहेको छ। आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसङ्ग नयाँ पत्रिका दैनिकमा पनि रहेको छ। उद्घाटन सत्र के कस्तो हुने प्रसङ्गलाई नयाँ पत्रिका दैनिकले अगाडि सारेको छ। नेतृत्व चयनका लागि विद्युतीय मतदान हुने विषय पनि आज नयाँ पत्रिका दैनिकले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको सिलसिलामा उल्लेख गरेको छ। उम्मेदवारी शुल्कको विषय पनि रहेको छ। निर्वाचन आचार संहिता प्यानल र गुटबन्दीमा पूर्ण रोक लगायतका प्रसङ्गहरू पनि पत्र पत्रिकामा रहेका छन्। करिब 4 करोड खर्च हुने अनुमान राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। 4 करोडको आय स्रोतका रूपमा प्रतिनिधिहरूलाई 5,000 शुल्क तोकिएको र विभिन्न पदका उम्मेद्वारहरूले रकम तिर्ने विषयलाई समेत उल्लेख गरिएको छ नयाँ पत्रिका दैनिकको यो खबरमा। साथै आजको अन्नपूर्ण पोष दैनिकले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई प्राथमिकता दिएको छ। राजनीतिक दृष्टिकोण के कस्तो हुने भन्ने सन्दर्भमा चर्चा परिचर्चा भइरहेका बेला अन्नपूर्ण पोस्टले राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोणको सन्दर्भमा समाचार लेखेको छ। पूर्ण लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन र सदाचार, सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्व लगायतका विषय राष्ट्रिय स्वतन्त्र पार्टीको मूल राजनीतिक उद्देश्य र एजेन्डा रहने प्रसङ्ग अन्नपूर्ण पोष दैनिकमा रहेको छ। 5,600 प्रतिनिधि सहभागी हुँदै नेपाल समाचार पत्रले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूको विषयमा खबर प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यी खबरहरू मध्ये सबैभन्दा पहिला गोर्खापत्र दैनिकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसङ्गलाई लिँदै
छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको अन्तिम तयारी पूरा भएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष मिनी माधव खनालले जानकारी दिनुभयो। हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ, ससाना तयारीका काम अन्तिम अवस्थामा पनि भइरहन्छ, उहाँले भन्नुभयो। महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस सौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचना युक्त डोम निर्माण गरिएको छ। करिब 3,000 वर्ग मिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ। यस्तै रासोपाको ब्यानर, प्लेकार्ड र तोरणले नवविवाहित दुलही झैँ भरतपुर सजिएको छ। प्रतिनिधिलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन्। महाधिवेशनमा भाग लिन देश विदेशका प्रतिनिधि भरतपुर आउन थालेको प्रसङ्ग पत्र दैनिकमा रहेको छ। केन्द्रीय समिति 158 सदस्य बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदहरू रहने निर्णय गरेको छ। भरतपुरमा शनिबार साँझ बैठकपछि पत्रकार सम्मेलन मार्फत निर्णय सुनाउँदै विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले विभिन्न निर्णय भएको जानकारी दिनुभएको हो। ड्रोन मार्फत ट्राफिक व्यवस्थापनको अनुगमनको प्रसङ्ग पनि आज गोर्खापत्र दैनिकमा रहेको छ। त्यसै गरी कान्तिपुर दैनिकको प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन टेलिभिजन कार्यक्रम सिधा कुरा छाडेर 6 असार 2079 राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा रवि लामिछानेले भन्नुभएको थियो, हामी भ्रष्टहरूको दिमागमा घन्टी बजाउँछौँ। प्रस्तावित नाम र चुनाव चिन्ह लिएर जानु अघि सुशासनको यात्रा सुरु भएको घोषणा गर्नुभएका लामिछानेले नेतृत्व गरेको पार्टीले 5 महिनामै अप्रत्याशित मत मात्र पाएन, चुनाव लगत्तै बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा समेत सहभागिता जनायो। 11 पुष 2079 शपथ लिएकै दिन प्रचण्डले उहाँलाई उपप्रधान एवं गृहमन्त्री बनाउनु भयो। सांसद शिशिर खनाल, डोलप्रसाद अर्याल र तोसीमा कार्की पनि मन्त्री बन्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक यात्रा छोटो अवधिमा ठूलो राजनीतिक उपलब्धि हासिलको प्रसङ्ग कान्तिपुर दैनिकमा रहेको छ। महाधिवेशन आजदेखि तर चहलपहल बाक्लो समाचार शीर्षक पनि रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आजदेखि सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन शनिबारदेखि नै उद्घाटन स्थलका गेस्ट हाउस र चौरमा चहलपहल बाक्लिएको छ। मञ्च निर्माण लगायतका सबै तयारी पूरा भएको आयोजकले जनाएको प्रसङ्ग कान्तिपुर दैनिकमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसङ्गमा नयाँ पत्रिका दैनिकले यसरी हुँदैछ उद्घाटन सत्र खबर प्रकाशित गरेको छ। भरतपुर स्थित गेस्ट हाउस सौरमा दिउँसो 2 बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घन्टी बजाएर महाधिवेशन उद्घाटन गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको राजनीतिक उद्गम स्थल र राजनीतिक यात्राको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनसँगको साइनो झनै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ। काङ्ग्रेसबाट पुष्पा भुषाल, एमालेबाट प्रदीप ग्यावाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङदेनले शुभकामना दिनुहुनेछ। नेतृत्व चयनका लागि 80 मेसिन तयार गरिएको छ। त्यसबाहेक अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेदवारी शुल्क सभापतिका लागि 51,000, प्रस्तावक 51 समर्थक, पदाधिकारीका लागि 41,000,
दस्तुर, एक प्रस्तावक, 21 समर्थक र केन्द्रीय सदस्यका लागि 21,000 दस्तुर, एक प्रस्तावक, 21 समर्थक तोकिएको छ। केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी र मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 लागू गर्दै प्यानल र गुटबन्दीमा रोक लगाएको छ। खर्चको सवालमा समाचारमा लेखिएको छ, रासोपाको पहिलो महाधिवेशनमा करिब 4 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार प्रतिनिधि बाट संकलन गरिएको लेबी तथा दर्ता शुल्कबाट खर्चको हिस्सा व्यवस्थापन गरिएको छ। खबर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ। काठमाडौँ उपत्यका अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क गोर्खापत्र दैनिकमा खबर रहेको छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन गरिएको पूर्व सचिव रामबहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 ओडाहरूको अतिक्रमित सरकारी जग्गा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँभित्रकै अन्य नगरपालिकामा के कति जग्गा अतिक्रमणमा परेको छ, उक्त जग्गाको तथ्याङ्क नभएको विषयलाई गोर्खापत्र दैनिकले आज अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल खबर रहेको छ। भालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्नै लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि व्यक्त गर्न सकेका छैनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारको काम सही गतिमा अघि बढेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो प्रसङ्ग आज अन्न पोस्ट दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन। वर्षा हुन नसक्दा धान रोपाइँमा समस्या देखिएको छ। देशव्यापी रूपमा अबको एक सातापछि देशैभर भारी वर्षाको सम्भावना। आज नेपाल समाचार पत्रले यो खबर प्रकाशित गरेको छ। नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक आचा अर्यालले आगामी आइतबारदेखि केही दिन देशभर भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो। यद्यपि कहाँ कहाँ कति वर्षा हुन्छ भन्ने विषयमा विस्तृत जानकारी भने आउन अझै 3-4 दिन लाग्ने उहाँले बताउनु भएको छ। भित्रियो मनसुन, एक सातापछि देशैभर भारी वर्षाको सम्भावना। आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले? अध्यादेश जारी भएकै भोलिपल्ट संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीश सिफारिस, तर त्यसपछि बैठक नै बसेन। निर्वाचन आयोगको प्रमुख आयुक्त पद 14 महिनादेखि रिक्त। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, थारू आयोग, मधेसी आयोग र मुस्लिम आयोग पनि अध्यक्ष पद 15 महिनादेखि खाली। आजको कान्तिपुर दैनिकमा खबर रहेको छ, जुन समाचारमा पूर्व न्यायाधीशको भनाई र राष्ट्रिय समावेशी आयोगका पूर्व अध्यक्षको भनाइलाई समावेश गरिएको छ। ल्याउनै नहुने अध्यादेश ल्याए, ल्याइसकेपछि प्रधान न्यायाधीशको मात्रै सिफारिस भएर अरूको नहुँदा शक्तिको पछाडि मात्रै लागेको हो कि भन्ने आशंका भयो। बलराम केसी पूर्व न्यायाधीश हुनुहुन्छ उहाँ सर्वोच्च अदालतका। त्यसै गरी नयाँ संविधानसँगै बनेका नयाँ आयोगहरू अनावश्यक हुन् कि भन्ने मनोविज्ञान छ, त्यही कारण पदपूर्ति हुन ढिलो हुने गरेको छ। रामकृष्ण तिमेल सेना पूर्व अध्यक्ष राष्ट्रिय समावेशी आयोग, संवैधानिक आयोगमा आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले? यो समाचारमा कुन संवैधानिक आयोगमा कति संख्यामा पदाधिकारी रिक्त रहेको विषयलाई तथ्यगत रूपमा उल्लेख गरिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा खाली रहेको 4 पद अध्यक्ष सहित, त्यसै गरी मुस्लिम आयोगमा 2 पद खाली रहेको छ अध्यक्ष सहित, थारू आयोगमा 2 पद खाली रहेको छ अध्यक्ष सहित, मधेसी आयोगमा पनि 2 पद खाली रहेको छ अध्यक्ष सहित, राष्ट्रिय समावेशी आयोगमा पनि 2 पद खाली रहेको छ अध्यक्ष सहित, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद खाली रहेको छ, राष्ट्रिय मानवाधिकार आयोगमा 1 सदस्य पद खाली रहेको छ, राष्ट्रिय महिला आयोगमा 1 सदस्य पद खाली रहेको छ, राष्ट्रिय दलित आयोगमा 2 सदस्य पद गरी 19 जना पदाधिकारी नियुक्त गर्नुपर्नेछ। त्यसका लागि संवैधानिक परिषदको बैठक र संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ। तथापि प्रधान न्यायाधीशको नियुक्तिपछि संवैधानिक परिषदको बैठक बस्न नसकेको प्रसङ्ग पनि आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। दक्ष जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा गोर्खापत्र दैनिकमा खबर रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं कृषि तथा वन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले कृषि तथा वन विश्वविद्यालयलाई विशिष्टीकृत विश्वविद्यालयका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। चितवनको रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयको 5 दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री पोखरेलले गुणस्तरीय शिक्षा, अनुसन्धान, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्धनमा सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दक्ष जनशक्ति उत्पादन सरकारको प्राथमिकता गोरखापत्र दैनिकमा खबर रहेको छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। कान्तिपुर दैनिकको आर्थिक पृष्ठमा उद्यमीलाई नाफाभन्दा सुरक्षाको चिन्ता शीर्षकमा खबर प्रकाशित छ। खबरमा विभिन्न सम्बद्ध व्यक्तिहरूको भनाइलाई समेत उद्धृत गरिएको छ, जसमा अञ्जन श्रेष्ठको भनाइ रहेको छ। उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुनुहुन्छ। कानुन कसिलो बन्दैछन्, उद्योगी व्यवसायलाई थुन्छौँ भन्ने धारणा पनि आइरहेका छन्। यसले एकातिर निजी क्षेत्रमा त्रास बढाएको छ भने अर्कोतिर बाहिर पनि राम्रो सन्देश गएको छैन। त्यसै गरी कमलेश अग्रवालको भनाइ रहेको छ, उहाँ चेम्बर अफ कमर्सको अध्यक्ष हुनुहुन्छ। अहिले निजी क्षेत्र ठुलो त्रासमा छ, पछिल्लो समय सम्पत्ति शुद्धिकरण व्यवस्थाले निजी क्षेत्रमा त्रास सिर्जना गरेको हो। यति बेला उद्यमीको मनोबल बढाउने वातावरण चाहिएको छ। त्यसै गरी भवानी राणाको भनाइ रहेको छ, उहाँ उद्यमी हुनुहुन्छ, साथै नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व अध्यक्ष समेत हुनुहुन्छ। विगतमा सरकारी प्रणालीमा रहेर काम गर्दा निजी क्षेत्रबाट केही कमी कमजोरी भए होलान्, सरकारी प्रणालीमा सुधार हुन थाल्यो भने निजी क्षेत्र पनि सुध्रिन्छ, तर आज भोलि भने हुँदैन। त्यसै गरी निकोलस पाण्डेको भनाइ रहेको छ, उहाँ नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष हुनुहुन्छ। अनुसन्धान सुरु नहुँदै उद्योगी र निर्माण व्यवसायलाई पक्राउ गर्ने मुद्दा चलाउने प्रवृत्तिले निजी क्षेत्रलाई त्रासमा पारेको छ, पहिले बुझेर मात्र उनीहरूलाई कारवाही गरौँ, उहाँको भनाइ रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड बक्यौता भाडा खबर प्रकाशित रहेको छ। सुदूरपश्चिम प्रदेशले नयाँ गाडी किन्न छुट्यायो 30 करोड समाचार शीर्षक पनि रहेको छ यसै पृष्ठमा। त्यसै गरी आजको कारोबार दैनिकले पर्यटकले भरियो पोखरा, नेपाली भारतीय र तेस्रो मुलुकका पर्यटक आएपछि अहिले पोखराका होटलमा 90% अकुपेन्सी पुगेको छ, आजको कारोबार दैनिकको खबर हो। साथै कारोबार दैनिकको अग्र पृष्ठमा बढी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको
1: नेपाल टेलिकम राष्ट्रको संचार।
4: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। आजदेखि सुरु हुने महाधिवेशनको चहल पहल अहिले चितवनमा हिजोदेखि नै सुरु भएको छ। विशेष गरी महाधिवेशन सुरु हुने उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल भाग लिएको छ। मञ्च निर्माण लगायतका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर सहितको महाधिवेशन लोगो अङ्कित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ र आजको उद्घाटन सभापति लामिछाने र वरिष्ठ नेतासँगै प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुहुने कार्यक्रम रहेको छ। अर्कोतर्फ आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। स्वस्थ वृद्ध अवस्थाको लागि योग भन्ने यो वर्षको नारा तय गरिएको छ र नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस यति बेला मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन मनाउने गरिन्छ। विशेष गरी संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णयअनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। यसरी भारत र नेपालले अगाडि बढाएको अभियानले एउटा विश्वव्यापी रूप लिएको छ। यो विश्वव्यापी रूप लिँदै गर्दा योगको महत्त्व संसारभर नै बढ्दै गएको छ। योग कुन अर्थमा मानव जीवनका लागि उपयोगी हुन्छ? योगलाई हाम्रो जीवनलाई जीवनसँग प्रत्यक्ष जोड्न, निरन्तर जोड्नका लागि हामीले के कस्तो उपायहरू गर्नुपर्छ, के कस्तो हाम्रो कार्यविहार गर्नुपर्छ? सँगै योग दिवस मनाइरहँदा अन्तर्राष्ट्रिय आरोग्य दिवसको चर्चा पनि छ। नेपाल सरकारले सन् 2027 चाहिँ आरोग्य दिवसका रूपमा मनाउने गरेको छ, मनाउने घोषणा पनि गरेको छ। यो आरोग्य दिवसलाई चाहिँ विश्वव्यापी बनाउने सन्दर्भमा नेपालको भूमिका पनि महत्त्वपूर्ण छ। नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले आरोग्य दिवसको मान्यता पनि दिएको हो। आजको सन्दर्भमा हामी अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा कुराकानी गर्छौँ, सँगै आरोग्य दिवसको सन्दर्भमा पनि कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ जीवन विज्ञान प्रतिष्ठानका संस्थापक रमेश नेपाल। नेपालज्यू,
5: हजुर,
4: स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: अब आज अन्तर्राष्ट्रिय योग दिवस, नेपाल र भारतको जुन खालको पहलले एउटा विश्वभरि यो योग दिवसले चाहिँ मान्यता पाएको छ, विश्वभर आज योग दिवसका रूपमा मनाइँदैछ, यहाँले आजको दिनलाई कसरी लिनुहुन्छ?
5: यो मानव जातिकै लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, किनभने यो योग हुन त योग भन्ने बित्तिकै अहिले चाहिँ यो एक प्रकारको आसन अथवा शारीरिक व्यायाम मात्रै भन्ने बुझिन्छ, तर त्यस्तो होइन। योगको मूल अर्थ हो सच्चिदानन्दसँग आफूलाई जोड्नु अथवा आफूभित्र रहेको आनन्द स्वरूपसँग आफैलाई जोड्नु योग हो। अब बाहिर पनि हामीले कसरी बुझ्नुपर्छ भने जुन जुन विषयले हामीलाई सुख दिन्छ, त्यो सुख दिने विषयसँग आफू जोडिनु या सुख दिने विषयलाई आफूमा जोड्नु योग हो। जस्तो खानपान, कस्तो खानपान खायो गर्यो भने हामी स्वस्थ हुन्छौँ, सुखी हुन्छौँ। आहार विहार विचार व्यवहार हरेक कुरामा सुख दिने पक्षलाई चाहिँ जोड्नु। त्यहाँ सुख दुःख दुइटै कुराहरू हुन्छन्, राम्रा नराम्रा दुइटै हुन्छन्। राम्रा कुराहरूलाई जसले आनन्द दिन्छ, सुख दिन्छ, त्यस्ता विषयसँग आफूलाई जोड्ने कलालाई योग भनिन्छ। त्यसकारण पनि यो आफूसँग आनन्दसँग जोड्ने भएको हुनाले योग दिवस आफैमा महत्त्वपूर्ण छ।
4: भनेपछि अब योग भन्ने बित्तिकै सुख दिने राम्रो पक्षलाई सम्झनु पर्यो, यसमा चाहिँ दुःख नराम्रा कुराहरू चाहिँ त्यो योगभित्र परेन।
5: बिल्कुल, योग भनेकै आफूलाई सकारात्मकतासँग अथवा खुसी दिने विषयसँग, आनन्द दिने विषयसँग अथवा आरोग्यतासँग आफूलाई जोड्नु योग हो। हजुर,
4: अब पछिल्लो अहिले हेर्ने हो भने मानिसहरू जब दुःख पर्छ, जब स्वास्थ्यमा समस्या आउँछ, तब चाहिँ योगलाई सम्झने गरेको परिपाटी छ। के यही मात्र हो त? अब हामी सामान्य अवस्थामा सुख हुँदा योगलाई सम्झन सक्दैनौँ कि दुःख पर्दा, स्वास्थ्यमा समस्या पर्दा मात्रै योगलाई सम्झने हो र?
5: यो त मानवीय गुण हो। जस्तो हामी आफन्तहरू, इष्टमित्रहरू या कसैलाई पनि सम्झँदा पनि त दुःख पर्दैखेरि याद गर्छौँ नि त। सुखमा भन्दा बढी दुःखमा चाहिँ नि हामीलाई याद आउँछ, यो स्वाभाविक कुरा हो। अब बिरामी भएपछि मात्रै औषधिको याद आउँछ, डक्टरको याद आउँछ। यसलाई यो मानवीय गुण हो, यसलाई पनि हामीले अन्यथा लिनु हुँदैन। तर मूलत के हो भने मानिस र यो पशु पक्षीमा फरक के छ भने मानिसले यो भविष्यलाई अनुमान गरेर त्यो अनुसारको योजना बनाएर जीवन निर्वाह गर्न सक्छ। अब जनावरलाई यो सुविधा छैन, मानिसले अरूको देखेर चेत्न सक्छ। जस्तो जनावरलाई आफै पऱ्यो भने मात्रै चेत्छ, अरूलाई देखेर चेत्न सक्दैन उसले। तर मानिसमा चाहिँ त्यो विशिष्ट प्रकारको गुण, अरूलाई देखेर चेत्ने भएको छ। अरूलाई देखाएको छ नि त बिमारी हुँदो रहेछ, शरीर छ, रोगी त भइन्छ। त्यस कारण रोगलाई रोग लाग्न नदिने उपायको रूपमा योग छ। अब यसलाई किन अवलम्बन नगर्ने भनेर एउटा पहिल्यैदेखि सतर्कता, यो बिमारीबाट चाहिँ आफू मुक्त हुने एउटा चाहिँ अभियान यो मानिसले गर्न सक्छ, होइन? अब यो चाहिँ एउटा मानवीय पक्ष भयो। तर सामान्यतया हामी चाहिँ कस्तो छ भने बिमारी भइसकेपछि मात्रै उपचार खोज्ने बानी लागेको छ। त्यस अन्तर्गत यस्तो भएको हो, यो पनि शुभ छ। बिमारी नै भएपछि पनि योगमा जाँदाखेरि धेरै मानिसहरूको बिमारी हटिरहेको छ नि त। त्यस कारणले गर्दाखेरि यो नगर्नुभन्दा त्यो पनि धेरै राम्रो छ। हजुर,
4: अब यसलाई योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउन यो दैनिक हाम्रो क्रियाकलापसँग कसरी जोड्न सकिन्छ, कसरी जोड्ने होला?
5: यसको एउटै मात्रै तरिका हो, हाम्रो अवचेतन मनलाई प्रशिक्षित गर्नु। जस्तो आज पनि मैले योग गरेँ, आनन्द आयो, किनभने योगका त हरेक आसनले आनन्द दिन्छ। योगासनहरूले अनि शरीर हलुका बनाउँछ, निर्भार हुन्छ, यस्तो आनन्द आउँछ। त्यस कारणले जब मानिसले त्यो आफू योग गर्दाखेरि जुन आनन्दको अनुभव गर्छ, आज गर्यो, भोलि गर्यो, पछि गर्यो, बानी लाग्छ। त्यो बानी लागेपछि योग नगरिकन मानिस बस्नै सक्दैन। असली कुरा के हो भने बानी अथवा अवचेतन मन, हामीले कुनै पनि राम्रा विषयहरूलाई अवचेतन मनमा पुर्याउनु पर्छ। अनि त्यो चाहिँ नि अवचेतन मन क्रियाशील भइसकेपछि आदत बन्छ। अब उही कुनै बिहान उठेर योग नगरिकन खोइ कामै गर्न सक्दैन, बानी लाग्यो नि उसलाई, त्यतापट्टि रस पसिहाल्छ। त्यसले गर्दाखेरि हजुर,
4: अब यो वर्षको अन्तर्राष्ट्रिय नारा अन्तर्राष्ट्रिय योग दिवसको स्वस्थ बुढौलीका लागि योग भन्ने राखिएको छ। अब यसले चाहिँ बुढेसकालमा मात्र योग आवश्यक पर्छ भन्ने देखाउन खोजेको हो कि वा यो यो वर्षको नारालाई यहाँले कसरी लिनुभएको छ, हामीले कसरी बुझ्न सकिन्छ?
5: यो चाहिँ नि नारा मात्रै नभएर मलाई लाग्छ अहिलेको नारा यथार्थ हो, किनभने यो वृद्धावस्थाको लागि योग जुन भनियो नि यो त बच्चादेखि गर्ने योग पनि साँच्चै भनेदेखि वृद्धावस्था नै राम्रो बनाउनको लागि हो, जवानी मात्रै होइन। त्यसले चाहिँ एउटा बच्चादेखि योग गर्यो भने जीवनभर त उस्वस्थ हुन्छ, तर सामान्यतया मानिसहरू बिमारी हुने भनेको वृद्ध अवस्थामा त्यसै बढी सताउँछ बिमारीले। अब यस्तो अवस्था होस् हाम्रो जीवन कि मृत्यु त रोक्न सकिन्न, किनभने जन्मेपछि मर्नुपर्छ थाहा छ, मृत्युमा हाम्रो हात छैन, तर मृत्युसम्म जाँदाखेरि कस्तो जीवन बाँच्ने हाम्रो हातमा छ। यदि सबै योग गरिरहेको छ, ध्यान गर्छ, योग गर्छ, प्राणायाम गर्छ, खानपानमा सजगता उसले अपनाएको छ भने मर्ने बेलासम्म पनि हाँस्दै हाँस्दै खेल्दै खेल्दै खाँदा खाँदै सबैसँग बिदा भएर जानु पाइयो नि त, बिरामी भएर थाला पर्नु परेन, कसैले स्याहार्नु परेन, होइन? तर हामी सबैको चाहना के हो भने बुढेसकालमा चाहिँ कसैले स्याहार्नु नपरोस्, थाला पर्नु नपरोस्, ओछ्यान पर्नु नपरोस्, हामी सबैको चाहना हो, र त्यो चाहना योगले मात्रै पुरा हुन्छ। त्यस कारण यो चाहिँ नि वृद्धावस्थाको लागि योग भनेर नाराजले चाहिँ त्यसलाई इङ्गित गर्न खोजेको हो।
4: अब योग भन्ने बित्तिकै सामान्य अर्थमा धेरैको बुझाइमा चाहिँ एउटा आसन हो, विभिन्न खालका आसन हो, आसनमा गरिने क्रियाकलापलाई योग भनिन्छ भन्ने छ कि योग भन्ने बित्तिकै आसन मात्र बुझ्न सकिन्छ कि यसका अन्य आयामहरू छन्? अलिकति स्पष्ट गरिदिनुहोस् न।
5: होइन, यो त स्पष्ट छ। अब महर्षि पतञ्जलि सुरुवात गर्नुहुन्छ, उहाँले उहाँबाट योग सुरु भएको मान्न सकिन्छ। हुन त यसको प्रवर्तक भगवान् शिव भनिन्छ, तर पनि पछिल्लो समयमा महर्षि पतञ्जलिले यसलाई व्यवस्थित गर्नुभएको छ। र उहाँले भन्नुहुन्छ, महर्षि पतञ्जलि भन्नुहुन्छ, सबभन्दा पहिला त अथ योगानुशासन, योग भनेको अनुशासन हो, अनुशासित जीवन छैन भने योग भएन। कति बेला उठ्ने, कति बेला खाने, कति बेला सुत्ने, कति बेला काम गर्ने, होइन, कसरी गर्ने, यो सबै अनुशासित हुनुपर्छ। त्यस कारण अथ योगानुशासन, योग भने अनुशासनबाट सुरु हुन्छ, पहिलो कुरा त्यो। दोस्रो उहाँ भन्नुहुन्छ, योगा चित्त वृत्ति निरोधा, योगले चित्तका जुन वृत्तिहरू छन् भनेको मतलब हामीलाई जो सुख दुःख दिने हाम्रो मन हो, कोही पनि होइन, सारा दुःखको बिमारीको साराको कारण चाहिँ मन नै हो। त्यस कारण यो मूल मन भएको हुँदाखेरि यो मनका जुन अशान्तिहरू छन् त्यसलाई हटाउने योग हो। अब यो कसरी हटाउँछ भन्दा महर्षि पतञ्जलि भन्नुहुन्छ, अष्टाङ्ग योग, योगका 8 अङ्गहरू छन्, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि, 8 अङ्ग छन् योगका। यसमध्येको आसन चाहिँ एउटा अङ्ग पऱ्यो है। अब एउटा अङ्ग समातेर पुरै मानिस समाते भनेर भन्छान्नु, यो चाहिँ बुद्धिमानी हुँदैन, होइन? अब मानिसको एउटा एउटा हात समात्यो, एउटा गोडा समात्यो, एउटा औँला समात्यो, अथवा रौँ समात्यो, अनि त्यहाँबाट मैले चाहिँ नि पुरै मानिस समातिहालेँ भनेर हुँदैन। त्यो चाहिँ पुरै योग 8 अङ्ग मिलेर योग भने हुन्छ, एउटा अङ्ग मात्रै होइन। जसरी हात खुट्टा टाउको शरीर मिलेर हाम्रो अङ्ग अङ्ग मिलेर हाम्रो शरीर बनेको छ, त्यसै गरी 8 अङ्ग मिलेर योग भनेको छ। योगी भनेको जसले 8 अङ्गमा काम गर्यो त्यसलाई योगी भन्न सकिन्छ। त्यस कारणले यो एउटा भाग हो आसन, तर एउटा भाग पनि यति कल्याणकारी रहेको कि आज एउटा योगको 8 अङ्गमध्ये एउटा अङ्गले त संसार यति आकर्षित भएको छ, 8 अङ्गलाई प्रयोग गर्ने हो भने कस्तो हाल होला भनौँ न। त्यस कारण यो चाहिँ एक अङ्गलाई मात्रै बुझ्नु चाहिँ राम्रो होइन, तर पनि त्यसले पनि यति ठुलो काम गरिरहेको छ कि नहुनुभन्दा त्यही पनि राम्रो छ।
4: अब योगले यति व्यापकता पाएको छ केही समयमै, अन्तर्राष्ट्रिय भनौँ न विश्वव्यापी भएको छ, विश्व अन्तर्राष्ट्रिय दिवस पनि विश्वभर नै मनाउने गरिन्छ। अब यो सन्दर्भमा अब योगलाई चाहिँ अझै व्यापक बनाउन विशेष गरी नेपालको कुरा गर्दा हरेक पुस्तामा चाहिँ योगलाई चाहिँ सँगै लाने सन्दर्भमा अब पाठ्यक्रमदेखि विद्यालय तहदेखि होइन उमेर समूहको विभिन्न पुस्तामा समेत लाने सन्दर्भमा के गर्नु पर्ला अब सरकारले होइन अब योसँग सम्बन्धित व्यक्ति संस्थाहरूले चाहिँ यसलाई चाहिँ व्यापक बनाउन र हरेक पुस्ताको एउटा अङ्गका रूपमा बनाउनका लागि चाहिँ के गर्नु पर्ला, यहाँको सुझाव के छ?
5: मूल कुरा त यो यसको जनचेतना नै हो, र जनचेतना प्रयोगात्मक हुनुपर्छ। मान्छेलाई मुखले मात्रै बुझाएर त्यो बुझ्दैन है, उसलाई गराएरै देखाउनु एकपटक, गराएर जुन प्रकारले उसले कहाँबाट आनन्दको रस पाउँछ। किनभने योग स्वस्थ बन्नको लागि मात्रै होइन, योग त आनन्द प्राप्तिको लागि हो, र जहाँ आनन्द हुन्छ त्यहाँ बिमारी हुँदैन, जहाँ बत्ती हुन्छ त्यहाँ अँध्यारो हुँदैन, त्यसै गरी जहाँ आनन्द हुन्छ त्यहाँ पीडा हुँदैन, पीडा भयो भने त आनन्दै भएन नि। त्यसकारण बिमारी भनेको पीडा हो, योग आनन्द हो। त्यसले योग आनन्द प्राप्तिको लागि बनाइएको हो, यो बिमारी हटाउनको लागि होइन साँचो अर्थमा। त्यसकारण जब व्यक्तिले योग आसनहरूबाट अथवा योगका अष्टाङ्ग योगका नियमहरूबाट जुन आनन्द प्राप्त गर्छ त्यसलाई उसले छोड्दै छोड्दैन। तिमीले खोजेको सुख, तिमीले जुन सुख खोजेका छौ अहिले, मानिस त्यो सुखको लागि नसामा गएको छ होइन, तपाईँको यो झगडा अशान्ति सबै त्यो सुख प्राप्त गर्नलाई नै हो कि। त्यो मान्छेले अहङ्कारमा सुख देखेको छ, मानिसले विभिन्न विषयमा सुख देखाएको छ, भोगमा सुख देखाएको छ। हेर बाबु, भोगमा होइन असली सुख त योगमा पो छ। जब योगमा त उसले सुख पायो, आनन्द पायो भने ऊ किन नसामा जान्छ, किन गलत बाटोमा जान्छ? त्यो प्रयोगात्मक रूपमा सचेतना अहिले आवश्यक छ। त्यति गर्न सक्यो भने हामीले योगलाई व्यापकता दिन सक्छौँ, सबैले प्रयोगलाई बढीभन्दा बढी जोड दिने। हजुर,
4: अब छोटकरीमा अब योगसँगै आरोग्यको कुरा पनि उठ्ने गर्छ, उठेको छ, आरोग्य दिवस पनि मनाउने गरिएको छ, आरोग्य दिवस घोषणा गरेर। अब यो योग र आरोग्यको फरक छोटकरीमा?
5: यसो छ, योगमा आठवटा अङ्गहरू मात्रै आए, एम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि भनेर, तर आरोग्यमा समष्टि पर्छ। आरोग्य भनेको रोग रहित जीवन, त्यसको लागि आरोग्यका लागि कस्तो खानपान गर्ने, खानपान खानेकुरा कस्तो हुने, अनि त्यो खाने तरिका कस्तो हुने, खाने समय कस्तो हुने होइन, त्योदेखि लिएर आहार विहार विचार व्यवहारको एक एक कुराहरू सच्याएर आरोग्य जीवन, यसको उद्देश्य नै आरोग्यता हो। आरोग्यता भन्ने बित्तिकै रोग रहित जीवन कसरी बाँच्न सकिन्छ, यसले चाहिँ नि कसैलाई निषेध गर्दैन। आधुनिक पद्धतिहरू र पुरातन पद्धतिहरू, सबै पुरानोदेखि लिएर अहिले नयाँ भइरहेका अनुसन्धान रिसर्चहरूलाई पनि आरोग्यले चाहिँ समाहित गर्छ। अब जस्तो तपाईँको योगमा मात्रै चाहिँ जुन सूत्रहरू पहिला बने त्यति मात्रै हो, त्योभन्दा बाहिर योगमा सूत्र जोड्ने ठाउँ छैन। तर आरोग्यमा सबै कुरा जोड्न सकिन्छ, सबै समेट्न सकिन्छ। अहिलेको आधुनिक रिसर्चहरूलाई पनि, स्वास्थ्य सम्बन्धी सबै अध्ययनहरूलाई हेरेर त्यो अनुसारका विधि तरिकाहरू बनाउन सकिन्छ। किन आरोग्यले समष्टिलाई जोड्छ, त्यसकारण आरोग्य भित्र योग पनि पर्छ, ध्यान पनि पर्छ, भयो भरको सबै कुरा।
4: हस् हस् हस् हस् रमेश नेपालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो छोटो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ आज अन्तर्राष्ट्रिय योग दिवस, यो योग दिवसको सन्दर्भमा केन्द्रित रहेर जीवन विज्ञान प्रतिष्ठानका संस्थापक रमेश नेपालसँग कुराकानी गर्यौँ। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
9: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
8: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
10: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
4: के हुन्छ?
3: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
4: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
3: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
4: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
9: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 5423159।
11: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
11: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: लोकतन्त्रबाट कहिले विमुख नहुने सभापति रवि लामिछानेको भनाई। आगामी वर्ष 15,700 हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग पुनः बन्द गरिएको दावी र फिफा विश्वकप अन्तर्गत गैराति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्स विजयी।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा उद्घाटन हुँदैछ। आज उद्घाटन हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भइसकेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता भालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। प्रवक्ता झाले राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका बताउनुभयो। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनु भएको छ। पार्टीको महाधिवेशन अघि हिजो चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा उभिएकाले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने बताउनुभयो। उहाँले घर र समाजमा हुने दुर्घटनाभन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन महाधिवेशन सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा देशभरका महाधिवेशन प्रतिनिधि चितवन पुग्ने क्रम जारी छ। चितवन संवाददाता सूर्य प्रसाद अधिकारीको सहयोगमा केशव ढुङ्गानाको रिपोर्ट।
4: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेसँगै देशभरबाट महाधिवेशन प्रतिनिधि एवं नेता कार्यकर्ताहरू भरतपुर पुग्ने क्रम सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि भरतपुरको गेस्ट हाउस चौरमा मञ्च निर्माण गरिएको छ भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू हुनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र महाधिवेशन स्थल पुगेका प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको रासोपा चितवन सभापति मिनी माधव खनालले बताउनु भयो।
5: प्रतिनिधिहरू चाहिँ 76 जिल्लाबाट यहाँ आउने क्रम सुरु भइसकेको छ। 3500-4000 संख्यामा प्रतिनिधि साथीहरू चाहिँ यहाँ सहभागी हुन आउनुहुनेछ बन्द सत्रको लागि भने खुल्ला सत्रमा हामीले लगभग 40-50 हजारको संख्या चाहिँ अनुमान गरेका छौँ। प्रतिनिधिहरूको लागि वासस्थानको लागि हामीले यहाँका होटल व्यवसायी संघहरूसँग समन्वय गरेर 150+ होटलका नामावलीहरू हामीले 77 जिल्लामा पुर्याइसकेका छौँ र साथीहरूले चाहिँ होटल बुकिङ गर्ने क्रम चाहिँ चलिरहेको छ।
4: महाधिवेशनमा शुभकामना दिनका चर्चाका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहितका अतिथिहरूलाई निम्तो पठाइएको र पार्टीको पहिलो अधिवेशन भएकाले उच्च

0: प्राथमिकताका साथ सबै अतिथि एवं महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनका लागि राम्रो तयारी भएको राष्ट्रपालले जनाएको छ। महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरू सहभागी हुनुहुनेछ। राष्ट्रपाका महामन्त्री भूपदेव शाह
1: उद्घाटन चाहिँ हाम्रा मुख्य दुई नेताहरू आदरणीय सभापतिज्यू र वरिष्ठ नेता तथा सम्मानीय प्रधानमन्त्रीज्यूले चाहिँ घण्टी बजाएर चाहिँ हाम्रो महाधिवेशनको चाहिँ उद्घाटन गर्नुहुनेछ। हाम्रो जति पनि आधिकारिक कार्यक्रम छ, आधिकारिक कार्यक्रममा चाहिँ उपस्थित हुनुपर्ने ठाउँमा समय मिलाएर
0: पार्टीको पहिलो महाधिवेशन चितवनमा हुनु चितवनका कार्यकर्ताहरूका लागि समेत गौरवको विषय भएकाले स्थानीय कार्यकर्ताहरू समेत थप उत्साहित छन्। यसले महाधिवेशनको तयारी थप सहज भएको बताउनुहुन्छ सांसद एवं रासोपा चितवनका नेता प्रभा ढकाल।
2: आज पहिलो पटक ऐतिहासिक महाधिवेशन चितवनमा भइरहेको छ, त्यो कारणले गर्दा अझ धेरै गर्व लागिरहेको छ। संगठनका सम्पूर्ण साथीहरूले यसलाई एकदमै नजिकबाट साथ र सहयोग गरिराख्नु भएको छ।
0: महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँमा जर्मन ह्याङ्गर लगाएर टेन्ट टाँगिएको छ। उद्घाटन सत्रमा 4,000 भन्दा बढी प्रतिनिधिहरू एवं पार्टीका नेता तथा कार्यकर्ता गरी 50,000 जना भन्दा बढीको सहभागिता रहने राष्ट्रपालले जनाएको छ। यस्तै चितवनको गर्मीलाई मध्यनजर गरी महाधिवेशन स्थलमा हेल्थ डेस्क स्थापना गर्नुका साथै एम्बुलेन्स सहित 24 घण्टा स्वास्थ्य कर्मी रहने व्यवस्था गरिएको छ। महाधिवेशनको स्वास्थ्य सेवा समितिका संयोजक डाक्टर मनोहरलाल प्रधान,
3: हामीले 3 कम्तीमा पनि हामीले एम्बुलेन्स फुल मोबाइल एम्बुलेन्स राखेका छौँ, त्यसमा फुल इक्विप, त्यसमा कम्तीमा पनि 1 डाक्टर, 1 नर्स, 1 हेल्थ असिस्टेन्ट प्यारामेडिक्स र एउटा चाहिँ एमडीजीपी अथवा चाहिँ इमर्जेन्सी स्पेसलिस्ट, 3 एम्बुलेन्स राखेको छ।
0: 3 चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीका महत्वपूर्ण दस्तावेजहरू समेत पारित गर्नेछ। स्थापनाको छोटो समयमा नै राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक वृत्तमा समेत उच्च महत्वका साथ हेरिएको छ। चितवनबाट सूर्य अधिकारीको साथमा केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
4: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26-28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा हिजो र अस्ति बसेको केन्द्रीय कार्यसमितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 177 देशले समर्थन गर्ने कृतिमान योग दिवसले कायम गरेको छ। सन् 2016 21 जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मक्षिन्द्रनाथको भोटो जात्रा हिजो अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधि अनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा शरीक भई उहाँले जात्रा अवलोकन गर्नुभयो। राष्ट्रपति पौडेलले रातो मक्षिन्द्रनाथसँगै जीवित देवी कुमारीको पनि दर्शन गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तारको लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइ विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइ योग्य भूमिमध्ये वर्षभरि नै सिँचाइ सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन डडेलधुराको नवदुर्गा गाउँपालिकाले सुरु गरेको अभिभावक तथा विद्यार्थीहरूका लागि मनोसामाजिक शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। यसले आफूहरूलाई शिक्षाप्रति सचेत बनाएको अभिभावकहरूले बताएका छन् भने विद्यार्थीको सिकाइमा पनि राम्रो परिवर्तन ल्याउने गाउँपालिकाको विश्वास छ। डडेलधुराबाट दिपेन्द्र अवस्थीको रिपोर्ट।
5: गत शैक्षिक वर्षदेखि शिक्षक अभिभावक तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक गुणस्तर कायम गर्ने विविध क्रियाकलाप सञ्चालन गरेको नवदुर्गा गाउँपालिकाले यस वर्ष भने पालिकाको 7 माध्यमिक विद्यालयमा शिक्षक अभिभावक र विद्यार्थीहरूलाई मनोसामाजिक शिक्षा प्रदान गरेको छ। गत शैक्षिक वर्षमा पालिकाले विभिन्न विद्यालयहरूमा विद्यार्थी अभिभावक र शिक्षकलाई भेला गरी शैक्षिक बहस समेत सञ्चालन गर्दै सबैको माग बमोजिम अतिरिक्त कक्षा समेत सञ्चालन गरेको थियो। शैक्षिक बहसमा उठेका सुझावका आधारमा खास गरी नतिजा सुधार गर्ने मुख्य उद्देश्य बनाएको भए पनि अपेक्षा अनुसार नतिजा प्राप्त हुन सकेन। कक्षा 8 र एसई परीक्षामा अपेक्षित नतिजा आउन नसकेपछि पालिकाले तिनै अभिभावक शिक्षक र विद्यार्थीहरूलाई विद्यार्थीहरूको मनोबल बढाउन मनोपरामर्शकर्ताको सहयोगमा तालिम प्रदान गरिरहेको छ। मनोपरामर्श तालिमले व्यवहार परिवर्तनका लागि ठुलो सहयोग हुने विश्वास अभिभावकहरूको छ।
6: मेरो नाम कलापति बोहरा। यो कार्यक्रममा एकदमै राम्रै सिकियो। विद्यार्थीको लागि हामीले अभिभावकले यतिसम्म गर्नु पर्दो रहेछ, हामीलाई त्यही पनि थाहा थिएन। अहिले धेरै सिके, विद्यार्थीलाई यति माया गर्नुपर्ने रहेछ अहिले थाहा भयो। हामीले माया गर्नु पर्दो रहेछ खाना बनाउनमा, पढाइमा।
7: मेरो नाम इन्द्र देवी विष्ट हो। आफ्ना छोरालाई राम्रोसँग लगाउने, राम्रोसँग आउने बेला पनि माया गर्ने भनेर धेरै अन्य अन्य कुराहरू ज्ञान ध्यानका सिकायो हामीलाई।
5: ग्रामीण क्षेत्रमा कामको व्यस्तता, विभिन्न प्रकारका सुविधाहरूको अभाव तथा जनचेतना अभावका कारण अभिभावकले विद्यार्थीहरू प्रति गर्ने व्यवहार परिवर्तन हुन सकेको छैन। नवदुर्गा गाउँपालिका वडा नम्बर 4 की डिग्रादेवी विष्टले अभिभावकको भूमिका बारे तालिम लिएपछि आफूमा निकै परिवर्तन आएको अनुभव सुनाउनु भयो।
8: यो बच्चालाई राम्रोसँग सिकाउने कुराहरू धेरै महत्त्वपूर्ण रहेछन्। हामीलाई त थाहा नै, यति जति शिक्षित भए पनि थाहा नहुँदो रहेछ। त्यही अनुसार अब बच्चालाई अलिअलि हामी पनि धेरै माया राख्छौँ भन्ने, अलि मनै भित्रदेखि खुलेर लागौँ कि भन्ने जसो आफूलाई अलि त्यो प्रेरणा जागिर भयो।
5: नतिजा सुधारको विषय विद्यार्थी शिक्षक र अभिभावकको दायित्व हुनुपर्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनुभयो।
9: हामी सबैले आफ्नो जिम्माको जिम्मेवारी लिनै पर्छ र त्यो अन्तर्गत शिक्षकहरूको अलिकति बढी होला र अभिभावक ज्यूहरूले आफ्नो नानी बाबुहरूलाई शिक्षकको गुणस्तर अगाडि बढाउने सवालमा सरसफाइमा के छ, धोकाउटा के छन्, अनि अनुशासन कस्तो छ, विद्यालय आउँछ कि आउँदैन मेरो बच्चा, यी कुराहरू चाहिने अभिभावकले पनि आफ्नो बच्चाको बारेमा दैनिक ध्यान दिनुपर्छ।
5: पछिल्लो पटक विद्यालयको पहुँचमा बाल बालिकाहरू पुगे पनि गुणस्तर सुधार भने निकै चुनौतीपूर्ण छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
4: बाँकी समाचार। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 मृत्यु भएको छ। बिहिबार साँझ नुहाउने क्रममा डुबेर बेपत्ता भएका बगनास काली गाउँपालिका 6 मन्द्राङ स्थित कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 शिशिर गाह र 24 पूजन गाहको हिजो शव फेला परेको प्रहरीले जनाएको छ। विगत 2 क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने दावी गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध स्वरूप हर्मुज जलमार्ग पुनः बन्द गरिएको जनाएको छ। तर अमेरिकी सेनाले उक्त दावीलाई अस्वीकार गर्दै जलमार्गबाट जहाजहरूको आवत जावत जारी रहेको बताएको छ। इरानले लेबनानमा भएका इजरायली हवाई आक्रमणलाई अमेरिका इरान बीच भएको युद्ध अन्त्य सम्बन्धी सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ। उक्त सम्झौतामा विश्वको करिब 20% तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार प्रसार हुने हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने व्यवस्था गरिएको थियो। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष अमेरिका इरान वार्ताका लागि स्विजरल्याण्ड प्रस्थान गर्नुभएको छ। आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले सम्झौताअनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने जनाइएको छ। यसैबीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको बताइएको छ। इजरायल र हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: चालू आर्थिक वर्षको 11 महिनामा 7 लाख भन्दा बढी पर्यटक मुस्ताङको भ्रमणका लागि पुगेका छन्। मेग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसा स्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी र विदेशी पर्यटक मुस्ताङ भ्रमणका लागि पुगेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सडक भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,939 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। पर्यटकको चापका कारण बेनी जोमसोम सडकमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको शुरूआती समयको अनुकूल मौसम जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो। गत आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भौतिक संरचनाहरूको परीक्षण थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर वर्धक रहेको रघुगङ्गा जलविद्युत आयोजनाको मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण सुरु भएको हो। रघुगङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्टरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भर्ने तयारी भएको जानकारी दिनुभयो। 20 मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पार्ट पूर्जा जडान अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धन मार्फत उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउने अभियानलाई अघि बढाएको छ। गाउँपालिकाले नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड दिएको छ। गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो। उखु खेती गर्ने किसानलाई उन्नत जातको बिउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। बेसार खेती गर्ने किसानका लागि भने बिउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राङ्गारिक परामर्श उपलब्ध गराउने गरिएको छ। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत करिब 1,50,00,000 लगानी गरी उखु र बेसार खेती प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईले जानकारी दिनुभयो।
4: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। गैराती क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई 2-1 गोलले हराउँदै जर्मनी विजयी भएको हो। आइभरी कोस्टले 30 मिनटमा गोल गर्दै अग्रता लिएको थियो, तर 68 मिनटमा जर्मनी गोल फर्काउन सफल भयो। त्यसपछि अतिरिक्त समयमा शानदार गोल गर्दै जर्मनी विजयी भयो। जितपछि जर्मनी समूह ईको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै हिजै राति भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि शानदार जित निकालेको छ। ह्युस्टन रङ्गशालामा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि 5-1 गोलको शानदार जित निकालेको हो। अहिले कुरासाओ र इक्वेडर बीच खेल भइरहेको छ। खेलको 75 मिनट चलिरहँदा दुवै टोली गोलरहित बराबरीमा छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा विभिन्न स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.3 र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आज उद्घाटन हुँदै शीर्ष नेताहरूसँगै देशभरका प्रतिनिधि चितवन पुग्ने क्रम जारी। रासोपा लोकतन्त्रबाट कहिले विमुख नहुने सभापति रवि लामिछानेको भनाई। आगामी वर्ष 15,700 भन्दा धेरै हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने सरकारको लक्ष्य। आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग पुनः बन्द गरिएको दावी र फिफा विश्वकप अन्तर्गत गैराती भएका खेलमा जर्मनी र नेदरल्यान्ड्स विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्र मणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा समावेशी बिमाका सम्बन्धमा केन्द्रित रहेर मुख्य रूपमा चर्चा गर्नेछौ, साथमा बिमा सम्बन्धी केही जानकारीमूलक सन्देश पनि समावेश गरेका छौ। कार्यक्रम शुरू गरौं बिमा सम्बन्धी यो सन्देशबाट।

0: नेपालमा पछिल्लो समय बीमा क्षेत्रमा पहुँच बढ्दै गएको छ। बीमामा सबैको पहुँच बढाउन समावेशी बीमा अर्थात गरीब, विपन्न तथा न्यून आय भएकाहरूको सहभागिता गराउने नीति अनुसार अहिले ससाना बीमा योजनाहरू बजारमा आएका छन् भने लघु बीमा कम्पनीहरू यसको अगुवाई गर्दै देशका विभिन्न भौगोलिक क्षेत्रमा पुगिरहेका छन्। यिनै सेरोफेरोमा आज हामीले नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौं। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग यस कार्यक्रमका संयोजक सुरेन्द्र मणि त्रिपाठीले गर्नुभएको कुराकानी।
1: विभिन्न क्षेत्रमा अहिले समावेशीका कुरा भइरहेका छन्, त्यस्तै बिमा क्षेत्रमा पनि समावेशीका कुरा आउँछन्। अब आजको कार्यक्रमको सुरुवात समावेशी बिमा भनेको के होला त्यहीबाट सुरुवात गर्ने हो कि कुराकानीको?
2: अहिले चाहिँ हरेक क्षेत्रमा चाहिँ समावेशिताको कुरा आइरहेको छ, त्यो सँगसँगै अब त्यो विषय बिमामा पनि आउने भयो। बिमा चाहिँ अब यो चाहिँ समग्रमा विभिन्न यो वित्तीय प्रणालीको चाहिँ विभिन्न माध्यमहरू मध्येको एउटा माध्यम भयो। त्यो सँगसँगै अब हामी ब्याङ्किङ क्षेत्रमा भन्छौँ, पुँजी बजारमा भन्छौँ, होइन, बिमामा पनि त्यो विषय त जोडिने नै भइहाल्यो।
1: हजुर,
2: समावेशी बिमा भनेको चाहिँ कस्तो हो भने यो चाहिँ विशेष गरेर न्यून आय भएका वर्गमा, दुर्गम क्षेत्रमा, ग्रामीण क्षेत्रमा जुन वर्गमा चाहिँ बिमा पुगेको छैन त्यो वर्गमा चाहिँ बिमा पुर्याउने भन्ने हो। जस्तै हामी के भन्छौँ भने आदिवासी, जनजाति, महिला, होइन, पिछडिएको क्षेत्र भन्ने जस्तै बिमालाई पनि त्यो वर्गसम्म पुर्याउने र त्यो वर्गका नागरिकहरूको उहाँहरूको चाहिँ सम्पत्तिहरूको चाहिँ बिमाको माध्यमबाट जोखिम रक्षावरण गरेर उहाँहरूलाई चाहिँ सुरक्षित गर्ने चाहिँ एउटा प्रणाली हो यो बिमा चाहिँ। त्यसैले गर्दा अहिले समावेशी बिमाको सन्दर्भमा नेपालमा हामीले चाहिँ अहिले यो लघु बिमा कम्पनीहरू पनि स्थापना भइसकेको छन्। विशेष गरेर चाहिँ न्यून आय भएका वर्गका र दुर्गम क्षेत्रका नागरिकहरूमा चाहिँ बिमाको पहुँच वृद्धि गर्ने उद्देश्यले चाहिँ लघु बिमा कम्पनीहरू पनि स्थापना भएको हुँदा ग्रामीण क्षेत्रसम्म चाहिँ यो बिमालाई पुर्याउने भन्ने नै आशय हो।
1: हजुर, जस्तै कि अब समावेशी बिमाको कुरा गर्दाखेरि ती लक्षित वर्गमा, लक्षित समूहमा गरिब, विपन्न र न्यून आय भएका व्यक्तिहरू पर्छन्, होइन। बिमाको लागि त आर्थिक रूपले चाहिँ सक्षम हुनुपर्छ, उहाँहरूसँग केही न केही पैसा भएको हुनुपर्छ, होइन। कसरी ल्याउन सकियो, कसरी गर्न सकियो?
2: हजुर, हजुरले एकदम राम्रो प्रश्न गर्नुभयो, किनकि बिमा लाई चाहिँ अहिले हामीले कस्तो भने आवश्यकताको रूपमा नभइकन बाध्यताको रूपमा बुझिराखेको र कतिपय नागरिकहरूमा जुन हामी समावेशी बिमा पुर्याउने भनिरहेका छौँ त्यो वर्गमा चाहिँ बिमा गर्ने चाहिँ उहाँहरूसँग चाहिँ त्यो रकमको अभाव, बिमा शुल्क तिर्न सक्ने अवस्था पनि नहुने अवस्था पनि हुनसक्छ। त्यसैले गर्दा यो समावेशी बिमा भनेर चाहिँ यो सानो सानो रकमको बिमा हो कि, यसमा चाहिँ कसैलाई चाहिँ 10,000 होला, 20,000 होला, 1,00,000 रुपियाँको होला, होइन। हामीले बिमा प्राधिकरणबाट जारी निर्देशिकामा के भनेका छौँ भने जीवन बिमामा 5,00,000 र निर्जीवन बिमामा चाहिँ 50,00,000 बिमा चाहिँ यो लघु बिमाभित्र पर्छ भनेका छौँ। त्यसैले गर्दा नागरिकहरूलाई चाहिँ साना साना भए पनि हजुरको जस्तै सहकारीबाट चाहिँ हामी बचत उठाउँछौँ नि, 100 रुपियाँ 200 रुपियाँ उठाए जस्तै बिमा पनि हामी 100 रुपियाँ 200 रुपियाँ 300 रुपियाँ चाहिँ प्रिमियम लिएर वर्षको चाहिँ, अनि त्यो चाहिँ हामीले चाहिँ दुर्घटना बिमाहरू चाहिँ त्यो उपलब्ध गराउन सक्छौँ उहाँहरूलाई। त्यसैले गर्दा चाहिँ यो समावेशी बिमामा चाहिँ उहाँहरूलाई पनि जोड्न सकिन्छ। बिमा प्राधिकरणबाट भएको तथ्याङ्क अनुसार पनि के देखिन्छ भने करिब करिब जीवन बिमामा 50% हाराहारीमा, होइन, वैदेशिक रोजगारीमा जाने नागरिकको बिमालाई समेत जोड्ने हो भने 50% हाराहारीमा पुग्यो भन्छौँ। अझै झन्डै झन्डै 50% त बाँकी नै छ नि त बिमाको दायरामा आउनलाई त। त्यसैले गर्दा पनि यो बिमा चाहिँ जरुरी छ। त्यो बिमामा त हाम्रो ग्रामीण क्षेत्रका जोडिनु भएको छैन, न्यून आय भएका वर्गहरूलाई चाहिँ जोड्न सकिएको छैन।
1: हजुर, अन्तर्राष्ट्रिय अभ्यास यस क्षेत्रमा कस्तो रहेको छ समावेशी बिमाको सम्बन्धमा?
2: अब यस्तो छ, यसमा अब हामी बिमा प्राधिकरणले पनि विभिन्न मुलुकहरूसँग चाहिँ यसको चाहिँ अभ्यास कस्तो छ भनेर हामी उहाँहरूसँग चाहिँ सहकार्य पनि गर्छौँ, होइन। जस्तै यो A2II भन्ने संस्थाहरू छ, उनीहरूले पनि यो इन्क्लुसिभ इन्सुरेन्सको बारेमा चाहिँ ट्रेनिङहरू दिने, उनीहरूले चाहिँ विभिन्न मुलुकहरूमा गरेको चाहिँ प्र्याक्टिसहरूको बारेमा चाहिँ नलेज सेयरिङ गर्ने कार्यक्रमहरू पनि भइराखेका हुन्छ। र अहिले हेर्ने भने त प्रत्येक वर्ष यो इन्क्लुसिभ इन्सुरेन्सको चाहिँ कन्फरेन्सहरू हुन्छ, होइन। अनि त्यसैले गर्दा बाहिरका मुलुकहरूमा विशेष गरेर हेर्ने भने बङ्गलादेशमा यो एकदमै राम्रोसँग अगाडि बढिरहेछ, फिलिपिन्समा छ, होइन, अरू कन्ट्रीहरूमा चाहिँ अफ्रिकन मुलुकहरूमा चाहिँ समावेशी बिमालाई चाहिँ अहिले अगाडि बढाइएको छ भनेको यो सानो सानो बिमा गरेर चाहिँ सानो सानो रकमको बिमा गरेर चाहिँ नागरिकहरूलाई चाहिँ उनीहरूलाई जुन त्यो सानो रकमको पनि भोलि विपद आइलाग्यो भने आवश्यकता पर्छ त्योबाट रक्षावरण गर्ने भन्ने हो। विश्वभर नै अहिले समावेशी बिमाको बारेमा चाहिँ बहस, छलफल, यो कन्फरेन्सहरू चाहिँ भइरहेको चाहिँ अवस्था छ।
1: जस्तो कि अब समावेशी बिमाको कुरा गर्दाखेरि अब कुनै कोषको व्यवस्था गरिएको छैन, जस्तै अब कृषि बिमामा सरकारको तर्फबाट अनुदान दिने व्यवस्था हुन्छ। अब कतिपय त्यस्तो न्यून आय वर्ग भएका गरिब, विपन्न परिवार, होइन, अति विपन्न परिवारहरूका लागि बिमाको दायरामा ल्याउनको लागि सरकारबाट त्यस्तो कुनै अनुदान अथवा कोषको व्यवस्था गरिएको छ कि?
2: यस्तो छ होइन, यो कृषि बिमा पनि के भने यो पनि यो समावेशी बिमामै पर्छ क्या, यो चाहिँ लघु बिमामै पर्छ यो बिमा पनि, किनकि कृषि बिमा हुने भनेको ग्रामीण क्षेत्र दुर्गम क्षेत्रमा चाहिँ बढी हुन्छ होइन। सरकारले जुन कृषि बिमामा अनुदान दिने व्यवस्था छ 50%-80% त्यो पनि यो बिमाभित्र त पर्ने नै भइहाल्यो छ। र अरू बिमा समावेशी बिमामा त अब धेरै विषय जोडिने भयो होइन, त्यसमा चाहिँ विभिन्न वर्गका क्षेत्रका नागरिकहरू भए, भौगोलिक क्षेत्रका नागरिक हुने भए, त्यो क्षेत्रको नागरिकहरूको लागि चाहिँ बिमा प्रिमियममै अनुदान दिने गरी चाहिँ सरकारले त्यसरी छुट्टै यो अब जस्तै जीवन बिमामा दुर्घटना बिमामा उनीहरूको बिमा गरिदिने गरी त्यसरी आएको चाहिँ छैन। तर अहिले कता कता सुरु हुन थाले चाहिँ छ, मैले त्यही जोड्न खोजेको थिएँ हजुरलाई चाहिँ, कर्णाली प्रदेश सरकारले के गरिदिएको छ भने सबै नागरिकहरूको चाहिँ दुर्घटना बिमा गरिदिएको छ कि 2,00,000 रुपियाँ बराबरको चाहिँ प्राकृतिक विपदको कारणले कुनै क्षति भयो होइन, उहाँहरूको मृत्यु भयो अनि औषधि उपचार गर्नु पर्यो भने त्यसले रक्षावरण गर्ने भनेको छ। भर्खरै मात्रै गोर्खाको चाहिँ भीमसेन गाउँपालिकाले उहाँहरूले सुरु गर्नुभएको छ 50,000 बराबरको पालिकाले, गाउँपालिकाले चाहिँ पालिकाभित्र रहनुभएका सबै नागरिकहरूको चाहिँ दुर्घटना बिमा गरिदिनु भएको छ 50,000 बराबरको। उहाँहरू अब ती गाउँमा हुने घरहरू भनेको चाहिँ कस्तो भने हजुरको 2,00,000, 4,00,000, 5,00,000, 10,00,000 भित्रका घरहरू हुन्छन् अधिकांश। उहाँहरूले यो वर्षदेखि चाहिँ सबै घरहरूको चाहिँ बिमा गरेर जाने र भीमसेन गाउँपालिकालाई चाहिँ जोखिम मुक्त उसको चाहिँ गाउँपालिकाको रूपमा अगाडि बढाउने भनेर उहाँहरूले बिमालाई चाहिँ त्यसरी सुरु गर्नुभएको छ भनेपछि यो पनि यसलाई पनि हामीले कसरी हेर्न सकिन्छ भने गोर्खा पनि एउटा विकट दुर्गम चाहिँ जिल्ला हो होइन, त्यसैले गर्दा उहाँहरूले सुरु गर्नुभएको यी बिमाहरू पनि कता कता चाहिँ समावेशी बिमासँग चाहिँ जोडिएर आउँछ।
1: यसरी जुन यहाँले भन्नुभयो प्रदेश अथवा चाहिँ पालिकाहरूले होइन जुन दुर्घटना बिमा गर्ने गरेका छन् यसमा चाहिँ सुरक्षा वरण कसरी हुन्छ?
2: पालिकाले चाहिँ उहाँहरूले आफ्नो पालिकाभित्र रहनुभएको नागरिकहरूको विवरण बिमा कम्पनीलाई दिनुहुन्छ, बिमा कम्पनीले त्यसको चाहिँ सबै एकमुष्ट त्यो डिटेल पालिकाबाट लिइसकेपछि उहाँहरूले चाहिँ त्यो पोलिसी इस्यु गरिदिनुहुन्छ। र भोलि दुर्घटनाको कारण विपदको कारण उहाँहरू घाइते हुनुभयो भने औषधि उपचार बापतको खर्च पाउनुहुन्छ, त्यसको तोकिएको हुन्छ, त्यहाँ रकम तोकिएको हुन्छ बिमा लेखमा। र कसैको चाहिँ मृत्यु भयो भने मृत्यु बापतको रकम चाहिँ उहाँहरूले प्राप्त गर्नुहुन्छ। अब त्यसको लागि चाहिँ मृत्यु भएको छ भन्ने कुरा चाहिँ पालिकाले प्रमाणित गरेर त्यो के कारणले मृत्यु भएको, त्यो चाहिँ प्राकृतिक विपद विपदको कारणले हो कि दुर्घटनाकै कारणले मृत्यु भएको हुनु पर्यो हुनलाई चाहिँ त्यो विषय चाहिँ प्रमाणित गरिदिइसके पछाडि चिकित्सक र पालिकाले प्रमाणित गरिदिइसकेपछि उहाँहरूले जति रकम बराबरको बिमा गर्नुभएको त्यो बराबरको चाहिँ पैसा चाहिँ बिमा बापत चाहिँ परिवारका सदस्यले चाहिँ प्राप्त गर्नुहुन्छ।
1: जस्तो कि विगतमा जुन बेला जेएनजी आन्दोलन भएको थियो, जेएनजी प्रदर्शन भएको थियो होइन, त्यति बेला भाटभट्नी जस्ता सुपर मार्केटहरूमा आगजनीका घटनाहरू भएका थिए, त्यसमा पनि कतिपय व्यक्तिहरूको ज्यान गएको थियो नि, त्यस्तो अवस्थामा के हुन्छ?
2: बिमा छ भने त कभर गर्ने भयो, त्यसले रक्षावरण गर्ने भयो होइन, बिमा छैन
1: दुर्घटना बिमा नै
2: होइन, दुर्घटना बिमा हो तर बिमा त गरेको हुनु पर्यो नि, जो नागरिक हुनुहुन्छ उहाँहरूको नागरिकले बिमा गर्नु भएको छ र त्यो दुर्घटनामा पर्नु भयो भने त त्यसले रक्षावरण गरिहाल्यो। तर जो जो अहिले हजुरले विषय उठाउन गर्नुभयो, जस्तै भाटभट्नी जल्यो, जलेको बेलामा त्यहाँ 5-10 कतिजना पर्नु, उहाँको बिमा थिएन भने त त्यसले रक्षावरण गरेन, बिमा त भाटभट्नीको मात्रै थियो होला, त्यो संरचनाको थियो होला, उहाँहरूको स्टकमा भएको सामानको थियो होला, त्यो बिमा चाहिँ हजुरको त्यो सम्पत्तिको बिमा अन्तर्गत पर्यो, त्यसको रक्षावरण गर्यो, तर ती नागरिकहरूको बिमा थिएन भने त त्यसले रक्षावरण गरेन। यदि हामीले बिमा गरेका छौँ भने त त्यो दुर्घटनाको कभर गर्ने नै भयो।
1: त्यस्तो बेलामा कर्णाली प्रदेश सरकार जस्तो चाहिँ बिमा गरेको भए
2: त्यो चाहिँ रक्षावरण गर्ने थियो। तर एउटा कुरा हामीले के बुझ्नुपर्छ भने कर्णाली प्रदेश सरकारले नागरिकको लागि गरिदिनु भएको बिमा चाहिँ कस्तो भने प्राकृतिक विपद दुर्घटना बिमा हो। प्राकृतिक विपदको कारणले कुनै नागरिकको चाहिँ मृत्यु भयो र उहाँहरू घाइते हुनुभयो भने त्यसलाई रक्षावरण गर्ने भन्ने हो, किनकि त्यसले एउटा सिङ्गल जोखिमलाई मात्रै लियो, सिङ्गल पेरिललाई मात्रै लियो, त्यो भएपछि प्रिमियम चाहिँ सस्तो पर्ने भयो। तर मैले भीमसेन गाउँपालिकाको कुरा जोडे होइन,
1: त्यही व्यक्ति चाहिँ जस्तै भाटभट्नीको आगलागीमा
2: त्यो चाहिँ रक्षावरण गरेन। हजुरको दुर्घटना बिमा भन्नुभयो भने चाहिँ दुर्घटना बिमाले के गर्छ भने प्राकृतिक कारणले अरू विभिन्न आग लागि होइन व्यक्ति लडेर होला कुनै कारणले होला त्यो भएको चाहिँ दुर्घटना बिमाले कभर गर्यो। प्राकृतिक विपद दुर्घटना बिमाले मात्रै भन्नुभयो भने चाहिँ हजुरको प्राकृतिक विपदले जस्तै भूकम्प आयो, बाढी आयो, पहिरो गयो होइन, त्यो अवस्थाको चाहिँ जोखिम रक्षावरण गर्ने भयो। यसले चाहिँ यो त कृत्रिम खालको जोखिम हो नि, हजुरको यो आग लागि उहरू त व्यक्तिबाट घटायो घटना हो नि, त्यसको लागि चाहिँ हजुरको त्यो बिमा लेखको चाहिँ प्रकृति अनुसार चाहिँ त्यो विषय फरक पर्छ होइन, हामीले कस्तो खालको बिमा लिएका छौँ त्यसमा चाहिँ भर पर्ने भयो हजुरको चाहिँ।
1: हजुर, विगतको बाढी पहिरो होइन, त्यसपछि चाहिँ जेएनजी प्रदर्शनपछि जुन व्यापक धनको क्षति भयो नि, त्यसपछि बिमा क्षेत्रमा केही पाठ सिकेको कुरा पनि चर्चामा आइरहेको छ, यहाँहरूले नै भन्ने गर्नुभएको छ नि यसले चाहिँ अब बिमा गर्नुपर्छ है भन्ने भावनाको विकास भएको छ
2: सरकारदेखि आम नागरिकसँग चाहिँ त्यसको प्रभाव परेको देखिन्छ। जति बेला जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलन पछाडि बनेको जुन सरकार बन्यो, चुनावी सरकार बन्यो, उहाँहरूले त के घोषणा नै गर्नुभयो भने अब चाहिँ त्यति बेला पनि के थियो भने झन्डै सिंहदरबारमा चाहिँ 1100-1200 सवारी साधनहरू जले होइन, त्यति धेरै हाम्रा चाहिँ सरकारी सम्पत्तिहरू अदालत जले होइन, हाम्रो सिंहदरबारै जल्यो, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, विभिन्न हाम्रा चाहिँ प्रादेशिक कार्यालयहरू जले, सरकारी सम्पत्तिहरू जले, तर कुनैको पनि बिमा थिएन कि, त्यसैले गर्दा त्यसले रक्षावरण गर्न सकेन। त्यो विषय चाहिँ यो त बिमा गर्नुपर्ने रहेछ भनेर सरकारले त्योबाट नै पाठ सिकेर के गर्यो त भन्दा हजुरको चाहिँ अब चाहिँ सवारी साधनको व्यापक बिमा गर्दै जाने र सम्पत्तिहरूको पनि बिमा गर्न, सरकारी सम्पत्तिहरूको पनि सुरुवात गर्ने भनेर त्यति बेला सरकारले निर्णय गरेको अवस्था थियो। र त्यो सँगसँगै अहिले चाहिँ फेरि अहिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि के विषय उल्लेख भएको छ भने जुन जुन हामीले चाहिँ यो भवनहरू सहरी क्षेत्रमा चाहिँ निर्माण गर्छौँ, सम्पत्तिहरू बनाउँछौँ, त्यसको चाहिँ निर्माण गर्दाको बखत चाहिँ र त्यो नक्सा पास गर्दाखेरि चाहिँ बिमा गर्नुपर्छ भनेर, अनिवार्य बिमा गर्नुपर्छ भनेर सरकारले चाहिँ व्यवस्था गरेको अवस्था छ। भनेपछि सरकारले पनि नसिकेको चाहिँ होइन, अब बिमालाई प्राथमिकतामा राख्नुपर्छ, यो त बिमा गरिएन भने त यो भोलि सरकारकोमा आउने रहेछ यो दायित्व चाहिँ होइन, सरकारको त भूमिका त धेरै क्षेत्रमा हुन्छ, त्यसैले सरकारले चाहिँ यो क्षतिपूर्ति दिने, यो विपदका घटनाहरूकोमा आगोमा चाहिँ गर्ने भन्दा पनि यसलाई चाहिँ बिमाको माध्यमबाट रक्षावरण गरेर जानुपर्छ, अब हामी त्यतातिर जानुपर्छ भनेर सरकारले पनि बुझेर यो विषयलाई चाहिँ प्राथमिकतामा राखेको देखिन्छ। भने आम नागरिकहरू पनि यो जेन्जी आन्दोलन पछाडि चाहिँ होइन हजुरको चाहिँ घरको बिमा गर्नलाई चाहिँ होइन, उहाँहरूले चाहिँ सवारी साधनको बिमा गर्न, व्यक्तिगत दुर्घटनाका बिमाहरू गर्नको लागि चाहिँ चासो देखाउनु भएको छ, बिमाको चाहिँ बढ्दै गइरहेछ, उहाँहरूमा अवेरनेस बढिरहेछ। एउटा विषय मात्रै अलिकति यो चाहिँ बुझाउन होइन, आम नागरिकलाई, सरकारलाई, सबै निकायलाई बुझाउनु के भएको छ भने बिमा गरेपछि सबै रक्षावरण गर्छ भन्ने खालको बुझाइ छ, त्यो चाहिँ बिमाले त्यो गर्दैन, त्यो चाहिँ हामीले कस्तो प्रकृतिको बिमा लिएका छौँ, त्यो बिमाले कस्ता कस्ता जोखिम रक्षावरण गर्ने हो भन्ने विषय बुझाएर जान सकियो भने यो आगामी दिनमा चाहिँ एकदमै राम्रो हुने अवस्था।
1: हजुर, हामी कुराकानीको अन्त्यमा आइपुगेका छौँ होइन, तपाईँले यस कार्यक्रम मार्फत भन्नै पर्ने केही छुटेको जस्तो लागेको छ तपाईँलाई भन्न?
2: धेरै विषय त आइसकेको छ होइन, अब विशेष गरेर के हो भने हामी आम नागरिकहरूले चाहिँ बिमाको विषयमा केही भ्रमहरू पनि छन् होइन, केही विषयहरूमा चाहिँ कोही अब दाय भुक्तानी ढिला हुन्छ भन्ने विषयहरू भन्छन्, त्यति हुँदै गर्दा अब हाम्रो चाहिँ समग्र संरचनामा नै हरेक विषयमा समस्याहरू त छन्, बिस्तारै सुधार हुँदै जान्छ होइन, सुधार हुँदै गइराखेको पनि छ होइन, त्यसैले गर्दा बिमा चाहिँ गरौँ हामी चाहिँ होइन, नागरिक हामीले कुन कुन प्रकारको गर्न सकिन्छ, हाम्रो क्षमता कतिको छ, त्यो आशयले चाहिँ हाम्रो व्यक्तिको पनि बिमा गरौँ, दुर्घटना बिमा गरौँ, जीवन बिमा गरौँ, सम्पत्तिका बिमा गरौँ, त्यो भयो भने हामी नागरिकलाई चाहिँ भविष्यमा सुरक्षित गर्छ, कुनै विपद, अब हामी नेपाल त विभिन्न खालको चाहिँ भूकम्पदेखि लिएर बाढी पहिरो होइन, विविध खालको चाहिँ अहिले त यो जलवायु परिवर्तनका जोखिमहरू पनि थपिँदै गइरहेको अवस्था छ, हामी एकदमै जोखिमयुक्त स्थानमा छौँ, त्यसैले गर्दा हामीले चाहिँ हाम्रो घरको बिमा गरौँ, हाम्रा सवारी साधनको बिमा गरौँ, पशुपक्षीहरूको बिमा गरौँ होइन, त्यसैले त्यो भयो भने चाहिँ आगामी दिनमा हामीले कसैको पनि मुख ताक्नुपर्ने अवस्था आउँदैन। अहिले उदाहरणको लागि एकजना किसानले चाहिँ गाई पाल्नु भएको छ, गाईबाट उहाँले गाई पालेर चाहिँ त्योबाट जीविका चलाउनु भएको छ भने भोलि त्यो गाई मर्यो भने त बिमा छैन भने त किसानलाई त 1,00,000 रुपियाँ त घाटा भयो नि, उहाँहरूले चाहिँ त्यो 1,00,000 रुपियाँ जुटाउन नै किसानलाई गाह्रो हुन्छ, यदि बिमा छ भने त त्यो बिमाबाट उहाँले 1,00,000 रुपियाँ प्राप्त गर्नुहुन्छ, एउटा गाई मरे पनि अर्को गाई किनेर उहाँहरूले चाहिँ दैनिकी चलाउन सक्नुहुन्छ। भनेपछि के हुन्छ त भन्दा हामीले अहिले चाहिँ बिमा गरेर गयौँ भने भोलि कसैको पनि मुख ताक्नु पर्दैन, बिमा मार्फत प्राप्त भएको पैसाले हाम्रो व्यवसायलाई, हाम्रो सम्पत्तिहरूलाई पुनर्निर्माण गर्न सक्छौँ, व्यवसायलाई कन्टिन्यू गर्न सक्छौँ। र अन्तमा के हो भने विशेष गरेर यो सम्पत्तिको हाम्रो घरको चाहिँ बिमा गरेर जानलाई म विशेष अनुरोध गर्छु, किनकि अहिले पनि हामीले चाहिँ 1 करोड रुपियाँको घरको बिमा गऱ्यौँ भने जम्मा 5400 रुपियाँ लाग्छ, त्यसैले गर्दा 1 करोड रुपियाँको घर बनाएर बस्ने व्यक्तिको लागि त 5400 रुपियाँ भने त वर्षको त त्यति ठुलो रकम त होइन।
0: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, यस कार्यक्रमका संयोजक सुरेन्द्र मणि त्रिपाठीसँग कुराकानी गर्नुहुँदै।
1: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचार पछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद,
0: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौ। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। विश्व योग दिवसको अवसरमा तयार पारिएको विशेष कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। जुन 21 हामी विश्व योग दिवसका रूपमा मनाउँदै आइरहेका छौँ। यस वर्ष हामी 12 विश्व योग दिवस मनाइरहेका छौँ। यस वर्षको विश्व योग दिवसको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। हामी योगका माध्यमबाट कसरी स्वस्थ राख्न सक्छौँ, आजको कार्यक्रममा यही सन्दर्भमा कुराकानी गर्नेछौँ। आज हामी योग के हो र योगको महत्व बुझाउने कोसिस गर्नेछौँ। यस विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ अर्थात् जीवन विज्ञानका माध्यमबाट योगको सेवा गर्दै आउनु भएको अथवा योगलाई आम जनमानसका बीचमा पुर्याउन अहोरात्र खटिरहनु भएका योग गुरु LP भानु शर्माज्यू, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। गुरु, कार्यक्रममा स्वागत छ।
1: धेरै धन्यवाद पूर्णजी।
0: यहाँले त घरदेशदेखि परदेशसम्म कसरी योग बारे बुझाउने र कसरी स्वस्थ जीवन विज्ञान, किनभने जीवन र विज्ञानलाई सँगसँगै लिएर यो हाम्रो योगभित्रका विज्ञानका कुराहरूलाई लिएर यहाँले अगाडि बढिरहनु भएको छ। अब हामी योग दिवसमा भएको हुनाले योग भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गर्न चाहन्छौँ।
1: कति राम्रो, कुनै पनि जीवन जगतको कुरासँग, ठुलो कुरासँग आफूलाई जोड्नु योग हो। जस्तो मैले मेरो स्वास्थ्यसँग आफूलाई जोडे भने त्यो योगासन भयो, मैले मेरो प्राणसँग जोडे भने त्यो प्राणायाम भयो, मैले मेरो मनसँग जोडे भने मलाई मानसिक स्वास्थ्य दिन्छ, त्यसै गरी मेरो चेतना र ईश्वरसँग पनि जोड्ने तत्त्व जुन छ त्यसलाई योग भनिन्छ, जोड्ने साधन। किनभने जीवनमा सारा पीडा र दुःख टुट्नुमा रहेछ, क्या खण्ड खण्ड हुनुमा पीडा रहेछ। जब पनि म जोडिन्छु, जस्तो तपाईँ अलग म अलग भन्यौँ यहाँ भने, तपाईँको मेरो बिचमा संवाद हुँदैन। तपाईँ र म एउटै विषयले जोड्यो, हामीलाई योग दिवसले जोड्यो नि, यो योग भएर आयो, त्यो योग दिवस चाहिँ योग भयो। अब म र पूर्णचन्द्रजी हामी जोड्यौँ एउटा विषय, एक ठाउँमा आयौँ। यसरी समग्र जीवनलाई जोड्ने तत्त्व खोज्दै गए पनि हाम्रा ऋषिहरूले त्यसलाई योग भन्दछन्। हामीले बुझेको, सामान्यतया मान्छेले बुझेको योगका आसनहरू हो, त्यो मात्र योग होइन। तपाईँलाई आफ्नो खुसीसँग, स्वास्थ्यसँग, समृद्धिसँग योगले जोड्छ, जीवनमा चाहिने कुरासँग योगले जोड्छ। त्यो जोड्ने क्रममा योगका विभिन्न अङ्गहरू हुन्छन् र त्यसमध्ये एउटा महत्वपूर्ण अङ्ग ध्यान हो। ध्यानले चाहिँ तपाईँलाई आफ्नै आत्मा र परमात्मासँग जोड्छ। ध्यानले चाहिँ हामीलाई आफूभित्रको चेतना, तपाईँ आत्मशब्दलाई मन पराउनु न मन नपराउनु छोडिदिनु, भित्रको जुन चेतना छ, जुन चेतनाको कारणले म जीवित छु, जुन चेतनाको कारणले मैले सबै थाहा पाइरहेको छु, त्यो चेतनासँग आफूलाई जोड्नु ध्यान हो। योगको भाग जुनले मलाई चेतनासँग जोड्छ त्यो चाहिँ ध्यान।
0: हामी सर्वसाधारण मानिसले बुझ्दा योग भनेको चाहिँ एउटा ठुलो कुरा छ, त्यो ठुलो कुरासँग आफूलाई जोड्न सकियो। यहाँले कति सरल रूपले भनिदिनु भयो भने प्राणसँग जोडे, प्राणायाम भयो, स्वास्थ्यसँग जोडे, योगासन भयो, अब खुसी र सुखी समृद्धिसँग जोड्न पनि सकियो। हामी हिजो भन्ने गर्थ्यौँ नि, गाउँमा घर टाढा छन् मन नजिक छ, तर सहरमा चाहिँ घर नजिक छ मन टाढा छ। आजको मानिस चाहिँ एकदम टाढा टाढा भइरहेको, अरूसँग जोडिन नसकिरहेको यो अवस्थामा योगको झन आवश्यकता छ होला। वास्तवमा योगको महत्व चाहिँ के हो नि?
1: योगको महत्व के हो भन्नुभन्दा पनि योग भन्दा महत्वपूर्ण केही पनि छैन भन्ने बुझ्नु
0: होइन।
1: किनभने तपाईँले भन्नुभयो नि सहरमा घर नजिक छ मन टाढा, त्यो सबै मनलाई जोड्छ भक्ति योग, योगको एउटा अङ्ग हो। अब हाम्रो बौद्धिक क्षमतालाई फराकिलो बनाउँछ बुद्धि योगले, त्यसलाई हामी ज्ञान योग पनि भन्छौँ। अनि तपाईँको म भित्रको क्षमता, म भित्रको शक्तिसँग जोड्छ हठ योगले। अब म भित्रको खुसीको सम्भावना छ नि, हरेक व्यक्तिभित्र जुन खुसीको सम्भावना छ, त्यो खुसीको सम्भावनासँग तन्त्र योगले जोडिदिन्छ। र स्वास्थ्य र कार्यमा सफलताको बाटोमा कर्म योगले जोडिदिन्छ, जुन मूलाधार चक्रसँग सम्बन्धित हुन्छ। यी सबै योगहरू चाहिँ कुनै न कुनै शरीरका चक्रसँग सम्बन्धित हुन्छ। त्यस कारणले योग विज्ञान बुझ्नु पर्यो भने चक्र विज्ञान नबुझिकन हुँदैन, बिना चक्र योग हुँदैन। कुन चक्रलाई आधार मानेर तपाईँले योगको अभ्यास गर्ने हो, त्यही अनुसार योगको पद्धति एकदमै विशिष्ट हुन्छ। अब हामीले नेपालमा नि योगको परिभाषा, स्वास्थ्यको परिभाषा जुन छ नि, स्वास्थ्य भनेको शारीरिक स्वास्थ्य मात्रै भन्ने बुझ्छौँ, तर स्वास्थ्य आफै 7 प्रकारका हुन्छन्।
0: हजुर,
1: त्यसमध्ये पनि 4 स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ। एउटा शारीरिक स्वास्थ्य, दोस्रो मानसिक स्वास्थ्य, तेस्रो भावनात्मक स्वास्थ्य र चौथो आत्मिक स्वास्थ्य अथवा चेतनागत स्वास्थ्य वा आध्यात्मिक स्वास्थ्य। योग विशाल विज्ञान भएको भएर जीवनका सबै कुरा समेट्छ। देशमा टुटफुट भइरहेको छ, देशमा वैमनस्य छ, देशमा कानुनी राज्य स्थापना भएको छ, यसको अर्थ के हो भने देशमा योग छैन। योगले त्यो पद्धतिलाई पनि समेट्छ। कसरी हाम्रा मान्छे जोड्ने, कसरी राजनीति जोड्ने, कसरी प्रशासन जोड्ने, कसरी कार्य सम्पादन जोड्ने, र हामीले जोड्दा जोड्दै हामी आफूले योगको पद्धति ठिकसँग सिक्यौं, चक्र विज्ञान ठिकसँग सिक्यौं र अरूलाई विदेशीलाई सिकाउन थाल्यौं भने पर्यटनसँग जोडिदिन्छ योगले हामीलाई। त्यहीबाट स्वतः समृद्धिको बाटो खुल्छ। भौतिक स्वास्थ्य कति महत्वपूर्ण विषय हो भने आज तपाईँले कुनै पनि परिवारमा हेर्नुभयो भने एकजना मान्छे बिरामी नभएको छैन। के भनिन्छ भने नेपालमा पाँचजना मध्ये तीनजना मान्छेमा केही न केही शारीरिक समस्या छ, मानसिक समस्या चाहिँ चारजना मध्ये दुईजनामा छ। अब हेर्नुहोस् त हामीले शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्यसँग जोड्नुपर्छ, फेरि कोही खुसी छैन भावनात्मक स्वास्थ्यसँग जोड्नु, र कसैले पनि जीवनको बाटो भेटेको छैन आत्मिक वा आध्यात्मिक स्वास्थ्यसँग पनि मान्छेलाई जोडिदिनु पर्छ। अब यो जोड्ने चाहिँ धेरै कुरा हुन सक्छ, तर प्रारम्भमा हामीले के गर्न सक्छौँ भने नि हरेक व्यक्तिले, हरेक परिवारले, हरेक कार्यालयले हरेक दिन आफ्नो लागि न्यूनतम एकदेखि डेढ घन्टा छुट्याउने, किनभने स्वास्थ्य प्राथमिकता हो क्या। तपाईँले विचार गर्नुहोस्, एकजना मान्छे घरमा बिरामी छ भने पुरै घर उसको सेवामा लाग्छ, घरको सबै सम्पत्ति सकिन्छ, ऊर्जा सकिन्छ, नयाँ गर्नै नसक्ने हुन्छ। अनि योगले के गर्छ भने रोग लाग्न दिँदैन र लागेको छ भने निको बनाउँछ, एक पैसा खर्च हुँदैन। त यसले खालि एउटै कुराको माग गर्छ, त्यो हो अभ्यास। तपाईँले अभ्यास गर्नुहोस् र अभ्यास के गर्ने हरेक दिन तपाईँले, मैले, हाम्रो देशका प्रत्येक नागरिकले के को अभ्यास गरे भने तिनवटा कुरामा जोड दिनुहोस्। पहिलो योगासन, दोस्रो प्राणायाम र तेस्रो ध्यान। यी तिनवटा कुराको अभ्यास तपाईँले जोड्ने बित्तिकै तपाईँको जीवनमा योग आयो। अब योगासन तपाईँले आफ्नै ढङ्गले अलिकति व्यायाम गर्नु पनि सुरु भइहाल्छ। जे जान्नु भएको छ त्यहीबाट सुरु गर र जे जान्नु भएको छैन त्यो सिक्दै जानुहोस्, किनभने आफूलाई स्वस्थ राख्न, मनबाट शान्त राख्न र भित्रबाट ऊर्जाशील राख्न त मैले सुरु गर्नुपर्छ नि। मलाई स्वस्थ बनाउन को जन्मिएको छ, डाक्टर होइन नि, पहिले त मैले आफूलाई स्वस्थ बनाउनु पर्छ। त्यो स्वास्थ्यको जिम्मा त मैले लिनुपर्छ, ओनरसिप स्वामित्व त मैले लिनुपर्छ। त हरेक दिन मैले अब योगाभ्यास सुरु गरौँ। जीवन विज्ञानका 300 भन्दा बढी भौतिक या अनलाइन जुममा चल्ने प्रयोगशालाहरू कुनैमा पनि जोडिएर, यी सबै निशुल्क हुन्, यिनमा शुल्क लाग्दैन। हाम्रो जीवन विज्ञानको वेबसाइटमा गएर हेर्नुभयो भने त्यहाँ चाहिँ जुमको लिङ्क दिएको छ, वा तपाईँले आफ्नो भौतिक प्रयोगशाला, प्रयोगशाला भन्छौँ यो ध्यान योग केन्द्रलाई, भौतिक प्रयोगशालामा पनि जान सक्नुहुन्छ या जुमको माध्यमबाट जोडिनु पनि सक्नुहुन्छ। त्यहाँ लिङ्क दिएको छ र त्यसमध्ये कुनैमा पनि त्यो समय हेरेर आफूलाई ठिक हुने समयमा घर बसेपछि घरको सुविधा, कहीँ बाहिर जानु पनि पर्दैन। यो शयन कक्षमा तपाईँको 6 फिट बाई 6 फिट 636 वर्ग फिटको सानो एउटा ठाउँ छ भने पनि तपाईँले योगाभ्यास प्रारम्भ गर्नुभयो, त्यहीँबाट सिकाउनु पनि सक्नुहुन्छ। हाम्रा प्रशिक्षकहरू आफ्नो बैठक कोठाबाट सिकाउनुहुन्छ, कोही आफ्नो भान्सा कोठाबाट सिकाउनुहुन्छ, कोही आफ्नो शयन कक्षबाट सिकाउनुहुन्छ। तर प्रारम्भ चाहिँ गर्ने हाम्रो मान्छेहरूले प्रारम्भ गर्नुपर्छ है। र योगासन, प्राणायाम, प्राणायामको विधि सिक्नु, सबभन्दा सजिलो नमस्कार प्राणायामको विधि छ। त्यो नमस्कार प्राणायाम चाहिँ प्राणायामहरू मध्ये पनि राजा हो। यसलाई जटिल नबनाउनुहोस्। योग भनेको कुनै गुफामा बस्ने यसको लागि भने नबुन्, योग भनेको हरेक व्यक्तिको लागि, किन हरेक व्यक्ति जोडिन चाहन्छन् त आफ्नो स्वास्थ्यसँग, आफ्नो शान्तिसँग जोडिनु छैन, समृद्धिसँग जोडिनु छैन। त सबैका लागि योग हो। योग सर्व सुलभ विषय हो, सर्वग्राह्य हो, सार्वजनिक विषय हो, सबैको लागि। यही कार्यालयमा बोल्दै सुरु गरिदिनुहोस् तपाईँ, हरेक व्यक्ति खुसी हुन्छ कार्यालयमा, तपाईँको वैमनस्य कम हुन्छ, टिम वर्क धेरै हुन्छ, सबको ऊर्जा एकदम उच्च हुन्छ, काम नसकिकन घर कोही फर्किन्न त्यसपछि, हेर्नु होला योग गर्न थालेपछि सबको जीवन फेरिन्छ, हाम्रा संस्थाहरू बदलिने छन्, देश बदलिने छ क्या, योगले देश बदल्छ, यो बुझ्नु होला। योग अमृत हो। सुन्नुहोस् त, एकदमै धेरै बिरामी हुनुहुन्छ, शरीर चलाउन सक्नुहुन्न भने कमसेकम श्वास लामो गहिरो गर्न त सक्नुहुन्छ। तपाईँले आज श्वास लामो गहिरो गराएर हेर्नुहोस्, 10 मिनट लामो गहिरो श्वास लिने छोड्ने गर्नुहोस्, तपाईँ ओछ्यानमा सुत्नु भएको छ भने उठ्न थाल्नुहुनेछ, उठ्नु भएको छ भने बस्न थाल्नुहुनेछ, बस्नु भएको छ भने हिँड्न थाल्नुहुनेछ, हिँड्दै हुनुहुन्छ भने दौडिन थाल्नुहुनेछ। त्यस्तो शक्ति छ प्राणायाम। र यो प्राणायाम तपाईँले लामो गहिरो श्वास गरेर अहिले अभ्यास गर्न सक्नुहुन्छ एउटा। त्यसपछि बिस्तारै तपाईँको शरीर चल्न थाल्यो, शरीरलाई तन्काउनुहोस्, चलाउनुहोस्। गाउँ घरमा जति पनि काम गर्छौ नि ती सबै कुनै न कुनै योगका आसनहरू हुन्। योग भनेको कुनै विशिष्ट योगीले गुफामा गरेर गर्ने भन्ने त्यो पुरानो ढाँचा ढर्रा छोड्दैन। योग सबैका लागि, सधैँका लागि र जुनसुकै समस्याका लागि पनि हो। तपाईँ आफ्नो हातखुट्टा चलाउन थाल्नुहोस्, अलिकति तन्काउनुहोस्, थोरै योगासन गर्न थाल्नुहोस्, थोरै व्यायाम गर्न थाल्नुहोस् र जानी नजानी ध्यान गर्नुहोस्, त्यहीँबाट सुरु गर्नु। जस्तो चाहिँ चिनी रोगको समस्या कसैलाई छ भने सबभन्दा राम्रो हो नमस्कार प्राणायाम, अनि त्यसपछि यो हुकार प्राणायाम भन्ने हुन्छ। जीवन विज्ञानको युट्युबमा गएर हेर्नुभयो भने यहाँलाई जीवन अमृत ध्यान विधि भन्ने देख्नुहुन्छ। त्यो युट्युबमा हेर्नुभयो र त्यो अनुसार गर्नुभयो भने तपाईँले पाउनुहुन्छ कि तपाईँको चिनी रोगको रोकथाम सुरु भयो। तपाईँ आज गर्नुहोस् आजबाटै सुरु हुन्छ क्या, आज गर्नुहोस् आजबाटै सुरु हुन्छ। त्यस कारणले लागेका रोगहरू यो आजभन्दा करिब 10 वर्ष पहिले 2015 सेप्टेम्बरमा हार्वर्ड विश्वविद्यालयले एउटा वृहत प्रतिवेदन निकालेको थियो, योग र ध्यानले मानिसको जीवनमा के गर्छ भनेर, अमेरिकाको प्रख्यात हार्वर्ड विश्वविद्यालय। त्यो अनुसन्धानले के भन्छ भने मनको त्यस्तो कुनै समस्या छैन जुन योग र ध्यानले निको बनाउँदैन। त्यसैले के भन्छ भने योग र ध्यानले जतिको मनको समस्या निको बनाउने अर्को कुनै विधानै छैन, कुनै ओखति नै छैन, कुनै पश्चिमी ओखति नै छैन। र त्यसपछि त्यसले अर्को पनि के भन्छ भने शरीरमा रोग लाग्न दिँदैन योगले ध्यानले, र लागिसकेको छ भने पनि 48 भन्दा बढी रोग निको बनाउँछ। त्यसमा तपाईँ हामीले जानेका जीवनशैलीको कारणले लाग्ने नसर्ने रोगहरू क्या, यी सबै रोगहरू पर्दछन्। यो त कस्तो भने नि रोग निको हुने मात्रै होइन पूर्णजी, मान्छे पूर्ण बन्नुपर्छ। मान्छे अहिलेको अहिले उठ्ने, हिँड्ने, दौडिने, आफ्नो काम गर्न सकोस्, राम्रो जीवन व्यवहार गर्न सकोस्, त्यो सबै योगले उपलब्ध गराइदिइहाल्छ नि। सबै कुरा योगले तपाईँको यस्तो बनाउँछ नि व्यक्तिलाई, यस्तो जोस, यस्तो खुसियाली, यस्तो आनन्द, यस्तो ऊर्जा, यस्तो उमङ्ग। त हरेक व्यक्ति भयो भने देश भएन। त्यस कारणले हेर्नुहोस् यो योग दिवस जुन छ नि यो अत्यन्तै मूल्यवान छ। यसलाई हामीले वर्षको 365 चोटि मनाउने हो र हरेक घरमा मनाउने हो। रेडियो नेपालले साङ्केतिक गर्नुभयो, कति राम्रो। त्यही घरमा तपाईँ सिक्नुहोस्, प्रारम्भ गरिहाल्नुहोस्। हाम्रा मान्छेहरू कमजोर भइरहेछन्, हामी कमजोर भइरहेछौँ शारीरिक, मानसिक, बौद्धिक रूपमा। योगले कसैलाई पनि कमजोर हुन दिन्न। तपाईँले ठिक ढङ्गले योग र ध्यान गर्ने व्यक्ति कुनै पनि आयाममा कमजोर भएको तपाईँले भेट्दै भेट्नु। तपाईँले यी व्यक्ति अनैतिक काम गरेको पनि भेट्नुहुन्न, भ्रष्टाचार गरेको पनि भेट्नुहुन्न। हाम्रो चाहिँ जुन देशमा सुशासन खोजेका छौँ, सदाचार खोजेका, त्यसको स्रोत योग हो। कारणले यो योग दिवसलाई प्रत्येक व्यक्तिले मनाउँ। अब तपाईँले प्राणायाम र ध्यान योगाभ्यास त गर्नुहोस्, योगासन, त्यसमा प्राणायाम र ध्यान जोड दिनुहोस् त, तपाईँलाई आजको आजैबाट निद्रा गहिरो हुन थाल्छ। योग जुन छ नि यही जीवनलाई स्वर्ग बनाउने विज्ञान हो। न मरेर स्वर्ग जानुपर्छ, न मरेर वैकुण्ठ, यो त नक्कली कुरा हो। योग त नगद हो, अहिले अहिले गर्नुहोस्, अहिले आजको आजै तपाईँलाई फाइदा हुन्छ। बिरामीहरू योगाभ्यास गर्न थाले भने अस्पताल खाली गरेर निस्किनेछन्। हेर्नुहोस् त्यहाँ न्यूनतम जो अत्यावश्यक छ तिनी रहनेछन्। हाम्रा अस्पतालको चापहरू कम हुनेछ, हाम्रा मानसिक अस्पतालका चापहरू सबै कम हुनेछ। अलिकति हिँड्ने डुल्ने गर्नुपर्छ, न्यूनतम दिनमा 1 घन्टा हिँड्ने, तेज गतिमा हिँड्ने। तेज गतिमा भनेको पिण्डुला दुख्ने गरी हिँड्ने, त्यसले यति धेरै ऊर्जा दिन्छ, मन त आजको आजै ठिक हुन थाल्छ। त्यसपछि दोस्रो प्राणायाम र तेस्रो बिस्तारै ध्यानको अभ्यास सुरु गर्नु। तपाईँलाई मान्छेले भन्नेछन् होइन कहाँ त आफै ध्यान गर्न सक्छस्, कहाँ गएर सिक्नु पर्छ, के गर, तिनको कुरा एउटा कानबाट सुन्नुहोस् अर्को कानबाट उडाइदिनुहोस्। ध्यान सबैका लागि हो, सबैका लागि हो। जुन दिन गुरु भेट्नुहुन्छ गुरुबाट सिक्नुहोस्, नभेटिन्छ आफै गर्नु, युट्युबबाट सिकेर पनि गर्नु, गर्न चाहिँ गर्नु। र यी मनका कुनै पनि समस्या, अनिद्रादेखि लिएर चित्त दुख्नेदेखि लिएर मुड अन मुड अफ हुनेदेखि लिएर डिप्रेसन छ, आत्महत्याका विचारहरू एकदम बढ्दो छ, आत्महत्या नेपालमा भयावह भइरहेको छ, र यो रोकथामको विषय हो। हरेक विद्यालयले, हरेक विश्वविद्यालयले योग र ध्यानका कक्षा प्रारम्भ गरिहालुन् अविलम्ब। सरकारले यत्रो पैसा खरबौं रुपियाँ यो चाहिँ स्वास्थ्य सेवामा लगानी गरिरहेछ। यो त कस्तो भने मान्छेलाई बिरामी बन्न प्रेरित गरिरहेछ, अनि म औषधि गर्छु भनेर भत्ता दिए, त्यो पैसा त बिरामी नबन्ने कसरी त्यसमा खर्च गर्नु पर्यो नि त। त्यस कारणले नीति निर्माण गर्ने व्यक्तिहरूको तहमा यो कुरा पुग्नुपर्छ र हामी पुर्याइरहेछ। हामी भनेको तपाईँ हामी चाहिँ लिएर रहेछ। अब हामीले नयाँ ढङ्गले सोच्नुपर्छ। तपाईँले के बुझ्नु होला पूर्णजी भने जीवनको त्यस्तो कुनै समस्या छैन जुन योगले समाधान नगरोस्। अहिलेको अहिले हरेक व्यक्ति उठ्नेछ, हरेक व्यक्ति जाग्ने, हाम्रा परिवारहरू हेर्दैखेरि भरभराउँदा उज्याला हुने, कोही कमजोर हुने छैन।
0: अब हामीले के गर्यौँ भने कस्तो नीति बनायौँ, कस्ता रणनीतिहरू बनायौँ भने हामीले योगमा जुन अन्तर्राष्ट्रिय क्षेत्रको आकर्षण बढेको छ यसलाई अझ तीव्रता दिन सकौँला, अथवा हाम्रो देश बदल्ने एउटा माध्यम योगलाई नै हामी कसरी बनाउन सकौँला?
1: पहिलो कुरा त हाम्रो देश आध्यात्मिक देश, यो तपोभूमि, योग भूमि र ऋषि भूमि, यसको अन्तर्वस्तु नचिनिकन यो देशलाई शासन गर्न सकिँदैन। अध्यात्म नबुझेको, मैले यो धर्म ऊ धर्म भने, योग र ध्यान नबुझेको व्यक्तिले यो देशलाई शासन गरेपछि यसको क्षमतामा यसले कामै गर्न सक्दैन। तपाईँ दाउरा चिर्ने मान्छे हो भने तपाईँ लगेर पढाउन लगाउनु भने तपाईँ कसरी पढाउनु? यो देश आध्यात्मिक देश हो, सबभन्दा पहिले यो बुझौँ, हामीले के गरिरहेछौँ त्यो भन्छु, अनि देशले के गर्नुपर्छ त्यो पनि म टक्कै बुदागत रूपमा। जीवन विज्ञान हामीले के गरिरहेछौँ भने विश्वभर हाम्रा कार्यक्रमहरू चल्छन्, यहाँ 70,000+ प्रशिक्षकहरू हुनुहुन्छ, अनि ठुलो ठुलो आध्यात्मिक चेतनालाई धक्का दिन सक्ने अन्तर्राष्ट्रिय चर्चाको विषय हुन सक्ने गरी हामी कार्यक्रम सञ्चालन गर्छौँ। योग गर्न ध्यान गर्न नेपाल आउनुहोस्, हामी आरोग्य देश हौ, वेलनेस कन्ट्री हौ, आउनुहोस् भनेर हामी विश्वभरि यो खबर पुर्याउँदैछ। यो त जीवन विज्ञानले के गर्दैछ यो भने, र अब देशले के गर्न सक्छ बुदागत कुरा गरौँ। हामी समयको देशले सबभन्दा पहिले योग र ध्यान विषय, यसलाई आरोग्य भनिन्छ कि वेलनेस, आरोग्यलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा स्वीकार गर्ने सबभन्दा पहिले।
0: हजुर, कसरी?
1: यो त तपाईँको आज विश्वभरि हेर्नुभयो भने सालमा जति औषधि बिक्री हुन्छन् नि त्यसको आधा भन्दा बढी योग र ध्यानका विषयहरूको कारोबार हुन्छ, आरोग्यमा कारोबार हुन्छ। त्यसको 1% पनि हामीले ल्याउन सक्यौँ, हाम्रो देश आर्थिक रूपमा उकालो सदाका लागि। फेरि यो हाम्रो आफ्नो क्षमताको विषय, तपाईँ रेडियोमा बोले यस्तै हो कि तपाईँको क्षमताको विषय, हामी नेपाललाई अर्कै केही गर्नुहोस् त भनिरहेको छैन, हाम्रो आफ्नो क्षमताको विषय। त पहिले सरकारले चिनोस् नीतिगत रूपमा हामी आरोग्य देशको रूपमा विकास गर्दैछौँ भन्ने, त्यसपछि हाम्रो शिक्षा हरेक विद्यालयमा र विश्वविद्यालयमा अनिवार्य पढाइ, अनिवार्य अभ्यास, तीनटा कुरामा ल्याउने, शिक्षामा अनिवार्य गर्ने, स्वास्थ्यमा अनिवार्य गर्ने, अनि पर्यटनमा अनिवार्य गर्ने। हाम्रा होटलहरूले योग र ध्यानको कक्षा सञ्चालन, हरेक होटलले, हरेक विमानस्थलले, हरेक सरकारी कार्यालय, चौथो सबै कार्यालयहरूमा हामी अनिवार्य गर्छौँ। एउटा विराट तरङ्ग आउँछ, यो तरङ्ग हामीलाई जन्माउन 1-2 वर्ष लाग्छ, र यो तरङ्गले संसारभरिका मान्छे हामी प्रति आकर्षित हुन्छन्। अहिले पनि जीवन विज्ञानमा विश्वका धेरै ठाउँबाट मान्छेहरू आउँछन्, अरू संस्थाहरूमा पनि आउँछन्, तर यति नै हामीलाई पुग्दैन। हामीले यो शङ्का वात्तै बढाउन सक्छौँ, र भोलि के हुन्छ भने नि पूर्णजी, यो जब आध्यात्मिक पर्यटन, जसलाई हिजो आज आरोग्य पर्यटन भनि, यो बढ्ने बित्तिकै यसको लाभ चाहिँ कहाँ जान्छ भने नि हाम्रा हरेक मठ मन्दिरहरू, हाम्रा हरेक तीर्थहरू, हाम्रा वन जङ्गल, हिमाल, पशुपति, लुम्बिनी, तातै यसको फाइदा जान्छ। हरेक व्यक्तिले, हामी कहाँ होमस्टे बढ्छ, हामी कहाँ पर्यटन बढ्छ, नेपाल मान्छे चाहिँ स्वस्थ र शान्त हुन आउन थाल्छ। हामी त स्वास्थ्य र शान्ति बेच्ने देश हो कि होइन? त्यो स्वास्थ्य र शान्तिको जरो स्रोत नै योग हो, अध्यात्म हो भन्ने आफूले प्रयोग गर्ने बुझेर र अरूलाई प्रयोग गर्न सुरु गर्ने बित्तिकै हामी विश्वमा यो विषयलाई नेतृत्व लिन सक्ने देशमा पुग्छौँ। वर्ल्ड लिडरसिप हाम्रो हातमा आउँदैछ, स्वतः आउँछ। सरकारले के गर्ने त्यो पनि भन्यो, त्यसपछि यहाँहरू जस्तो सञ्चार माध्यमले पस्किने विषय हो कि, यसलाई निरन्तर पस्किराख्ने, सालभरि पस्किराख्ने, अब यहाँले कार्यक्रम चलाइराख्नु भएको छ जीवन विज्ञानको कार्यक्रम, यसलाई अझ संख्या बढाएर हरेक दिन हामीले योग, ध्यान र अध्यात्मलाई हाम्रा मान्छेको अगाडि पस्कियौँ भने हाम्रा शहीदहरूले देखेको सपना पुरा हुन्छ र ऋषिहरूले देखेको सपना पनि पुरा हुन्छ। दुवै प्रकारका सपनाहरू पुरा हुन्छन्। योग दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना।
0: अहिले हामीले योगको विषयमा कुराकानी गर्यौं। आजका हाम्रा अतिथि हुनुहुन्थ्यो जीवन विज्ञानका माध्यमबाट अध्यात्म र योगको सेवा निरन्तर रूपमा अगाडि बढाइरहनुभएका व्यक्तित्व एलपी भानु शर्मा। विश्व योग दिवसको अवसरमा तयार पारिएको यो विशेष कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: रवि रवि ए रवि के गर्दैछौ?
1: हजुर, किन चिच्याएको रमन?
0: तयार भयौ त? आज मिसको घर जाने भनेको होइन, जाउँ हिँड।
1: ल ल, म आइहालेँ, एकछिन है, जुत्ता लगाएर आउँछु।
0: छिटो आऊ।
1: किन नि? बिस्तारै गए पनि पुगिहालिन्छ नि। एकछिन कुर न, कस्तो हतार भएको के तिमीलाई?
0: ल ल आऊ, ढिलो भइसक्यो।
1: ल हिँड जाउँ।
0: हिजो हामीले मिससँग छलफल गरेर मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ है।
1: हो नि, सबै किसिमका मौरीहरूको बनावट सजिलै बुझ्न सकियो।
0: मलाई त सबै मौरीलाई नजिकबाट निहालेर हेर्न पाउँदा क्या खुसी लागेको थियो।
1: आज पनि मिसकोमा गएर मौरीको प्रजनन र यसको जीवन चक्रको बारेमा राम्रोसँग छलफल गर्नुपर्छ है।
0: हुन्छ, अब त मिसको घर पनि आइपुग्यो।
2: किन भुकेको होला यसरी? यता आइज मिन्टु।
1: मिसकोमा त कुकुर पनि रहेछ।
2: ए, तपाईँहरूलाई देखेर पो भुकेको रहेछ मिन्टु।
1: नमस्कार मिस।
2: नमस्कार, आउनुहोस्, डराउनु पर्दैन। मिन्टु तपाईँहरूलाई नचिनेर भुकेको हो, टोक्दैन।
0: मलाई त कुकुरदेखि साह्रै डर लाग्छ मिस।
1: तिमी त जेसँग पनि डराउँछौ त।
2: टोक्ने जनावरहरूसँग सतर्क हुनुपर्छ, मौरीले पनि टोक्छ नि।
0: हो मिस, मैले हिजो उसलाई यही सम्झाएको थिएँ, तर ऊ मलाई जिस्काउने मात्र गर्छ।
2: नजिस्काउनुहोस् न रवि, साथीहरू मिलेर रहनुपर्छ।
0: मिस, मौरीले प्रजनन कसरी गर्छ?
2: सामान्यतया मौरीमा मैथुनिक प्रजनन हुन्छ, तर भाले मौरी अनिश्चित फुलबाट जन्मन्छ।
0: यसको बारेमा मलाई केही जानकारी छैन, तिमीलाई थाहा छ त रवि?
1: मैथुनिक प्रजनन भनेको त भाले ग्यामेट र पोथी ग्यामेटको समागमबाट हुने प्रजनन होइन र मिस?
2: हो रवि, तर मौरीमा प्रजनन गर्ने तरिका अरूभन्दा फरक छ।
1: कसरी फरक छ मिस?
2: यिनीहरू घरमा बस्ने भए तापनि प्रजनन योग्य हुन साथ रानी मौरी मेटिङ फ्लाइटका लागि बाहिर निस्कन्छे।
1: रानी मौरी एक्लै बाहिर निस्केर कसरी प्रजनन गर्छ मिस?
2: के तपाईँले कहिले मौरीको झुन्ड हावामा घुमिरहेको देख्नु भएको छ, जुन आफ्नै समूहको नाचमा व्यस्त देखिन्छन्?
1: मैले त देखेको छैन मिस।
0: मौरीको झुन्ड त देखेको छु, तर के गरेको भन्ने थाहा छैन।
1: यिनीहरूले नाचेर प्रजनन गर्छन् हो मिस?
2: त्यसो भनेको होइन रवि, जब रानी मौरी प्रजनन योग्य हुन्छ, उसले फेरोमोन नामक रसायन उत्पादन गर्छ। उक्त रसायन घरमा भएका सबै मौरीले ग्रहण गर्छन्, जसले गर्दा उनीहरूले आफ्नो घर पहिचान गर्न सक्छन्।
1: अनि उक्त रसायनले प्रजननमा कसरी सहयोग गर्छ त मिस?
2: फेरोमोनलाई प्रजननको संकेत पनि भनिन्छ। यसको गन्धले घर तथा घर वरिपरि रहेका सबै भाले मौरीलाई आफूतिर आकर्षित गर्छ र उत्तेजित गर्छ।
0: ए, रानी मौरीले भाले मौरीलाई आफू वयस्क भएको संकेत गर्न फेरोमोन उत्पादन गर्दो रहेछ।
2: रमनले कुरा बुझ्नु भएछ।
0: तर मेटिङ फ्लाइट भनेको बुझिन मिस?
2: जब रानी मौरी घरबाट बाहिर निस्कन्छ, सयौं भाले मौरीहरू यसलाई पछ्याउँदै यसको पछि उड्छन्। यसको पछि लाग्ने क्रममा जुन भाले मौरी सबैभन्दा छिटो रानी मौरीलाई भेट्छ, रानी मौरीले उसैसँग सम्भोग गर्छ। सम्भोगका क्रममा शुक्रकीटहरू शरीरमा रहेको स्पर्म स्याकमा जम्मा गर्छ, त्यसैले यस उडानलाई मेटिङ फ्लाइट भनिन्छ।
1: मैले त रानी मौरीले एकै पटकमा धेरै भाले मौरीसँग सम्भोग गर्छ भन्ने सुनेको थिएँ, के यो सही हो मिस?
2: हो रवि, तपाईँले सुनेको एकदम सही हो। रानी मौरीले मेटिङ फ्लाइटको समयमा धेरै भाले मौरीसँग सम्भोग गर्छ र सबैबाट शुक्रकीट जम्मा गरेर स्पर्म स्याकमा राख्छ।
0: मेटिङ फ्लाइटका लागि उपयुक्त समय चाहिँ कुन हो मिस?
2: सामान्यतया मेटिङ फ्लाइटका लागि रानी मौरी घमाइलो मौसम भएको बेला साँझको समयमा बाहिर निस्कन्छ।
1: मौरीले आफ्नो जीवनकालमा मेटिङ फ्लाइट कति पटक गर्छ मिस?
2: मौरीले आफ्नो जीवनकालमा एक पटक मात्र मेटिङ फ्लाइट गर्छ।
0: यसले फुल पनि एक पटक मात्र पार्छ हो मिस?
2: होइन, यसले आफ्नो जीवनभरि फुल पार्छ।
1: एक पटक मात्रको मेटिङ फ्लाइटको सम्भोगले फुलहरू कसरी निषेचित हुन्छन् त मिस?
2: कस्तो राम्रो जिज्ञासा राख्नुभयो। रानी मौरीले मेटिङ फ्लाइटको समयमा धेरै भालेसँग सम्भोग गर्छ र धेरै शुक्रकीटहरू स्पर्म स्याकमा जम्मा गर्छ। उक्त शुक्रकीटहरू उसको जीवनकालभरिका लागि फुल निषेचन गर्न प्रयोग गर्छ।
0: कस्तो अचम्म रहेछ मौरीमा त, अरू जीवहरूमा त त्यस्तो हुँदैन नि। मेटिङ फ्लाइट पछि रानी र भाले मौरी के गर्छन् मिस?
2: मेटिङ फ्लाइट पछि रानी मौरी घरमा फर्कन्छे, तर भाले मौरी चाहिँ मर्छ।
1: कसरी मर्छ मिस?
2: सम्भोगको क्रममा भाले मौरीको पछाडिको भाग पनि च्यातिन्छ, त्यसकारण भाले मौरी नपचोल फ्लाइट पश्चात मर्छ।
0: रानी मौरी के गर्छ नि मिस नपचोल फ्लाइट पछि?
2: रानी मौरी घरमा फर्कन्छ र दुई तिन दिनपछि रानी मौरीले घरमा रहेका ब्रुड कोष अथवा ब्रुड सेलमा फुल पार्छ।
1: रानी मौरीले ब्रुड कोषमा फुल पारेपछि मौरीको जीवन चक्र सुरु हुन्छ हो मिस?
2: हो, फुल रानी मौरीको जीवन चक्रको पहिलो अवस्था हो।
0: मौरीको फुलहरू कस्ता हुन्छन् मिस?
2: मौरीको फुल सेतो रङको लाम्चो आकारको हुन्छ।
0: ब्रुड कोषमा फुलहरू कसरी रहन्छन् मिस?
2: पहिलो दिन ब्रुड कोषको पिँधमा ठाडो हुन्छ, दोस्रो दिन ढल्केको हुन्छ र तेस्रो दिनमा ढलेको हुन्छ।
1: तीन थरीका मौरीहरू एकै किसिमका फुलहरूबाट बन्छन् हो मिस?
2: होइन, भाले मौरी अपर्युक्त ह्याप्लोइड फुलबाट बन्छ। अपर्युक्त भन्नाले अनिषेचित हो है, भने रानी मौरी र कर्मी मौरी निषेचित डिप्लोइड फुलहरूबाट बन्छन्।
1: फुल पार्ने कोष पनि फरक फरक हुन्छन् हो मिस?
2: हो, रानी मौरीले भाले बनाउन भाले कोषमा, कर्मी बनाउन कर्मी कोषमा र रानी बनाउन रानी कोषमा फुल पार्छ।
1: रानी मौरीले एक दिनमा कति फुल पार्छ मिस?
2: रानी मौरीले एक दिनमा 2000-3000 फुल पार्छ। मौरीको जात अनुसार फुलको संख्या घटबढ हुन सक्छ।
0: अनि फुलको साइज चाहिँ कत्रो हुन्छ?
2: फुलको साइज 1 मिलिमिटरदेखि 1.5 मिलिमिटरसम्मको हुन्छ।
1: मौरीको फुल अवस्था कति समयको हुन्छ मिस?
2: फुल अवस्था सबै मौरीको 3 दिनकै हुन्छ।
1: मौरीको आवाज सुन्दा पनि कस्तो रमाइलो लाग्दो रहेछ।
2: हो नि, यिनीहरूको आवाज सुन्दा रमाइलो अनुभूति हुन्छ नि।
0: 3 दिनको फुल अवस्था पछि यिनीहरू लार्वा अवस्थामा पुग्छन् है मिस?
2: हो रमन, फुल अवस्था पछि लार्वा अवस्था सुरु हुन्छ।
0: लार्वा अवस्थामा यिनीहरूले अरू किराहरूले जस्तै धेरै खान्छन् हो मिस?
2: हो, मौरीले पनि लार्वा अवस्थामा निकै धेरै खान्छन् र छिटो छिटो हुर्कन्छन्।
0: मौरीको लार्वा अवस्था कति दिनको हुन्छ मिस?
2: मौरीको किसिम अनुसार लार्वा अवस्थाको समय अवधि पनि फरक फरक हुन्छ।
0: भन्नाले रानी, भाले र कर्मीको लार्वा अवस्था फरक फरक हुन्छ हो मिस?
2: हो, रानी मौरीको 5 दिनदेखि 5.5 दिन, कर्मीको 6 दिन र भाले मौरीको 6 दिनको हुन्छ।
1: मौरीको लार्वाले के खान्छ मिस?
2: 3 दिनसम्म सबै किसिमका मौरीका लार्वालाई रोयल जेल्ली खुवाइन्छ, तर 3 दिनपछि मौरीको किसिम अनुसार खाना पनि फरक फरक हुन्छ।
0: लार्वालाई रोयल जेली कसले खुवाउँछ मिस?
2: यिनीहरूलाई कर्मी मौरीले नै खुवाउँछन्।
1: रोयल जेली कहाँबाट ल्याउँछन् त मिस?
2: रोयल जेली बाहिरबाट ल्याउने होइन नि।
0: अनि यो रोयल जेली कसरी खुवाउँछन् त?
2: 7-11 दिनको उमेरका कर्मी मौरीको शिर ग्रन्थीबाट रोयल जेली उत्पादन हुन्छ, त्यही रोयल जेली यिनीहरूले खुवाउँछन्।
1: अनि 3 दिनपछि के खुवाउँछन् त मिस?
2: 3 दिनपछि रानी मौरीलाई रोयल जेली नै खुवाउँछन्, तर भाले र कर्मी मौरीलाई मधुरोटी खुवाउँछन्।
0: मधुरोटी भनेको चाहिँ के हो मिस?
2: मह र कुटको मिश्रणलाई मधुरोटी भनिन्छ।
1: यो पनि यिनीहरूलाई कर्मी मौरीले नै खुवाउने हो मिस?
2: हो, 4-6 दिन उमेर समूहका कर्मी मौरीले लार्वालाई मधुरोटी खुवाउँछन्।
1: यति धेरै खाँदा त यिनीहरूको वृद्धि पनि छिटो हुन्छ होला है मिस?
2: हो, यिनीहरूको वृद्धि अति छिटो हुन्छ, त्यसैले त यिनीहरूको लार्वा अवस्थामा 4-5 पटक काँचुली फेर्छन्।
0: काँचुली फेर्ने भनेको के हो मिस?
2: काँचुली फेर्ने भनेको लार्वाको साइज बढ्दै जाँदा यसलाई बाहिरबाट छोप्ने छाला बढ्दैन, त्यसैले यसले पुरानो छाला छोडेर नयाँ छालाको विकास गर्छ। यसलाई काँचुली फेर्ने भनिन्छ अथवा मोल्टिङ भनिन्छ।
1: सबै मौरीको लार्वाले काँचुली फेर्छन् र मिस?
2: सबै किसिमका मौरीका लार्वाले काँचुली चाहिँ फेर्छन्।
0: अनि सबै मौरीका लार्वाको साइज एउटै हुन्छ त मिस?
2: होइन नि, रानी र भाले मौरीको लार्वाको साइज कर्मी मौरीको भन्दा अलिक ठुलो हुन्छ।
0: लार्वाको साइज र समय अवधि पनि फरक फरक हुनुको कारण चाहिँ के हो मिस?
2: तपाईँहरूले थाहा पाइसक्नुभयो नि, फरक फरक किसिमका मौरीको लार्भालाई खुवाउने खाना फरक फरक हुन्छ। त्यही फरक पोषणका कारणले यिनीहरूको हुर्कने समय अवधि पनि फरक हुन्छ।
0: मिस, मौरीको लार्भामा कस्ता कस्ता भागहरू विकास भएका हुन्छन्?
2: यिनीहरूमा खासै शारीरिक अङ्गहरूको विकास भएको हुँदैन।
1: यिनीहरूमा खुट्टा हुन्छन् त मिस?
2: यिनीहरूमा खुट्टा विकास भएको हुँदैन।
0: यिनीहरूको आँखा विकास भएको हुन्छ कि हुँदैन मिस?
2: आँखा पनि विकास भएको हुँदैन।
0: त्यसैले होला है यिनीहरूलाई खाना पनि कर्मी मौरीले खुवाउनु परेको।
2: हो, रमनले सही भन्नुभयो।
1: लार्भाको रङ कस्तो हुन्छ त मिस?
0: लार्भाको रङ सेतो हुन्छ।
2: लार्भा अवस्था पछि कुन अवस्था आउँछ हजुरहरूलाई थाहा छ?
1: थाहा छ मिस।
2: ल भन्नुहोस् त।
0: प्युपा अवस्था।
2: स्याबास।
1: प्युपा अवस्था कति समयको हुन्छ मिस?
2: मौरीको किसिम अनुसार प्युपाको समय अवधि पनि फरक फरक हुन्छ।
0: कति कति दिनको हुन्छ मिस?
2: रानी मौरीमा करिब 8 दिन, कर्मी मौरीमा 12 दिन र भाले मौरीमा 14 दिनको अवधिमा सम्पूर्ण विकास भई प्युपा अवस्था पूरा हुन्छ।
1: प्युपा अवस्थामा चाहिँ के खान्छन् मिस यिनीहरूले?
2: प्युपा अवस्थामा यिनीहरूले केही खाँदैनन्।
0: अरू किराहरू जस्तै यिनीहरू पनि नचली बस्छन् रे है मिस?
2: हो नि, यिनीहरू खाना नखाई नचली निष्क्रिय रहन्छन्।
1: प्युपा अवस्थामा यिनीहरूमा कस्तो परिवर्तन हुन्छ त मिस?
2: मौरीको लार्वा अवस्था पूरा हुने बित्तिकै कर्मी मौरीले यिनीहरू रहेको भ्रूणकोषलाई पातलो मैलले छोपिदिन्छन् अनि तिनीहरू नखाई नचली बस्छन्। तर तिनीहरूको शारीरिक संरचनामा परिवर्तन हुन सुरु हुन्छ।
0: कस्ता कस्ता परिवर्तन हुन्छन् मिस?
2: यिनीहरूको शरीर टाउको छाती र पेटमा बाँडिन्छ।
1: यो कसरी हुन्छ मिस?
2: लार्वा अवस्थामा विकास भएका केही नचाहिने तन्तुहरू शरीरबाट छुट्टिन्छन् र टुक्रिएर जान्छन्, जसलाई हिस्टोलाइसिस भनिन्छ। केही नयाँ तन्तुहरूको विकास हुन्छ। यसरी नयाँ तन्तु निर्माण हुने प्रक्रियालाई हिस्टोजेनेसिस भनिन्छ।
0: अनि अरू के हुन्छ मिस प्युपा अवस्थामा?
2: प्युपा अवस्थामा वयस्क अवस्थामा चाहिने सबै अङ्गहरूको विकास हुन्छ।
0: सबै अङ्ग भन्नाले कुन कुन अङ्गहरू हुन् मिस?
2: टाउकोमा मुखका भागहरू, एन्टेना, संयुक्त आँखा विकास हुन्छ भने छातीको भागमा 3 जोडी खुट्टाहरू र 2 जोडी पखेटाहरूको विकास हुन्छ।
1: ओहो, यिनीहरू नखाई नचली बस्दा पनि कति धेरै काम हुँदो रहेछ है?
2: हो नि, हामीले हेर्दा यो अवस्था यिनीहरूको आरामको अवस्था हो। तर यो अवस्था सबैभन्दा सक्रिय अवस्था हो, किनकि यस अवस्थामा महत्त्वपूर्ण परिवर्तनहरू हुन्छन्।
0: यिनीहरू ती बन्द ब्रुड कोषबाट कसरी बाहिर आउँछन् मिस?
2: जब यिनीहरू पूर्ण रूपमा विकास भएर वयस्क अवस्थामा पुग्छन्, तब यिनीहरूले मुखमा रहेको म्यान्डिबलले ब्रुड कोषमा रहेको जालो काटेर ब्रुड कोषबाट बाहिर निस्किन्छन्।
0: ओहो, यिनीहरूको विकास प्रक्रिया त अनौठो रहेछ।
2: मौरी सानो किरा भए पनि यसको जीवन चक्रमा धेरै किसिमका परिवर्तनहरू हुन्छन्।
1: भर्खर बनेका वयस्क मौरीहरू ब्रुडकोषबाट बाहिर निस्कने बित्तिकै काम गर्न योग्य हुन्छन् त मिस?
2: कर्मी मौरी असाध्यै मेहनती हुन्छ, त्यसैले होला यसले ब्रुडकोषबाट निस्कने बित्तिकै काम गर्न सुरु गर्छ। तर भाले र रानी चाहिँले काम गर्दैनन्।
0: मौरीको जीवन चक्र त फूलबाट सुरु भएर वयस्क अवस्थासम्म पुगेर पूरा हुँदो रहेछ। यस्तो प्रक्रियालाई एउटै शब्दमा कसरी सम्झने मिस?
2: यसरी फूलबाट लार्वा, लार्वाबाट प्युपा र प्युपाबाट वयस्कमा परिवर्तन हुँदै जीवन चक्र पूरा गर्ने प्रक्रियालाई कम्प्लिट मेटामार्फोसिस भनिन्छ।
1: आज त मौरीको जीवन चक्रका सम्पूर्ण अवस्थाको बारेमा कति धेरै कुरा जान्न पाइयो।
2: तपाईँहरूले धेरै कुरा त सिक्नुभयो, तर के तपाईँले यी 3 किसिमका मौरीहरूको जीवन चक्र पूरा हुन कति समय लाग्दो रहेछ भनेर भन्न सक्नुहुन्छ?
0: सकिहाल्छौ नि मिस। फुल अवस्था, लार्वा अवस्था र प्युपा अवस्थाको समय अवधि जोड्यो भने आइहाल्छ नि।
1: रानी मौरीको जीवन चक्र 16 दिनमा पूरा हुँदो रहेछ।
2: भाले र कर्मीको कति लाग्दो रहेछ त?
0: भालेको 21 दिन र कर्मीको 23.5 दिन लाग्दो रहेछ।
1: ओहो, आज त हामीले मौरीको बारेमा कति धेरै कुरा जान्न पायौँ।
2: अझै केही कुराहरू जान्न बाँकी नै छ।
1: आज त धेरै ढिला भइसक्यो, घरमा बुबा आमाले पनि खोज्ने बेला भइसक्यो। आज हामी जान्छौँ है मिस, भोलि फेरि आएर हजुरसँग अरू पनि सिक्छौँ है।
0: आज त हामीले धेरै कुरा सिक्यौँ, एकै दिनमा धेरै सिक्यो भने त बिर्सिन्छ।
2: हुन्छ त, फेरि भेटेर अरू छलफल गरौँला है।
1: हुन्छ मिस, बाई बाई मिस।
2: बाई बाई।
3: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
4: श्रोताबिन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ।
5: नमस्कार श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 6 रहेको सामाजिक समस्याको पहिचान र समस्या समाधान सिपमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
6: नानी बाबुले प्ले कार्ड चाहिँ साह्रै राम्रो बनाउनु भएछ।
7: नमस्कार म्याम, हामी कहिलेकाहीँ विद्यालयमा पनि बनाउँछौँ नि त, त्यसैले बानी परेकाले राम्रो भयो होला म्याम।
8: म्याम, हजुर त सामाजिक अभियन्ता हुनुहुन्छ होइन त?
6: हो नि, तर तपाईँहरूलाई कसरी थाहा भयो?
8: र्याली सुरु हुनुभन्दा अघि उद्घोषकले हजुरको परिचय गराउनु भएको थियो नि त।
6: ए हो त। अनि बाबु नानी, विद्यालयमा तपाईँहरूको पढाइ कस्तो चल्दैछ त?
7: ठिक छ म्याम, हिजो सरले विद्यालयमा प्ले कार्ड बनाएर ल्याउनु, भोलि र्यालीमा जाने भन्नुभएको थियो, त्यसैले आज यता आयौँ। रमाइलो लाग्यो म्याम।
6: हो र, रमाइलो पो लाग्यो।
8: हो नि म्याम, हजुरसँग सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप सम्बन्धमा छलफल गर्न पाए पनि हुन्थ्यो नि।
6: ए भइहाल्छ नि, ल त त्यसो भए ऊ त्यहाँ चौतारो रहेछ, जाउँ त्यतै बसौँ है त।
7: आहा, कति राम्रो चौतारो रहेछ।
6: ल, सबैभन्दा पहिले सामाजिक समस्या भनेको के बुझ्नु भएको छ त तपाईँहरूले, ल भन्नुहोस् त।
8: समाजको विकासमा बाधा अडचन पैदा गर्ने, विकृति फैलाउन मद्दत गर्ने, कुरीति कुसंस्कार र अन्धविश्वासमा आधारित सबै समस्याहरू सामाजिक समस्या हुन्।
6: थाहा रहेछ त। हो, यसरी सामाजिक मूल्य मान्यता र नियम विपरीतका व्यवहारहरू जसले व्यक्ति र समाजलाई नकारात्मक असर गर्छ तिनीहरू सबै सामाजिक समस्या हुन्।
7: म्याम, धुमपान, मध्यपान, बोक्सी प्रथा, छाउपडी प्रथा, यिनीहरू सबै सामाजिक समस्याका उदाहरणहरू होइनन् त?
6: हो नि, धेरै छन् सामाजिक समस्याहरू, जस्तै फजुल खर्च, बाल विवाह, घरेलु हिंसा, बाल श्रम शोषण आदि सबै सामाजिक समस्याहरू नै हुन्। साँच्ची तपाईँहरूको समुदायमा विशेष गरी के समस्याहरू रहेका छन् नि?
8: मेरो समुदायमा त धुमपान, मद्यपान, बाल श्रम शोषण, महिला हिंसा जस्ता समस्याहरू छन्।
6: अनि बाबुकोमा चाहिँ के सामाजिक समस्या छन् भन्नुहोस् न त।
7: मेरोमा फजुल खर्च, सामाजिक सञ्जालको दुरुपयोग, अरूको देखासिकी जस्ता समस्याहरू छन् म्याम।
6: हो, यसरी हाम्रो समाजमा समाजै पछि फरक फरक सामाजिक समस्याहरू रहेका हुन्छन्।
8: म्याम, हामीले सामाजिक समस्याको कारणहरू कसरी पहिचान गर्न सक्छौँ?
6: कति राम्रो प्रश्न गर्नुभयो। हो, सबैभन्दा पहिले त हामीले समाजमा उत्पन्न समस्याहरू के छन् खोजी गर्नु पर्यो, अनि तिनीहरूले विकृति फैलाउन मद्दत गरेको छ कि छैन बुझ्नु पर्यो। यदि विकृति फैलाउन मद्दत गरेको भएमा तिनीहरू सामाजिक समस्याहरू हुन् भनेर भन्न सकिन्छ।
7: अनि त्यसपछि के गर्ने म्याम?
6: सामाजिक समस्या उत्पन्न हुनका कारणहरू के हुन् भनेर खोजी गर्नु पर्यो।
8: कसरी खोजी गर्ने त म्याम?
6: कुनै सामाजिक समस्या उत्पन्न हुनुमा के कारणहरू जिम्मेवार छन् भनेर खोजी गर्नुपर्छ।
7: एउटा उदाहरण भनिदिनुहोस् न म्याम।
6: ल, ध्यान दिएर सुन्नुहोस् है त। जस्तै कुनै एउटा असल मानिस अचानक धुमपान गर्न थाल्यो भने के कारणले उसले धुमपान गर्यो, खराब साथीको सङ्गतमा पो पर्यो कि, देखासिकीले पो धुम्रपान गर्न थाल्यो कि भनेर खोजी गर्नुपर्छ।
8: म्याम, अरू कारण पनि म भन्छु है।
6: हुन्छ, भन्नुहोस् न।
8: स्मार्ट देखिन्छु भनेर धुमपान गर्न थालेको हो कि, कस्तो हुन्छ चाखी हालौँ भनेर पो धुमपान गर्न थालेको हो कि भनेर पनि खोजी गर्न सकिन्छ।
6: हो, सही भन्नुभयो। यसरी सम्भावित के कारणहरू हुन्छन् भनेर टिपोट गर्ने अनि अनुसन्धान गर्न सुरु गर्ने। अनुसन्धान गर्ने क्रममा उसका साथीभाइ, बुबा आमा वा सम्बन्धित सबै व्यक्तिहरूलाई भेटेर उसको बारेमा सोधखोज गर्नुपर्छ।
7: म्यामले कति प्रश्न हुने गरी उदाहरणसहित भन्नुभयो।
6: सामाजिक समस्या पहिचान गर्ने अर्को तरिका भनेको उक्त समस्या सिर्जना कसरी भयो भनी पृष्ठभूमिको खोजी गर्नु पनि हो नि।
8: यसको पनि उदाहरण भनिदिनुहोस् न म्याम।
6: ए ल सुन्नुहोस् है त, यदि कोही मानिसले मद्यपान सेवन गर्न थालेको थाहा भयो भने ऊ मद्यपान सेवन गर्ने अवस्थासम्म कसरी पुग्यो त? कतै उसको आफन्त वा घर परिवारमा कसैले मद्यपान सेवन त गर्दैनन् वा साथीभाइको करकापमा परेको त होइन भनेर खोजी गर्नुपर्छ।
7: हरेक समस्याको यसरी समस्या उत्पन्न हुनुको कारण खोजी गर्न सकिन्छ त?
6: सकिन्छ बाबु। समस्या उत्पन्न हुनका सम्भावित सबै कारणहरूको टिपोट गरेपछि खोजी गर्दै जाने अनि जरासम्म सजिलै पुग्न सकिन्छ। अनुसन्धान भनेकै यही त हो नि।
8: मलाई ठिक लाग्यो म्याम। समस्या उत्पन्न हुनाको कारणको जरा पत्ता लगाउन सकियो भने त जरा नै उखेलेर फाल्न सकिन्छ होला है।
6: ठिक भन्नुभयो नानी तपाईँले। त्यसैले नै समस्या उत्पन्न हुनाको जरा पत्ता लगाउनु पर्छ भनेर भनिएको हो नि त।
7: सामाजिक समस्याका असरहरू सम्बन्धमा पनि छलफल गरौँ है म्याम।
6: सामाजिक समस्याले उत्पन्न गराएका प्रतिकूल अवस्थालाई नै असर भनेर भनिन्छ। यी असरहरू त सजिलै पत्ता लगाउन सकिन्छ नि होइन त?
8: सकिन्छ होला। त्यस समस्याले के नराम्रा अवस्थाहरू सिर्जना गरेका छन् खोजी गरेपछि पत्ता लागिहाल्छ होला नि म्याम।
6: हो, तपाईँले एकदम राम्रो कुरा गर्नुभयो। सामान्यतया सामाजिक समस्याका असरहरू मिल्दाजुल्दा नै हुन्छन्। जस्तै धुमपान, मद्यपान र लागु पदार्थ सेवनका असरहरू मिल्दाजुल्दा हुँदैनन् त?
7: हो, मलाई पनि त्यस्तै लाग्यो। विभिन्न किसिमका प्राणघातक रोगहरू लाग्न सक्ने, अकालमै मृत्यु हुन सक्ने, होइन त म्याम?
6: हो नि, अझ अरू पनि छन् नि। अनावश्यक रूपमा पैसा खर्च हुने, समाजमा इज्जत नरहने, घर परिवार र समाजले घृणा गर्ने, यी सबै धुमपान, मद्यपान र लागु पदार्थ सेवनका असरहरू त हुन् नि।
8: फजुल खर्चका असरहरूको पनि छलफल गरौँ न।
6: भइहाल्छ नि। अनावश्यक खर्च हुने, आफ्नो हैसियत भन्दा बढी खर्च गर्दा आर्थिक अभाव हुने र यसका कारणले नराम्रा दुर्घटनाहरू पनि हुन सक्ने र त्यस्तै गरी पैसाले कहिल्यै पनि नपुग्ने पनि हुन सक्छ।
7: फजुल खर्च पनि सामाजिक विकृति होइन त?
6: हो नि, यसले समाजमा विकृति उत्पन्न गराउँछ। हुनेले त खर्च गर्छन्, नहुनेलाई त अरूले अनावश्यक खर्च गरिदिँदा समस्या उत्पन्न हुन्छ।
8: म्याम, कोही त अरूलाई देखाउनकै लागि आफूसँग नहुँदा पनि अरूसँग मागेर भए पनि रमाइलो गर्ने, लुगा लगाउने, जे पनि बढी बढी खर्च गर्ने गर्छन् नि।
6: हो, त्यही नराम्रो काम भएर त यसले विकृति निम्त्याउँछ भनिएको हो नि। त्यसरी आफ्नो हैसियत भन्दा बढी गरेर अरूलाई देखाउनकै लागि खर्च गर्ने मानिसले भविष्यमा दुःख पाउँछ।
7: म त अहिलेदेखि नै अनावश्यक खर्च गर्दिन। बुबा आमाले खाजा खान दिनु भएको पैसा त बचाएर राख्छु।
6: भेरी गुड, साह्रै राम्रो बानी। हामीमा मितव्ययिताको गुण हुनुपर्छ।
8: घरेलु हिंसाका असरहरू चाहिँ के हुन्छन् म्याम?
6: समाजमा अशान्ति, झैझगडा हुने, शारीरिक यातना हुने तथा मानसिक रूपमा कमजोर बनाउने, महिला हिंसाका घटनाहरू बढ्दै जाने, छोराछोरीको पढाइमा असर पर्ने, यिनै त हुन् नि।
7: हत्या, आत्महत्याका घटनाहरू पनि घरेलु हिंसाका कारणले हुन्छन्, होइन त म्याम?
6: हो नि। ल, अब बाल विवाहका असरहरूको छलफल गरौँ है त। यो त तपाईँहरूसँग नै सम्बन्धित त छ, होइन त?
8: म भन्छु है म्याम, पढाइ बिग्रिन्छ। सानै उमेरमा बच्चा पाउँदा आमा र बच्चा दुवैको स्वास्थ्य कमजोर हुन्छ।
6: अनि आर्थिक अभावका कारणले घरायसी झगडा हुने, धेरै सन्तान जन्माउने सम्भावना पनि बढी नै हुन्छ।
7: यो त हामीले विद्यालयमा पनि पढेका थियौँ। त्यसैले हामीले आफू शारीरिक रूपमा परिपक्व र आर्थिक रूपमा सक्षम नभइकन विवाह गर्नु हुँदैन।
6: ल भन्नुहोस्, अब कुन सामाजिक समस्याका असरहरूको छलफल गर्ने त?
8: बाल श्रमको म्याम।
6: बाल श्रम भनेको बाल बालिकाको श्रम शोषण नै हो। यसले पनि बाल बालिकालाई शारीरिक तथा मानसिक रूपमा असर गर्छ र बाल अधिकारबाट उनीहरूलाई वञ्चित पनि गराउँछ।
7: हाम्रा बच्चादेखि सँगै खेलेका कति साथीहरू सहरमा घरेलु कामदारका रूपमा काम गर्दैछन्?
6: त्यसरी घरेलु कामदारको रूपमा काम लगाउँदा पनि कतिले त माया ममता दिएर राम्रो खान लगाउन दिएर विद्यालयमा पढ्न पठाउने गर्छन्। त्यसो गर्दा त ठिकै छ, तर कतिको चाहिँ श्रम शोषण भएको अवस्था पनि देखिन्छ।
8: हो नि म्याम, बाबुआमाले गरिबीका कारणले त्यसरी आफ्ना छोराछोरीलाई अर्काको घरमा पठाएका होइनन् त।
6: हो नि, बाबुआमाको बाध्यताको सजाय बालबालिकाले भोग्नु परेको छ।
7: म्याम, अब सामाजिक समस्या समाधानका उपायहरू सम्बन्धमा छलफल गरौँ है।
6: हुन्छ, सामाजिक समस्या समाधानका लागि धेरै विकल्पहरू रहेका छन्। तपाईँहरूको उमेरकै सन्दर्भबाट कुरा सुरु गरौँ है त।
8: हाम्रो उमेरकाले सामाजिक समस्या समाधानका लागि के सहयोग गर्न सक्छन् भन्ने सन्दर्भमा कुरा गर्नुभएको हो म्याम।
6: हो, बुझिहाल्नुभयो। मुख्यत तपाईँहरूले साथी खराब छ कि विचार गरेर असल साथीको मात्र सङ्गत गर्नु पर्यो।
7: हो नि म्याम, खराब साथी पर्यो भने त ऊ त बिग्रिएकै भयो, आफू पनि बिग्रिन्छ।
6: हो, त्यस्तै गरी कसैले धुमपान, मद्यपान, लागु पदार्थ आदिको सेवनका लागि कर गरेमा सके त उसलाई पनि सेवन नगर भनेर सम्झाउने, नसके पनि आफू चाहिँ नखाने गर्नुपर्छ।
8: हामीले विद्यालयमा सिकेका कुराहरू घर परिवार र छरछिमेकीलाई जानकारी गराउने पनि होइन त म्याम।
6: हो नि, सामाजिक समस्या समाधानमा त तपाईँ विद्यार्थीहरूको पनि महत्त्वपूर्ण योगदान हुन्छ। आजै र्यालीमा प्ले कार्ड बनाएर हिँडियो, यो पनि जनचेतनाका लागि त हो नि, होइन त।
7: हामीले कुलतमा लागेको साथीसँग सङ्गत नगर्ने र उसको बारेमा उसको घर परिवार र विद्यालयमा शिक्षकहरूलाई खबर पनि गरिदिन सक्छौँ, होइन त म्याम।
6: हो नि, तपाईँले एकदम ठिक भन्नुभयो। त्यस्तै गरी मानिसहरूलाई केही न केही काममा व्यस्त गराउनु पनि सामाजिक समस्या कम गराउनु हो।
8: कसरी म्याम?
6: खाली दिमाग शैतानको घर भन्ने उखानै छ, सुन्नु भएको छैन र? मानिस खाली भएपछि नराम्रा साथीहरूको समूह बनाउने, जाँड रक्सी चुरोट खाने, कुलतमा फस्ने जस्ता घटनाहरू घटिरहेका छन् नि त।
7: मलाई यो चाहिँ सही लाग्यो म्याम। हाम्रो टोलमा पनि एक थरी युवाहरू काम नभएर समूहमा बस्ने, हो हल्ला गर्ने, जाँड रक्सी चुरोट खाने गरेर बरा लिएर हिँड्ने गर्छन्।
6: हो नि, यदि युवाहरू बेरोजगार भए भने उनीहरू बिग्रने डर हुन्छ, त्यसैले राज्यले नै त्यस्ता युवाहरूलाई सिपमूलक तालिम दिने, सहुलियत दरमा ऋण उपलब्ध गराएर व्यवसायमा संलग्न गराउने जस्ता कार्य गर्नुपर्छ।
8: समाजमा छन् नि म्याम बोक्सी प्रथा, छाउपडी प्रथा, घुम्टो प्रथा, छुवाछुत, अन्धविश्वास जस्ता समस्याहरूलाई हटाउने उपायहरू चाहिँ के छन् नि म्याम?
6: ल सुन्नुहोस् है त, शिक्षा प्रदान गर्ने, जनचेतना तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कानुनको सही रूपमा कार्यान्वयन गर्ने, पीडित व्यक्तिले खुलेर आवाज उठाउने जस्ता कार्यहरू सामाजिक समस्या समाधानका उपायहरू हुन्।
8: मैले त आमा बुबासँग भन्ने गर्छु, कसैलाई पनि विभेद गर्ने, छुवाछुत गर्ने, असमान व्यवहार गर्ने नगर्नुहोस् है, यसो गर्यो भने त कानुनी सजाय भोग्नुपर्छ भनेर।
6: भेरी गुड, साह्रै राम्रो काम गर्नुभएको रहेछ। तपाईँहरूलाई विद्यालयले राम्रो कुरा सिकाएको हो नि त।
7: म्याम, आज हजुरसँग यसरी छलफल गर्न पाउँदा साह्रै खुसी लाग्यो, धेरै कुराहरू सिक्ने अवसर पाइयो।
6: ल, म तपाईँहरूले के सिक्नु भएछ सानो एउटा घटना सुनाउँछु। उक्त घटना कुन सामाजिक समस्यासँग सम्बन्धित छ, घटनाको कारण के हो, असर के हो र समाधानका उपायहरू के हुन सक्छन् भन्नुहोस् है त।
8: आहा, भइहाल्छ नि म्याम।
6: ल, घटना सुन्नुहोस् है त। धनबहादुर नियमित रूपमा धुमपान गर्छन्, त्यसैले उनी लामो समयसम्म बिरामी परे। घर परिवारले उनलाई अस्पताल पुर्याए। अस्पताल जाँदा डाक्टरले उनको फोक्सोमा क्यान्सर भएको बताए।
7: यो घटनामा मुख्य समस्या भनेको धुमपान गर्नु हो।
6: ओ, स्याबास। अनि घटनाको कारण चाहिँ के हो त?
8: समस्याको मुख्य कारण चाहिँ स्वास्थ्य सचेतनाको अभावको कारणले नियमित रूपमा धुमपान गर्नु नै हो।
6: स्याबास, कति राम्रोसँग भन्नुभयो। हो, समस्याले सिर्जना गरेका असरहरू चाहिँ के हुन् त? ल भन्नुहोस् त।
7: एउटा चाहिँ घर परिवारलाई तनाव, दुःख, पीर, चिन्ता। दोस्रो, फोक्सोमा क्यान्सर हुनु। तेस्रो, औषधि उपचारको लागि खर्च हुनु।
6: स्याबास, कति राम्रोसँग भन्नुभयो है तपाईँहरूले। ल, अब भन्नुहोस् त, समाधानका उपायहरू चाहिँ के हुन सक्छन् त?
8: सुरुमै धनबहादुरले धेरै धुमपान गर्नु हुँदैन थियो। अब क्यान्सर रोग लागिसकेपछि के गर्नु नि म्याम? औषधि उपचार गर्ने, डाक्टरको सल्लाह अनुसार चल्नुपर्छ।
6: तपाईँले भन्नुभएको पनि ठिकै छ। अरू सुन्नुहोस् है त, धनबहादुरको घटनाबाट सचेत भई घर परिवार छरछिमेक सबैले धुमपान स्वास्थ्यका लागि हानिकारक रहेछ, गर्नु हुँदैन भनेर आफू पनि धुमपान नगर्ने र अरूलाई पनि सम्झाउने गर्नुपर्छ।
7: म्याम, हामीलाई हजुरले कति राम्रोसँग घटनाबाट समस्या पहिचान र समाधानका उपायहरू पत्ता लगाउन सिकाउनु भयो।
6: तपाईँहरूले सुरुमै सामाजिक समस्या पहिचान र समाधानका उपायहरूको सिप सिक्ने भन्नुभएको होइन त?
8: हो म्याम, यसरी नै हामीले हरेक घटनाको समस्या र समाधानका उपायहरू पत्ता लगाउन सक्ने रहेछौँ।
7: म्याम, हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो लागि यति समय निकालेर सिक्ने अवसर प्रदान गर्नुभएकोमा।
6: मलाई त साना भाइ बहिनीहरूसँग छलफल गर्न साह्रै रमाइलो लाग्छ। म एक दिन तपाईँहरूको विद्यालयमा आउनेछु, अझ धेरै छलफल गरौँला है त।
8: हस् म्याम।
6: ल त, अब घरतिर लागौँ है।
9: हस् म्याम, बाई।
4: हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ रामकृष्ण ढकाल, रामा मण्डल र साथीहरूको स्वरमा रहेको यो जागरण गीत। पुरुषोत्तम भट्टराईको रचना अनि सङ्गीत हो, भूपेन्द्र रायमाझीको हो।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ राजेश रिजालको सुर अनि संगीत, रचना हो उद्धव सिंह चन्द्राको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
5: के हुन्छ?
4: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
5: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
4: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
5: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
6: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आज चितवनमा उद्घाटन हुँदै योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। इजरायली आक्रमणपछि हर्मुज जलमार्ग पुनः बन्द गरिएको इरानको दावी र फिफा विश्वकप अन्तर्गत इक्वेडर र कुरासाओ बीचको खेल बराबरीमा जर्मनी नकआउट चरणमा प्रवेश। समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा उद्घाटन हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक

0: कि हिजो चितवनमा भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले घर र समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुँदा सचेत भएर आगामी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा पनि योग दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ। 12 विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभयो। योग शरीर मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको र यसमा ध्यान प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवन पद्धतिका रूपमा लिनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो। यसैगरी योग दिवसका अवसरमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति रामसाय प्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। बाजुराको बुढीगङ्गा नगरपालिका 10 रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा 23 जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको सुदूरपश्चिम प्रदेश प्र 13-55 नम्बरको बस सडक छेउको भित्तामा ठोकिएर दुर्घटना परेको स्थानीय तपेश रावलले बताउनुभयो। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मक्षेन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ। परम्परागत सांस्कृतिक विधिअनुसार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा हिजो शरीक भई उहाँले जात्रा अवलोकन गर्नुभएको हो। विगत 2 महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकोमा अब सहज उपलब्ध हुने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमै सहज उपलब्ध हुने बताउनुभयो। उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकोमा अब सहज रूपमा उपलब्ध गराइने स्पष्ट पार्नुभयो। इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध स्वरूप हर्मुज जलमार्ग पुनः बन्द गरिएको जनाएको छ। तर अमेरिकी सेनाले उक्त दावीलाई अस्वीकार गर्दै जलमार्गबाट जहाजहरूको आवतजावत जारी रहेको बताएको छ। इरानले लेबनानमा भएका इजरायली हवाई आक्रमणलाई अमेरिकी इरानबीच भएको युद्ध अन्त्य सम्बन्धीको सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ। उक्त सम्झौतामा विश्वको करिब 20% तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार प्रसार हुने हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने व्यवस्था गरिएको थियो। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष अमेरिकी इरान वार्ताका लागि स्विजरल्याण्ड प्रस्थान गर्नुभएको छ। आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार

0: पक्षले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने जनाइएको छ। यसैबीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको बताइएको छ। इजरायल र हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत इक्वेडर र कुरासाओ बीचको खेल बराबरीमा टुङ्गिएको छ। आज बिहान भएको खेल गोलरहित बराबरीमा रोकिएको हो। खेल बराबरी भएर अङ्क बाँड्न बाध्य हुँदा दुवै टोलीका लागि नकआउट चरण कठिन बनेको छ। गैराती भएको समूह ईको खेलमा भने जर्मनी आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती नै भएको अर्को खेलमा स्विडेनलाई 5-1 अन्तरले हराउँदै नेदरल्यान्ड्स विजयी भएको छ। अब आजै 9:45 जापान र ट्युनिसिया बीच खेल हुँदैछ। मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका तराईका केही भूभागमा तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.3 र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आज चितवनमा उद्घाटन हुँदै योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। इजरायली आक्रमणपछि हर्मुज जलमार्ग पुनः बन्द गरिएको इरानको दावी र फिफा विश्वकप अन्तर्गत इक्वेडर र कुरासाओ बीचको खेल बराबरीमा जर्मनी नकआउट चरणमा प्रवेश। रेडियो नेपालबाट बिहान 9:00 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र radionepalonline.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं गतिविधिबाट।
0: यही असार 1 गते जुन 15 तारिक पर्यो। हरेक वर्ष जुन 15 विश्वभर ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको विश्व जनचेतना दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रमहरू गरेर यो दिवस मनाइयो। यस दिवसको मुख्य उद्देश्य ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मानसिक, आर्थिक, यौनजन्य तथा सामाजिक दुर्व्यवहारका विषयमा जनचेतना अभिवृद्धि गर्नु हो। साथै उहाँहरूको संरक्षण गर्नु र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि विश्व समुदायलाई प्रतिबद्ध गराउनु पनि हो।
1: यस वर्षको ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको विश्व जनचेतना दिवसको नारा दुर्व्यवहार विरुद्ध सचेतनाको अभिवृद्धि, ज्येष्ठ नागरिकका लागि खुसी र समृद्धि रहेको छ। ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार रोकथाममा सरकारका 3 संरचना, संघ, प्रदेश र स्थानीय तह मात्र पर्याप्त हुँदैन। घर परिवार, समुदाय र प्रत्येक नागरिकको सक्रिय भूमिका अति आवश्यक रहेको छ। ज्येष्ठ नागरिकलाई बोझ नभई अनुभव, ज्ञान र संस्कृतिका सम्भागका रूपमा हेर्नुपर्छ। परिवारका सदस्यले ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्ने, पारिवारिक निर्णय प्रक्रियामा सहभागी गराउने, आवश्यक हेरचाह उपलब्ध गराउने तथा भावनात्मक सहयोग दिनु आवश्यक छ। त्यसैले उहाँहरूको सम्मान, सुरक्षा र गरिमामय जीवन सुनिश्चित गर्न केवल राज्यको दायित्व मात्र होइन सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। यसर्थ ज्येष्ठ नागरिकमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार स्वीकार्य पनि हुँदैन र ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार अन्त्यका लागि दिवस मनाएर मात्र हुँदैन। बरु घर परिवार, समाज र राज्य सबैले आफ्नो ठाउँबाट सक्रिय योगदान गर्नु आवश्यक छ। गतिविधिपछि सुनाउँदैछौ कुराकानी।
0: आजको कुराकानीमा हुनुहुन्छ पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रमकी अध्यक्ष भवानी कोइराला। यो आश्रम सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर 2 जुटपानी भन्ने ठाउँमा रहेको छ। संस्थाको स्थापनाका बारेमा सुनाउँदै उहाँ भन्नुहुन्छ,
2: 2055 स्थापना भई 55 माघ 18 गते जिल्ला प्रशासनमा दर्ता भई निरन्तर अहिलेसम्म हामीले नवीकरण गरिरहेका छौँ, दर्ता भई सञ्चालनमा रहेको र 55 फागुन 10 गते हामीले समाज कल्याण परिषदमा नै आबद्धता भएको यो वृद्ध सेवा आश्रम हो। सबुवा आमाहरूले आश्रय लिइराख्नु भएको छ। 2056 माघदेखि यहाँ सेवा गरी 57 ज्येष्ठ 6 गते घरै छोडेर पद्म भुवनेश्वरी वृद्ध सेवा आश्रममा रहनुभएका बुवा आमाहरूको सेवा गर्नलाई म निरन्तर सेवामा रहेर विभिन्न पदमा कार्यालय सचिव सचिव हुँदै हुँदै अहिले म चाहिँ वृद्ध आश्रमको अध्यक्ष त के भनौँ, हाम्रो संरक्षक आदरणीय मम्मी हुनुहुन्छ है, संरक्षक म पनि हो र म अहिले संस्थाको अध्यक्ष छु। हाम्रो स्वर्गीय बाबा वासुदेव शरण कोइराला र श्रीमती मन्जु कोइरालाले 8 कट्ठा जग्गा दिएर सुरुवात गर्नुभएको यो वृद्ध आश्रम अहिलेसम्म निरन्तर सञ्चालनमा छ। ज्येष्ठ नागरिक महासङ्घमा त्यो बेला सञ्जाल थियो, डाक्टर लीला केसी हुनुहुन्थ्यो संस्थापक अध्यक्ष। यो संस्थाको प्रतिनिधित्व हुँदै म पनि त्यसमा संस्थापक, यो वृद्ध आश्रम चाहिँ हो खासमा सदस्य, संस्थापक सदस्यको नाताले म पनि त्यसमा मैले प्रतिनिधित्व गरेर त्यो संस्था सञ्जालमा थियौँ, हामीले महासङ्घ बनायौँ होइन। अहिले जो सूर्य प्रसाद श्रेष्ठ चाहिँ अध्यक्ष हुनुहुन्छ, त्यसमा पनि हामी आबद्ध छौँ, प्रदेशमा नि आबद्ध छौँ, जिल्लामा नि आबद्ध छौँ र यसले निरन्तर ज्येष्ठ नागरिकको सेवा गरिरहेको छ।
1: कति संख्यामा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ आश्रममा?
2: हाल हाम्रो अहिले 60 हो, हाम्रो चाहिँ अहिलेसम्म 75 भन्दा बढी बुवा आमाहरूलाई मेरै नेतृत्वमा मैले दागबत्ती दिएर उहाँहरू बितिसक्नु भएको छ र हामीले धेरै स्वेच्छाले जाने धेरै हुनुहुन्छ र हामीले आफन्तलाई पनि धेरैजनालाई जिम्मा लगाइसकेका छौँ र हाम्रो यस वृद्धाश्रमले चाहिँ विशेष गरेर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पहिलेदेखि ज्येष्ठ बुवा आमाहरूलाई सम्मान गर्ने गरेको छ यो संस्थाले। त्यसै गरी आमाको मुख हेर्ने दिन ज्येष्ठ आमाहरूलाई र बुवाको मुख हेर्ने दिन ज्येष्ठ बुवाहरूलाई र विभिन्न खालका दिवसहरू पनि मनाउँदै आइरहेको छ र हामीले 1000 बढी ज्येष्ठ बुवा आमाहरूलाई सम्मान गरेर यो वृद्धाश्रमभन्दा बाहेकको जो जिल्लामा केही गर्नुहुन्छ उहाँहरूले समाजको लागि केही गर्नुहुन्छ त्यस्तोलाई पनि कार्यक्रमहरू राखेर हामीले उहाँहरूलाई मिष्टान्न भोजन गराउने सम्मान दिने दोसा लडाउने त्यस्तो कार्यक्रमहरूले पनि हामीले निरन्तर गरिरहेका छौँ। ध्यान शिविर योग शिविर होइन तीर्थयात्रा त्यस्तो पनि लाने गरेको छ।
1: हजुर, पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम आउने प्रक्रिया चाहिँ कस्तो छ?
2: विशेष गरेर स्थानीय स्तरबाट सिफारिस गरेर आउनुहुन्छ। पहिले चाहिँ अब हाम्रो संस्थापक आदरणीय बाबा वासुदेव शरण कोइरालाले चाहिँ अब दुःख पाएको त्यस्तो आउँदाखेरि पनि ल त्यस्तो राखिदिनुपर्छ होइन, अब उहाँ आफै स्वयं हुनुहुन्थ्यो उहाँले त्यसरी पनि राखिदिनुहुन्थ्यो जसको पहुँच छैन दुःख पाएर आउनुभएकोलाई ल राखौँ अब उहाँहरूको हो भनेर, तर त्यस्तो व्यक्तिहरू कोही आफन्त पछि उहाँहरूको खोजी गर्दै हामीले उहाँहरूलाई जिम्मा लाउने पनि गरेका थियौँ होइन, घरमा पुनर्मिलन गराउने कार्यक्रम पनि हाम्रो छ र अहिले विशेष गरेर सुरुदेखि नै अहिलेसम्म हाम्रो चाहिँ ओडाबाट नगरबाट, अब त्यो बेलामा त नगर भन्ने थिएन होइन, गाविसहरू थियो, उनीहरूको सिफारिसमा कोही छैन केही छैन भनेर सिफारिस गरेर ल्याएको व्यक्तिहरू हामीले राख्ने गरेका छौँ।
1: आश्रमले दिने सेवा सुविधा चाहिँ के छन्, के कस्ता छन्?
2: हाम्रो चाहिँ विशेष गरेर खान पाउने अधिकार, बाँच्न पाउने अधिकारलाई संरक्षण गर्दै होइन, कुनै पनि ज्येष्ठ बुवा आमाहरूले चाहिँ सडकमा मर्नु नपरोस्, झुन्डेर मर्नु नपरोस्, खान नपाएर त्यस्तो खालको डिप्रेसनमा जानु नपरोस् भन्ने हिसाबले हुन त त्यो एजै त्यस्तो, उहाँहरूको उमेरै त्यस्तो हुन्छ, अटोमेटिक त्यो डिप्रेसनमा जाने उमेरै हुन्छ यो ज्येष्ठ नागरिक भनेको होइन, तर पनि उहाँहरूलाई चाहिँ मेरो छोराछोरी छैनन् राज्यले केही गरेन भन्ने खालको नहोस् भनेर राज्यलाई सघाउने हेतुले होइन एउटा व्यक्तिबाट सुरुवात गरेर भोलि नचल्दा उसमा जान्छ राज्यकै सम्पत्ति हुन्छ, त्यसले गर्दाखेरि हामीले चाहिँ कोही केही नभएका बुवा आमाहरूलाई जस्तै यहाँ बिहानी ओछ्यानमा उहाँहरूलाई चिया जान्छ, उहाँहरू त्यो चिया खाइसकेर जो औषधि खानुपर्ने हुन्छ उहाँहरूले बिस्कुटहरू लिनुहुन्छ अनि भजन कीर्तन गर्नुहुन्छ नुहाइधुवाइ आफ्नो कार्यक्रमहरू सकेर फेरि 9 हाम्रो उहाँहरूलाई अब सादा भोजन भनौँ न दाल भात तरकारी अचार दही खानलाई दही दुध खानलाई दुधको चाहिँ अनिवार्य गरेका छौँ हामीले होइन, उहाँहरूलाई खुवाउने दिउँछ 1 फेरि उहाँहरूले चाहिँ चिया अनिवार्य त्यसमा फलफुल या खाजा हुन्छ, बेलुका फेरि घाम डुब्नुभन्दा अगाडि उहाँहरूलाई 4 हामीले खाने व्यवस्था गरेका छौँ र उहाँहरूलाई सालको 2 उहाँहरूलाई लाउने व्यवस्थाहरू गर्छौँ र बिरामी हुँदाखेरि जचाउने व्यवस्था र निरन्तर उहाँहरूको दैनिक उप जुन भनौँ न औषधिहरू खाने व्यवस्था गरेका छौँ, हप्ताको 1 नगरपालिकाबाट पनि उहाँहरूलाई जचाउनलाई व्यवस्था पहिले सुरुमा हामीले डाक्टर यहीँ राखेर गर्ने गरेका थियौँ, कोभिडको बेलामा हामीले निकाल्यौँ, अब आर्थिक अभावको कारणले हामीले जति सेवा दिनुपर्ने त्यो चाहिँ अलि दिन सकेका छैनौँ, तर यद्यपि उहाँहरूलाई राम्रै सेवा दिइरहेको छ संस्थाले निशुल्क, जसको कोही छैन केही छैन त्यस्तो व्यक्तिहरूलाई, कोही उहाँहरूलाई चाहिँ परिवारले निकालेर अपहरित भएर पनि कोही छैन भनेर आउनुहुन्छ, पछि हामीले उहाँहरूको त्यो सो भनौँ न उहाँहरूको कति व्यक्तिहरूले चाहिँ ज्येष्ठ नागरिक सुविधा लिने गर्नुभएको छ भत्ताहरू, त्यस्तो व्यक्तिहरूलाई हामी जहाँ हुनुहुन्छ त्यहीँ छोडिदिन्छौँ, त्यो लिन जान आउँदा ओर्दा अनि उसको आफन्त छ भनेपछि हामीले जिम्मा लगाएर पठाउने पनि गरेका छौँ, राज्यले दिएको सुविधा उहाँहरूलाई हामीले स्वतन्त्र छोडेका छौँ, हामीले संस्थाले गर्नुपर्ने हामीले उहाँहरूलाई खान लाउन बस्न औषधि उपचार तीर्थयात्रा त्यस्तोको व्यवस्था गरेका छौँ।
1: स्वास्थ्य जाँचको क्रममा कुनै आमा बुवामा अलि जटिल खालको स्वास्थ्य समस्या देखा पर्यो भने वृद्धाश्रमले के गर्छ अथवा कता यो उपचारको लागि, थप उपचारको लागि, आवश्यक उपचारको लागि कस्तो खालको व्यवस्था गर्छ या के छ?
2: सरकारीदेखि लिएर प्राइभेट हस्पिटलमा पनि देखाउने गरेका छौँ, यहाँ भएन भनेदेखि प्रादेशिक हस्पिटलमा देखाउँछौँ, त्यहाँ पनि भएन भने जनकपुरको अर्को हस्पिटलमा देखाउँछौँ, त्यहाँ पनि नभएपछि हामीले काठमाडौँ पनि लगेर अपरेसनहरू गरेको रेकर्ड पनि छ, उहाँहरूलाई अब कस्तो खालको रोग लागेको छ त्यस्तो खालको हामीले घरमा बस्दाखेरि जो जति सुविधा पाउनुहुन्छ त्योभन्दा बढी उहाँहरूलाई त्यो खालको सेवा सुविधा अहिलेसम्म दिइराखेको छ संस्थाले, र उहाँहरूको कसैलाई एकजना व्यक्ति एकजना बुवालाई हामीले प्रोस्टेटको अपरेसन गराएको थियौँ, कसैलाई मुटुको रोग लागेर उहाँहरूलाई सम्बन्धित विशेषज्ञ कहाँ लगेर एकजना डाक्टर प्रकाश रेग्मीको हामीले क्लिनिकमा पुर्याएर उपचार गरेर पनि काठमाडौँमा पुर्याएर पनि ल्याएको छौँ। यस्तो उहाँहरूलाई जस्तो जस्तो रोग लागेको छ त्यो खालको व्यक्तिलाई त्यही खालको हामीले सेवा सुविधा दिएका छौँ। अहिले हाम्रो एउटा बुवा चाहिँ हुनुहुन्छ, उहाँ चाहिँ अपरेसन गर्नुपर्ने छ घाउ, उहाँको निको नहुने, उहाँ आउनुभन्दा अगाडि नै त्यो बिरामी लिएरै आउनु भएको थियो होइन, उहाँलाई अपरेसन गर्नुपर्ने छ, उहाँको खुट्टाको अपरेसन गर्नुपर्ने छ, उहाँलाई चाहिँ अब हामीले सम्बन्ध गरिराखेका छौँ। अब राज्यले अब हाम्रो नयाँ सरकार आउनु भएको छ, युवा यौन जेन्जीबाट आउनुभएको हाम्रो बालेन्द्र जुन हुनुहुन्छ उहाँ प्रधानमन्त्रीले चाहिँ अब ज्येष्ठ नागरिकहरूलाई त्यस्तो खालको सेवा सुविधा दिनुहोला भन्ने हामीले आशा गरेका थियौँ। अहिलेसम्म जति हामीले दिएका छौँ त्योभन्दा बढी चाहिँ अब आशामा छौँ हामी चाहिँ हजुर, हामीले त्यति धेरै गर्न नसके पनि अबको सरकारले हामीलाई पर्याप्त रूपमा बजेट दिने, ज्येष्ठहरूको लागि चाहिँ अब भनौँ न पर्याप्त रूपमा स्वास्थ्य सम्बन्धी उहाँहरूलाई चाहिँ विशेष उपचारको व्यवस्था होला भन्ने आशामा चाहिँ छौँ।
1: आजसम्म आश्रमको आय स्रोत चाहिँ के हो, के छ नि?
2: विशेष गरेर चाहिँ आय स्रोत भनेको अब सदस्यता नवीकरण भयो होइन, अक्षय कोष दाताहरू भनेर हामीले अक्षय कोष स्थापना गरेका छौँ, त्यसमा राखेको पैसाबाट ब्याजहरू भयो, र स्थानीय सरकार प्रदेशको सरकार सङ्घीय सरकार सबैको अब त्यो बेलामा त ऊ थिएन, माथिबाटै बजेट दिने चलन थियो होइन, मध्येमा भनेर माथिबाटै घोषणा गरे हो, सबैको सहभागिता छ तर पर्याप्त रूपमा कसै छैन। अब सहयोगी दाताहरू पनि कसैले अब आज आफ्नो जन्मदिन अब हामी भोजन गराउँछौँ भन्ने दाताहरू पनि त्यस्तो पनि सहयोग गर्ने हुन्छ, अब सबैको साथ सहयोगले यहाँसम्म आएका छौँ, त्यति पर्याप्त त छैन, राज्यको पनि छैन, अब चाहिँ राज्यले पर्याप्त गर्नु होला भन्ने आशा चाहिँ छन्।
1: आमा बुवाको सेहारको लागि पक्कै पनि जनशक्ति व्यवस्थापन गर्नु भएको छ होला, कस्तो छ?
2: अब अहिले नगरपालिकाले 5 लाख बजेट दिएको, अहिलेसम्म निकासा देखाइन, अब भन्न त ए बालेन्द्र प्रधानमन्त्री भएपछि एकदम यति घन्टा नरोक्ने के रे भन्ने त सुनिया, अब बरु अहिलेसम्म 26-27 वर्ष भयो सेवामा, कसैले रोकेको थाहा थिएन, जति दिने सहजै दिएको थाहा थियो, अहिले त झन् बरु न्यू खोजेर होइन, अब त्यो भइरहेको छ भनेपछि
1: खोजेर भन्नुभयो के छ, के कागज पत्र पुगेन कि के छ, के भनिराख्नु भएको छ त उहाँहरूले?
2: होइन अब मेरो स्टाफले भनेको दिदी निकासा गरिराख्नु भएको छैन भन्छन् बाबु, केही नपुगेर होला त्यही भएर हो भनेर भनिरहेको छु मैले होइन, के छ भने सरकारको नीति नियम मन्त्रीहरू चेन्ज भइरहने, कर्मचारी चेन्ज भइरहने, कहिले को कर्मचारी अब अस्ति नै भन्थे एकाउन्टेन्ट एक महिना नभएको, अहिले कहिले भने हाकिम खोइ को नभएको, मैले भने अहिलेको सरकारमा त झन् एकदम तत्काल हुनुपर्ने थियो त भने अब त्यो के हुन्छ भने नि, जो मान्छे असल मान्छे पदमा पुगेको हुन्छ, जुन जुन सरकार चेन्ज भयो नि कर्मचारी त तिनै हुन् नि त, कर्मचारीले देश चलाएको छ नि त होइन, त्यस कारणले त्यो झन् स्थानीय व्यक्तिहरू जुन सरकारमा त्यो पदमा आएका हुन्छन् कर्मचारीहरू, तिनीहरूले त झन् त्यति कतिले धेरै सहयोग गर्नुहुन्छ, कतिले सहयोग गर्नुहुन्न होइन, त्यसले गर्दाखेरि हामीले सोचेको बाहिरबाट हेर्दा ठ्याक्कै जस्तो काम गर्दा व्यवहारमा हुँदैन क्या, अब यो मिडियामा त धेरै खालको कुराहरू आएको हुन्छ, ए गऱ्यो रे गऱ्यो रे, यो भइरहेको छ रे, कहीँ नभएको काम भइरहेको छ रे भन्ने हुन्छ होइन, व्यवहारमा चाहिँ हामीले व्यवहार हेर्ने हो, बिस्तारै सुधार होला भन्ने आशामा छौँ। अहिलेसम्मको रेकर्डमा जति राज्यले दिनुपर्ने सुरुवातमै दिने होइन, पर्याप्त रूपमा बजेट दिने, त्यो खालको अब सुविधा चाहिँ के दिने उहाँहरूले भन्ने, अब हामीले के गर्यौँ भन्ने त हुनु पर्यो नि होइन, त्यसले गर्दाखेरि अब हामीलाई त अलिकति आर्थिक अभावै छ, त्यसले गर्दाखेरि भनेको जस्तो ज्येष्ठ नागरिक मैत्रीपूर्ण भवन अधुरो छ, एक त भनौँ न एक तला भएको छ, माथिको लागि सुरुवात भएको, अब फेरि अहिलेसम्म बजेट आएको छैन, हामीले पहल गरिरहेका छौँ, अब हाम्रो पहुँच पुगेन होला, अबको सरकारको पहुँच नपुगे पनि हुन्छ भनेर धेरैचोटि अनुगमन भइसकेको छ, अब आउला आशा गरौँ होइन, अबको ज्येष्ठ बुवा आमाहरूलाई हामीले पर्याप्त सेवा सुविधा दिन सकौँला, अहिले चाहिँ हामीले हप्ताको एकचोटि जपन गरेका छौँ, र हाम्रो आश्रमकै नजिकै एउटा डाक्टरै हुनुहुन्छ, जतिखेर पनि 24 घन्टा अप्ठ्यारो परेपछि हामी ल्याएर ऊ गर्ने गरेछ, र बाहिर पनि जपाउने गरेछ, त्यही नै हो, भान्सामा पनि हुनुहुन्छ, सेवा गर्ने पनि हुनुहुन्छ, सक्नेले आफै यहाँनिर आफ्नो लागि आफै गर्नु हात खुट्टा चलाउनु पर्छ भनेर हामी आफै उहाँहरूलाई गर्नु नुहाउनु धुनु भन्छौँ, जसले सक्नुहुन्न त्यसको लागि हामीले व्यवस्था गरेका छौँ, हामी गर्छौँ।
1: आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको छ अथवा नपाउने उमेरको पनि हुनुहुन्छ आमा बुवा? सेवाहरू?
2: सामाजिक सुरक्षा भत्ता भन्ने कुरो कस्तो हुँदो रहेछ भने नागरिकतामा गएर जोडिएको छ। नागरिकता भनेको हाम्रो नागरिकता पाउने जटिल प्रक्रिया हुनाले झन्झटिलो प्रक्रिया भन्छु के म, पुरानै त्यही बेलाका पालादेखिको त्यो हुनाले अब व्यवहारिसे आमाहरू सडकमा हुनुहुन्छ, उहाँहरूको अब कोही छैन भने त्यस्तोलाई कसले कसले बनाइदिने नागरिकता? अब यहाँ एकचोटि टोली आउँदाखेरि मैले 15 जनाको बनाइदिएको थिएँ, उहाँहरूले लिइराख्नु भएको मध्येमा अहिले एकजना आमा मात्रै बाँच्नुभयो, अरू बितिसक्नु भयो होइन, मरिसक्नु भयो। उहाँहरू जसको हुन्छ नागरिकता त्यसले लिनुहुन्छ, उहाँहरूको आफ्नै इच्छाले। जस्तै हामीले दिन नसकेको सेवा उहाँहरूलाई हिँडडुल गर्नलाई हामीले व्यवस्था गरिदिएछौँ, आश्रममै बस्नुपर्छ भन्ने छैन, बाहिर जानुहोस् डुल्नुहोस् आउनुहोस् फेरि सकेपछि आश्रममा आउनुहोस् भनेर उहाँहरूलाई अब बुढेसकालमा कति इच्छाहरू हुन्छ होइन, जिन्दगीभरि राज्यको लागि आफ्नो छोराछोरी पायो, सेवा गर्यो, सारा गर्यो, लास्टमा गएर कोही कहाँ गइदिनु भयो, उहाँहरू अलपत्र पढिदिनु भयो, कोही छैन भनेपछि उहाँहरूको लागि हामीले एउटा छोराको रूपमा एउटा छोरीको रूपमा यो संस्थाले अभिभावक लिएर उहाँहरूलाई सहज तरिकाले बाँच्न पाउने अधिकारको सुरक्षा गरेको हो होइन। तर हामीले जति दिनुपर्ने उहाँहरूलाई दिन सकेका छैनौँ। अब भन्न त हामी महासङ्घलाई पनि जसरी भए पनि यो देश नागरिकहरूलाई चाहिँ भत्ता दिनको लागि भए पनि उहाँहरूलाई नागरिकता दिलाउनु पर्यो, उपचारै गर्न बिमाका कुरा हुन्छन्, अब अरू केही होइन। हाम्रो त्यहाँ हाकिम साहबले न्यू खोज्नु भरे यो व्यक्तिहरू किन प्राइभेटमा देखाएर किन प्राइभेट बिल भनेर, त जताउन जहाँ देखाए पनि औषध त प्राइभेट त हुन्छ नि, त भित्रबाट कहाँ दिएको हुन्छ र राज्यले कहाँ सुविधा दिन्छ र होइन र किन्नु त पर्छ त होइन। अब उहाँहरूलाई उपचार गर्न पनि त बिमाको कार्ड बनाउन पनि त नागरिकै चाहियो, त्यसले गर्दाखेरि हाम्रो बोली एकातिर छ, व्यवहार अर्कोतिर छ,
1: सबै आमा बुवासँग नागरिकता चाहिँ रहिरहेछ
2: छैन, सबैजनाको छैन हजुर। कतिपय बुवा आमाहरूको त्यो बेलामा अब नागरिकता बनाइदिनलाई त सबै प्रक्रिया पुर्याउनु पर्यो नि।
1: उहाँहरूलाई नागरिकता उपलब्ध गराउनको लागि के पहल गरेको छ कि छैन आजसम्म के छ?
2: वृद्ध आश्रम चाहिँ महासङ्घमा आबद्ध भएको नाताले महासङ्घमा हामीले आवाजहरू उठाएछौँ, यो कुरामा चर्चा चलिरहेको छ, केन्द्रसम्म पनि यो कुरा घचघचाइ राख्नु भएको छ होइन। यहाँ हामी जिल्लामा पनि आवाजहरू उठाएको छ, जस्तै ज्येष्ठ नागरिकहरूको उहाँहरूलाई नागरिकता हुनु पर्यो, ज्येष्ठ नागरिक परिचय पत्र हुनु पर्यो। अब परिचय पत्र हाम्रो यहाँ धेरै बुवा आमाहरूलाई हामीले त्यो बेलामा दिलाएका थियौँ होइन, यहाँ त्यो दिवसहरू यहाँ मनाउन आउँदाखेरि महिला बालबालिका कार्यालयलाई यिनीहरू नै ल्याएर त्यो दिवसमा यी वितरण गर्नु भनेर सुरुवातमा हामीले त्यसरी गरेका थियौँ उहाँहरूलाई। अब नागरिकताको लागि चाहिँ एउटा संस्थाले मात्रै आवाज पुग्दैन भनेर हामी महासङ्घमा पनि आबद्ध भएर जिल्लादेखि लिएर प्रदेशमा त त्यति छैन, सङ्घमा चाहिँ र जिल्लामा चाहिँ हामीले आवाज उठाइरहेका छौँ। सिडे साहबले त्यो सजिलै छ दिन, आपत्ति छैन भन्नुहुन्छ, व्यक्ति अनुसार हुन्छ कि त्यो पनि दिने खालको र नदिने खालको, अब यसमा सम्बन्धित ठाउँबाट मगाउनु पर्ने के हुने भन्ने हुन्छ उहाँहरूलाई। अब यो एजमा आएपछि अल्जाइमरले भेटिसकेको हुन्छ, उहाँहरूले ठ्याक्कै भन्न सक्नुहुन्न होइन, कति बोल्न नसक्ने बुवा आमाहरू हुनुहुन्छ, उहाँहरूले त्यो खालको व्यक्त गर्न सक्नुहुन्न, कति भजनमै जान सक्नुहुन्न होइन, त्यो बेला भजन काम छैन, अब त्यो त्यस्तो अवस्था हो नि त, जस्तो त्यो भनेको त जटिल हो क्या यो उमेर।
1: कोही त अब आफन्तमा हुनुभएको पनि आमा बुवाहरू हुनुहुन्छ होला,
2: त्यो चाहिँ हामीले जिम्मा लाउने गरेको छ, त्यसको सुरुवातमा कोही छैन भनेर सिफारिस लिएर आउनुहुन्छ, हामी राख्छौँ, राखिसकेपछि उहाँहरू कहाँ जानुहुन्छ, अब त्यो त्यस्तो व्यक्तिहरूको चाहिँ नागरिकता हुन्छ क्या फेरि होइन
1: हजुर।
2: अनि हामीले यो पक्कै त यो नागरिकता छ भने चाहिँ उहाँको कोही छ राखिदिन्छौँ, अनि उहाँ तपाईँको भत्ता लिनुहोस्, जहाँसुकै जानुहोस् भने चाहिँ कहाँ जानुहुन्छ हेर्छौँ, ऊ गर्छौँ, अनि पछि गर्दै जाँदाखेरि त्यो पैसा कहाँ लानुभयो आमा, कसरी खर्च गर्नु बुवा, यस्तो भन्दै गर्दा फलानुलाई माया त फेरि छोराछोरीको हुन्छ नि त होइन, यहाँबाट दिएको यसो खाजामा बाँडेको बिस्कुट त पोको फारेर आफन्तका पुग्छ होइन, कतिपय त्यस्तो हुनुहुन्छ भन्नु खोजेँ मैले होइन, अनि त्यसले गर्दाखेरि हामीलाई थाहा हुन्छ, उहाँहरूलाई हामी जिम्मा लाउँछौँ।
1: यदि उहाँहरू यस लोकबाट विदा हुनुभयो भने यो हरेक समुदाय जाति पछि फरक फरक संस्कार छ नि त, मृत्यु संस्कार पनि फरक फरक हुन्छ, यो विषयमा आश्रमले चाहिँ के गर्दै आएको छ?
2: आश्रमले चाहिँ अब यो मैले अघि नै भने छोरा र छोरीको भूमिका निर्वाह गरेका छ भनेपछि त्यही हो, हामीले उहाँहरूको जात अनुसार होइन, उहाँहरूको जात अनुसार हामीले कसैलाई अन्त्येष्टि गर्छौँ, कसैलाई दाह संस्कार गर्छौँ होइन। हाम्रो यहाँ नजिकै भन्नाले टाढै छ, बागमती छ, बागमतीमा लग्ने गरेको छ, उहाँहरूलाई जसलाई हामीले जलाउनु पर्छ उहाँहरूलाई त्यसमा लगेर जलाउँछौँ, त्यसमा दागबत्तीमा आफैले दिन्छु, कतिलाई उहाँहरूको धर्म संस्कृति होइन यो के भन्छ गाड्नुपर्ने हुन्छ, त्यसलाई अन्त्येष्टि भन्छ। त्यसलाई चाहिँ हामीले यहाँ लखनदेही भन्ने लक्ष्मणा नदी भन्ने छ, हामीले त्यहाँ लाने गरेका छौँ। त्यहाँ डाँडो भन्दो रहेछ त्यो उहाँहरूलाई चाहिँ, त्यो लामाहरूको अर्को जातिहरूको चाहिँ त्यस्तामा अब कस्तो खा बुवामा बित्नुहुन्छ त्यही। अब अहिले एकजना मुसलमान उहाँ बित्नु भएको थियो, उहाँको चाहिँ लास चाबरमा अलिकति हजुरले अघि नै भने जस्तो उहाँको आफन्त भएर सम्पत्ति भएको कारणले त्यो लास लिएर आएर लग्नु भएको थियो होइन। अहिलेसम्म हामीले तिनवटा लास चाहिँ जिम्मा लाछौँ, लासेसहित हामी गर्छौँ भनेर होइन। त्यसले गर्दाखेरि जस्तो जस्तो संस्कार जस्तो जस्तो ऊ छ हामीले त्यस्तै खालको गर्ने गरेका छौँ अहिलेसम्मलाई चाहिँ। अब चाहिँ समितिले त्यसपछि त कहाँ हुन्छ, एकनाथ चाहिँ गर्नुपर्ने हुन्छ भन्ने खालको कुरा पनि आएछ। हामीले चाहिँ अब संस्थापक आदरणीय बाबा वासुदेव शरण कोइराला बाबा हुनुहुन्थ्यो, उहाँले चाहिँ नानी अब तिमीले अहिलेसम्म गरिरहेको छौ गर्नुपर्छ, उहाँहरूले विश्वास गरेर यसरी गरिदिनु, म मरि भने कोही छैन ल है नानी यो गरिदिनु भने हा गरिरहेको छ यसलाई गर्नुपर्छ भन्ने खालको गर्नुभयो। अहिले बाबा भदौ 3 गते बाबा बित्नु भयो, एक वर्ष पुगेको छैन। अलिकति आश्रम एउटा टुरो जस्तो पनि अलि हुन्छ नि, गार्जियन हुनुहुन्थ्यो बाबा, अब अहिले हुन त मम्मी हुनुहुन्छ, संस्थापक ऊ चाहिँ मन्जु कोइराला मम्मी हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँले चाहिँ होइन यो गर्नुपर्छ अहिलेसम्म गरिरहेको छ भनेर आजसम्म चाहिँ हामीले उहाँहरूको इच्छा अनुसारको अन्त्येष्टि दाह संस्कार गरिरहेका छौँ हामीले। अनि भण्डारा लगाउने 13 दिनको काम गर्दै हिँड्ने होइन, यो खालको कतिलाई इच्छा हुन्छ मेरो। मैले एकचोटि चाहिँ पशुपतिमा पनि उतै उपचार गर्न लगेको काठमाडौँ, 3 कुनेमा पछि बित्नुभयो, उहाँलाई हामीले काठमाडौँमै पशुपतिमै गऱ्यौँ होइन। अनि त्यतिपट्टि मान्छे खोजेर उहाँलाई काजक्रियाको लागि राख्यौँ, भनेको मतलब आश्रमले सकेसम्म परिस्थिति होइन उहाँहरूको हेरेर त्यो गर्ने गरेको छ इच्छा अनुसारको। कतिले अब जेसीबी गर्नु भन्नेलाई अब हामीले संस्थागत रूपमा ऊ गरेर पनि गरेका छौँ।
1: सम्पूर्ण आश्रम सञ्चालकहरूलाई तपाईँको सुझाव के छ?
2: आश्रम सञ्चालक भन्दा पनि राज्यलाई चाहिँ सुझाव छ कि मलाई होइन। जस्तै मैले के आशा गरेको थिएँ भने त्यो बेलामा ल माओवादीको सरकार आयो अरे, अब यसले चाहिँ केही गर्छ अरे, यस्ता हामी जति पनि वृद्ध आश्रम सञ्चालन गरेकोलाई चाहिँ जति खोलेका संस्थालाई राम्ररी चलाउने व्यवस्था र खोल्न नदिनलाई र हरेक छोराछोरीलाई घरमै पाल्नुपर्ने व्यवस्था गर्छ होला भन्ने आशा लागेको थियो, त्यो सरकारले नै गरेन। अर्को सरकार आयो त्यसले गर्छ कि, एमाले त्यो पनि गरेन, काङ्ग्रेसले गर्छ कि, राम्रो राम्रो मान्छे छ भनेको त्यसले पनि गरेन। मेरो चाहिँ के सुझाव छ भने धेरै वृद्ध आश्रम छैन होइन, त्यसले गर्दाखेरि राज्यले चाहिँ सञ्चालन रहेकालाई स्थलगत अनुगमन गरेर पर्याप्त रूपमा अहिले अत्याधुनिक खालको सुविधा दिन सक्ने वातावरण र आर्थिक सहयोग गरिदिएर होइन अब नयाँलाई स्थगित गरेर त्यो गर्नुपर्ने। तर अब यहाँ के चाहियो भनेदेखि चाप्लुसी चाहियो, मन्त्रीको अहिपछि दौडिनु पर्यो, आफ्नो मान्छे हुनु पर्यो, अनि त्यहाँ धाउनु पर्यो होइन। त्यो खालको आएपछि के हुन्छ भने हामीले राम्रो काम गरेर, जस्तै हामी त यो गाउँमा भयौँ नि त, सहरमा भएकोलाई त मलाई लाग्छ व्यक्तिकै सहयोगले पर्याप्त रूपमा पुग्छ, उहाँहरू जानुहुन्छ मन्दिरको छेउमा हुन्छ, दर्शन गर्न त्यहाँ सहयोग गर्नुहुन्छ। अब गाउँघरमा त धारै आउनु पर्यो, कतिलाई त यहीँको यहीँ थाहा हुँदैन होइन त्यहाँ छरे भन्ने कुरा। त्यसले गर्दाखेरि ग्रामीण स्थलमा रहेका वृद्ध आश्रमहरूको चाहिँ अनुगमन गरेर राज्यले स्थानीय तहबाट जुन हामी सङ्घमा गयो भने स्थानीयमा छ भने हुन्छ, स्थानीयमा गयो भने प्रदेशमा छ भने चाहिँ प्रदेशमा गयो भने उहाँ यहाँ र त्यहाँ हामीलाई पठाउँदा पठाउँदा त्यो हैरान पार्नु भएन कि, कहाँबाट दिने हो, एकै ठाउँमा दिएर पर्याप्त भवन बनाउने खुवाउने पिलाउने व्यवस्थालाई के पुग्दैन, राज्यले कतिसम्म गर्ने होइन, सङ्घ संस्थाले कसरी लैजाने, त्यो खालको पहिले चाहिँ मन्त्रालयले के गर्थ्यो भने, पहिले महिला बालबालिका मन्त्रालय थियो नि त, उसले के गर्थ्यो भने आफूले सञ्चालन भने त्योसँग आबद्ध भएका आफूले अनुदान दिएका वृद्ध आश्रमलाई चाहिँ वर्षको एकचोटि कार्यक्रम गरे हुन्थ्यो कि, सबै वृद्ध आश्रमका मान्छेहरू एक ठाउँमा राखेर के समस्या छ, कसरी बजेट गर्ने, कसरी लैजाने भन्ने खालको त्यस्तो खालको थियो। अहिले छैन, अब अर्को नगरपालिकामा गयो भने तपाईँ कुन नगरपालिका फलानले गरिहाल्छ नि भन्ने खालको त्यो वातावरण रह्यो कि। अब हामी एकैचोटि जसको कोही छैन केही छैन त्यस्तो बुवामा अहिले एकजना गोर्खाको आमा हुनुहुन्छ, एकजना कोही कहाँको हुनुहुन्छ, कोही स्थानीय हुनुहुन्छ होइन, जसको कोही छैन त्यस्तोलाई राख्ने हो नि त। अब मध्यमाञ्चलको नमुना भनेर राज्यले घोषणा गर्यो, बजेट अर्कै पश्चिमतिर लग्यो किनभने उहाँ मन्त्रीको उतापट्टि पहुँच थियो, त्यो खालको हुनु भएन। जुनसुकै प्रधानमन्त्री भए पनि, जुनसुकै मन्त्री भए नि, जुनसुकै पार्टीको भए पनि, त्यहाँ गएपछि उहाँहरूको नजर गार्जेनको रूपमा हेरेर सबैलाई सहज खालको वातावरण कानुन बनाउनु पर्यो, चलाउने यस्तो राज्यलाई सहयोग गर्ने पनि हामीलाई पनि एउटा सम्मान दिनु पर्यो नि त, होइन? ओहो वृद्ध आश्रमबाट आएछन्, ए वृद्ध आश्रमको मान्छे अलिक पर छ अनि त्यो व्यापारी फल आएछ त्यसलाई चाहिँ अगाडि जाऊ भन्ने खालको हुनु भएन क्या।
1: पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रमको चाहिँ आगामी योजनाहरू के के छन्?
2: हाम्रो योजना चाहिँ अब हामीले स्थानीयदेखि लिएर प्रदेशसम्म बजेट माग गर्ने, होइन स्थानीयदेखि लिएर अब राज्यले कस्तो खालको ऊ गर्नुहुन्छ, हाम्रो अधुरो भवन छ ज्येष्ठ नारी मैत्रीपूर्ण भनेर सुरुवात गरेको त्यो भवनलाई पुरा गर्ने, अब यहाँ बुवा आमाहरूलाई हामीले अब एउटा व्यक्तिले दान गरेको घर कस्तो हुन्छ भने जस्तो जति सुविधा दिनुपर्ने त्यो दिन सकेका छैनौँ, भवनहरू बनाउने उहाँहरूलाई अब मलाई त बालन सरकारले केही गर्नुहुन्छ भन्ने किन आशा छ भने उहाँले चाहिँ काठमाडौँमा चाहिँ ठाउँ ठाउँमा एक्सर्साइज गर्ने कस्तो खालको के दिने भनेको मैले ए उहाँ मर्ने बित्तिकै अब हाम्रो वृद्धाश्रमलाई पनि हुन्छ होला है भनेको थियो कि, होइन त्यस्तो लाग्ने भनेपछि अब राज्यले त्यो खालको व्यवस्था गर्दैला भन्ने आशा छ, हामी राज्यसँग समन्वय गरेर जाने हो, व्यक्तिले हामीले केही गर्न सक्ने अवस्था होइन जुनसुकै वृद्धाश्रमले पनि, त्यसले गर्दाखेरि हरेक वृद्धाश्रमलाई एउटा एम्बुलेन्स दिने अथवा स्थानीय सरकारमा डाक्टरहरू हुनुहुन्छ एउटा कर्मचारी बेलुकाको लागि एउटा बिहानको लागि खटाइदिने उहाँहरूले त्यो खालको सुविधा दिने अनि के चाहिन्छ त्यो खालको वातावरण बनाइदिने त्यो भएको थियो राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ र समन्वय गरेर हामीले बाबामालाईहरूलाई सेवा दिने हो। अब राज्यको के नीति आउँछ कस्तो हुन्छ हामी त्यसैमा चलित हो भने हामीले त के गर्न सक्छौँ र एउटा संस्था मात्रै त अधुरो भइहाल्छ नि।
0: अहिले सुन्नुभयो लालबन्दी नगरपालिका वडा नम्बर 2 जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रमकी अध्यक्ष भवानी कोइरालासँग गरिएको कुराकानी। कुराकानी सो आश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरूको अवस्था र आश्रमले उहाँहरूलाई प्रदान गरेको सेवा सुविधासँग सम्बन्धित रह्यो।
1: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्छ। यसका लागि तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ।
0: तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। कतिपय ठाउँमा तातो बढेर तातो हावा समेत चल्ने सम्भावना रहेको छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ। घर बाहिर निस्कँदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ। काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ। सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
1: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एकअर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुघाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jeshtanagarik@gmail.com jeshtanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
0: लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

अब हामी सुनाउँछौ नेपाली चलचित्र रिदमबाट दीपक लिम्बू र रजिना रिमालको सुर, कृष्णहरि बरालको रचना अनि संगीत हो बसन्त सापकोटाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भइसकेको रासुपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ।

0: सहित आज बिहान पवनदूत यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा 23 जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको सु प प्र 1355 नम्बरको बस सडक छेउको भित्तामा ठोकिएर दुर्घटनामा परेको स्थानीय तपेश रावलले बताउनुभयो। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहराले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो र अस्ति बसेको केन्द्रीय कार्यसमितिको बैठकले मङ्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध स्वरूप हर्मुज जलमार्ग पुनः बन्द गरिएको जनाएको छ। तर अमेरिकी सेनाले उक्त दावीलाई अस्वीकार गर्दै जलमार्गबाट जहाजहरूको आवाजावत जारी रहेको बताएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष अमेरिका इरान वार्ताका लागि स्विजरल्यान्ड प्रस्थान गर्नुभएको छ। आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने जनाइएको छ। र फिफा विश्वकप 2026 अन्तर्गत इक्वेडर र कुरासाओ बीचको खेल बराबरीमा टुङ्गिएको छ। आज बिहान भएको खेल गोलरहित बराबरीमा रोकिएको हो। खेल बराबरी भएर अङ्क बाँड्न बाध्य हुँदा दुवै टोलीका लागि नकआउट चरण कठिन बनेको छ। गैराती भएको समयको खेलमा जर्मनी भने आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती नै भएको अर्को खेलमा स्विडेनलाई 5-1 अन्तरले हराउँदै नेदरल्यान्ड्स विजयी भएको छ। अहिले जापान र ट्युनिसिया बीच खेल भइरहेको छ। 20 मिनट चलिरहँदा जापानले 1 अग्रता लिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
5: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-685-40744 र 97-685-40745।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नामी भाजो मेजुपी गथेयाना ध्यागुगो गथेयाना तेगुतु दैगु कुमारिया स्वरूपे हे मतिना हे वलथे जो थे कुमारी ओ मतिना विशेष मेहला दिगु खौ जन साके जुनाले अतिका हे बालागो लेल्यामो पुस्ता पिन्ता यही गुथुमे चिसने नाय दिल जुई चितान ये लजुई छाद साथो ल्यामो पुस्ता जग म खु फुकला सकल पुस्ता पिन्ता ने यही जे छाद सा कुमारी धासा त मनाचोमा डेबी अछि वो दसु कथ चिन्हवा तेस हना ब्याजमा देवी ख वो देवी विशेष ना स्वना हाथो मे निने दया चङ्गु दुले बा लागु छगु म्युजिक निसे कया थुकी जाने बाबा लागु शब्द न याना सकसिया गुनु गोसाली अले झिगु देशे सोनिग विशेष याना सोनिग नापान्य वा लागा गन गन दु अन अन थिति कथे यागु जात्रा नख हना चङ्गु दुले निहना न चङ्गु दु मेघ सिति नख नख अले जाउला खेले केनिगु भोटो जात्रा पकल फान्चा न केनिगु ज्याझो न मेघ राष्ट्र प्रमुख पाखेन्जुल वो श्वेता न सोनिग पाखे यको मनु त श्वेता छागु ख अवश्य न थो स्वया चिता न यको एक हे छौगतन धासा मने चाहिँ शान्ति जुल जितेको आशा बलसा कया छ न अले छगु थापु धु करुणामय रातो मचेन्द्र नाथ न्याउ न्याउ धासा न थुकिया त बौद्ध हिन्दू धर्म तेगु समिश्रण कथौ वो गु अले काइगु पूजा आज याईमा करुणामय ज्यो याके चाहिँ छु छता फने मजु धासा चाहिँ अन चाहिँ बालाके जिता चाहिँ बालाके मा दैपट्टि चाहिँ फने मजु दैपट्टि चाहिँ छौ थापु धु छाडसा वेक्ल सहकाल वो बर्खायामा अले वेक्ल रोग ब्याधि नङ्की तङ्की धैगु जनविश्वास दु किन्जित जिउ छे चाहिँ अन्न देमा मुखला छौ कथा चाहिने रोग चाहिँ मधेमा धैपट्टि चाहिँ फोनेमा मेउमेगु चाहिँ फोने मजु धैयु न छौ धापु दु जिमे बाजा बापिस कनातको खजुल थो छिन छु सियो साथो विशेष न कना दिफु दासेम फोन सप्त दिमा पासा त लस्कु सेना छन् हजुर हेलो
1: हेलो जोजलपा
0: हजुर जोजलपा म फुची हजुर जिना माफिका चना गुदु अले जिना बफिसी रुख
1: झिन्जिटा
0: मखाउका
1: हजुर
0: जिल्ला 12 बजे
1: स्वर्ग स्वर्ग समान
0: जिम्मा नाउली जिल्ला सुन्ठाय मजाएको सानी हाली अलि याक्न छेली आउने मा न छ चोन्डा छ माने जी मुखु ढ्या मान सुठ्यान्टु वा ढाउली जी थछे
1: अलि
0: गठे जुल मेघ यागु सिटी न खा व भोटे जात्रा चाहिँ
1: फोटो फिना आयो बाला पटेल फिना छ बाला लफिना न भुइँ हुन् मते छेट्याथिर गा ढला माने मुदसु फिना भुइँ हुन मुला मतलब पाँचजना चौँ टाइम तानु ल लौटवटा चाहिँ ऊ त्यहाँ तल मलाई ठप ऊ पाँचजना चाहिँ मलाई पाँचजना चाहिँ टाइम ऊ फुजा छ उही या ऊ त्यहाँ को उही या फुजा छ नखुयाइङ्गल मलाई फ्री लाउँदै ठोर्का उहाँ फ्री एङ्गल उहाँ त्यहाँ को उही या मलाई उही लफिना आ यसलाई यसलाई उखन फुजा यत्ने
0: थर्टी
1: मलाई थर्टी थर्टी बेला फुजा त टो या ऊ फुजा जात्र माने हेगा फुजा फुजा त डको ऊ या उल्टङ जुवा किसान किसान बुझाइ पिँला ऊ फुजा चट्ने
0: मलाई
1: ऊ फुजा टेसन ऊ बाबला पे फुजा टेसन चाहिँ बुझाइ न बालिएना बालको बालका बि मला आ बेमानी पि फुजा चेसन ऊ बिहार सिङ्गा बिगा होइन बिगा अब ऊ फोटो अरू फिनानमा ढाक ढाक ऊ फिना हुन ऊ फुजा चाहिँ खुवाइङ मलाई ऊ फुजा चाहिँ भेह ज्याउल जात्र भुला फिना
0: होला
1: अब संसार सिकेन मरु नफिना भुला सोखेन उही त सोही जुवाइ भुला नि मङ्ला मलाई उके उके माथि अब ऊ ज्यापुएन ऊ न ऊ न जात्र सोल ल फुजा जात्र ज्याउल जात्र सोल सो भुला कर्ना भेटे कर्ना भेटे थाहा अब एब झपमियालाई अझै अँ झपमियालाई अझै थाहा माने छोयोपट्टि छोयोपट्टि छु ढाउपट्टि डेगा
0: योमरी
1: मको
0: सट्टुपट्टि
1: डेगा यहीगा मलाई पुजा पाँदै यहाँ मटर मिन्टो ज्याकेट सिरहेको अन फुजा छ अनि चाहियो होला चाहियो होला मलाई ऊ फोटो फिना टमपट्टि फुजा बनाऊ र उसले ठोज्यो फोटो छ छ जिउ फोटो खुवाएँ गोरु लापुलुगा मलाई ऊ के कर्नामे ढमा डु ढमा चुना त उसले कर्नामे ढेललाई सासी जुल अब उहाँ फिना टो न बैठा भइदिएता चाहिँ बिउ जुल त्यहाँ बैठा मलाई ठोला ठोला जी बिउपट्टि आ छौ नमुखु उयो नमुखु ठो कर्नामे देठा घुले टक छिम्सा चाहिँ प्रमाण जुना प्रमाण जुना फोटो जात्रा केना त उजार्न सुभा जय माबा
0: सुभा जय माबा यको यको किबन्ती त दु सोनी गदुने जकमको नेपानियङ्क नन्दु अले थिति कथयाको बाखा निचिङ्कया यको यको कथयाको थुज्याको बाबा लागु थुज्याको ए थिति कथयाको नखा चखा नापा स्वागु बाखा किबदन्ती निसे निसे यको यको झिगु दे नापा स्वागु कला संस्कृति सम्पदा नन्दु आथो खया त बुद्ध जुन धैदिउ खया त लिसा मक्का से मेपी भाजे मेजु पिन्तान थो खया विशेष जानकारी म विषय थे थै जात्रा विशेष मेगु छुन्दुसा चिसन्ध्या दिफु नत्र सदासा छित नुग्ले बोलङ्गु थिति विशेष राज्य नापा स्वागु विशेष सरकार नापा स्वागु विशेष थगु बिचा पङ्का दिफु दासे फोन शब्द दिमा पासा त लस्कु स्याना सुन हजुर हेलो हजुर जोजो लोपा ज्याज लस्कु सदु म फुछि चन्द्रबहादुर ज्यू
2: हजुर
0: तर सिकै तानो ठन्ला
2: तानो
0: लिएको तानो ज्यू अलि यति नै पाखे के जुवासँग
2: आगो जात्रा हेर्न कोचल
0: धामला
2: मङ्गलबार चाहिँ छिप्पिनी बिताएरका चाहिँ बिताउने चाहिँ चलन डुठाना बुङ्गे
0: ज्यू
2: मङ्गलबार ल आऊ मलाई आठो बिसले छिसो त किम्बन्टी हिसाबले छ सय किम्बन्टी ठोक्यो डुमला प्रमाण सिकेनमहरू छिसो
0: किम्बन्टी
2: আগলো গু তিনি মাউসিমে কয় নীল বারে রাও নীল বারে ঢাইমুখ জিনিসলা জিনিসলা যোগা মঠাই খলা যেমনি হেড বর্ণ মহাবিহার আজ বি অন বর্ষেস পূজা আন পূজা আন अब छ तिन किसम दिला तर आठौँ नै ढामा सुन नसी युवा छिसे सहित ब्याउन छिसे सिकाए मला सहित त्यो चाहिँ हित नै सिटी मौनमा मला आ गु बाउ पार्टी छोड्नु पार्टी छिसे चाहिँ इच्छाएन ख छिसे सुङ्गु टुङ्गु पार्टी छि पुरा पार्टी छि सरकार छिसे 35 वर्ष छिसे सहित हुन मला त इम्से या गु गल्ती ख आ नु बाउ सरकार गु जनता आशा ख तुमसे गु सहित त्यो चाहिँ सिटी मगाउनुको तिमी चाहिँ झ्याएर आउनु थिए मामला तिमीसँग थुए आसिया अब थुए विषयले मार अधिवेशन दिएर त्यो मला मार अधिवेशन छिसन भिन्दन देखा मला छिसन मेरो छु कागज खोला मे पनि पास पनि पाबी माला ठाउँ ठुलो जग्गा त्यहाँ सुभाहरू पनि
0: हजुर यो सुभाहदोली पाए दिसन पोतिका दिता इन आब्दु था से चन्द्रबहादुर साके तिनी यसले चाहिँ भाजु नपा बाधुन अलि निनामी भाजु मे जुपे थौ रासो पायागु अधिवेशन उले ज्या जुई च्याङ्गु डु अले वो अधिवेशन सभापति रवि लामी छाने वो आयामान प्रधानमन्त्री नेपाल सरकारमा प्रधानमन्त्री बालेन्द्र साहना उलेजिया यही गाँ थाना तगा चाहिँ दही चङ्गु दु अले थो विशेषण वैक्लङ्कना दिगु खस अले अधिवेशन बालामा दैगु वैक्लम भिन्त नाना बिहा दिगु दु अले नापा नापा छिगु देशे तक मचि युकु युकु नेपामी पिस हि दान बिया थो देशे थिथि कथयागु हिउ पहागु ख वो बलिदान थे त वो गुलिन कथयागु मनु तेगु हिया त गम मगन कुसे इमिता हना देशा त सक्क सिनकुत यामा सरकार दैगु नेपाली जनता ते म अभिभावक थो अभिभावकीय भाला दशा गुब्लेन लुमङके मुजुदका वैक्लन धैदिगु ख थुले दासे फोन सप्ती दिमा पासे त लस्कु स्याना सन हजुर हेलो
2: जोजेलप्पा
0: हजुर जोजेलप्पा कमल विनायक
2: गोपाल भूमि
0: गोपाल ज्यू मफुची हजुर जिन मफेका छ नागुजुल
2: अपाङ्गता
0: रोगी या त
2: मनुष्य याउ ख मला मेरो मे किसिम विरोधी या
0: ছিল गोपाल भूमि नापा ब्यादु नले वेकलङ खोप कमल बिनाक पाखे सफताया दिगु ख जु अले वेकलङ धया दिगु दुकी संसदे क्षमा नेत्रविहीन सांसद दु वेकता कया जने थिथि मिडिया तेके सोसियल साइट तेके वेकया अपङ्गता विशेषण कया चाहिँ कुन किना चङ्गु दु अथे मयानु छादासा सुया गुण कमी कमजोरी वा प्राकृतिक प्रकृति न गु कथन चाहिने छौ चाहिने छुट्याउ आ भूल ढ्याउला प्रकृति न बिगु वरदान ढ्यागुला छुट्यागु गठेया त अठे जुयु ख उकि वेकयागुला नेत्रविहीन जुइगु वेकया कमजोरी मखु तर वेकया कमजोरी दयु चाहिँ संसदीय नुवापट्टि गुपट्टि मता यागु क 5% न कर जुइला 50% न कर जुला वसिब यक्कु यामा दयुपट्टि खयाटा कया नेपामी जनता तेसङ कुन खिना चोङ्गु जुल धका वेक न दैदिगु ख कुन खिनेगु ख बालागु तर कथ छौ कथ मतिना बोलनीगु कथ छौ कथ मनोतेता चाहिँ सुझाव बिगु कथ कुन खिनेनु तर लाला थे मनोतेगु नुगले खायाई कथ चाहिँ कुन मखिनेनु छादसा सकल नेपामी हे ख सकसियागु प्रतिनिधित्व हे नेपाल सरकार ख धका वैक्लन धैदिगु ख अलि निनामी भाजमे जुपि अवश्य न ख अलि नेपाल धैगु छौ ध्यागु खसा नापानी सिंह धया चङ्गु कृषि प्रधान देश नेपाल ख अलि थन युक्कु हे किसान मजदुर विपन्न दलित अलि महिला त दु मुइगु नीति हे नेपाल सरकार विशेष कथै आगु ज्यादल योजना निशङ्कया थिति कथै आगु छुट त बिमा सहुलियत बिमा सहजता कथ चाहिँ इमिकु जीवन हनाया त न्युज्याकेगु नीति थिति कथै आगु ज्यादल त देखेमा धैचुङ्गु ख तर आयागु सरकार चाहिँ भचा किसान मजदुर गरिब विपन्न तिता हाटिया बिलला भचा इम्ता थाकुलला इलेहे सा मबिलला ठन किसान टेटा माओपट्टि ठिटी कठै आगु छौ कथा कृषि नापा स्वापु दुगु हल जोल पुसा निसेकया थिति विशेष अफुकेगु सिन्चाई नापा ठन थिति कथन डिनाचुङ्गु रुग्न अलि डिनाचुङ्गु थिति कल कारखाना उद्योग टेटा चाहिँ निहकेगु नीति चाहिँ अफुइगु कथन सरकार ज्या मया त धका चाहिँ यो कुसिन नुग्ले स्याकगु व कुन खिना चोङ्गु दु तर कुन खिनेगु छोले सरकार या त हपा जुइगु कथ चाहिँ कुन खिने नु धका वेक्लन थाइदिगु ख निरामी भाजुमे चाहिँ छिन नेना चना दिगु दु साचा सौ 42,142,736 अलि ज्याचो झ्याका चनागु जुल जिरु बि श्रेष्ठ दासा ज्याचो झ्याके ताजिता प्राविधिक कथ क्वालि बिया चना दिगु दु प्राविधिक पासा उत्तम पाण्डे जिउ न अलि थो ज्याचो या त छिस माया मति नयाँ नेना दिगु ख स छिस अलि न्याङको चना नेना दिपु ओके नीति छिस www.radionepal.gov.np www.radionepalonline नापा फेसबुक या अनलाइन पेज पाखेना रेडियो नेपाल या फेसबुक पेज पाखेना छिस नेना दिफु अलि छिस 98,103 मेगाहर्ज नेपालीको चुना नेना दिफु दा चाहिँ रेडियो नेपाल अतिथि मिड वेभ व अतिथि फ्रिक्वेन्सी पाखेना जलाखला दे चिन व भारत न थिति थासे नेना दिफु थासे आदा सा फोन सब दिमा पासे त लस्कु सेना चुना हजुर हेलो
2: बहनी 9 बजे गृह मन्त्री थाउ जाजनका
0: सुदन गुरुङ
2: हजुर अहिले थन उही ज्यासा चाहे उसले गरी दिन्छ मन्डसने मरुले गण्डी जान आ ढिलोङ खेल पैसौकी दु अनि त्यहीँको झ्याटन खिनिका अनि ठ्याक्क सोले अन्ता दिन खोजो जस्तो गृहमन्त्रीले ठ्याबो दिँदा ठ्याक्क सोले छन्टम हाकिम गोर्खा न्याउ झ्याटन खिनिका
0: जो जो
2: हाकिम गोर्खा राले आफ्नो नै कि व्यवस्था लागि अनि व्यवस्था मिलाइ आऊ न रगा ढालेको सुसामा हित तपाईँको ल्याउन हुँदैन मनाउँ त्यहाँ चाहिँ साग छु अनि अराजल छु यहाँ त्यहाँ छु फोर फिरी एरिया बनाइ खला झाँक्री बर्फ लगाए खला धेप्टी छौ चिर गर्न भन्नु छु ल चिरिगर चाहिँ घुम्ले च्याटी ख
0: ट्रिगर मनुटोला फुक जाउला ख्य सोभे ढगा हु अहिले चाहिँ छौकठा ढासा अनुहाने अनि सधैँ लागिला बन्द जु मुखु नि छिसन जु ढाइदिउ मुखला हजुर ओला ऊ जाउला भोटो जात्रा खुनु जग बन्द याउजी ग मुखला ए बर्ड फ्लू जो या खेफु खेफु हजुर छाडा सामान
2: घर भन्नु जुल आटाखे अराजल जी छु फोर जी का बन्ने आखला तने बर्ड फ्लू खला अब बर्ड फ्लू पासले के आछे थियो खाले हुन मसि नस्तै ना छौ दु
0: अलि गृह मन्त्री पूर्ण जी गृह मन्त्री वनाला बालाउ ए हसना बिउ जुलनि मुखला
2: ख अब अन के ठेकाना मेठा वनाला रियाउ ख अब गले सुचे कर्ज भुल्टेको बल्लको गाटी बेक्न चाहिँ
0: सोझा याद न जो ओला यकै बालावे जुलनि
2: ओला बालावे जुल
0: जो
2: याले सोचे गुल्टेको बल्ला मला या मया हिते ओजे सुनेन मुसी त झाउ याद नि ग न
0: जो जो जो
2: याले बालावे खाउछ छिरकेला ओनी माउ ख जाँचले गुन्द्री ए मेट होला हजुर ओला बालके या वटो सिरी गर् चाहिँ य बन्नु जति सुजा बन्नु जो चाहिँ बर्फले अन्धुनी ओ खला मुसी ओ
0: मुकु मुकु आ ओ चाहिँ छुडा सा अनला ने सोनीको दुनेला फुक जिल्ला एपी मन्नन दु मखला अले गुब्लेन गुब्लेन गुल्ला ता खसा पिने न अन्तर्राष्ट्रिय पहा पिने वई मखला अले चाहिँ ने पर्यटक न वई अले एजिया चाहिँ ने इम ओ कमजोर जिया चमले न मेउ रोग मठीमा डगा चाहिँ ने बन्दै या जुइमा आ ठुकु ठु थुच्याको खया त चाहिँ ने त मरंगे गा छडा सा आ मन्टो सो जो सला चिडिया घटना न फाइदा जुई जुई मखला न फाइदा जुई म यको मन्टेटा गुलिन लजगा कया चोपि निसे कया सरकारी अले सफु दु निकाय तान लब दुई गु जुई मखला तर एसन बन्द या गुला इन्टाय घाटा जुल नि उगिन थुज्याकु खखे चाहिँ ने झी कचो म मया मखला
2: अब म के आता छ या म कसे बन्न या मल म के आ पुरा अहिले चाहिँ खुल्ल जे जी
0: हजुर धरियाना दिस पूर्णबहादुर साके जुन याना दि गुख इमा डोली लपाखेले वेख ल धैदी गुख थो जाउला ख्या जात्रा कुन गुपट्टि भोटो किनी प्राचीन भोटो अहिले वो भोटो खास त खसा थो सुया गु ख किसानी आगु खला कि वा चाहिँ भुचायागु ख तैगु किसिमा चाहिँ इन्साफिटा चाहिँ किनी गु झोले चाहिँ सदा सदा लपु जुइगु यही नापा नापा जिपी मचाबले झन् घन घन ठो सोनीको दुनिया गुए जिल्ला बासी पि गुब्लेन खोपा नापा लुपु जुल ढाई गुब्ले यला यला लुपु जुल ढाई गुब्ले ये वो यला लुपु जुल ढाई मखला वो निने निना सुना ख तर ठाउँको नि के बाला गुदु अझ यो बाला के गु नीति आ नुगु सरकार यामा गृह मन्त्री सुदन गुरु छर्के वङ्गु भोटो जात्रा किने ह ढका छैन शुक्रबार खुनु वङ्गु ढका छैन वेकलन ढाइदिल अहिले पार्किङ यागु ठ्या मरुली वेक लगन खेल टक्कर झाला ढेगुपट्टि जानकारी पूर्णबहादुर साके जिउन बिहा दि गुख तथा बाबा लागु पला छिना देया त शान्ति सुरक्षा कायम याना दिसा देगु इनाप वो मनसुवा त सेम फोन सप्ते दिमा पासा त लसको स्याना सुन हजुर हेलो
3: हेलो जोजलपा
0: जोजलपा ज्या छ लसकु स दु
3: सुबा देथान जना
0: राजेन्द्र नकमी जु ख अ
3: ख फोन काटे जुला ग गे जु ख कनि ग हला खलाला ठ्याक्क
0: जो फोन फोन काटे जो चाहिँ वो न्यू न्यू नम्बर बिनिसा जी अहिले न्यू नम्बर बिबले न्यू तल नम्बर फोन हुन्छु अहिले नापा सुयु फोन होला उयु फोन काइ
3: खलाला खलाला ठ्याक्क चाहिँ क्रस ज्या चाहिँ काटे जियो जे हा अब बिसेले वे तिने टाइममै ठ्याक्क काटे जुल मला
0: गुलु गुनेला एनटीसी न जा वो आठे जुइ मखला ओके लागिन चाहिँ अच्छा अच्छा माया फोन एक
3: मोटो सिना न स्मार्टफोन इले ज्या म मला
0: जो जो
3: छुट्या देशी अवस्था चाहिँ नि देशी विकासी चाहिँ नि नुग्ले तयार थिए तर चाहिँ नि देशी चाहिँ नि आयो अवस्था नाजान आ छुट्या चाहिँ नि अन यसले छे चन्दमा दाइ छे मोटरसिटर गाट हेजु न मला
0: मटला येलेला मटला मसु मेठा गेख मसु ये येलेला सछि गए सिका
3: त्यसको अले छुजुले थोला चाहिँ नि सम्बन्धित निकाय न भिजा टेमा नि प्राधिकरण मला हला
0: विषय मधु आनु सरकार यता गुलिसिना कुङखिना चङ्गुतु गुलिसिना लसकु सेना चङ्गुतु गुलिसिना सुभ्या बिहा चङ्गुतु छिट चाहिँ छुबी मास्ते हो बिहा दिसा
3: ए हे मनोडाइ बेला नु पलाउन जे मुख थियो रास्ता होइन नु पलाउन जे मक्का मला
0: अवश्य न
3: नेपाल दिएर हिजोलाई झे परम्परा नि अझ अझै पिन्सँग घिउ टाकत चाहिँ तरिका चाहिँ नि लाइ जाएन देशी चाहिँ नि सम्पन्न राष्ट्र समृद्ध राष्ट्र डेका छैडल नि अप्यारो सिंहदरबार डेका छैडल अप्यारो धरहरा मला चाहिँ ऊ टाइममा प्रवृत्ति विकास मोजो टाइममा लाट जाएन छाल्ने सा
0: मला
3: मूल्य मान्यता डुके मरो थान होला आज हिजोसँग जनता तेह्र चाहिँ झम्या पार्टी त बिउसान चाहिँ जनतै लागि चाहिँ नि भावना सुख शान्ति उपति चाहिँ भाषण मुख ज्याएन किन्ने मल्का मला
0: आठौँ
3: हिसाबमा चाहिँ नि छे व्यक्तिगत मनोटर है गब्ले गेजे छुया ढापै मुख होला गब्ले गोले छे चाहिँ आ छुया मजु शरीर न मखला पनि भविष्य चाहिँ लाटो टिचले मजी फो मिखा मखन फो ढाप्न मटा फो होला फो त्यो स्वास्थ्य लागि दुने छुया ढापै मुख छ छुया मजु पि मनोटन घन घन घाइटे जिया नजै नि टुटी ला मरेका चाहिँ टुटी घापाएन चुचुन माल्ने मखला हे जिया छिसँग चाहिँ एक आपस चाहिँ मेलमिलाप पुरै मित्रता भाव टेमा सद्भाव टेमा मखला अहिले नेपाल हेर लागि छिसँग जनता चाहिँ है राष्ट्र मसिकोलाई अन्तर्राष्ट्रिय टाको नजाइन सुविधा टाइममा थियो सम्पन्न राष्ट्र घेना हो होला थोइले चाहिँ झिसन त 35 वर्ष टाको चाहिँ झिसन कुटाएना चाहिँ आयुपट्टि चाहिँ पार्टी चाहिँ याद झ्या मखला याना के छ त झिसन सामान्य जिएका
0: यदि
3: झन्टै त चाहिँ वटरीका मोबिल गाडा छ झिसन उयाको पिण्ड चाहिँ सट अवस्था या माका मखला चार गाडा छ चाहिँ जनता चाहिँ छु जनतै त सुख शान्तिहरूका चाहिँ नि घुल्न चाहिँ नि आधारभूत आवश्यक त यसलाई आटक नै ग्यास भाग भाग उजनलाई गेख जहाँ कि उठ्न ठिकै जुझाउँदो मलाई नेटो नि
0: चाहिँ
3: यादि मलाई झ्याएको पिए मलाई मलाई भाषणलाई चाहिँ सावै मुख ठन
0: अहिले
3: ज्याएन केन्द्र गाडा छ कुनै भविष्य टस्का बाला देख ठ मस्त प्याजनमा जरुर मर हो थने ज्याबिल गाडा छ उद्योग त खुलेट गाडा छ छ्या मस्त चाहिँ ढुक्सिया चाहिँ अनुपिने हुना चाहिँ उयाको पिण्ड ढुक्सिकमा खला उल्मसी रेमडेन्स हो डोबो रेम चाहिँ थन जनता त्यो सुसुको शान्ति डरले छ 28 करोडलाई छि कपाले चाहिँ नि सक्सियो चाहिँ नि थन चाहिँ नि लोनपुनमा अवस्था डोरा छ त गब्ल्या पुल्यो टल पुल माल्ने छ मङ्गला सस्या नुगले ट्यालो पुलमा उख झाप्ने चाहिँ नि छिसा चाहिँ नि विकसित राष्ट्रहरूका रुममा जुन यहाँ विकासशील चाहिँ यहाँ जिल्ला मगला
0: हिसाब
3: ठिक माछ र हरेक ठासै हरेक विषय विचार चाहिँ नि जनतै त व्यवहारिक चाहिँ नि थो ध्याव खस चाहिँ नि उहाँको संयाट्यौँ त सुख शान्ति बेलुका रहेछ अठ्या समान त्यहाँ चाहिँ छिसा चाहिँ उहाँको त यहाँ मुख छिरो न त्यहाँ अवस्था हे खै ठाउँको नै अवस्था वासै खलाइन दिसले वासा गुली डुप्लिकेट हो जाउँदो मगला अब वासा रहेछ छिसाना नै नि खल ढ्याउका रोग सुजुलो वा रोग त निर्मूल जिङ्गाल छिसँग वासा नेमाले अवस्था मर्ने झ्याप्ले चाहिँ म त आँख्या चाहिँ नि भैस कटाक न वाहन नै जुन माल गाडा ल छु छिटो चाहिँ झ्याप्ले ठगाएपट्टि विचारको ल मखुन हे
0: झन्डै
3: त छुट्टी सुख शान्ति डेमल लाग्छ राष्ट्र सम्पन्न या लागि भिउ बिचारे हैदिस अठ्या राष्ट्र सम्पन्न ज्याउने मलाई सक्सियो नुग्ल्या भान बालक दिस झिउ नेपाल आइरहे स्वर्ग ठ्या ज्याउने
0: राजेन्द्र नकमी लुहिटिए पाके आज पो मेनि नै दाइ खा नाम फोन वे धुङ्क गुदु अहिले वैके तलस कुसो या धुङ्का नि मेनि नै अहिले निरामी भाजु मेजुपी अवश्य न ख राजेन्द्र नकमी जिउ न धै दिले कि नेपाल नेपामी दाइको गुब्ले न पुलाङ्गु जुइ मखु सरकार नुगु जुगु खसा नुगु सरकार देयता विकास निर्माण निसे कया थन चम्पी गरिब गुरुवा निसे कया किसान मजदुर त्यता लेता के गुनि तिन छुयामा हो यामा ल इम्ता दुःख जुइगु कथा इम्ता हात्या जुइगु कथा इम्ता पङ्ग जुइगु कथा चाहिँ सरकार नाम जक नुगु ज्याखा चाहिँ झन् बामला गु या मजी लटका वैक्लन धैदिगु ख किसान टिता सामाला चङ्गु दुधा छ अथे या ना थिति कथा या पिन ल्यामो निसेङ्क या यको यको नेपामी पिन त लजगा माला चङ्गु दु कि बन्द चुया चङ्गु अहिले चाहिँ सेना चङ्गु कल कारखाना उद्योग निसेङ्क या मनुते गु लाला ते दुगुपट्टि अहिले चाहिँ पुर्खा तेस धरहरा निसेङ्क या सुन्धरा निसेङ्क या नारायण हिटी सिंह दरबार ठेन्थागु जागु यको यको कथा जागु पुरा तात्व जग निसे कया लुहिटी अहिले ठिति कथ्या यागु क्वा बा बही ननी चुक निसे यको यको देखावना त गुदु इन्थु ज्यागु ख पाखेना यकु यकु जिस अध्ययन अध्यापन याना हलिन्यङ्क याता झिगु नेपा विकास चुल अले झिगु नेपा विकास उन्मुख चकमको थना चोपि नेपामी लेता चोङ दुधका किने मा धका वेक्ल थया दिगु दुध हासे फोन सब दिदी म पास त लस्कुसे हजुर हालो
4: हजुर नेपाललाई धेरै धेरै स्वागत छ
0: हजुर जो जसलाई पाकादेखि को बोल्नु भयो होला
4: म हेटौँडा मकानपुरबाट सीताराम नेपाल बोले हो
0: ज्यू अनि नेपाल भाषा बुझ्नुहुन्छ यहाँले
4: हजुर म नेपाल भाषा बुझिनँ यी अगाडि आउने पछाडि आउने साथीहरूले दिएको लाई धेरै सबैले शुभकामना जो जो नेपाललाई आउने कल गरेर आउने साथीहरू सबैलाई शुभकामना दिन चाहन्छु र मेरो नम्बर पनि लिनुहुन्छ भने 9865221248
0: थ्याङ्क यू जो वेको ख जिम त मायामती नयाँ फोन याना दिमा जिम्मा जिमी रेडियो नेपालीमा कलर ख वेकलन चाहिँ नि थो नेपाल भाषा या गुज्या झन् फोन याना दिलो ओके नि ती एक सुबह दु दासे आधा सा छपु मेनि नि मेन आफ्ना पल्लस कुसे येना है चोने छा दसा दस मिनट इदनी ओके यक न सिबे यक न फोन याना दि त इना अब्दु दासे थुमे छिगु नि ती

0: जो निनामी भाज मेजु पी छिसनेला निनाहे दिल अलंकार संगीतीय प्रस्तुति कथ थोया चंगु थो मे खो असार यागु मे सिलुया बा भाका डुगु थो मे जुल दासे थो मे निना चित अतिक येल जी अल लस्तान जाल जी दैगु थो लोक हागु मे नाप्रा पम फोन सप्त दिमा पासा त लस्कु स्याना चना हजुर हेलो
1: हेलो जोजोलपा
0: हजुर जोजोलपा छि लास्ट लाटला
1: लास्ट एकदम सुलाका छ मिटेन जुल सुलाका छ मिटेन यकै छ या छ छटी छ उन कि छटी या छ हालेकै छ
0: आ बस आका जगा धामाली जी
1: फोटो जात्री बोले बारे राष्ट्रपति सरकार प्रमुख हो बोले घुनो सुरक्षा कर्मी तैयार एकदम मनोर खाना छोनी वो पैसी मजूद आयो का
0: राष्ट्र प्रमुख निसे कया अले पकल सकल जनसमुदाय पिसाना स्वयमाल आन्तरिक बाह्य पर्यटक पिसाना स्वे दे माला दैदिल तर व्यवस्थापन नीति छुया सा बालाई थे ताछि त
1: मगो जु जु जु जु जु छाटा कसा टक कुटत्साउ यरे का मजलो ढाक्नो खिन ढाक्नो नि
0: सरकार सुरक्षा निकाय पिसान चाहिँ त ढङ्गु एरिया काम मजिल
1: काम मजिल मलाई सुरक्षा बीमा खय कस तर तरु तथा एरिया कया या मजिल ढाड्नु जस्तै बाल ठाटोको ट्याउला उन ठाटोको ट्याउलो ट्याउला इन्डो सुरक्षा त्यो चाहिँ तुमुनु न कतै ठिम भइकन हजुर जस्तै एक सुरक्षा कया सकिन न सहज रूपमा स्वयं ढे मलाई एउटा
0: हजुर अलि अलि जस्तै शान्ति सुरक्षा यो नीतिलाई हो या हजुर मुखला छु विचारना छु गुठी संस्थान त्यसमा वा अनचम्पी स्थानीय ल्यामो त्यो थिति पुच मुखला पिसन चाहिँ भाला कासा जिउला कि गे छु दैदियो खजी
1: सुरक्षा कर्मी मलाई स्काउट सुरक्षालाई सुरक्षा कर्मी डु स्काउट डु पुकाउन डु घयु पञ्चायत इलेल मुखु ढाट्नु
0: अभ्यास
1: कतको जिउ खसालाई मे पिन्ड स्वयं जस्तै हामी चाहिँ अब चिरे गरेन डुमो छ बर्फ चुचु जुलगार हाल मगला काठै यदि बर्फ्रु जु खस होला यहाँ माओ खाऊ माला खुज्याएर मगला प्याचे यदि मुखु ढिउ खस यदि ठाउँ ठाउँ ओठा चाल घाट हल्ला छ बर्फ्रु मुखु घुन्ने वाट्यो परम्परा खाऊ बुट चाहिँ पाउँथे नि ठिकेगा
0: जो हो खर उप्रत साके लक्ष्मी थान ये लखे सब तैयार दिगो अल ये कोई मजुई दुंग उकी मे थो कि मेना प्रापा जे थुल ना पास पी समा दिल वो पिने गुना खा अल रूप्रतन साके जीव न दई दिल कि सुरक्षाकर्मी आपा जुल थो आपा जुगु सुरक्षाकर्मी ना यना चाहे गुली न अन वैपी आंतरिक बाह्य पर्यटक पिन तेना हाथ्या बोल न स्वयं मुख न ज्ञात थो पंचायत काल मकु थो संघीय लोकतांत्रिक गणतंत्रात्मक व्यवस्था ख उकी थना चाहे सकल मन उति गेंग कैदु सुरक्षा बीगु ख असा तिथि कथन बिफो अले अन जु चिडियाघर बन्द जुल बन्द या मजु खत न पानी छ नि शुल्क कथन चाहिँ जनता त्यता आन्तरिक पर्यटक पिन्टा बिहा चुङ्गु टेपामा कसुए दुगु छगु लागा या त चाहिँ बन्द या त थु चाहिँ छौ षड्यन्त्र खलाकी धाथे कौ मसिल तर ठाउँ चाल धासा ओ षड्यन्त्र गर्दा एक्ला दैदिगु दु ओके अवश्य न सक्क सीता सुख शान्ति जुइमा सुख शान्ति निसे कया झिगु देशे दुगु तिथि कथयाको जात्रा पर्व नख चखया त निर्वाध रूपमा निजाकेगु नीति अले सकल जनता त्यस स्वेदैगु कथा चाहिँ निजाके त निजाकेगु नीति न स्थानीय सरकार निसि केन्द्रीय सरकार अले प्रादेशिक सरकार त्यसैन थुखके छुयासा बालाई छुयासा चाहिँ सरकार वो जनता दति आगु गुलिन दूरी वा तापागु गुलिन कन्डिसन दु उकिया त चाहिँ सच्चिक हेता मदिना जाके त कुत या नु दासेन ठाउँ गुलिन पासपि छ फोन याने दिलो वेक पिन गुना खया छना वेक पिन क बुद्ध सिकमि दुम्बा ख ये पके चन्द्रबहादुर साके इतिन नियला पके गोपाल भूमि को पकमल बिना पके पूर्णबहादुर साके जु मा डोल येला पके राजेन्द्र नकमि लुई टिए पके रूपरत्न साके जु लक्ष्मी थान येला पके अले खोप दास समाजको बाजु जाय दिला मेज पिला जाय मजा छाक मसु अले अथे याना सोनी गर्नियन कल बोती कागु जुल ओके नि तिए कुसु बेदो अले सकसिन बोती का दिता इना आपनदु छमा गैर नेवा न बोटिको या जिगु ख वेक तान एकको सुबे बिसे थौथु ज्या झोन याके त जिता ग्वाली बेदीमा प्राविधिक पासा उत्तम पाण्डे त एकको सुबे बिउसे गुलना पासपि छ जिता माया मति नयन नेना दिला ले रेडियो नेपाल नेना दिला रेडियो नेपालले अनलाइन फ्रिक्वेन्सी त नेना दिला निसे कैया अले जिउ थो सोशल साइट टिकटक पाखिना जिन लाइभ या नाजुल अन पाखिना जिता सोया दिला वेक पि सकस त एकको सुबे बिसे लिपाङु मे सुरज मञ्जन कार्य मेनियाका
2: लौन डाक्टर साहब मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ
3: के हुन्छ
2: एकदमै धेरै 104 degrees ज्वरो छ टाउको दुख्यो मात्रै भन्नुहुन्छ चिउ कटकटी खान्छ अरे जे खायो त्यही बान्ता गर्नुहुन्छ हेर्नु न छालामा डाबर पनि आएको छ
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब डेङ्गी रोग
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ पुरा बाहुला भएको लुगा लगाउने झुलभित्र मात्रै सुत्ने घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ करेसा बारीमा जाँदा घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस् नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ
5: यो रेडियो नेपाल हो अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा हुँदैछ आज उद्घाटन हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो भरतपुरको गेस्ट हाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता भालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ प्रवक्ता झाले राजनैतिक आर्थिक साङ्गठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेको बताउनुभयो हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो बैठकले पार्टीको संरचनामा समेत संशोधन गरेको छ स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको 69 महासभामा योग सबैका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो सो

0: तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो। योग शरीर मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवन पद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग ध्यान र साधनाले शरीर मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो। बाजुराको बुढीगङ्गा नगरपालिका 10 रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा 23 जना यात्रु घाइते भएका छन्। महेन्द्र नगरबाट बाजुरा जाँदै गरेको सुपप्र 1355 नम्बरको बस सडक छेउको भित्तामा ठोकिएर दुर्घटनामा परेको स्थानीय तपेश रावलले बताउनुभयो। प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले आगामी मक्सिर 26 गतेदेखि 28 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले मक्सिर 26, 27 र 28 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध स्वरूप हर्मुज जलमार्ग पुनः बन्द गरिएको जनाएको छ, तर अमेरिकी सेनाले उक्त दावीलाई अस्वीकार गर्दै जलमार्गबाट जहाजहरूको आवत जावत जारी रहेको बताएको छ। इरानले लेबनानमा भएका इजरायली हवाई आक्रमणलाई अमेरिका इरानबीच भएको युद्ध अन्त्य सम्बन्धी सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ। उक्त सम्झौतामा विश्वको करिब 20% तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पोसार हुने हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने व्यवस्था गरिएको थियो। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष अमेरिका इरान वार्ताका लागि स्विजरल्यान्ड प्रस्थान गर्नुभएको छ। आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्ध विराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेही सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्ने बताउनुभयो। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत इक्वेडर र कुरासाओ बीच खेल बराबरीमा टुङ्गिएको छ। आज बिहान भएको खेल गोलरहित बराबरीमा रोकिएको हो। खेल बराबरी भएर अङ्क बाँड्न बाध्य हुँदा दुवै टोलीका लागि नकआउट चरण कठिन बनेको छ। गए राति भएको समूह ईको खेलमा जर्मनीले भने आइबेरी कोस्टलाई 1-2 अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। गए राति नै भएको अर्को खेलमा स्विडेनलाई 5-1 अन्तरले हराउँदै नेदरल्यान्ड विजयी भएको छ। अहिले जापान र ट्युनिसिया बीच खेल भइरहेको छ। जारी खेलमा जापानले 2 गोलको अग्रता लिइरहेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: पहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट, उद्घोषणतर्फ रुक्मिणी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँमाझ प्रस्तुत गर्नेछौँ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही असारे भाकाहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ

समाचार समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिचमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। हाम्रो शरीरबाट पसिना किन आउँछ त, अब यो बारेमा जानकारी दिँदैछौँ। गर्मी मौसममा थोरै मात्र काम गर्दा पनि शरीरका विभिन्न ठाउँबाट पसिना आउँछ। पैतालामा पसिना आउनाले खुट्टा गनाउने समस्याबाट कहिलेकाहीँ हामी धेरै वाक्क पनि भएका हुन्छौँ। यसरी हेर्दा कहिलेकाहीँ त हामीलाई पसिना नआइदिए पनि हुन्थ्यो भन्ने लाग्न सक्दछ। तर पसिना आउनु भनेको हाम्रो शरीरलाई चिसो पार्ने प्राकृतिक प्रक्रिया हो। पसिना आउँदा अझ गर्मीको अनुभव हुने भए पनि पसिना नआउने हो भने शरीरले उत्पादन गर्ने तापलाई हामी थाम्न सक्दैनौँ। हामीले खाने खानाबाट शरीरले ऊर्जा उत्पादन गर्दा धेरै मात्रामा ताप उत्पन्न हुन्छ। यसरी ताप उत्पन्न हुँदा मस्तिष्कमा शरीरलाई चिसो राख्नु पर्दछ भन्ने सन्देश जान्छ। त्यसपछि मस्तिष्कले हाम्रो शरीरमा हुने लाखौं पसिना ग्रन्थीलाई पसिना उत्पादन गर्न निर्देशन दिन्छ। हाम्रो शरीरमा करिब 20 लाख पसिना ग्रन्थीहरू रहेका हुन्छन्। हामीले थाहा नपाए पनि चिसो मौसममा पनि हाम्रो शरीरले पसिना उत्पादन गरिरहेको हुन्छ। हाम्रो शरीरको 2/3 भाग पानी हो र पसिनाको रूपमा दैनिक धेरै मात्रामा पानी बाहिर गइरहेको हुन्छ। त्यसैले डाक्टरहरू दैनिक न्यूनतम 3 लिटरसम्म पानी पिउनु पर्ने सल्लाह दिने गर्दछ। हाम्रो शरीरमा 2 किसिमका पसिना ग्रन्थीहरू रहेका हुन्छन्, इक्राइन र एपोक्राइन। इक्राइन हाम्रो शरीरका धेरै पसिना आउने अङ्गहरू जस्तै निधार, हत्केला तथा पैतालाहरूमा हुन्छन्। काखीमा भने एपोक्राइन ग्रन्थीहरू रहेका हुन्छन्। शरीरका विभिन्न अङ्गहरूबाट आउने पसिनामा विभिन्न किसिमका रासायनिक तत्त्वहरू मिसिएर आएका हुन्छन्। जस्तै काखीमा आउने पसिना केही मात्रामा बाक्लो र पहेँलो रङको हुन्छ। यसो हुनुको कारण त्यसमा हुने प्रोटिन र फ्याटी एसिड हो।
1: कार्यक्रम सिलसिलामा अबको लागि लज्जावती झारलाई छुँदा किन निधाउँछ यो प्रसङ्ग। लज्जावती झारको पल्विनस भन्ने कोषको केही भाग कसिएको हुन्छ। जब त्यसमा कुनै वस्तुको स्पर्श हुन्छ त्यति बेला पातको तल्लो भागमा केही सुन्निएको आकारको सेल भित्रको म्याकुलको पानी नजिकैको जोडिएको सेलमा पर्दछ। त्यही स्पर्शले पातको डाँटको फेदको तल्लो भागमा रहेका कोषहरूको बसाईमा केही परिवर्तन हुन्छ जसका कारण पातहरू बन्द हुन्छन्। यही कारणले नै लज्जावती झारको पातहरू खुम्चने गर्दछ।
2: अब यहाँ अर्को सामग्री राख्दैछौँ। हाम्रो घाँटीमा हुने रुद्रघण्टी के हो त, अब यो बारेमा जानकारी दिँदैछौँ। वयस्क पुरुषको घाँटीमा देखिने रुद्रघण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएको पाइन्छ। इसाई धर्म अनुसार भगवानले नखानु भनेको एक फल खाइरहेको समयमा भगवान आइपुग्दा निल्नु न उकल्नु भएपछि एक घाँटीमै अड्किएको कारण रुद्रघण्टी बनेको थियो भन्ने मान्यता रहेको छ। तर यो त एक किम्वदन्ती वा अन्धविश्वास मात्र हो। रुद्रघण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ त? रुद्रघण्टी खासमा स्वरकण्ठ, जसलाई अङ्ग्रेजीमा ल्यारिङ्स भनिन्छ, ल्यारिङ्सको एक भाग हो रुद्रघण्टी। किशोर अवस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठुलो हुन जान्छ, जसको कारण सानो छँदादेखिको आवाजमा पनि परिवर्तन आउँछ। यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्रघण्टीको निर्माण हुन्छ। तर महिलामा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठुलो हुन पाउँदैन। त्यसकारण कारण महिलामा रुद्रगन्ती हुँदैन भन्ने गरिएको हो।
1: कार्यक्रम सिलसिलामा अबको लागि मौरीले मह कसरी बनाउँछ त यो प्रसंग। मौरीको पनि मानिसको जस्तै संगठन हुन्छ। यिनीहरूको संगठनमा तीन समूह हुन्छन्। तिनीहरू हुन् कामदार, रानी र भाले। कामदार मौरीले खानेकुरा खोज्ने र घरको सुरक्षा गर्ने काम गर्दछन्। रानी मौरीले चाहिँ फुल पार्छ र भाले रानीलाई साथ दिने काम गर्छ। सामान्यतया मौरीको एउटा घरमा एक रानी मौरी, 100 भाले र 60,000 कामदार मौरी हुन्छन्। कामदार मौरीहरू पोथी हुन्छन्। रानी मौरीले एक याममा 2,50,000 र सम्पूर्ण जीवनकालमा 10,00,000 फूल पार्छन्। मौरीहरू 1 वर्षदेखि 2 वर्षसम्म बाँच्दछन्। कामदार मौरीले सबभन्दा पहिले चाका बनाउने, सफा गर्ने र पालिस गर्ने काम गर्दछन्। त्यसपछि लार्भाको रेखदेख गर्दछन् अनि फूलको रस खोज्न बाहिर निस्कन्छन्। मौरीले पहिला आफू अघाउन्जेल फूलको रस खान्छ, त्यसपछि बोक्न सक्ने जति लिएर घरमा फर्किन्छ। चाकाभित्र थुप्रै थैली हुन्छन्। त्यो एक थैली भर्नका लागि मौरीले 1,000 फूलबाट रस लिनु पर्दछ। रसमा भएको पानी उडेर जान्छ र नेक्टर भन्ने तत्व बाँकी रहन्छ। आखिर त्यही नै मह। महमा चिनी, डेक्सट्रोज, म्यालेज, खनिज, इन्जाइम, भिटामिन, प्रोटिन र एसिड रहेको हुन्छ।
2: प्रकाशको गति कसले र कसरी पत्ता लगाए त यो बारेमा जानकारी दिँदैछौ। महान वैज्ञानिक ग्यालिलियो ग्यालिली त्यस ताका पहिलो वैज्ञानिक थिए जसले प्रकाशको गति नाप्ने प्रयत्न गरेका थिए, तर उनको प्रयास भने सफल हुन सकेन। अर्का वैज्ञानिक ओल रोमनले पेरिसमा काम गरिरहेको बेला प्रकाशको गति नाप्न सफल बनेका थिए। यो सन 1676 कुरा हो र वैज्ञानिक ओल रोमनको निष्कर्षमा प्रकाशको गति 1,92,000 माइल प्रति सेकेन्ड हुन आएको छ। पछि यसको सही कुरा पत्ता लाग्दा पनि उनको गणना धेरै हदसम्म सही ठहरिएको थियो। त्यसपछि प्रकाशका धेरै गति नाप्ने धेरै प्रकारका उपायहरू अपनाइएका छन् र प्रविधि पनि ल्याइएका छन् र सबैको उहिने नतिजा निस्किएको छ।
1: कार्यक्रम सिलसिलामा अबको लागि कुकुरको सुँग्ने शक्ति किन बढी हुन्छ यो प्रसंग। मानिसको नाकको भित्रपट्टि लगभग 250 वर्ग मिलिमिटर जति एउटा यस्तो क्षेत्र छ जसमा लाखौंको संख्यामा केही विशेष प्रकारको गन्धका संवेदनशील कोशिकाहरू रहेका हुन्छन्। यसलाई इको केमोरिसेप्टर भनिन्छ। यसको आकार कपाल जस्तै हुन्छ। यो सधैँ म्युकस नामक तरल पदार्थले भिजिरहेको हुन्छ। नसाकै कारण यसको सम्बन्ध मस्तिष्कसँग हुन्छ। मस्तिष्कको यो भागलाई अल्फेक्टरी भल्भ भनिन्छ। जब हामी कुनै पनि वस्तुलाई सुँघ्छौँ, त्यसबाट निस्कने कण हावाका साथ केमोरिसेप्टरसम्म पुग्दछ। त्यहाँ पुगेर नसाबाट मिलेर यस प्रकारको विद्युत धारा मस्तिष्कको अल्फेक्टरी भल्भसम्म पुग्दछ र हामीलाई गन्धको अनुभव गराउँछ। कुनै पनि प्राणीको सुँग्ने क्षमता अल्फेक्टरी भल्भको आकारमा निर्भर हुन्छ। जुन प्राणीको अल्फेक्टरी भल्भको आकार ठुलो हुन्छ, त्यसको सुँग्ने क्षमता पनि बढी हुन्छ। मानिसको भन्दा कुकुरको अल्फेक्टरी भल्भ धेरै गुणाले ठुलो हुन्छ। यसै कारणले पनि कुकुरको सुँग्ने क्षमता बढी भएको हो। अर्को कारण, कुकुरको नाक मानिसको तुलनामा बढी भिजिरहेको हुन्छ, त्यसले पनि सुँग्ने क्षमतामा बढी मद्दत पुर्याउँछ। कुकुरले आफ्नो यो सुँग्ने क्षमताको प्रयोग सिक्का र शत्रुहरू पत्ता लगाउने काममा बढी गर्दछ।
2: सर्पको विष केबाट बन्छ त अब यस बारेमा जानकारी दिँदैछौ। विषालु सर्पहरूको अगाडिको दाँत विशेष प्रकारको हुन्छ। त्यस्तै दाँतमा एउटा नली रहेको हुन्छ जसबाट सर्पले टोक्दा विष निस्कने गर्दछ। जब कुनै विषालु सर्पले मानिस अथवा अरू कुनै प्राणीलाई टोक्ने गर्दछ, तब ग्रन्थीबाट मांसपेशी हुँदै व्यक्तिको शरीरसम्म रगतको माध्यमबाट विष शरीरभरि सञ्चार हुन्छ। यसरी सर्पले निकाल्ने विषको मात्रा अत्यन्तै थोरै रहे तापनि कुनै कुनै सर्पहरूको विष अत्यन्तै कडा हुन्छ। कुनै कुनै सर्पको विष यति विषालु हुन्छ कि त्यसको सानो थोपाले पनि ज्यान लिन सक्दछ।
1: कार्यक्रम सिलसिलामा अबको लागि पाकेको खुर्सानी र गोलभेडा किन रातो हुन्छ यो प्रसंग। खुर्सानी र गोलभेडामा क्लोरोफिल तथा लाइकोपिन नामक तत्व रहेको हुन्छ। क्लोरोफिलले यिनीहरूलाई हरियो बनाउँछ भने लाइकोपिनले यिनीहरूलाई रातो बनाउँछ। जब यिनीहरू पाक्दै जान्छन्, तब यिनीहरूको क्लोरोफिलको मात्रा घट्दै जान्छ र लाइकोपिनको मात्रा बढ्दै जान्छ। त्यसैले खुर्सानी र गोलभेडा पाकेपछि रातो देखिन्छ।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। यो सामग्री पछि अब तपाईँहरूमा राख्दैछौ उर्गेन दोङ, मेलिना राई र समीक्षा अधिकारीको स्वरमा एउटा गीतलाई। गीतकारमा हुनुहुन्छ लक्ष्मण राई अनि संगीतकारमा उर्गेन दोङ। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। आलुको प्रचलन पेरु देशबाट सुरु भएको हो।
1: विश्वको सबभन्दा अग्लो जनावर जिराफ हो।
0: आँखाको कोर्नियामा रगतको मात्रा हुँदैन।
1: विश्वमा सबभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो।
0: विश्वमा पहिलो नगदे बाली भनेर चियालाई चिनाउँछ।
1: मरुभूमिको हीरा भनेर चिनिने राष्ट्र लिबिया हो।
0: गौरी शङ्कर हिमाललाई आधार मानेर नेपालको प्रामाणिक समय विक्रम सम्वत 2042 वैशाख 1 गतेदेखि निर्धारण गरिएको हो।
1: विश्वको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कजाकिस्तान हो।
0: विश्वको सबैभन्दा ठुलो मूर्ति भारतमा रहेको स्ट्याचु अफ युनिटी हो। 182 मिटर अग्लो यो स्ट्याचु भारतको गुजरातमा पर्दछ।
1: प्राचीन कालमा इराकलाई मेसोपोटामिया नामले चिनिन्थ्यो।
0: चिठीमा टिकट टाँच्ने प्रचलन बेलायतबाट सुरु भएको हो।
1: भारतको सबभन्दा ठुलो प्रान्त राजस्थान हो।
0: शरीरमा सबैभन्दा बढी रगत हुने जनावर हात्ती हो।
1: राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र जायर हो।
0: राउटीहरूले बोल्ने भाषाको नाम खाम्ची हो।
1: एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर मस्को हो।
0: एसिया महादेशको सबैभन्दा ठुलो देश चीन हो।
1: आधा एसिया र आधा युरोपमा पर्ने सहर एन्डोरस हो।
0: 3 वर्षसम्म सुती रहन सक्ने जीव चिप्ले किरा हो।
1: संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी वाङ हो जुन चीनमा पर्छ।
0: संस्कृत भाषामा बनेको पहिलो चलचित्र आदि शंकराचार्य हो।
1: नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने न्युजिल्यान्डका बासिन्दालाई किवी भनिन्छ।
0: श्रीलंकाको पुरानो नाम सिलोन भए जस्तै फिलिपिन्स देशको पुरानो नाम श्रीविजय हो।
1: विश्वको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज उड वफेलो नेशनल पार्क हो। यो क्यानाडा देशमा पर्दछ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई विनोद बानियाको स्वरमा। गीतकारमा हुनुहुन्छ राजकुमार बगर अनि संगीतकारमा बीबी अनुरागी। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। राजकुमार सिद्धार्थ गौतम आफ्नो राजसी सुख सुविधा र साक्य राजपरिवार छोडेर पहिलो वस्त्र धारण गरी ज्ञान प्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा लागेका थिए। त्यसै क्रममा उनको भेट एक महिलासँग भयो, जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कार गर्ने गरिन्थ्यो। एक दिन ती महिलाले गौतम बुद्धसँग सोधिन्, तपाईँ त कुनै राजकुमार जस्तो देखिनुहुन्छ नि, किन यस्तो युवा अवस्थामै पहिलो वस्त्र धारण गर्नुभएको, किन तपस्वी बनेर सांसारिक सुख सुविधालाई लत्याएर यसरी हिँडिरहनु भएको छ तपाईँ? आफ्नो सन्यासी जीवनबारे ती महिलाले प्रश्न गरेपछि बुद्धले शालीनताका साथ जवाब दिन्छन्, ती महिलालाई मैले तीनवटा प्रश्नको जवाब खोज्नका लागि सन्यास लिएको हुँ। अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो बिस्तारै एक दिन बुढो हुन्छ, बिरामी हुन्छ र अन्तत मृत्यु वरण गर्दछ। म यो वृद्धावस्थामा बिरामी र मृत्युको कारण जान्न चाहन्छु। बुद्धको भनाइबाट ती महिला निकै प्रभावित भइन्। ती महिलाले बुद्ध बेलुकाको खाना आफ्नो घरमा खानाका लागि निम्तो पनि दिएकी थिइन्। बुद्धले उनको निम्तो सहर्ष स्वीकारे पनि तत्काल गाउँवासीलाई यो कुरा थाहा भयो कि उनीहरूले ती महिला चरित्रहीन भएको कारणले गर्दाखेरि ती महिलाको घरमा खानाका लागि नजानका लागि बुद्धलाई सल्लाह दिई आग्रह पनि गरेका थिए। गाउँवासीको यस्तो आग्रह पछि बुद्धले गाउँका मुखियालाई बोलाएर सोधे, महोदय के गाउँवासीले भनेको कुरा सत्य हो? कुरा त अर्कै सुन्दैछु नि। मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाउँदै भने, हो हजुर, ती महिला चरित्रहीन नै हुन्, त्यसैले हजुर तिनको घरमा नजानुहोस्, हजुरको इज्जत जान सक्दछ। मुखियाका कुरा सुनिसकेपछि एकछिन सोचमग्न भएर बुद्धले मुखियाको एउटा हात समाते र भने, ल अब तपाईँ जोडले ताली बजाउनुहोस् त। मुखियाले पनि हाँस्दै भने, पहिले मेरो यो हात छान्नुहोस् न, अनि मात्र ताली बजाउला नि त, अन्यथा एक हातले मात्र त ताली कसरी बज्न सक्दछ र खै? मुखियाको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानका साथ भने, त्यसो भए एक्ली स्त्री कसरी चरित्रहीन हुन सक्छिन् त? यो बारे सोच्नु भएको छ कहिले? गाउँका सबै पुरुष चरित्रवान भइदिएको भए ती स्त्री चरित्रहीन हुने नै थिएन नि, होइन र? बुद्धको प्रश्न सुनेपछि त्यहाँ उपस्थित सबै गाउँलेका आँखा खुलेका थिए। गाउँका सबै पुरुषले लाजले शिर झुकाएर आफ्नो घर फर्किएका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै शक्ति चन्द र अन्नु चौधरीको स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ प्रकाश पराजुलीको अनि संगीत गोविन्द पङ्गेनीको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
3: हवस् त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
1: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
5: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
5: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका असारे भाकाहरू सुनाउनेछौँ। यो पहिलो असारे भाका राख्दैछौँ, मदन रिता कुलु र साथीहरूको स्वरमा रहेको छ भने रामकृष्ण पाण्डेको सङ्कलन रहेको छ।

0: हजुर, असारे भाकाहरू सुनाउने क्रममा अब अन्तिम असारे भाका राख्दैछौँ यहाँहरू माझमा। सुशीला लामा रामेश्वरी भण्डारीको स्वरमा रहेको छ, नारायण डङ्गालको सङ्कलन रहेको छ। यो असारे भाकापछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: सारको मेला घर घर भएको बेला चौला माया गाँसेर सौनी छुनी बाँचुन्जेलाई हुने चौला माया गाँसेर बिरादीको मान्छे मनि राम्रै मान्छेलाई दिउँ माया हाँसेर मन परेको

आकाशम बादल लाग्न थालेपछि मनमा पर्छ झन पीर, आजको रूपै आइनौ भने तिमी मनमा पर्छ झन पीर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु भने तिमीलाई गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

वर्ष थाथ्यो भेलघर भएको थिएन, खुसी लाग्यो यो वर्ष तिमीलाई देख्न पाइयो, अब त के चाहियो, खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट भएको बेला मनमा भाछ धन हर्ष।

मैले पानी पल्ने गरे गुरु गर्ने खेती लाउने बेलामा तिमीसँगै भए यो मन खुसी हुन्छ खेती लाउने बेलामा बिरातीको भान्से मन परेको मान्छे गाउँ घरको मेलामा नक्कलीको मन

0: लाउन डाक्टर साहब मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले संयुक्त राष्ट्रसङ्घको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कृतिमान योग दिवसले कायम गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ। 12 विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीको रूपमा अपनाउन आग्रह गर्नुभएको हो। राष्ट्रपति पौडेलले योग शरीर मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको यसमा ध्यान प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवन पद्धतिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। योग ध्यान र साधनाले शरीर मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न र सकारात्मक ऊर्जा प्राप्त

0: प्रत्यक्ष वार्ता सुरु हुने तय भइसकेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब खेलकुद। जापानले फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणको खेलमा ट्युनिसियामाथि एकतर्फी प्रदर्शन गर्दै 4-0 शानदार जित दर्ता गरेको छ। मेक्सिकोमा भएको खेलमा जापानले सुरुवातदेखि नै दबदबा बनाएको थियो। यो जितसँगै जापान समूह चरणको आफ्नो स्थिति बलियो बनाउँदै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ भने ट्युनिसियाको लागि यो हार चुनौतीपूर्ण बनेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
2: के हुन्छ?
1: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
2: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
1: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
2: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
3: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 542-13-59।
6: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
7: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
6: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
7: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
1: अनि म कृति आचार्य।
0: समाचारको सुरुमा अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित मल अभाव बीच नवल परासीमा रोपाई शीर्षकको समाचार। नवल परासीमा यस वर्षको धान रोपाई सुरु भएको छ। सिंचाई सुविधा पुगेका क्षेत्रका किसानहरूले रोपाई थालिसकेका छन् भने केही किसानले बोरिङ मार्फत पानीको व्यवस्था गरेर धान रोप्न सुरु गरेका छन्। तर रोपाईको मुख्य समयमा समेत रासायनिक मलको अभाव कायम रहँदा किसानहरू चिन्तित बनेका छन्। धान खेतीको शुरूवाती चरणमै देखिएको मल अभावले किसानलाई थप आर्थिक तथा मानसिक दबावमा पारेको छ। किसानहरूले तत्काल पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। धानको ब्याड राख्ने समयदेखि नै आवश्यक मल सहज रूपमा उपलब्ध नभएको किसानहरूको गुनासो छ। खेतीको सबैभन्दा महत्वपूर्ण समयमा समेत सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा उत्पादनमा असर

0: पर्ने चिन्ता पनि उत्तिकै बढेको छ। धान रोपाईका लागि आवश्यक युरिया डिएपी मल खोज्दै किसानहरू सहकारी र कृषि सामग्री बिक्री केन्द्रमा धाउन बाध्य भएका छन्। कतिपय किसानले महँगो मूल्य तिरेर पसलहरूबाट मल खरिद गर्नुपर्ने बाध्यता रहेको छ। धान रोप्ने बेला मल नपाएपछि खेतीको लागत बढ्ने र उत्पादन घट्ने चिन्ता किसानहरूलाई छ। सरकारले हरेक वर्ष खेतीको समय अघि नै मलको पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने नहुँदा समस्या भोग्नु परेको सराओलका किसान रामकिशुन चौधरीले गुनासो गर्नुभयो। नवलपरासीमा 39,407 हेक्टर खेती योग्य जमिन छ, जसमा 20,487 हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले जानकारी दिनुभयो। जिल्लाका विभिन्न स्थानका किसानहरू रोपाईको चटारोमा जुटिरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले अब मल नआउने जनाएको छ। अहिलेसम्म आएको मल वितरण भएकोले अब कम्पनीको प्रदेश कार्यालयले मल नपठाउने जानकारी दिएको कृषि सामग्री कम्पनी परासी शाखाका प्रबन्धक तारा प्रसाद खनालले बताउनुभयो। कृषि सामग्री कम्पनीबाट आउने मलमध्ये 75% भन्दा बढी अपोग हुँदै आएको छ, जसका कारण किसानहरू गुणस्तरीय मल र कालो बजारीबाट खरिद गरेर बाध्यता टार्नुपर्ने अवस्था छ। कृषि सामग्री कम्पनीको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक 18,000 मेट्रिक टन युरिया, 12,000 डिएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक छ, जसमा यस वर्षको साउनदेखि हालसम्म जम्मा 4,500 मेट्रिक टन युरिया, 2,400 मेट्रिक टन डिएपी मल आएको छ। पोटास भने पर्याप्त छ। यो वर्षका लागि अब मल नआउने कम्पनीले जनाएको छ।
1: त्यस्तै चैत्य धानको लागत उच्च मूल्य न्यून शीर्षकमा गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ। झापामा चैत्य धान उत्पादन गरेका किसान यति बेला बजार मूल्यका कारण चिन्तित बनेका छन्। खेतीका लागि आवश्यक मल, बिउ, विषादी, श्रमिक, ट्र्याक्टर तथा थ्रेसरको खर्च हरेक वर्ष बढ्दै गए पनि धानको मूल्य भने घट्दै जाँदा किसान निराश भएका हुन्। अहिले किसानले प्रतिमन धान 700 देखि 750 रुपियाँसम्ममा बिक्री गर्न बाध्य भएको बताएका छन्। उत्पादन लागत बढेको अनुपातमा मूल्य नपाउँदा धान खेती नै घाटाको व्यवसाय बन्दै गएको उनीहरूको गुनासो छ। दुई बाली धान खेती गरे पनि मूल्य नपाउँदा बेकारमा गरेको जस्तो हुने गरेको किसानको गुनासो छ। कमल गाउँपालिका 6 का किसान ख्याम आचार्यले अहिले खेती किसानी गर्नेको पीडा बुझिदिने कोही नभएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, प्रतिमन 750 रुपियाँ मूल्य पाउँदा पनि धेरै पाए जस्तो लाग्ने अवस्था छ। खेतीमा लाग्ने सबै खर्च बढेको छ, तर धानको मूल्य भने झन घटेको छ। दमक 10 का किसान सागर मिश्रले आफूले प्रतिमन 725 रुपियाँमा धान बिक्री गरेको बताउनुभयो। उहाँका अनुसार धान भित्राएपछि सुरक्षित रूपमा भण्डारण गर्ने व्यवस्था नहुँदा किसान तत्काल बिक्री गर्न बाध्य बन्नु परेको छ। उहाँले भन्नुभयो, पानी परेपछि धान उम्रिने डर हुन्छ, सुकाएर लामो समय राख्ने ठाउँ छैन, त्यसैले जतिमा बिक्री हुन्छ त्यतिमै बेच्नु परेको छ। किसानका अनुसार ट्र्याक्टर र थ्रेसरको भाडा पछिल्लो समय करिब 25% बढेको छ। श्रमिकको ज्याला पनि महँगिएको छ, तर उत्पादनको मूल्य भने निरन्तर ओह्रालो लाग्दा खेतीबाट लगानी समेत उठाउन मुस्किल हुन थालेको छ। सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्नुपर्ने, खरिद केन्द्र सञ्चालन गर्नुपर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्नुपर्ने माग किसानले गर्ने गरेका छन्। धानको मूल्य भुइँमा झर्दै जाँदा किसानको मनोबल पनि ओह्रालो लागेको झापाका किसान अगुवा तथा लगनशील कृषि सहकारी संस्थाका पूर्वाध्यक्ष डम्बर बहादुर निरौला बताउनुहुन्छ। उत्पादन बढाउने सरकारी नीति भन्दा पहिले उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने आवाज कृषकबाट उठ्न थालेको उहाँको भनाइ छ।
0: कारोबार दैनिकले नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकमा समाचार छापेको छ। कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा गिटी र बालुवा उत्खनन, संकलन तथा निकासी कार्यमा रोक लगाएका छन्। ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बमोजिम हरेक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था अनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन्। सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खुला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन्। वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको छ। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले कानुनी व्यवस्था अनुसार नगरपालिका क्षेत्रभित्रका महाकाली सहित सबै नदी तथा खोलाबाट ढुङ्गा गिटी र बालुवा उत्खननमा रोक लगाइएको बताउनुभयो। यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन संकलन वा ओसार पसार गर्न पाउँदैनन् उहाँले भन्नुभयो। यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको छ। उहाँका अनुसार वर्षायाम सुरु भएसँगै उत्खनन रोक्ने व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै बेतकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार 1 गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन संकलन ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ। जारी सूचनामा उक्त अवधिभित्र कानून विपरीत नदीजन्य पदार्थ उत्खनन संकलन ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गरिने समेत उल्लेख गरिएको छ। वर्षेनी वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण वातावरणीय सन्तुलन र प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
1: त्यस्तै धनकुटामा फौजी किराको प्रकोप शीर्षकमा गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ। धनकुटाका किसानले लगाएको मकै खेती अमेरिकन फौजी किराको प्रकोपले नष्ट भएपछि धनकुटाका किसान चिन्तित भएका छन्। पछिल्लो केही समय यता मकै बाली लगायत हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको पाइन्छ। नेपालको तराई र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको पाइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बाली लगायत हरियो बालीमा असर गर्दै आएको छ। किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका 5 स्थित दियालेका कृषक देवेन्द्र बहादुर निरौलाले बताउनुभयो। उहाँले भन्नुभयो, पानी पर्यो दुःखले खन्जोत गरी मकै बाली त लगायौ तर बिउ पनि नउठ्ने भयो। कृषकले लगाएको खान त परको कुरा भयो, फौजी किराको प्रकोपले मकै बारीमै सुकेर गएका छन्। मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन सकेन, थोरै तिनो भए हुन्थ्यो। 8-10 रोपनी क्षेत्रफलमा लगाएको मकै बाली विषादी लाउन पनि सम्भव नहुँदो रहेछ, निरौलाले गुनासो गर्नुभयो। करिब 15 घर परिवारको बसोबास रहेको यस क्षेत्रमा मकै लगायत बालीमा फौजी किराको आक्रमणले किसान मारमा परे छन्। सूर्योदय पछि सूर्यास्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा बसेर गाबो रातारात खाने गर्छ। फौजी किरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ। यो किराको आक्रमण तीव्र रूपमा फैलिएका कारण मकैका कलिला बोट सुक्न थालेका अर्का किसान नेत्रबहादुर भुजेलले बताउनुभयो। धनकुटाका धेरै जसो मकै खेती गरेको ठाउँमा फौजी किराको समस्या रहेको किसानको गुनासो छ। हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको किसान बताउँछन्। भुजेलले भन्नुभयो, यसको दीर्घकालीन समाधानमा सम्बन्धित निकायले अलिक चासो नदिएको हो कि धनकुटाको पाख्रीबास स्थित डिकुरे गैडी गाउँ दियाले कटहरे डडुवा बढी मात्रामा फौजी किराको प्रकोप बढेको पाइन्छ। यस्तै महालक्ष्मी नगरपालिका लगायत क्षेत्रका खेतबारीमा मकैका बोट पहेँलिँदै सुक्न थालेका छन्। समग्र जिल्लाको तल्लो भूभागमा फौजी किराको प्रकोप बढ्दै गएको पाइन्छ। मकै खान मात्र नभई वस्तुभाउलाई खुवाउने घाँस समेत सुक्न थालेको किसानले गुनासो गरेका छन्। स्थानीय तहले पनि आफै विषादी वितरण गर्दै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले जानकारी दिनुभयो। धनकुटामा 13,770 हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ।
0: कृषि पत्रिकाको अन्त्यमा स्वस्थ माटो भन्नाले कस्तो माटोलाई बुझिन्छ, माटोलाई स्वस्थ राख्न किसान स्वयंले ध्यान दिनुपर्ने कुरा के हुन्, नेपालमा सिजन सुरु हुने बित्तिकै मलको अभाव किन हुन्छ, रासायनिक मलमा आत्मनिर्भर कसरी हुने, यसका वैकल्पिक उपाय के छन् र रासायनिक मल कारखाना स्थापनाको अपरिहार्यता लगायतका विषयमा केन्द्रित रहेर कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रमुख माटो विज्ञ डाक्टर चन्द्र प्रसाद रिसालसँग गरिएको संक्षिप्त कुराकानी। स्वस्थ माटो भन्नाले कस्तो माटोलाई बुझ्न सकिन्छ, माटो स्वास्थ्यमा विभिन्न किसिमका मलको प्रयोग अथवा माटोमा मलको व्यवस्थापन कसरी गर्नुपर्छ,
2: रासायनिक मल अथवा प्राङ्गारिक स्रोतको मल खाद अथवा जीवाणु स्रोतको मल खाद भनेको एक आपसमा परिपूरक हुन, हेर्नुहोस्, माटोको स्वास्थ्यलाई पनि हामीले बिग्रन दिनु हुँदैन, त्यो हिसाबले प्राङ्गारिक मल व्यवस्थापन गर्न अत्यन्त जरुरी छ। प्राङ्गारिक मल खाद भनेको खास गरेर जीव जन्तु वनस्पतिको अवशेषबाट बनेको मल खादमा प्राङ्गारिक स्रोतका भर्मी कम्पोस्ट भन्नुहोस्, गोबर मल भन्नुहोस्, हरियो मल भन्नुहोस्, डैँचा, यी यावत जे जति हामीले जीव जन्तुको अवशेष वनस्पतिको अवशेष प्रयोग गर्छौँ मलको रूपमा, यी सबै प्राङ्गारिक मल हुन्। बाख्राको मल, कुखुराको मल, यिनीहरूले चाहिँ खास गरेर माटोको स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। कस्तो माटोलाई स्वस्थ माटो भन्ने पनि छ। माटोमा खास गरेर प्राङ्गारिक पदार्थको मात्रा सन्तुलित अवस्थामा रहेको माटोलाई हामीले स्वस्थ माटो भन्छौँ। माटोमा प्राङ्गारिक पदार्थको मात्रा 3-5% अवस्थामा पुग्न सक्यो भने त्यो माटो स्वस्थ हो। खास गरेर अझ हामीले त 5% प्राङ्गारिक पदार्थ पुर्याउनु पर्छ माटोमा, त्यो भयो भने माटो स्वस्थ हुन्छ। यो हिसाबले माटोको स्वस्थ अवस्था बनाउनलाई प्राङ्गारिक मलखाद अपरिहार्य छ। तर यति भन्दैमा माटोको प्रमुख काम भनेको हामी किसान हामी उपभोक्ताको हिसाबले हेर्दा माटो भनेको त हामीलाई आवश्यक पर्ने खाद्य पोषणको उत्पादन गर्ने एउटा आधार हो। विभिन्न किसिमका बाली वस्तुहरूको उत्पादनको लागि उसलाई आवश्यक पर्ने पोषण तत्व माटोले पुर्याउन सक्नु पर्यो, नभएदेखि बालीले आफ्नो क्षमता अनुसारको उत्पादन दिन सक्दैन। उत्पादन दिनको लागि चाहिँ उसलाई आवश्यक पर्ने मात्रामा पोषक तत्व पुग्न पर्छ। त्यो भयो भने मात्रै धान भनौँ अथवा धानको उत्पादन क्षमता 7 मेट्रिक टन पर हेक्टरको बिउ लगाउँछौँ, तर मलखाद चाहिँ उसलाई आवश्यक पर्ने मलखादको मात्रा अथवा पोषक तत्वको मात्रा पुग्दैन भने उसले 7 मेट्रिक टन उत्पादन दिन सक्दैन। त्यो पुर्याउनको लागि चाहिँ आवश्यक पर्ने पोषक तत्व पुरा गर्नको लागि रासायनिक मल अपरिहार्य छ।
3: आफ्नो बारीको माटो स्वस्थ बनाउनका निम्ति किसान आफैले अपनाउन सक्ने उपायहरू के हुन्छ?
2: पहिले अवस्था थाहा पाउनु पर्यो। त्यो अवस्था थाहा पाउने भनेको प्रयोगशालामा माटोको परीक्षण हो। हरेक सिजनमा अथवा हरेक वर्ष आवश्यकता अनुसार प्रयोगशालामा लगेर माटो जाँच गराउन सकिँदैन भने अहिले नेपाल सरकारले माटोको डिजिटल सोयल म्याप तयार गरेको छ। नेपालको समग्र देशलाई प्रतिनिधित्व गर्ने गरी नेपालको एउटा डिजिटल सोयल म्याप छ। त्यो अध्यावधिक पनि भइराखेको छ, हरेक वर्ष त्यो अध्यावधिक हुन्छ र दक्षिण एसियामा यो पहिलो
3: नेपाल
2: डिजिटल सोयल म्याप तयार गर्ने। भारतमा पनि छन् केही प्रान्तको तयार भएको छ, अन्य देशहरूमा केही क्षेत्रको भएको छ, तर समग्र देशैभरिको डिजिटल सोयल म्याप अपडेट भएको नेपाल पहिलो देश हो साउथ एसियामा। त्यहाँबाट पनि माटोको स्वास्थ्य अवस्था तपाईँको आफ्नो क्षेत्र निर्धारण गरेर डिजिटल सोयल म्यापबाट मेरो जमिनको उर्वरा शक्ति अवस्था कस्तो छ भनेर तत्कालै हेर्न सक्ने र अपडेटेड अवस्थाको म्याप छ। त्यो म्याप पनि चाहिँ नि हेरेर पनि पत्ता लगाउन सकिन्छ माटोको अवस्था। र माटोको अवस्था यदि प्राङ्गारिक पदार्थ कमजोर अवस्थाको छ भने सबभन्दा पहिले माटोको किसानले आफ्नै खेतबारीमा सुधार गर्नको लागि प्राङ्गारिक पदार्थको उचित मात्रामा व्यवस्थापन गर्नुपर्छ। जस्तो खाद्यान्न बाली लगाउँदैछौँ भने हामीले मल खादको सिफारिस 6 मेट्रिक टनसम्म चाहिँ प्राङ्गारिक मल माटोमा प्रयोग गर्नुपर्छ। धान गहुँ मकै जस्ता खाद्यान्न बालीहरू हामी उत्पादन गर्दा त्यहाँ अनिवार्य रूपले 6 मेट्रिक टन प्रति वर्ष प्राङ्गारिक पदार्थ युक्त मलहरू चाहिँ प्रयोग गर्नै पर्छ माटोलाई आफ्नो खेतबारीको माटो स्वस्थ बनाइराख्नलाई। र माटो जाँचमा अथवा डिजिटल सोयल म्यापबाट हेरेको म्यापमा पनि नाइट्रोजन कस्तो अवस्थामा छ, फस्फोरस कस्तो अवस्थामा छ, पिएच कस्तो अवस्थामा छ, पोटास कस्तो अवस्थामा छ हेर्न सकिन्छ। त्यो हेरेर यदि मध्यम स्तरको नाइट्रोजन छ भने नाइट्रोजन युक्त मल चाहिँ सिफारिस मल खादको मात्राको आधा प्रयोग गरे हुन्छ। यदि न्यून अवस्थाको नाइट्रोजनको अवस्था छ भने त्यसमा चाहिँ हामीले सिफारिस मल खादको नाइट्रोजनको मल 100% हाल्नुपर्छ। यदि माटो डिजिटल सोयल म्यापबाट हेरे पनि अथवा प्रयोगशालामा परीक्षण गरे पनि नाइट्रोजनको मात्रा अधिकको स्ट्याटस देखाइरहेछ भने त्यसमा चाहिँ हामीले 25% मात्रै सिफारिस दर प्रयोग गरे पुग्छ।
3: आफ्नो बारीको माटोको परीक्षण चाहिँ
2: एकदम बेसिक रूपमा सबभन्दा पहिलो चाहिँ माटो परीक्षण गर्ने अथवा डिजिटल सोयल म्यापबाट माटोको अवस्था पत्ता लगाउने।
3: अन्तमा चाहिँ नेपालमा जहिले रासायनिक मलको समस्याको कुरा आउँछ, बर्खाको खेती सुरु भयो कि मलको कुरा उठ्छ, रासायनिक मल आयातमा साँच्चीकै समस्या के हो, योसँग जोडिएर रासायनिक मल कारखाना निर्माण गर्ने कुरा पनि आउँछ, नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भावना के छ, अलिकति यो बताइदिनुहोस् न अन्तमा।
2: यो हामी अब रासायनिक मलमा पुरै विदेशसँग निर्भर छौँ, आयात गर्नुपर्छ, हामीसँग केही उपलब्धता छैन। त्यो कारणले मुख्य सिजनमा प्राय सधैँ वर्ष यो अभावको अवस्था हुने एउटा रोग जस्तै नै छ। यद्यपि यस वर्ष चाहिँ अलिकति मौजदात असारमा पनि राम्रै मौजदात हुने र यो अहिले इरानको अमेरिकाको यो समस्या युद्धको समस्याले गर्दाखेरि आयातमा कठिनाई हुने समय पनि त्यही बेलामा परिराखेको छ। यसलाई वैकल्पिक रूपमा रासायनिक मलमा मात्रै 100% निर्भर रहने परिपाटीलाई चाहिँ हामीले बदल्न जरुरी। जस्तो रासायनिक मलले पनि दिने न्युट्रिसन भनेको नाइट्रोजन फस्फोरस पोटास जस्ता प्रमुख पोषक तत्त्वहरू नै हुन्। प्राङ्गारिक मलले पनि थोरै मात्रामा भए पनि त्यसको वैकल्पिक उपाय चाहिँ त्यो प्रयोग गरेर पूर्ति गर्न सकिन्छ। तर उत्पादन चाहिँ बिरुवाको क्षमता अनुसार, बालीको क्षमता अनुसार लिनलाई केही पिक पिरियडहरूमा, खास गरेर बेसल डोजमा, बाली रोप्ने समयभन्दा अगाडि जमिन तयार गर्ने समयमा प्रयोग गर्ने समयलाई हामीले बेसल डोज भन्छौँ। त्यो बेसलको बेलामा अनि गाज आउने बेलामा, बाली पोटाउने बेलामा, यस्तो बेलामा चाहिँ रासायनिक मलको अत्यन्त किफायती तरिकाले प्राविधिकको सरसल्लाह अनुसार मात्रै रासायनिकमा निर्भर हुने, नत्र माटोलाई नै स्वस्थ बनाउनलाई प्राङ्गारिक मल अथवा जैविक मलहरू, जीवाणुयुक्त मलहरूमा पनि वैकल्पिकमा हामीले जोड दिन सक्यौँ भने माटोको स्वास्थ्य पनि सुधार हुन्छ। र रासायनिक मलमा मात्रै 100% निर्भर हुन चाहिँ हुँदैन। हेर्नुहोस्, हामी रासायनिकमा मात्रै निर्भर भएको कारणले माटो बिग्रेको हो।
3: त्यसो भए यो रासायनिक मल कारखाना स्थापनाको कुरा चलिरहेछ अहिले, यसमा के गर्ने?
2: हामी सार्वभौम राष्ट्र हौ, हामी आत्मनिर्भर बन्न चाहन्छौँ, कृषिलाई पनि आत्मनिर्भर बनाउनै पर्छ। त्यसैले हरेक वर्ष मल आयातमा करिब 30 अर्बको हारिमा बजेट छुट्टिने पनि गरेका छ। यति बजेट छुट्टिने बित्तिकै हामी सधैँ भरि फेरि सजिलोका साथ किसानलाई उपलब्ध गराउन पनि सकिराखेका छैनौँ। 5-6 वर्षको अनुदानमा जाने बजेटलाई सदुपयोग गरेर आत्मनिर्भर हुने बाटो भनेको एउटा आत्मनिर्भरताकै बाटो हो, कृषिलाई पनि सार्वभौम बनाउने एउटा उपाय हो भन्छु म त।
3: त्यसो गर्ने हो भने कारखाना आवश्यक छ,
2: हामी स्वावलम्बी बन्नुपर्छ। अर्काकै मुख ताक्ने बाटो सधैँभरि, यो पैसा पनि खर्च भएको छ। हेर्नुहोस्, 30 अर्ब 32 अर्ब राज्यले हरेक वर्ष रासायनिक मलमा अनुदान दिनको लागि छुट्याएको छ। त्यति खर्च गरेर पनि कहिल्यै पनि किसानले चाहिँ लाइन नलागिकन मल पाइराखेका छैनन्। त्यसैले यो समस्या समाधान पनि सरकारले लङ टर्मको रूपमा चाहिँ गर्नै पर्छ।
0: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित कीर्ति आचार्य र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
4: के हुन्छ?
3: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
4: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
3: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
4: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एप 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान सुनिसकेपछि असारे गीतहरू सुन्नुहुनेछ भने 3 बजे समाचार सुन्नुहुनेछ, 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। दनुवार भाषामा समाचार सुनिसकेपछि आधुनिक गीतहरू सुन्नुहुनेछ, 4 बजे समाचार सुन्नुहुनेछ, 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ भने 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ। त्यसपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ, 5 बजे समाचार सुन्नुहुनेछ, 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ, 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ भने 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ, 5:59 रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ।

0: भ्याउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर भिन गए पनि रात जाने छैन बस्छु आज तुम्केर
1: भनौ कसो गरी पाक्यो बनै भरी काफल चरी करा

छेउ चटर पटर पूर्व जानी मटर कटाई हाल्यो दाभनले छेउ सुस्तै सुस्तै नबुझ्ने म उस्तै कटाई हाल्यो दाभनले मेरे मन जस्तो तिम्रो भएको भए हुन्थ्यो छोरा बा भन्ने वीर व्यथा भुल्ने हातमा समय डुल्ने हुन्थ्यो छोरा बा भन्ने

केही नै धाट्न मैले झापै हाट्न हो के होइन हो भनी हैसेलु काँचो बोला साँचो साँचो हो के होइन हो भनी तिम्रा बाउले सोधे च्याप्प समय गोधे चिनाउ।

फुलगा सेरा लाउनी सोए मर्गो माला।

यसको एउटा गुन्छा साह्रै तल तल हुन्छ, नखाऊ भने तिर्सना। भागेको खोली यति मिठो बोली, काँसा कौला बिर्सना। गाईलाई चरण कठै मेरो परन, काँसा कौला बिर्सना।

0: भर्खरै सुनभयो सङ्गम थापा र प्रतिमा अर्याल अनि साथीहरूको सामूहिक स्वरमा रहेको असारे भाका सङ्गम थापाको लय शब्द सङ्गीतमा योभन्दा अगाडि सुन्नुभयो राजेश ढकाल र सरू गौतमको स्वरमा रहेको असारे भाका। असारे भाका सुनाउने क्रममा अब अन्तिम भाका राख्दैछौँ। तपाईँका माझमा यो गीत रहेको छ गङ्गाराम घिमिरे शारदा रसाइलीको स्वरमा, गङ्गाराम घिमिरे र शारदा रसाइलीको स्वरमा रहेको गीतमा अशोक कुमार सापकोटाको शब्द, नारायण डङ्गालको सङ्गीत रहेको छ। यो गीतपछि ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। गीतपछि लगत्तै सुनाउनेछौँ केही सूचना र सन्देश। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हेर्नु त हेर्नु

0: केटी कुन्नी के भाकी।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
7: के हुन्छ?
6: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
7: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
6: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
7: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
8: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु। महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी। अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। र अमेरिका र इरान बीच आज स्विजरल्यान्डमा प्रत्यक्ष वार्ता सुरु हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरको गेस्ट हाउस चौरमा भइरहेको महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले उद्घाटन गर्नुहुने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति 4211 प्रतिनिधि निर्धारण गरेको छ। 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट ती प्रतिनिधिहरू चुनिएका हुन्। पार्टी सचिवालयका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले 33 देशका प्रवास सम्पर्क विभागबाट 170 जना, विधान अनुसार पार्टी सभापतिबाट 138 जना मनोनयन भइसकेका जानकारी दिनुभयो। साथै उहाँले समूहगत रूपमा पार्टी प्रवेश गरेका 192 जनालाई चयन गरिएको बताउनुभयो। श्रेष्ठका अनुसार कोशी प्रदेशबाट 364, मधेसबाट 360, बागमतीबाट 794, लुम्बिनीबाट 621, गण्डकीबाट 454, कर्णालीबाट 343 र सुदूरपश्चिमबाट 505 जना प्रतिनिधि महाधिवेशनमा सहभागी छन्। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापति सहित 5 जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू प्रदेश स्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी पनि प्रतिनिधि भएका छन्। आजदेखि चितवनमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा पनि भरतपुर जाँदै हुनुहुन्छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रदीप कुमार गेवाली, नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन कार्यक्रम स्थलमा पुगिसक्नु भएको छ। यसै गरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि चितवन पुग्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनबारे पछिल्लो जानकारी दिन यतिखेर हाम्रा सहकर्मी विमल गेवाली चितवनमा हुनुहुन्छ। विमलजी,
1: हजुर
0: विमलजी,
1: हजुर बिन्दाजी, म सुन्दैछु, भन्नु। हेलो, हजुर बिन्दाजी, हेलो
0: विमलजी, तपाईँ महाधिवेशन स्थल भरतपुर गेस्ट हाउस चौरमा पुग्नु भएको हो?
1: बिन्दाजी म सुन्दैछु, हजुर
0: विमलजी,
1: हजुर बिन्दाजी, म
0: विमलजी,
1: हजुर भन्नुहोस् न,
0: पुग्नु भएको हो?
1: हजुर उद्घाटन,
0: तपाईँ अहिले कार्यक्रम स्थलमा पुग्नु भएको हो?
1: हजुर हो, म कार्यक्रम स्थलमै छु। उद्घाटन सत्र 2 बजेको लागि निर्धारण गरिएको छ। अहिले 3 बजेको समयमा नेताहरू गरी उद्घाटन सत्रमा सहभागी हुने नेताहरू आउने क्रम सुरु गरेको छ। औपचारिक हिसाबले उद्घाटन सत्र अझै सुरु भइसकेको छैन। मञ्चका नेताहरू, विभिन्न राजनीतिक दलका अतिथिको रूपमा बोलाइएका नेताहरू आउने क्रम सुरु भएको छ। उद्घाटन सत्र नजिकै रहेको मिडिया सेन्टर मार्फत सञ्चारकर्मी साथीहरूलाई यहाँको गतिविधि सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ। अत्यन्त ठुलो सहभागिताका बिच एउटा हो हल्ला कार्यकर्ताहरू पहिलो राजनीति भएको कारण पनि धेरै स्थायी रूपमा नेताहरू मञ्चमा प्रवेश गर्ने क्रम सँगसँगै पानी बुझाएर नेताहरू स्वागत गरेको अवस्था देखेका छौँ।

0: विमलजी त्यहाँ अधिवेशनलाई अन्य त्यहाँ अधिवेशन महाधिवेशन स्थलमा मौसमको बारेमा पनि अलिकति बताउनुहोस् न, अनि व्यवस्थापन बारे पनि थोरै जानकारी दिनुहोस्।
1: म बिन्ताजी, अवश्य पनि चितवनमा यो असारको महिनामा अत्यन्त गर्मी रहेको अवस्था छ। यो अत्यन्त प्रचण्ड गर्मीको बिचमा पनि कार्यकर्ताहरू अत्यन्त उत्साहपूर्वक पसिना पसिना भएर सहभागी हुनको लागि देशैभरिबाट आएका छन्। भरतपुरमा नगरपालिकाको वडा नम्बर 10 नजिकै रहेको खुल्ला चौरमा एउटा पालको व्यवस्था गरेर विभिन्न व्यवस्थापन मार्फत यहाँ अधिवेशनलाई उद्घाटन क्षेत्रलाई भव्यतापूर्वक सम्पन्न गर्ने आयोजना गरिएको आयोजकहरूले बिहानैदेखि त्यो ढङ्गको व्यवस्थापन गरेका छन् भने देशैभरिबाट आएका उत्साहपूर्वक आएका प्रतिनिधिहरूले चितवनको यो गर्मीलाई परवाह नगरिकन कार्यक्रममा नेताहरूको आगमन प्रति निकै स्वागत सत्कार गरिरहेका छन् भने यसलाई मौसमको चुनौतीलाई तिर्दै पनि कार्यकर्ताहरू पहिलो अधिवेशनमा निकै उत्साहपूर्वक सहभागी भइरहेका देखिन्छ। अहिले पछिल्लो समयमा दिउँसोसम्म अत्यन्त प्रचण्ड घाम लागेको अवस्था थियो भने केही बेर अगाडि फुलफुल पानी सुरु भएको छ। पानी परे पनि त्यो पानी ओपिने खालको चाहिँ व्यवस्थापन यहाँ एक खालको छानो नै तयार पारिएर उद्घाटन सत्रको लागि विभिन्न 3 स्टलहरू तयार गरिएका छन्। यही छानो मुनि बसेर आज उद्घाटन सत्र सम्पन्न भइसकेपछि भोलिदेखि बन्द सत्र मार्फत राजुपाले नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा अगाडि बढ्ने बुझिन्छ।
0: हजुर विमलजी, अनि त्यहाँ अब मौसमको त्यो भयो व्यवस्थापन पनि निकै राम्रो भन्नुभयो, तर ढिलाइ चाहिँ के कारणले भएको रहेछ त त्यहाँ?
1: आज बिहान पानी परेको कारणले गर्दाखेरि खुल्ला चौर यहाँ पानी जम्ने खालको चाहिँ अवस्था, त्यसले गर्दाखेरि जो पानी जमेको ठाउँलाई व्यवस्थित गर्नको लागि बालुवा ल्याएर पुर्ने कार्यले गर्दाखेरि यो ठाउँलाई व्यवस्थित गर्न अलिकति समय लागेको भन्ने आयोजकहरूले हामीलाई बताउनु भएको छ। त्यो बाहेक पहिलोचोटि अधिवेशन आयोजना हुँदै गर्दाखेरि त्यो व्यवस्थापनका चुनौतीहरू केही देखिए पनि तिनलाई चाहिँ सहजतापूर्वक व्यवस्थापन गर्दै अगाडि बढ्ने तयारी रहेको र अबको केही बेरमै पार्टी सभापति र वरिष्ठ उपाध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाह मञ्चमा आइसकेपछि कार्यक्रम औपचारिक रूपमा आरम्भ हुनेछ र अगाडि बढ्नेछ, जसमा विभिन्न दलबाट निम्त्याइएका नेताहरूले शुभकामना दिने र पार्टीका पनि केही नेताहरूले विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रविन्द्र लामिछानेले आजको यो अधिवेशनको उद्घाटन क्षेत्रलाई सम्बोधन गर्ने कार्यतालिका रहेको हामीले बुझेका छौँ।
0: हजुर विमलजी, स्वयं अब प्रधानमन्त्री नै त्यहाँ उपस्थित भएर यो महाधिवेशन भइराखेको छ, त्यसले गर्दाखेरि त्यहाँ सुरक्षा व्यवस्था त निकै राम्रो होला, कस्तो छ त्यहाँको सुरक्षा अवस्थाबारे पनि बताउनुहोस् न।
1: अवश्य पनि चितवन आफैमा एउटा औद्योगिक बाक्लो जनसङ्ख्या भएको ठुलो सहरको रूपमा रहेको बसोबास रहेको चाहिँ सहर हो, त्यो कारणले पनि यहाँ धेरै जनसङ्ख्या छ। स्वाभाविक हिसाबले यो खालको चाहिँ सम्मेलनहरू आयोजना गरेर त्यसलाई सम्पन्न गर्नको लागि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ठुलो सङ्ख्यामा नेपाल प्रहरी सँगै सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ। कतिपय ढङ्गबाट राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वयंसेवकहरू पनि यो अधिवेशनलाई विशेष गरी उद्घाटन सत्रलाई एउटा सकिलो ढङ्गले व्यवस्थित रूपमा सम्पन्न गर्नको लागि निकै ठुलो सङ्ख्यामा लिलो कृषक लगाएर उनीहरू चाहिँ स्वयंसेवकहरू खटिरहेका छन्। अतिथिहरूलाई बस्ने उनीहरूलाई चाहिँ कार्यहरूमा स्वयंसेवकहरू पनि ठुलो सङ्ख्यामा उपस्थितिरहेका छन्। सुरक्षाकर्मीहरूको पनि ठुलो उद्घाटन सत्र सम्पन्न गरिरहेको हामी।
0: हजुर धन्यवाद विमलजी। हजुर विमलजी, उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता विमल गेवाली चितवनबाट। यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलबाट हामीलाई प्रत्यक्ष जानकारी दिनुहुँदै विमलजी हुनुहुन्थ्यो, उहाँले भनेअनुसार

0: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा सुरु हुँदैछ। अहिलेसम्म पानी परेका कारणले आज 2 बजे हुने भनिएको महाधिवेशन उद्घाटन कार्यक्रम केही ढिलो भएको छ र त्यहाँ सुरक्षा व्यवस्था पनि निकै राम्रो रहेको उहाँले जानकारी दिनुभयो। अब अन्य समाचारतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराती नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरुद्ध दाबी विरोध, 7 बजेदेखि 9 बजेसम्म दाबी विरोध परेका उम्मेद्वारबारे जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मङ्गलबार बिहान 8:30 बजे दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ, जसमा 1 जना सभापति र 900 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतदान र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्र स्वतन्त्र पार्टीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ। 12 विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि सुरु भइसकेको उहाँले जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्य सचिव अर्यालले बताउनुभयो। मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनु पर्ने भनाइराख्नुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। दशरथ रङ्गशालामा भएको आजको कार्यक्रममा योगासनका साथै यसको महत्त्वका बारेमा जानकारी गराइएको थियो। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल ब्याङ्कले प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभएको छ। आज बागमती प्रदेशको राजधानी हेटौडामा नेपाल ब्याङ्क लिमिटेडको प्रादेशिक कार्यालय तथा सिटी अफ अफिसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ भवनबाट प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोडौँ रुपैयाँ भित्र्याउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी दिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
1: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्, उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोडौँ भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुसी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
2: 27 गाई साना ठुला गरेर 4 लाख भन्दा माथिको दुध बिक्री गर्छौँ, एकदम खुसी लागेको छ।
1: सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
2: 2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था, घाँस मात्रै नपुग्ने हुनाले धानको पनि आवश्यकता पर्छ।
1: तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसायबाट वार्षिक करोडौं रुपियाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ। किसानले उत्पादन गरेको दुध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनु भयो।
3: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशु प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा किट सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क, डेरीले बजारबाट वार्षिकमा 50 करोड पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
1: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमुना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दुध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
4: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठुलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा हामीले झन्डै 4 करोड रुपियाँ पैसा विनियोजित गरेका छौँ।
1: गाउँमा अहिले बसाइसराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा सुरु हुने भएको छ। वार्ता सुरु हुने भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको छ। उपराष्ट्रपति भान्सले आजै ढिलो गरी वार्ता सुरु हुने र वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्ध विराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नुभएको छ। इरानको संसदीय सभामुख र विदेश मन्त्री सहितको प्रतिनिधिमण्डल शनिबार अबेर स्विजरल्याण्ड पुगिसकेको छ। वार्ताको प्रारम्भिक चरणमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि सहभागी हुने अधिकारीहरूले बताएका छन्। अब खेलकुद। जापानले फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणको खेलमा ट्युनिसियामाथि एकतर्फी प्रदर्शन गर्दै 4-0 शानदार जित दर्ता गरेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु। महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी। अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै योगलाई जीवनशैलीका रूपमा मनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह र अमेरिका र इरान बीच आज स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता सुरु हुँदै। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपालबाट आज्ञा दिनुहोस्। नमस्कार।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

यी रेडियो नेपाल हो, दनुवारी भाषा समाचार भेषबहादुर दनुवारबाट सुन। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो राष्ट्रिय महाधिवेशनको लागि 4211 प्रतिनिधि चितवन पुग्ल र छट प्रतिनिधि लगभग सातै प्रदेश प्रवास समायोजन अंशो मनोनयन प्रक्रियाबाट चयन अख्लाउ। पार्टीको अनुसार 33 देशक प्रवास सम्पर्क विभागबाट 170 जना, सभापतिबाट 138 जना मनोनित अंशो समूहगत रूपमा पार्टी प्रवेश गर्ला 192 जना प्रतिनिधि रहल र छट। प्रदेश अनुसार बागमतीबाट सबैभन्दा धेरै 794 जना प्रतिनिधि सहभागी अख्ल र छट। महाधिवेशनमा पालिका, क्षेत्रीय, जिल्ला, प्रदेश तथा केन्द्रीय तह पदाधिकारी अंश सदस्य लगभग प्रतिनिधित्व रहल व्यवस्था कलर चट। साथै 2079 प्रतिनिधि सभा निर्वाचनमा पराजित उम्मेद्वार समानुपातिक सूचित व्यक्ति अंश पार्टीमा सक्रिय अन्य सदस्य लगभग लागि पनि प्रतिनिधि बनाएर पार्टी जनाल र चट। प्रधानमन्त्री अंश राष्ट्रिय स्वतन्त्र पार्टी वर्गीय उपनेता बालेन्द्र शाह आजदेखि उची भरतपुर आमा आयोजना अख्ला पार्टी पहिलो महाधिवेशनमा सहभागीहरूलाई मनेक बेर आगो उची पुकी सिद्धालत र छट। आज दिनखानी पहिलो अक्लब महाधिवेशनको पार्टीको सभापति रवि लामा छाने तसु वर्ग नेता बालेन्द्र शाह मिल्न रूपमा उद्घाटन गर्ला कार्यक्रम रहला पार्टी महामन्त्री भूदेव शाह जानकारी दिल र छट। यी अवसरमा आजदेखि चितवनमा सुरु भएर राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको उद्घाटन सत्रमा सहभागीहरूलाई भिन्न भिन्न राजनीतिक दलक नेता अंश प्रतिनिधि भरतपुर पुग्ला क्रम जारी रहल छट। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा मनेक बेर आगो उची पुग्ला जनाएर छट भने पहिले प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी एमालेका नेता वर्षामान पुन दसु, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रम ठाउँ पुगी सिधा लखला उचीबाट हामी स्थानीय प्रतिनिधि जनाएर छट। एसडिके जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव तसु जनमत पार्टीको अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगी सिधा लखला छट। अर्थमन्त्री डाक्टर सौनी बागले नेपालको भयङ्कर प्रभावकारी तेस्रो गुणस्तर सेवा प्रभाव कार्यप्रणालीमा धारणा तर्लर छट। आज बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल ब्याङ्क लिमिटेड प्रादेशिक कार्यालयको अंशो सिटी अफिस नयाँ बन्न भवनको उद्घाटन गर्दै एक नयाँ भवनबाट प्रभावकारी तेस्रो गुणस्तरीय सेवा प्रभाव कार्यालय आग्रह कर्लर छट। अर्थमन्त्री वागले देशकै पुरानी बैङ्क नेपाल ब्याङ्कक प्रादेशिक शाखाबाट जनता मैत्री तसु प्रभावकारी सेवा दिएलाई कर्ला सुझाव दिटी सरकार तसु आफ्नै व्यक्तिगत तर्फबाट चाहिले सहयोग रहल प्रतिबद्धता व्यक्त कर्लर छट। ओक्री खेटौँडाक बाट विस्तार विशेष अदालतमा विचाराधीन मुद्दा हकलमा धेरै नै बोलेलाई नै मिल्न बाजेको सरकार तर्फबाट चाहिले निकास तसु सहजकरणको लागि प्रवास गर्न आश्वासन दिल र छट। स्वस्थ बुटखरको लागि योग बाजला नारासँगै आज नेपालमा पनि भिन्न भिन्न कार्यक्रम गरेको अन्तर्राष्ट्रिय योग दिवस मनाउन छट। संयुक्त राष्ट्रसङ्घको निकोल अनुसार सन् 2015 सन्दु वर्ष जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाएर थाल हो। योग दिवसको घोषणा प्रस्ताव लागि नेपालको पहिले समर्थन कलर छट। नेपालमा भने माघ 1 लागि राष्ट्रिय योग दिवस घोषणा कलर छट। पाछल्लो समय योगको महत्त्वबारे जनचेतना बढीको जयला तसु एकरक प्रचार प्रसार विस्तार अघिको जयला बाहिर छट। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहानै राष्ट्रिय खेलकुद परिसरमा विशेष कार्यक्रम आयोजना कलर छट। उची योगासन डिठाला अंश योगको महत्त्वबारे जानकारी गराएर छट। राष्ट्रपति नेपालको योग भूमिक हकीको उल्लेख गर्दै योग लागि राष्ट्रिय नीति शिक्षा पाठ्यक्रम तसु स्वास्थ्य वर्गीय अङ्गको रूपमा विकास कार्यप्रणालीमा जोड दिलर छट। साथै आधुनिक जीवनशैली कारण बढ्दो तनाव तसु प्रदूषणबाट प्रभावित मानव जीवन लागि स्वस्थ तसु सजिलो बनाएर बाजेको योग अभ्यास रहल बाजेको समेत शुभकामना सन्देशमा जारी गर्न छट। योगको अवसरमा उपराष्ट्रपति राम साय प्रसाद यादव अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेको योग लागि दिनदिनै जीवनशैलीको रूपमा लिएको स्वस्थ अनुशासित तसु सन्तुलित मिलाएको जीवनयापन गर्नलाई सभ्यमा आग्रह समेत शुभकामना गरेको व्यक्त गर्न छट। योग दिवसकै अवसर पारेको बागमती प्रदेशक मुख्य दीपक प्रसाद देवकोटाको योग मानसक सकारात्मक सञ्चार कर्ती देशभक्ति अनुशासन तसु भातृत्व भावना जोग्या पर्ला कर्ला बाजेको शुभकामना दिलर छट। भिन्न भिन्न होल्डिङ सेन्टरमा रहला छ्याबा छ्याबेक आवास मनोरञ्जन तसु शिक्षाको लागि सरकार पहल सकारात्मक रहला छ्याबा छ्याबेक सम्बन्धी संस्था लगभग चालल स्थलगत अध्ययन डिठाल छट। छ्याबा छ्याबेक शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजप संयोजकमा काठमाडौँ केतिपुर नागार्जुन अञ्चोक भक्तपुर तसु काभ्रेक बनेपामा रहला होल्डिङ सेन्टरमा रहला सुकुम्बासिक अभिभावक तसु छ्याबा छ्याबेक अवस्था अध्ययन गरिरहला छट। ओस्नेके छ्याबा छ्याबेक लागि सम्बन्धित पक्ष कुरोकानीबाट सेन्टरमा आधारभूत सुविधा लगभग उपलब्ध अक्ल तसु थप सुविधाको लागि तिनै तह सरकार बेसको होकेपल्ला अध्ययनमा प्रतिवेदनमा र छट। नयाँ बानेश्वरमा रहला कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द रहल छट। जहिले 6 सिटी स्क्यान मेसिन बिग्रला सेवा बन्द अक्ल अस्पतालक निमित्त कार्यकारी निदेशक डाक्टर रवि प्रकाश शर्मा जानकारी दिएर छट। सिटी स्क्यान मेसिन बिग्रला बिमारी लागि धेरै नै समस्या अक्ल र छट। बिमारी लागि सिटी स्क्यान लागि अन्य नै पठाला परिरहल छट। अस्पताल दिनदिनै 600 भन्दा धेरै बिमारी उपचारक लागि आएला कर्ल छट।
गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था अनुसार सहकारी मन्त्रालय खाद्यान्न बाली फालेला बडाला उचित 3 सहकारी संस्थालाई कृषि सामग्री दिलर छट। भानु नगरपालिका 8 भानु कृषि सहकारी संस्था, भानु नगरपालिका 10 जागृति बचत अनुसार ऋण सहकारी संस्था, एक वडामा रहल सिमलचौर बौद्धिष्ट सहकारी संस्था लागि सामग्री उपलब्ध गराला छट। जिल्ला कृषि विकास कार्यालय 2 किसानलाई 75% अनुदान, बिउ बिजन कृषि सामग्री बाँड्न सँगै सिंचाईलाई कुलो बनाएर ल कलर छट। कार्यक्रम अन्तर्गत सहकारीलाई स्पेयर त्रिपाल धान बिउ लगायत सामग्री बाँड्न कलर जिल्ला कृषि विकास कार्यालय सूचना अधिकारी किरण परियार जानकारी दिएर छट। पोखरा महानगरपालिका पृथ्वीचोक ठाउँ प्रस्तावित बस पार्क क्षेत्रभित्र नैचित रूपमा बनाएर कल बास तोला कम्प्लेक्स 320 सटर सङ्घीय संरचना डोजर लगाएको हटेलहरू छट। महानगरपालिका मुख्य धनराज आचार्यको अनुसार जग्गाधनी कम्प्लेक्स चलाएला तसु व्यवसाय बिच सहमति पाछुक सटर खाली कलसो संरचना हटेला हो। बस पार्क बनाएर अभियान अन्तर्गत यी आगो पनि पस्ला डेर हटेला हो। बस पार्क बनाएर अभियान अन्तर्गत पनि पस्ला बाट क्षेत्र सटर हटेला छट। महानगरपालिका बस पार्क क्षेत्र सबै जग्गा खाली कर्ला तयारी गरिरहला जनाला छट। सुकुम्बासी बस्ती परिवार लगायत विवरण प्रमाणीकरण पाछु मात्रै थप संरचना हटेलाई महानगरपालिका जनाला छट। साथै बसपार्क क्षेत्र जग्गा सम्बन्धी विषयमा छानबिन लागि न्यायिक समिति गठन गर्ला छट। बित्ला 24 1782 सवारी चलाला सवारी नियम उल्लङ्घन कर्क्यू कारवाहीमा पक्र छट। यीबाट राजकोषमा रु 4,94,000 राजस्व दाखिला अक्लर छट। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड प्याकु सवारी चलाएर 83 नियम विपरीत राइड सेयरिङ गर्ल 75 सङ्केत बत्ती नमानला 82 दशु बेसको गतिमा सवारी साधन हुइकाला 110 कारवाही गर्ल हो। यस निकै लेन अनुशासन पालन नगर्ल 65 निषेधित क्षेत्रमा हर्न बजार 71 बाट पेटीमा सवारी साधन पार्किङ गर्ल 87 एकतर्फी बाटमा सवारी चलाएर 68 दशु अन्य सवारी नियम पालना नगर्ल 1,141 कारवाही गर्ल हो। साफे मार्तरी बाट अन्तर्गत बुढीगङ्गा नगरपालिका 10 रिठा बजार नजिकै आज बस दुर्घटना खेको 23 खजा लख छट। महेन्द्रनगरबाट यात्री लिक्कु जैटी कर्ल बस ब्रेक फेलाखेको 20 बाटोमा उपल्टिएको उयो लख खजा लख जिल्ला पुलिस कार्यालय पुलिस निरीक्षक नरेश बहादुर साई जानकारी दिएर छट। दुर्घटना खबर पाइलाखे 7 पुलिसक टुल्लक उद्धारमा खट्ल अन्सु सेवे खजाला लागि जिल्ला अस्पताल पुर्याएर छट। खजाला लख अवस्था मनमानेक रहला छट। जल अंशो मौसम पहिला कर्ल अनुमान महाशाखा आज कोशी बागमती गण्डकी तसु कर्णाली प्रदेशक पहाडी क्षेत्रमा मनमानेक पानी परिरहल जनाएर छट। कोशी प्रदेशक मनेक ठाउँमा मानुषक वायुक प्रभाव रहल पनि देशक अन्य भागमा पश्चिम अंशो स्थानीय वायुक सक्रिय रहल छट। महाशाखा अनुसार आज दिनखानी तसु रात कोशी प्रदेशक पहाडी अंशो तराईक मनेक ठाउँमा गर्जन्य चम्कल सँगै मनमानेकदेखि बर्खे पानी परेला सम्भावना रहल छट। बागमती तसु गण्डकी प्रदेशक हिमाली अंशो पहाडी क्षेत्रमा पनि वर्षा अंशो हिमपात आकेसक्ल अनुमान कर्ल छट। लुची लुम्बिनी तसु सुदूरपश्चिम प्रदेशक तराई मनेक ठाउँमा ढिप्टो लहर अंशु बागमती तसु गण्डकी तराई क्षेत्रमा ढिप्टो बढेर सक्ल अक्ल सतर्क तापमानलाई महाशाखा आग्रह गर्ल छट। साथै मौसम सम्बन्धी अद्यावधिक सूचना सन्दुक रूपमा डिठाईलाई सबै सर्वसाधारणको लागि अनुरोध गर्ल छट। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोकरिनु।

भर्खरै सुन्नुभयो राजु लामाको सुरमा रहेको गीत, रमेश दाहालको रचना, टिका दाहालको संगीतमा योभन्दा अगाडि सुनायौं सिडी विजय अधिकारीको सुरमा रहेको गीत, दिपेन्द्र अधिकारीको रचना, गायकको आफ्नै संगीतमा। अहिले सुनाइरहेका छौँ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत। अब सुनाउँछौँ हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको गीत, टिका बमजनको रचना र संगीतमा।

हजुर जिन्दगी हौ तिमी मेरो सँगै सँगै बाँचिरहौँ अन्जु पन्त र टेक बिसीको स्वरमा रहेको गीत सुनायौँ हरिभक्त बुढा थोकेको रचना भीम केसीको सङ्गीतमा योभन्दा अगाडि सिमरन परियाको स्वरमा सुन्नुभयो आलोक रमेशको रचना विशाल निरोडाको सङ्गीतमा विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत तपाईँका माझमा राख्दैछौँ सुरेश लामा र अस्मिता अधिकारीको स्वरमा दिनेश थपलियाको रचना विशाल निरोलाको सङ्गीतमा रहेको छ यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ त्यसपछि ठिक चार बजे अपराह चार बजेको समाचार सुन्नुहुनेछ नेपाली भाषामा चार बजेको समाचार सुनिसकेपछि शेर्पा भाषामा चार पाँचमा समाचार सुन्नुहुनेछ शेर्पा भाषामा त्यसपछि वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ सुन्दै गर्नुहोला रेडियो नेपाल

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभा हल स्थित विशेष समारोह बीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालिन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँहरूसँग मञ्चमा रहनुभएका अतिथिहरूले पनि एकैसाथ घण्टी बजाउनु भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ। यसै गरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ। उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गरिनेछ भने साँझ 6 बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै सोमबार बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरुद्ध दावी विरोध र 7 बजेदेखि 9 बजेसम्म दावी विरोध परेका उम्मेद्वारहरूको जाँचबुझ गरिनेछ। उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गरिनेछ। यही असार 9 गते मंगलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ, जसमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिनुभयो। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा 2 घण्टापछि गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्य पुस्तकमा तर्जुमा गरी पठन पाठन भई सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्य सचिव अर्यालले बताउनुभयो। मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। अर्थमन्त्री डाक्टर सोनी मुवाङले नेपाल ब्याङ्कले प्रभावकारी र गुणस्तरीय सेवा प्रभाव गर्नुपर्ने धारणा राख्नुभएको छ। आज बागमती प्रदेशको राजधानी हेटौडामा नेपाल ब्याङ्क लिमिटेडको प्रादेशिक कार्यालय तथा सिटी अफिसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ भवनबाट प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशकै पुरानो ब्याङ्क नेपाल ब्याङ्कको प्रादेशिक शाखाबाट जनता मैत्री र प्रभावकारी सेवा प्रदान गर्न सुझाव दिनुहुँदै सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हेटौडाको सडक विस्तार विषय अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै बोल्न नमिल्ने बताउनुहुँदै सरकारको तर्फबाट आवश्यक निकास र सहजीकरणका लागि प्रयास गर्ने आश्वासन दिनुभयो। स्याफ्रुबेसी रसुवागढी खण्डमा सडक स्तर उन्नति तीव्र गतिमा भइरहेको छ। नेपाल र चीन बीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी त्रिशुली मैलुङ र रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत स्याफ्रुबेसीबाट रसुवागढीसम्म स्तर उन्नति थालिएको हो। उक्त खण्डको स्तर उन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी त्रिशुली मैलुङ रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा शुरू हुने भएको छ. वार्ता शुरू हुने भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको छ. उपराष्ट्रपति भान्सले

बन्द गरेको बताए पनि अमेरिका र इरान बीच नयाँ चरणको प्रत्यक्ष वार्ता सुरु हुने घोषणा भइसकेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। यसैबीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको बताइएको छ। इजरायल र हिजबुल्लाहले एक अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। We'll be right back.

दि रेडियो नेपाल यिन ग्रीष्मा शेर्पानी शेर्विकेकी साङ्ग्योर सेन्डोनाङ राष्ट्रिय स्वतन्त्र पार्टी रार्सोपाकी थेङताङबोकी ग्यालुङ छोक्सेन गोचुन चितवनकी फरतपुरकी गेस्ट हाउस तिङमाला कोडिक्याउ छोक्सेनकी तिमडिल टिलुकटिल्ली छोक्चो रविलामी छानेताङ सिलोन तेजिन गोठी चो बालेन्द्र साकी क्यानगुभिएन छोक्सेनला कुछप्तिवा तोङजी सैङताङ चिथम्बा छोक्सु क्याउ सेनगुवा तुग्राङ केने रासोपाकी छोक्सेनकी तेमडिल ल्यारिमला सबसे सोखा नासोकी कुछप्तिवा तेजिन गोठी तिवासङ छोक्सु क्या नङ्गौ सेनगुवा छोक्सेनला नेपाली कङ्ग्रेसकी छोक्सो गगन कुमार थापा गोमी सिलोन बाबुराम भट्टराई नेपाल कम्युनिस्ट पार्टी एङमालेकी गोठित प्रदीप कुमार गेवाली नेपाली कम्युनिस्ट पार्टी नेकपाकी गोठित वर्षमान पुन्ताङ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी छोक्सो राजेन्द्र लिङदेन ल्यारिमला छोक्सु क्या नगोभिएन तुग्राङ केने जनता समाजवादी पार्टी जसपाकी छोक्सो उपेन्द्र यादवदङ जनमत पार्टीकी छोक्सो चन्द्रकान्त रावसङ छोक्सु क्या नगौ सेनगुवा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी थेङताङबोकी छोक्सेनकी वदेमु तुछो ख्याफेल क्यान गए उले वदेमु छोक्पि सेतोप नाङसेन तेनतेन क्याउ तुछो नाङला रिङ्गमो छुजो चुचिक्ला कुछप्तिवी तिङसोक के मिङ ख्याफेल केतोपताङ सला छुजो ताङबोने जुन गोचितिओला फारम गोने तेरुब्ला गोजुत वदेम छोक्पि चो भुवन केसिकी ख्यान्तोक नाङसुङ तुङराङ क्याने छुजो निने जुन जुस्याक उम्मेद्वार तिवी दर्ता केतोपताङ छुजो ठुक्ला उम्मेद्वार तिवी मिङ ख्याफेल केतोप्ला तुङराङ क्याने नागमो छुजो ठुक्ने जुन दिनसेक उम्मेद्वार कि खप्तेला खेलुप क्युन तिवी कोला ङ्यामसिप कितोपताङ छुजो चिथम्बला तिङसोकी मिङख्याफेल कितोप तुछो वतो सेनगुवा तुङराङ क्याने जमिङमर छिमो टोप्ला छुजो ग्याताङ कमा सुम्जुने जुन छुजो सुमसेक भोटलुको लागा गोजुदोप चो केसिकी ख्यान्तोक नगोभिएन स्वस्थ वृद्धावस्थाका लागि योग सिरोप नारा चाङनी यारिङ जम्बुलिङ योग तुछेन यम्बुलासँग ल्यारिम नाचो कोटे क्याने चिङवा जम्बुलिङ योग तुछेन लोटेङमा जुन लाकी तारिक निसु चिके सेर्मो ल्यारिम नाचो कोटे क्याने च्याफिएन ङ्यामडुल्गा खप्छोपी मासबाकी चिलोङी तोङ्गो चुप्जिला क्याउ थाक्छुत नाङसिन चिलोङी तोङ्गो च्याङा जुन लाकी गते निसु चिक्ने सुन्न जम्बुलिङ योग तुछेन च्याप गोचो येन थेङचिङकी जमलिङ योग तुछेनकी कपला सिङचेन रामचन्द्र पौरकी रङ्गुलताङ छुगेला चुन वतोप यम्बी मिमाङ तेरिला सिधे टसिवाताङ किर्मोहोङसी सिने मन्दन सुनाङिन टसिदेल सुनाङसुङ योग मि जुताङ सेम्ला फेन्सेन पोहुङ्गुप सुङ्गिन सिङचिन पौडेलकी योगाकी जोसालिन्सी सेम्गी ढुङ्गा चाङयुङमो जोथोपो सुङसुङ तोराङ क्याने योग तुसेनकी कपला सिङचिन सुनपा रामसाई प्रसाद यादवकी सङ्ग टस्तलिक सुङ्लप नगिन निमिटिङमा योगा क्यासिङ जुकी नजाति वा मेता ड्रप्ताङ सेम्ला स्वरूप नासम मेलकपा दिवासङ मेता डब्ला रोक्रामा कि थोपो इच्छे क्यानाङ सुङ तोराङ क्याने आरिङ योग तुसेनकी कपला लोभजुङ तेरिजिन चेर्मो लोनखाङ नङ्गी मूल समारोह छोक्पि जिनक्याङ क्याउ योगा ल्यारिम टुपा छुङ्गुवा ती कपला टुङ्गिक चो सुमन राज अर्यालकी ग्यालुङ शिला योगा ङेना तुसेन च्याप थाक्छु क्यान सिन्धोप सुङ्गुवा दि तुसेन कपला दस्रो जङ्ग सालला कोरी क्याउ ल्यारिमला योगा सन्ताङ दि चोक फेन्सन बुवा सिरुप कोला ख्याथोक बिन्दो सेनगुवा नोर्लोनपो डाक्टर स्वर्णिम वाग्ले कि नेपाल बैङ्की फेन्सेन्पो क्यान सेवा तिर्गो सुङ्गुवा आरिङ बागमती प्रदेशकी ग्यासा हेटुडाला नेपाल बैङ्क लिमिटेड कि प्रादेशिक ल्याखुङ तेजिन सिटी अफिस कि सम्बाजो ल्याखुङ गोपे तेमडेल क्यानङ्गे नोनपो वाग्ले कि सम्बाजो ल्याखुङ तेमा मिमाङ तेरिला फेन्सेन्पो हुङथोपो क्यान सेवा तेब्रुला सुनाङ्गुवा लोनपो वाग्ले कि ग्यालखप कि तेरि सिनाङ यिङबा बैङ्क नेपाल बैङ्की प्रादेशिक शाखा तेमा मिमाङ तिवी सुक्ले थोपो क्यान सेवा तेरुब्ला टुङ्गो नङ्गिन सुङताङ रङ्गी छोक्ने किगो खाक्सेन्पो रोग्रामा केतो

ख्यालेन क्यानाङ सुङ होल्डिङ सेन्टर नाछोक्ला वतुपे जातिवे देवदासा चिर्मुच्याप दासा तेजिन लोपजुङकी तोन्दोग्ला सुङकी क्याउला कातिवा ल्यामो वतुप पेजिकोर कि छोकपातिवे क्याउङ्याम्सिप लोपजुङला थोङ्ग्वा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजअफ कि गोठितला काठमाडौँ कि कृतिपुर नागर्जुन तेजिन भक्तपुर ताङ काभ्रेकी बनेपला वतो फोल्डिङ सेन्टरला वतो सुकुम्बा सिताङ पेजातिवी नेताङकोला लोपजुङ क्याउ येन त्या वतो पेजातिवादाङ डेलवा वतो तिवादाङ क्यान क्याउ टुङ्गो जुग्ला सेन्टरला खाक्से वतो सुविधा तिवा तेरे न्याउताङ याम्बा सम्बा लाक्पा सुविधा कि तन्दोग्ला सुङकी त सुमकार कि खाक्सेम्पो चिने लाका कि गो लोपजुङ प्रतिवेदनला सेन्क्वा सुर्खेत कि दाङ छिनाङला शनि मे मेरा सुम नासगलक्वा दाङ्गोमो चोला टुनी सिरुप चाङबी नाङला चालगेको रिम्बला चाङबी नाङला शनि सुर्खेत कि वीरेन्द्र नगर टोङ्खेर वडा आङ चिथम्बा कि लो चुप्जुकी सम्झना थापा लोचुङ्गी कि कल्पना राओ तङ दैलेकी कुरा सिल्छोक वडाङ चप्गे कि रमेश फुन नासगलो सुर्खेत कोर्सुङखी कोर्सुङ माग्पे ल्याखुङकी सेतोभ्यन्न बाजुराकी साफे मर्तारी गेलाम नङ्गी बुर्जी गङ्गा टोङ्खेर वडाङ चिथम्बा रिछा बजार चिप्ला आरिङ बस ताप्योग्ला सुर्नि मिमेरा निसु सुम्ला क्युन फोकु सेन्क्वा महेन्द्र नगर्ने मिखुर्नि डोई वतो बस ब्रेक फेल गर्ने ताप्योग्ला स्वरूप जोङखी कोर्सुङ मकमिला खुङकी इन्सपेक्टर नरेश बहादुर साईकी ख्यान्तोक नाङसुङ आरिङ ग्यालखपकी कोसी बागमती गण्डकी तङ कर्णाली प्रदेशकी फुसखुल्की दासा ललला छेर्वा केकी वतोप चल्ते चिन मौसम विज्ञान विभागकी सुनक्वा तुग्राङ क्याने कोसी प्रदेशकी फुताङ तराई सखुल्की दासा चिक्चोङिचोला आरिङ छेर्वा बङ्गी गेको तेजिन सुदूरपश्चिम प्रदेशकी तराई सखुल्ला लुङ छेन्दी गेको नेताङ गोतोप विभागकी सेतोभ्येन रेडियो नेपाली सेर्वी साङ्ग्यो डोप्सोङ थुजिसे

0: जी। नेपाल टेलिकम राष्ट्रको संचार।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अब राख्दैछौँ यो गीत मदन रीता र साथीहरूको सामूहिक स्वरमा रहेको छ, अमन एकल र रामकृष्ण पाण्डेको लय शब्द सङ्कलनमा।

कति बस्यौ माइत जय गर साइत सँगै गरौँ मेला पौवन रसिलो छ जीवजन कसिलो छ समय देऊ ना

पर्छौ भने भरमा माग्न आउँछु घरमा भैना लैजाऊ सुपारी दिलमा बसिरहेछ।

0: गर्नुपर्नेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्य पुस्तक तर्जुमा गरी पठन पाठन पनि सुरु भइसकेको उहाँले जानकारी

0: रापापा ला चोहो राजेन्द्र लिङदेन्से पो किन्छु बा मोला चुराङ लासिन गाछाला काइब्लोन बाबुराम भट्टराई जनता
1: ल अब भर्न थाल्नुहोस् माथि शाखा कार्यालय लेखेको ठाउँमा यहीँको ठेगाना लेख्नुहोस् लेख्नुभयो त त्यसभन्दा पर्दैन बैङ्कको फोन नम्बर र मिति पनि लेख्नुहोस्
2: फोन नम्बर त थाहा छैन सर
1: थाहा नभए अहिलेलाई नमुनाका रूपमा केही लेख्नुहोस् बैङ्कमा गएर भर्दा चाहिँ सोधेर भए पनि लेख्नुपर्छ है अब खातावालाको नाम लेख्नुहोस् अहिलेलाई तपाईँहरूले आफ्नै नाम लेख्नु भए पनि हुन्छ
3: खाता नम्बर भनेको ठाउँमा बैङ्कको खाता नम्बर लेख्ने होइन त सर
1: हो तपाईँले ठिक भन्नुभयो सुकुमाया अब त्यहाँ भाउचरमा दिइएको रकम अङ्कमा र अक्षरमा भनेको ठाउँमा त्यही अनुसार अङ्क र अक्षरमा लेख्नुहोस् अनि नगद विवरणमा जम्मा गर्ने रकम कति कतिका नोट छन् त्यही अनुसार लेख्नुहोस् अन्तिममा जम्मा गर्नेको नाम फोन नम्बर र ठेगाना लेख्नुपर्छ
2: यहाँ तल 10 लाख भन्दा बढी भए अरू विवरण पनि भर्नुपर्ने रहेछ
1: ठिक भन्नुभयो तपाईँले अब बैङ्क भाउचर भर्न सक्नुहुन्छ त अब प्रश्न 11 के छ पढ्नुहोस् त उजेली
3: दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् भन्ने प्रश्न छ सर
1: अब यो अनुच्छेद तपाईँहरू मनमनै पढ्नुहोस् अनि दिएका प्रश्नमा छलफल गरौँला
2: सर ससुर पठन गर्ने कि मौन पठन
1: मौन पठन गर्नुहोस् है त
4: हुन्छ सर
1: सक्नुभयो त पढेर ल अब कमा दिएका प्रश्नहरूको अभ्यासमा छलफल गरौँ है त पहिलो प्रश्न छ प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुर्याएको छ यस प्रश्नको उत्तर कसले भन्नुहुन्छ
5: सर म प्रयास गरौँ
1: हुन्छ भन्नुहोस्
3: प्रविधिको प्रयोगले सिकाइमा सरल प्रायोगिक मनोरञ्जक र चिरस्थायी बनाउन सुविधा पुर्याएको छ मिल्यो त सर
1: मिलिहाल्यो नि ठिक उत्तर भन्नुभयो सुकुमाया तपाईँले अब अर्को प्रश्नको उत्तर कसले भन्नुहुन्छ
2: म भन्छु सर
5: होइन म भन्छु
2: पहिला मैले म भन्छु भनेको हो मै भन्छु
1: ल ल धर्मले नै भन्नुहोस् विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो
2: प्रविधिको प्रयोग गरेर इन्टरनेटबाट नयाँ नयाँ विषयवस्तु खोजेर आफै सिक्न पाइने हुनाले विद्यार्थीहरूमा प्रविधिप्रति मोह बढेको हो मिल्यो त सर
1: मिलिहाल्यो नि तपाईँले ठिक भन्नुभयो धर्म अब अरू प्रश्नको उत्तर तपाईँहरू आफै लेख्न सक्नुहुन्छ होला सक्नुहुन्छ त ल लेख्नुहोस् कुनै प्रश्नको उत्तर आएन भने सोध्नुहोस् है त
4: हुन्छ सर
1: एघारको कमा दिएका प्रश्नहरू लेखेर सक्नुभयो त
2: कमा दिएका प्रश्नहरू त लेखेर सक्यौँ सर अब खका चाहिँ भाषिक संरचना र वर्णविन्यासमै छलफल गर्ने होला होइन त सर
1: हो तपाईँले ठिक भन्नुभयो धर्म खमा दिएका भाषिक संरचना र वर्णविन्यासका प्रश्न त्यही विषयवस्तु पढ्दा छलफल गरौँला
5: त्यसो भए प्रश्न 12 छलफल हुने भयो होइन त सर
1: हो 12 प्रश्न पढ्नुहोस् त उजेली
5: दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्
1: यहाँ दिइएको सन्दर्भ तपाईँहरू मनमनै पढ्नुहोस् त
4: हुन्छ सर
2: सर अनुच्छेद त पढेर सकियो त्यसपछि गर्नुपर्ने कार्य तोकेको छ
1: प्रश्नमा निर्दिष्ट गरिएको अनुच्छेद पढ्नुहोस् त धर्म
2: माथिको अनुच्छेदमा विद्वानको प्रवचनबाट आफ्नो संस्कार र संस्कृति भुल्नु हुँदैन भन्ने कुराको अनुभूति निकितालाई भए जस्तै तपाईँ पनि कसैको प्रवचनबाट प्रभावित भएको अनुभूति कक्षामा प्रस्तुत गर्नुहोस्
1: तपाईँहरू कसबाट के कुरामा प्रभावित हुनुहुन्छ सुनाउनुहोस् त
5: सर म सुनाऊ
1: हुन्छ सुनाउनुहोस्
3: म योग प्रशिक्षकबाट प्रभावित छु नियमित योग गर्नाले शरीर स्वस्थ र फुर्तिलो हुन्छ

यो रेडियो नेपाल हो। अब सो मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कोशी प्रदेश सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमाथिको सामान्य छलफल सुरु भएको छ। बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले राजस्व व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको बजेटमाथिको सामान्य छलफल सुरु भएको हो। यसअघि बैठकको विशेष समयमा प्रदेश सभाका सदस्यहरूले समसामयिक विषयमा सरकार र सभाको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै आजको बैठकको शून्य समयमा पनि सांसदहरूले राजमार्गमा दिनहुँ हुने घटनालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको थियो। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा योग अभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न भएको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अरियालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो। जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक मानसिक

आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनु पर्ने बनाइराख्नुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्र महासङ्घको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनाधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदी पट्टीको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनी बीचको संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। दाङको गढवा गाउँपालिकाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या देखिएको छ। गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्त अल्पता एनिमिया परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क भेटिएको हो। गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 745 किशोरीको परीक्षण गर्दा 537 जनामा रक्त अल्पता देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नवलपरासी, बर्दघाट, सुस्तापूर्व, काली गण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण गरिएको हो। दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाट स्थित आँप बगैँचा, काली गण्डकीको किनार वरपर पिपल, स्वामी चौतारी, गैँडा अल्प, झरना, चम्के ओडार लगायत स्थानसँग जोड्ने लक्ष्य रहेको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकारीमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। सङ्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रवर्धनका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, औधी र मुस्लिम संस्कृति सम्बन्धी गोष्ठी पत्र प्रस्तुत हुनका साथै तीमाथि टिप्पणी गरिएको थियो। हुम्लाको चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आज आयोजित कार्यक्रममा स्वास्थ्य शाखाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको छ। गाउँपालिकाका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोप 100% प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्यारी लाल शाहीले बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्य निर्माणका लागि खोप सबैभन्दा प्रभावकारी र भरपत्तो माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने गरी गाउँपालिकाले आवश्यक स्रोत र साधन व्यवस्थापन गर्दै आएको बताउनुभयो। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन तनहुँका 3 सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ। तनहुँको भानु नगरपालिका 8 स्थित भानु कृषि सहकारी संस्था र भानु नगरपालिका 10 जागृति बचत तथा ऋण सहकारी संस्था र सोही ओडा स्थित सिमल चौर बहुद्देशीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अंग्रेजीमा समाचार, 8:10 समयमा नेपाली सैनिक कार्यक्रम सुन्न सक्नुहुनेछ भने 8:45 9 बजेसम्म शास्त्रीय सङ्गीत, 9 बजे समाचार, 9:20 समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारण 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
1: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
2: फोन नम्बर 5423159।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, 6:40 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कार्यक्रम बालबाटीका।

0: नमस्कार भाई बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु पराग पोखरेल, संयोजक दिदी चन्दा विष्टका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। साँच्चै भाइ बहिनी, तपाईँहरूले लागु औषध, लागु पदार्थ अथवा लागु औषध दुरुपयोग, दुर्व्यसन तथा अवैध ओसार पसार भन्ने शब्द त बेला बखत सुन्दै आउनुभएको होला, होइन त? खासमा नि भाइ बहिनी, मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ नै लागु पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ। यसले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्दछ र मानिसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ। भाइ बहिनी, कानुनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हुन् भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हुन्। पछिल्लो समयमा विश्वभर नै लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विकराल समस्याको रूपमा रहेको छ। त्यसैले संयुक्त राष्ट्रसङ्घको सन् 1987 घोषणा पत्रबाट अन्तर्राष्ट्रिय लागु पदार्थ वा अवैध तस्करी विरुद्धको दिवस मनाउन थालिएको हो भने डिसेम्बर 7 सन् 1987 राष्ट्रसङ्घले हरेक वर्ष जुन 26 यो दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। भाइ बहिनी, यति बेला विश्वभर यही दिवसका विरुद्धमा जागरूकताका कार्यक्रमहरू भइरहेको छ। भाइ बहिनी, यति बेला हामी पनि सप्ताहव्यापी अर्थात् तदनुसार 20 जुनदेखि 26 जुनसम्म लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस लागु औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौ भन्ने नाराका साथ मनाइँदैछ भाइ बहिनी। त्यसैले कार्यक्रम बाल बाटिकामा आज हामीले यसै विषयसँग सम्बन्धित तपाईँका साथीहरूका कविता लिएर आएका छौँ। अबका लागि तपाईँहरूका साथीका आवाज जस्ताको तस्तै।
1: रेडियो नेपाल सुनेर बस्नुहुने आम श्रोतामा नमस्कार, म राम कुमार तामाङ जय मल्टिपल कलेजबाट। आज म तपाईँहरूलाई ड्रग एडिक्सन लागु पदार्थ दुर्व्यसनसँग सम्बन्धित भएर छोटो मिठो कविता सुनाउन जाँदैछु। मेरो कविताको शीर्षक छ कालो ओठ र मधुरैन। कविता यसरी सुरु हुन्छ। तिमीलाई लागेको होला त्यो धुवाको मुस्लो तिम्रो ओठको नयाँ शृङ्गार हो। तिमीलाई लागेको होला त्यो धुवाको मुस्लो तिम्रो ओठको नयाँ शृङ्गार हो। अनि त्यो सुईको खत तिम्रो पाखुरामा सजिएको आधुनिक गहना हो। अनि त्यो सुईको खत तिम्रो पाखुरामा सजिएको आधुनिक गहना हो। हरेक साँझ जब तिमी त्यसको नसालु अङ्गालोमा बाँधिन्छौ, तिमीलाई लाग्छ तिमीले संसारकै सबैभन्दा खसिलो प्रेम पाएका छौ। त्यसले दिने क्षणिक आनन्दमा तिमी यसरी पक्लिन्छौ, मानौ त्योभन्दा सुन्दर अर्को कुनै बिसाउनी नै छैन। तर ऐनमा हेर त एकपटक, के यो त्यही रूप हो जसले तिम्री आमाले मोही खाँदै मक्ख पर्थिन्? के यो त्यही रूप हो जसलाई तिम्री आमाले मोही खाँदै मक्ख पर्थिन्? के यो त्यही आँखाहरू हुन् जसमा भोलिको सुन्दर संसार अटाउँथ्यो? होइन, त्यो नसालु प्रेमीले तिमीलाई भित्रभित्रै खियाइरहेछ। होइन, त्यो नसालु प्रेमीले तिमीलाई भित्रभित्रै खियाइरहेछ। त्यसले तिम्रो ओठको प्राकृतिक लाली खोसेर कालोपन थपिदियो, तिम्रो गालाको चमक लुटेर चौरीपन उपहार दियो, र तिम्रो वैशालु जोसले एउटा जिउँदो लासमा बदलियो। त्यो कुनै गुलाब होइन जसको सुगन्धले जीवन महकुस, त्यो त एउटा सिउँडी हो जसले तिम्रो चेतनालाई हरपल घुचिरहन्छ। त्यो कुनै मधुर धुन होइन जसले मनलाई शान्त पारोस्, त्यो त तिम्रो आफ्नै बर्बादीको मौन क्रन्दन हो। त्यो त तिम्रो आफ्नै बर्बादीको मौन क्रन्दन हो। समयमै बिउँज हे युवा, तिमीलाई बर्बाद पार्ने त्यो छली मोहनीको घिउमा आगो लगाइदेऊ। समयमै बिउजा हे युवा, तिमीलाई बर्बाद पार्ने त्यो छली मोहनीको घिउमा आगो लगाइदेऊ, जसले तिम्रो अस्मिता र अस्तित्वको दुवैलाई खरानी बनाउँदैछ। जसले तिम्रो अस्मिता र अस्तित्व दुवैलाई खरानी बनाउँदैछ, यो नक्कली स्वर्गको ढोकालाई सदाका लागि बन्द गरिदेऊ। यो नक्कली स्वर्गको ढोकालाई सदाका लागि बन्द गरिदेऊ र जिन्दगीको असली सौन्दर्यसँग फेरि नात जोड। सपनाहरू अझै बाँकी छन्, रहरहरू अझै मरेका छैनन्। सपनाहरू अझै बाँकी छन्, रहरहरू अझै मरेका छैनन्। यो भ्रमको घुम्टलाई उतार र आफ्नो आत्मविश्वासको श्रृङ्गार गर। याद राख, कुलतको अँधेरो गल्लीमा केवल विनाश मात्र छ। याद राख, कुलतको अँधेरो गल्लीमा केवल विनाश मात्र छ। फर्किएर आऊ उज्यालो संसार तिम्रो पर्खाइमा छ। फर्किएर आऊ उज्यालो संसार तिम्रो पर्खाइमा छ। धन्यवाद।
2: नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरूमा, मेरो नाम उज्जवल राज आचार्य, म अल्केमिस्ट एकाडेमीबाट आज म हजुरहरूको सामु एउटा मिठो र सानो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक रहेको छ लागु पदार्थ दुर्वेसन त्यागौँ। फोक्सोको रोगी, मुटुको रोगी, कुही यो कलेजो, निकोटिन बस्छ शरीरभित्र जलाउँदै सलेजो, निकोटिन बस्छ शरीरभित्र जलाउँदै सलेजो। पल पलमा मर्दै बाँच्नुमा पर्ने त्यो दीर्घ रोगीले जिन्दगीभरि पाउँछ दुःख कुलतको भोगीले, जिन्दगीभरि पाउँछ दुःख कुलतको भोगीले। धनको नाश जीवनको त्रास पुर्याउँछ वनवास, उन्मुक्त आँसो हाँसेर रोग सोचेर नबाच। क्षणभरका मित्र साथी र सँगै क्षणजिकका सङ्गति, नत्यागेसम्म नसाको लत जीवनको दुर्गति, नत्यागेसम्म नसाको लत जीवनको दुर्गति। नबढ्छ धन नबढ्छ मान नहुन्छ प्रगति, परिवार र समाज तारिन थाल्छ नासिन्छ सम्पत्ति। आपद पर्ला विपद पर्ला आफन्त नहुँदा, पर्दैन कोही अकालमा मर्न दुर्व्यसन नहुँदा, पर्दैन कोही अकालमा मर्न दुर्व्यसन नहुँदा। बढ्दैन फुर्ती नखानु सुर्ती, त्यागिदेऊ अफिमा कोकिन गाजा हिरोइन भाङको नपर समीप। सुईले छेड्नु हुँदैन साथी यो सुन्दर शरीरमा, बराल्छ मन सिद्ध्याउँछ धन कुलत चाहिँ नहेर। नखानु गाजा हुँदैन ताजा, नखानु चरेस यी देशको विकास युवाको हातमा नखानु हरेस, यी देशको विकास युवाको हातमा नखानु हरेस। मेट्दैन तल तल ल्याउँछ हलचल विषालु नसाले, पहरा फोर्दै समृद्धि जोड्नु पर्नेछ युवाले, पहरा फोर्दै समृद्धि जोड्नु पर्नेछ युवाले। धन्यवाद।
3: नमस्कार, कार्यक्रम सुनेर बस्नुभएका आदरणीय श्रोतावृन्द, एम्बिसन एकाडेमी मध्यवाणी सरकी छात्रा म प्रणिया नेपाल स्वीकार्नुहोस् न्यानो अभिवादन। मेरो कविताको शीर्षक छ विषा हो नसा। कविता यस प्रकार सुरु हुन्छ। धनको नास जीवनको त्रास पुर्याउँछ वनवास, उन्मुक्त बनी तनाव भुल्दै एकलै नहास, साथी र सङ्गी क्षणका मित्र क्षणमै सङ्गाली, गाजा र भाङ अफिम त्यागी गर न प्रगति। नबढ्छ धन नशान्त मन नहुन्छ उन्नति, घर परिवार टाढिँदै जान्छन् सकिन्छ सम्पत्ति। आपत पर्ला विपत पर्ला आफन्त नहुँदा, पर्दैन हामी अकालमै मर्नु दुर्व्यसन नछुँदा। त्यो मनोदीपक नसामा डुब्नु हुँदैन युवा हो, पाखुरी तिम्रा विकासका लागि देशको माग हो। कुटुमा कुटु कलेजो खाने फोक्सो नै कुहाउने, अनेकौ रोग क्यान्सर लागि धरधरी रुवाउने। फलफुल खाऊ दुध खाऊ पौष्टिक आहारा, जीवनको आधार वंशको रक्षक तिमी नै सहारा। त्यो धुम्रपान त्यो मद्यपान त्यो नसा न तान, त्यो विष नखाऊ जीवन बचाऊ नबिर्स इमान। नियमित खाऊ फलफुल मिठा अमृत समान, तिमीलाई राख्छ निरोगी सधैँ देखिन्छौ जवान। विष हो नसा भित्र्याउँछ जसा अमृत नठान, त्यो तिम्रो सुन्दर मुटुमा विष कोतिले नहान। दुध र दही फलफुल खाए तागत बढ्दछ, दुर्व्यसनसँगै नसाले रोजे अकालै मर्दछ। बिगार्नु हुन्न सिँगार्नुपर्छ सुन्दर जीवन, बिगार्दै शान्ति नछर भ्रान्ति अम्बली नबन, बिगार्दै शान्ति नछर भ्रान्ति अम्बली नबन। धन्यवाद।
4: देश विदेशमा प्रसारण भइरहेको रेडियो नेपालको कार्यक्रम बालबाटिकालाई सुनिरहनु भएको सम्पूर्ण महानुभावहरूलाई म भ्याली भ्यू स्कुलको छात्रा शेली यादवको तर्फबाट न्यानो अभिवादन। आज म कविता लिएर उपस्थित भएकी छु र मेरो कविताको शीर्षक हो कालो पुतली। साँझको थकित आकाश मुनि एउटा कालो पुतली मेरो मनको बगैँचामा ओर्लिन्छ। उसको पखेटामा इन्द्रेणीका होइन जलिसकेका सपनाका खरानीहरू टाँसेका छन्। ऊ मधुको खोजीमा आएको जस्तो देखिन्छ तर फुलहरू चुम्दै जाँदा फुलकै रङ्ग चोरेर लैजान्छ बिस्तारै गुलाफहरू गन्धविहीन हुन्छ, लाली गुराँसहरू लजविहीन र बगैँचा आफ्नै वसन्त बिर्सिन थाल्छ। मेरो चेतना एक समय हिमालको टुप्पो जस्तै स्वच्छ थियो, जहाँ विचारका चराहरू निडर उड्थे, तर कालो पुतलीको छायाले हिउँका ती सेता पानाहरूमा अदृश्य धुवाका अक्षर लेखिदियो। अब मनभित्र एउटा जालो बुन्ने माकुरो बस्छ, इच्छाको माकुरो। ऊ हरेक दिन स्वर्णिम किरणलाई रेशम ठानेर बेर्छ र अन्तत उज्यालोलाई नै कैदी बनाउँछ। दूर क्षितिजमा एउटा दीपस्तम्भ अझै बलिरहेको, तर आँखामा छिरेको धुवाले त्यो उज्यालोलाई मृगतृष्णाका तारा सम्झिन्छ। प्यासले मरुभूमिलाई समुद्र देखे झै नशाले विनाशलाई आनन्द देखाउँछ। रातको हिँड्दै जाँदा कालो पुतली एउटा विशाल गिद्धमा बदलिन्छ। उसले शरीर होइन सम्भावनाका आकाशहरू टिपेर खान्छ, उसले रगत होइन भोलिका उज्याला बिहानहरू पिउँछ। त्यस बेला भित्र कतै बाँकी रहेको एउटा सानो बिउ बोल्छ, खरानीको भाग्य आगो हुनु मात्र होइन कहिलेकाहीँ ती खरानीबाट नयाँ वन पनि उम्रन्छ। त्यसपछि माकुरोको जालो च्यातिन्छ, धुवाका अक्षरहरू मेटिन्छ र कालो पुतलीको छायाबाट एउटा सत्य जन्मिन्छ। लागु पदार्थ कुनै फुल होइन जुन जीवनलाई सुगन्धित बनाओस्, यो त बगैँचामा पसेको कालो पुतली हो जसले फुलभन्दा पहिलो फुल हुने सम्भावनालाई नै खान्छ। धन्यवाद।
5: रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतागणमा म बौद्ध सेकेन्डरी इङ्ग्लिस स्कुलको कक्षा नौमा अध्ययनरत छात्रा रचना सुन्दासको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मैले आफै रचना गरेको एउटा कविता वाचन गर्न प्रस्तुत भएको छु र मेरो कविताको शीर्षक छ लागु पदार्थ मुक्त समाज। त्यो एक दिन हावाको बहाव पनि अलिक फरक चले जस्तो, घामको उज्यालोले पुरै जमिन ढाके जस्तो, चहल पहल र खुसीहरू सदा दिनभन्दा निकै फरक, हेर्दा लाग्थ्यो आज कुनै विशेष दिन। मैले सोधेको थिएँ, दिदी के हो र आज? दिदीको प्रफुल्ल अनुहारमा कल्पनाका धर्साहरू प्रष्ट देखिन्थे। जोस र जागरको त कुरै नगरौँ, मानौ पाइलाहरूमा चाल बनेर चलिरहेका थिए। उनी भन्दै थिइन् आज सुदिन स्कुल जान्छ, आज उसको पहिलो दिन हो। हेर्दा हेर्दै दिदीले छोरालाई जुन जस्तै बनाइन्, सफा लुगा टाई पानीको बोतल, उस्तै राम्रो सानो झोला, झोलाभित्र किताब र पेन्सिल, ए तेल लगाएर चिटिक्कै कोरेको कपाल, आहा हेर्दै रहर लाग्ने। आमाको हात पक्रेर स्कुल जाँदै थियो, एकैछिन आमासँग छुट्टिनु पर्दा उसको अनुहारमा अबोध चिन्ता, अलिकति निराशा प्रष्ट देखिन्थ्यो। आज ती दिनहरूले पनि 15 वसन्त पार गरेछन्, सुदिनका आजका दिनहरू फरक छन्। ऊ आज नसामा लठिन्छ अरे, बेचेन बनेर दिनभरि झाडिरहेका अन्तमा भेटिन्छ अरे, लर्बराउँछ भित्ताहरूसँग ठोकिन्छ, ढुङ्गाहरूसँग पनि रिसाउँछ, बेहोस बेहोसमै कराउँछ, मनमा भए जति मुखमा आए जति जे पनि बोल्छ जस्तो पनि बोल्छ। ऊ अहिले लागु पदार्थ सेवन गर्छ, दिनभरि बरालिन्छ, मादक पदार्थले लट्ठ हुन्छ, उसलाई लाग्छ न जीवन छ न जगत छ, ऊ खाली देखिन्छ, न सपना छ न उद्देश्य छ न त भविष्य छ, ऊ एकै सर्कोमा सपनाहरू धुवासँगै उडाइरहेको छ। आज भोलि राति अबेर घर फर्किन्छ, ठुलो आवाजमा कराउँछ, यो चाहिन्छ त्यो चाहिन्छ भन्छ, आमा निकै डराउनुहुन्छ, आत्तिनुहुन्छ, सुदिनको त्यो छटपटी देखेर आमा न सुत्न सक्नुहुन्छ न छोड्न नै, सन्तानको माया जीवनको छाया, उनै आमा पीडाको पहाड बोकेर बाँच्नु भएको छ, छरपष्ट भएको जीवन सम्हालिन सक्नु भएको छ। समाजको घृणा दोष आरोप कति हो कति, न कतै रुने ठाउँ छ न कतै पीडा पुग्ने ठाउँ। अन्धकारमा रुमलिरहनु भएको छ, सबै कष्टलाई मनमा गाठो पारेर राख्नुहुन्छ अनि देखावटी हाँसो। आमा न हो कतै अनायसै मन्दिर भेटिँदा उनका हातहरू आफै जोडिन्छन्, हृदयको अन्तर कुनाबाट आफै आउँछ प्रार्थना भनेर अनि उनको आत्माले भन्छ, भगवान मेरो छोरा लागु पदार्थ दुर्व्यसनबाट मुक्त होस्। अहिले उनको प्रार्थनाको मन्त्र यही छ। आधा उमेर बाँकी नै छ, देखेका सपनाहरू अधुरै छन्, रहरहरू बाँकी नै छन्, इच्छाहरू सायद कुनै पुरा भएन, तर अझै पनि हिम्मत हारेकी छैनन्। उनको सुदिन फेरि सुदिन बन्नेछ, अन्धकारबाट फर्कनेछ, समाज बुझ्नेछ, जीवन बुझ्नेछ। समय घृणा तिरस्कार अपमान सपनाहरू यी सबै सबै आमाको आशा बन्नेछ अनि भरोसा यी सबै सबै बन्नेछ। आमाका दृढ विश्वासहरू मर्ने छैनन्। ऊ लागु पदार्थ मुक्त समाजको एक असल नागरिक बन्नेछ, सेवनकर्ता होइन सचेतना गराउने अभियानकर्ता बन्नेछ। आमाका यी निश्चल सपनाहरू पूरा हुनेछन्, फेरि परिवारमा खुसी फर्कनेछ, ऊ फेरि उही सुदिन हुनेछ, ऊ फेरि उही सुदिन हुनेछ। धन्यवाद।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
4: साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम शुरू गरौं कृषि समाचारबाट।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध क्षेत्रमा रहेका नीतिगत समस्याहरूलाई सम्बोधन गर्दै किसान र व्यवसायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। दुग्ध विकास बोर्ड हरियर भवनमा आयोजित निजी डेयरी उद्योगी दुग्ध उत्पादक सहकारी संस्था तथा सरकारवालाहरूसँगको विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नु भएको हो। मन्त्री एवं दुग्ध विकास बोर्डकी अध्यक्ष चौधरीले दुग्ध क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सहकारी उद्योगी र सरकार मिलेर किसानलाई सुखी बनाउने धारणा राख्नुभयो। साथै उहाँले आगामी छ महिनाभित्र किसानको कुनै पनि भुक्तानी बाँकी नरहने गरी सरकारले काम गरिरहेको समेत उल्लेख गर्नुभयो। कृषि क्षेत्रलाई बिचौलिया मुक्त बनाउन सरकारले चाँडै कृषि विधेयक ल्याउन लागेको जानकारी दिँदै मन्त्री चौधरीले मूल्य निर्धारण भए बमोजिम दूध संकलन र भुक्तानी भए नभएको नियमित अनुगमन गर्न बोर्डलाई निर्देशन समेत दिनुभयो।
6: अब हामीले चाहिँ बिचौलिया रहित कृषि विधेयक ल्याउँदैछौँ। कृषि विधेयक चाहिँ हामीले अगाडि बढाइसकेका छौँ र दुग्ध विकास बोर्डको चाहिँ कानुनको पनि त्यसरी नै हामीसँग भएको जुन दुध क्षेत्रसँग सम्बन्धित निर्देशिकाहरू छ, नीतिहरू छ, खर्क नीति लगायतको यो हाम्रो पशु प्रजनन नीति लगायतको यो पशु राष्ट्रिय पशु स्वास्थ्य नीति लगायतको धेरै कुराहरू चाहिँ यसमा चाहिँ कनेक्ट भएर आउँछ। त्यो सेक्टरहरूलाई पनि हामीले कसरी चाहिँ सहजीकरण गरेर एकीकृत रूपमा लग्न सकिन्छ भन्ने कुरामा हामी लागिरहेका छौँ। मूल्य निर्धारण चाहिँ प्रभावकारी बनाउँछ बोर्डले, हामी त्यसमा चाहिँ थप एक्सर्साइज गरौँ, त्यसलाई साइन्टिफिक बनाऊ। अर्को कुरा चाहिँ अहिलेसम्म मूल्य निर्धारण गरेको कुरामा चाहिँ किसानले दुध खरिद भएको छ कि छैन त्यसको पनि अलिकति अध्ययन गर्ने विषय पनि छ, त्यसमा पनि काम गरौँ। त्यस पछाडि अलिकति अगाडि आगामी दिनमा काम गर्न सकिन्छ। बोर्डलाई पावरफुल बनाएर तपाईँहरू चाहिँ यो बोर्डले मेरो काम गर्छ भन्ने त्यो अनुभव गराउँछौँ भन्दा मेन पार्ट चाहिँ अब हामी भुक्तानी नदिकन बस्न सक्दैनौँ र भुक्तानी दिनको लागि तपाईँहरू के गर्नुपर्छ त्यो काम गर्नुहोस्। जसरी हुन्छ स्टक क्लियरेन्स गरेर हुन्छ कि कसरी हुन्छ तपाईँको भुक्तानी चाहिँ दिनु पर्यो, यसमा चाहिँ राज्य निर्मम ढङ्गले लाग्छ। हामीले आफू पनि सुध्रिरहेका छौँ, हजुरलाई पनि सुध्रिने मौका दिइरहेका छौँ।
5: कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले संस्थानले हाल प्रत्येक तीन महिनामा दुधको भुक्तानी गर्दै आएको जानकारी दिँदै यसलाई अझ परिमार्जन र सुधार गर्दै लैजाने बताउनुभयो।
7: दुग्ध विकास संस्थानले वार्षिक रूपमा 2 अरब नाफा गर्यो, नाफा त हामी बाँड्छौँ होला नि त, व्यवसायले बाँड्छौँ होला नि त। किसानको भुक्तानी रोकेर हाम्रा संस्थानहरू नाफामा गइरहने अनि किसानको भुक्तानी रोकिने विषयहरू पनि छन् भने त्यो खोजीको विषय हो। सरकारले पनि अहिले चाहिँ दुग्ध क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नुभएको छ।
5: त्यस्तै दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डाक्टर बालक चौधरीले बजारमा दुधको तथ्याङ्क र भुक्तानीका सम्बन्धमा धेरै गुनासोहरू आउने गरेको स्वीकार गर्दै यसलाई व्यवस्थित बनाउन बोर्ड लागि परेको उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, डेयरी उद्योग संघका अध्यक्ष राजकुमार थापा, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेयरी साइन्सका अध्यक्ष सियाराम सिंह, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुंवर र डेयरी विज्ञ टंक बहादुर थापा लगायतले आफ्ना भनाई राख्नुभयो। उहाँहरूले दुग्ध क्षेत्रको दिगो विकासका लागि सरकार समक्ष दुग्ध उत्पादनको लागत घटाउने उपायहरू अवलम्ब गर्नुपर्ने, डेयरी उद्योगलाई विद्युत महसुलमा छुट दिनुपर्ने, डेयरीजन्य मेसिनरी सामान आयातमा भन्सार छुटको व्यवस्था हुनुपर्ने, सरकारले प्रतिबन्ध लगाएका केही दुग्धजन्य पदार्थ अझै पनि आयात भइरहेकोले त्यसलाई तत्काल पूर्ण रूपमा रोक्नुपर्ने भनाइराख्नुभयो। दुग्ध क्षेत्र नेपालको अत्यन्तै सम्भावनायुक्त क्षेत्रको रूपमा रहेको र यसको विकासका लागि सबै सरोकारवालाहरू बीच सहकार्य आवश्यक रहेको कार्यक्रममा औँलाइएको छ। हाल नेपालको दुग्ध क्षेत्रको वार्षिक कारोबार करिब 28 अर्ब रुपियाँ रहेको छ। नेपालमा वार्षिक दुध उत्पादन 27,18,177 लिटर र वार्षिक वृद्धि दर 3.4% रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दुईले सिन्धुपाल्चोक र दोलखाका ग्रामीण भेगको सामाजिक र आर्थिक चित्र बदल्न थालेको छ। विगतमा परम्परागत खेती प्रणाली, सिंचाईको अभाव, बजारको अनिश्चितता र पशुहरूमा नस्ल सुधार नहुँदा गुजारा चलाउन मात्र सीमित यहाँका कृषकहरू अहिले व्यावसायिक र जलवायु अनुकूल कृषितर्फ आकर्षित भएका छन्। आयोजनाको स्थलगत प्रगति, प्रभाव र वास्तविक अवस्था बुझ्नका लागि गत जेठ 28 30 गतेसम्म आयोजना क्लस्टर एकाई सिन्धुपाल्चोकको संयोजनमा बहुपक्षीय स्थलगत भ्रमण आयोजना गरिएको थियो। अनुगमनका क्रममा आयोजनाले ग्रामीण क्षेत्रमा ल्याएको आर्थिक र सामाजिक परिवर्तन र कृषकहरूमा जगाएको उत्साह स्पष्ट रूपमा देखिएको छ। आयोजना लागू हुनु अघि सिन्धुपाल्चोक र दोलखाका विकट गाउँहरूको अवस्था निकै कष्टकर थियो। कृषकहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए भने स्थानीय जातका पशुहरूले सोचे जस्तो नाफा दिन सकेका थिएनन्। उत्पादित थोरै तरकारी पनि भण्डारण गर्ने आधुनिक पूर्वाधार नहुँदा कुहिएर फाल्नुपर्ने बाध्यता थियो। तर खाद्य तथा पोषण सुरक्षा आयोजना दुई फेन्सेफ लागू भएपछि यहाँ आधुनिक प्लास्टिक टनेल, साना सिंचाई कुलो, उन्नत बोइरबोका, आधुनिक खोर र कोल्ड स्टोर जस्ता प्रविधिहरू भित्रिएका छन्, जसले गर्दा कृषकहरूको श्रम र समय बचत भएको छ। बालीको उत्पादन परिमाण बढेको छ र कृषकहरूको आमदानीमा पनि वृद्धि भएको छ। विशेष गरी महिला र दलित समुदायको सक्रिय सहभागिताले ग्रामीण भेगमा सामाजिक समावेशीकरण र नेतृत्व विकासमा समेत ठूलो परिवर्तन ल्याएको छ। सुनकोशी गाउँपालिका चार बिर्ता टोलका किसानहरू अन्न बाली मात्रै लगाउने पुरानो बानी छाडेर अहिले उन्नत जातको बिउ उत्पादन गर्ने स्रोत केन्द्रको रूपमा स्थापित हुँदैछन्। समूहले आधुनिक मोइस्चर मिटर, डिजिटल तराजु, ड्रम, विद्युतीय मकै छोडाउने मेसिन प्राप्त गरेको छ। स्वर्गद्वारी जातको गहुँको मूल बिउ 200 केजी, रामपुर कम्पोजिट मकैको बिउ 240 केजी र आलुको बिउ सहयोग पाएपछि यहाँ प्रमाणित बिउ उत्पादनको क्षेत्र विस्तार भएको छ। समूहकी अध्यक्ष सुशीला खड्काले खेती मात्रै गर्ने होइन, बिउ नै उत्पादन गरेर बेच्न सक्ने रहेछौँ भन्ने फेन्सेफ आएपछि मात्र थाहा पाएको बताउनुहुन्छ।
8: हामीले अब गहुँ उत्पादन गरेका छौँ, स्वर्गद्वारी बिउ, त्यहाँबाट हामीले गएर धान गरेका छौँ मकनपुर, अहिले उत्पादन भएको चाहिँ पोहोरको साल उत्पादन भएर अब हामीले त्यति खरिद गरेर बिक्री गऱ्यौँ होइन, अब अहिलेको चाहिँ उत्पादन भएको गहुँहरू हाम्रो भण्डार गरेर राखेका छौँ हरपेटीमा तिन लेयर बाँधेर। फेन सबै संस्थाले नै गर्नुभएको छ होइन। हाम्रो पहिला त यो कोदो बाली प्रबन्धनमा 4 लाख लिएको हो हामीले, 4 लाखमा, अनि अब अहिले सानो सिँचाइ हालेको चाहिँ 1.5 लाखको कार्यक्रम फेन्सबाट आएको छ, त्यही हो र अनि हाम्रो मूल बिउ उत्पादनसम्म भनेर चाहिँ पोहोर हामीहरूलाई सरहरूले दिनुभएको छ, हरपेटी ब्याग दिनुभयो होइन, अनि खुट्टाले चलाउने थ्रेसर मिसिन दिनुभयो, सानो 30 किलो जोख्ने काँटा दिनुभयो, डिटेलर काँटा दिनुभएको थियो पोहोरको साल चाहिँ। अब पहिला चाहिँ हामीले त्यसबाट उत्पादनबाट हामीले पैसा लिन पाएको थिएन नि त केही पनि, कोदो बेच्थ्यौँ, अब त्यो रक्सी पानीहरू मान्छेहरूले लान्थ्यो कोदो अलिअलि होइन, अनि अब अहिले कोदो चाहिँ अलिअलि थोरै बहुत मात्रै रोप्छौँ, त्यो वस्तुहरूलाई खान्छ, अनि त्यो गहुँहरू चाहिँ अब अहिले हामीहरूले सबै वितरणको लागि नै छुट्याएरै राखेका हुन्छौँ। धानहरू पनि अब बिउलाई भनेको जति हामीले छुट्याएरै राखेका हुन्छौँ, अनि खानको लागि चाहिँ हामीले छुट्टै अरू अरू धान पनि हुन्छ। अहिले त मैले त्यहाँबाट केही नभए पनि पैसा 55-60 हजार पैसा लिएँ कि मैले, दुःख नगरिकन त त्यतिकै परिवर्तन हुँदैन। गहुँको त अहिले 1000 किलो जति छ त, 1000 किलो जति चाहिँ हाम्रो किनभने सिफारिस भएकै गहुँहरू नै छ।
5: सुनकोसी गाउँपालिका 5 भोटे यमुनामा परम्परागत बाख्रा पालनलाई आधुनिक रूप दिएको छ। अनुदान मार्फत उन्नत बोयर बोका ल्याइएको छ भने खोर सुधार, उन्नत घाँसको बिउ, पशु स्वास्थ्यका लागि औषधि वितरण गरिएको छ। समूहका अध्यक्ष इन्द्र बहादुर खड्काले व्यावसायिक तालिम र अनुदान पाएपछि बाख्रा पालनबाट परिवार पाल्न र राम्रो कमाउन सकिन्छ भन्ने आत्मविश्वास पलाएको भनाइराख्नुहुन्छ।
9: सुरुवाती चरणमा जुन यो बाख्रा पालनको विषयमा प्रवर्धन कार्यक्रम र पूरक कार्यक्रम नआउँदा अलिकति बाख्राहरू हिलो मैलोमा बस्नुपर्ने जिगजेग अवस्थाहरू थियो, त्यसलाई परिवर्तनमूलक भएर प्रवर्धनबाट टाढमा बस्ने सिस्टम र त्यो पछि पूरक अनुदान पाइसकेपछि एउटा घरमा बस्ने खालको थालनी सुरु भएको छ र यसले बाख्राको तौल तरिकामा वृद्धि भई अलिकति आर्थिक उत्पादनमा पनि टेवा पुगेको हामीसँग अनुमान छ र यही कारणले गर्दा बाख्राहरू हिजो हामी जानी नजानी जति गल्ती कमजोरी गरे पनि यो औषधि उपचारदेखि लिएर बाख्रा पालन पोषणका कुराहरूदेखि लिएर धेरै कुराहरूमा हामी कमी कमजोरी थियौँ। अहिले यो विभिन्न तालिम विभिन्न संस्था यो फान्सेप नेपालले यो बाटो आइसकेपछि परिवर्तन र सुधारात्मक परिवर्तन भएको यो प्रवर्धन कार्यक्रमहरूमा तपाईँको बाख्रा खोर सुधार औषधि दाना र यो मेसिनहरू आएछ र त्यसपछि पूरक अनुदान अन्तर्गत तपाईँको पूरक अनुदान गर्दाखेरि खोर सुधार सुधारेको खोर त्यसपछि आएर औषधि त्यसपछि आएर सेफ्टी सामग्री गम्बुट पन्जा एब्रोनहरू र होर्डिङ बोर्ड लगायत विभिन्न सामग्रीहरू आएछ।
5: सुनकोशी छमा 29 जना महिलाहरू आबद्ध तीन चक्के पोषण समूहले विशेष गरी सुनौलो हजार दिनका आमाहरू गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकता दिएर काम गरिरहेको छ। पहिलो चक्रमा मात्रै समूहले 1.12 मेट्रिक टन विविध तरकारी उत्पादन गरेको छ। साथै गिरिराज जातका चल्ला वितरण गरिएपछि गाउँमा 2566 वटा अण्डा र 420 केजी कुखुराको मासु उत्पादन भई 84 पोषणमा उल्लेख्य सुधार भएको समूहकी सदस्य चन्द्रकुमारी भण्डारीले जानकारी दिनुभयो।
10: हामीलाई बेच्न राख्न सिकाउनु भयो, अनि त्यहाँबाट बिउहरू दिनुभयो। बिउहरू दिएपछि हामीले अब टण्डाला बनायौँ, अनि त्यो टण्डाला बनाएपछि अहिले त्यसमा चाहिँ गोलभेडा काँक्रा त्यहाँबाट बोडी रोपेखा भए पनि अहिले चाहिँ हामीले थरी थरीको तरकारीहरू चाहिँ खान पायौँ।
5: दोलखाको मेलुङ 1 पावतीमा सञ्चालित दुग्ध उत्पादन तथा घाँस स्रोत केन्द्रले 8 वटा मुर्रा क्रस भैँसी 6 वटा आधुनिक गोठ 4 वटा घाँस काट्ने मेसिन प्राप्त गरेको छ। पशुपालन सँगसँगै यस घाँस स्रोत नर्सरीबाट मात्रै समूहले आर्थिक वर्ष 2081-82 2,79,620 रुपियाँ आमदानी गर्न सफल भएको कोषाध्यक्ष उदीप शिवाकोटी बताउनुहुन्छ।
11: 81 सालमा माघतिरबाट सुरु गरौँ, पहिलो वर्ष 81-82, 82-84 अब जाँदैछौँ भनेपछि अब पहिलो वर्षदेखि लगानी त अब अनुदान मार्फत हामी दोस्रोमा छौँ। पहिलो वर्ष 1.5 लाख, दोस्रो वर्ष 2 लाख, यो वर्ष असारभित्रमा यो सकिनेछ। बिउ बिरुवा हामीले सेट मार्फतको चाहिँ हामीले एस नेपियर, स्मार्ट नेपियर, मक्का क्रस अनि सुम्बासे टेरा लगायतको घाँसहरूलाई बढाइरहेको छौँ। अब हामीले यता डाले घाँस तथा भुट्यान घाँस पोथ्रो घाँसहरू चाहिँ मेन्डुला भटमासे इपिलिपिल टाँकी बडर अनि इन्दु रक्त कमल राइखन्यु कालो निबारो लगायतका विभिन्न गरेर डाले घाँस तथा भुइँ घाँस गरेर 22-23 प्रजातिका घाँसहरू हामी त्यो डाले घाँस र सेट्स गरेर चाहिँ हामीले पोलिब्याग र सेट्स गरेर 3 लाख+ बिरुवाहरू चाहिँ उत्पादन गरेको छौँ।
5: बैतेश्वर 2 दोलखाको खानीबोटी कृषक समूहले 266 मिटर सिँचाइ कुलो निर्माण गरी 266 वर्ग किलोमिटर जमिनमा 12 महिना सिँचाइ पुर्याएको छ, जसले उत्पादनको चक्र नै बदलेको समूहका अध्यक्ष लाल बहादुर घिमिरेले जानकारी दिनुभयो।
12: धेरै लाभदायक, धेरै फाइदा पाइयो र यो गत सालमा हामीले साह्रै दुःखले दाजुभाइ झगडा गरी अनि गरी मालमोटो गरी बिउ उमार्न सक्दैनथ्यौँ, धानको बिउ उभिँदैन्थ्यो र अहिलेको साल हामीलाई कति सहजताले कति दाजुभाइ मिलेर गरेर बनाएर गरेर धान रोप्ने बिउ मात्रै उब्जाउने होइन, अहिले बिउ उमार्ने बेलामा रोपाइ नै गरिसक्यो, त्यति राम्रो भयो। र यसमा हामीलाई अब 3 बाली लाउँदै थियौँ, अब 2 बाली लाउँथ्यौँ धान र गहुँ लाउँदै थियौँ, अहिले मकै पनि लाउन पाइयो। अब हामीले आलु लसुन प्याज छ्यापी पनि उपलब्ध गराउन पाउँछौँ, अझै हामीलाई चैते धान पनि उपलब्ध हुन्छ कि पानी पुग्यो भने यसै हिसाबले बर्खे भयो भने चैते धान पनि उपलब्ध गराउन सक्छौँ होला। खेती हाम्रो निर्भर हो, जीवन स्तरै हाम्रो खेती हो, अरू केही छैन। यो चाहिँ 9 लाखको इस्टिमेटको लागत हो, हामीले 3 लाख जनावसारदान गऱ्यौँ, 6 लाख अफिसबाट आयो, त्यति गरेर बनायौँ। अब हाम्रो अधुरो छ, अझै त्यो अधुरालाई पुरा गर्न पाए हुन्थ्यो भने हाम्रो ठुलो आशा छ।
5: त्रिपुरा सुन्दरी 6 ड्यामसाइट सिन्धुपाल्चोकमा आयोजनाको 20 लाख रुपियाँ अनुदान सहयोगमा तरकारी सङ्कलन तथा शीत भण्डारण केन्द्र निर्माण गरिएको छ। समूहकी सचिव रिता नापित श्रेष्ठ भन्नुहुन्छ, कोल्ड स्टोर निर्माण भएपछि यस क्षेत्रमा कृषिको उत्पादन नै फरक देखिएको छ।
13: पहिला त त्यति खेतीहरू गरिँदैन थियो यतातिर, अहिले चाहिँ यो फेन्सेप संस्था आइकन चाहिँ मान्छेहरूले तरकारीहरू पनि रोपिरहनु भएको छ, आलुहरू पनि मजाले उत्पादन गर्नुहुन्छ कि अहिले चाहिँ। त्योभन्दा अगाडि त आफ्नो खानालाई मात्र गरिन्थ्यो भनेदेखि अहिले चाहिँ यो फेन्सेप संस्था आइकन चाहिँ उहाँहरूले बिउ बिजनहरू दिएर चाहिँ सबैले अलिकति कस्तो भनेदेखि आय आर्जनको रूपमा पनि गर्नुहुन्छ कि।
5: आयोजना क्लस्टर इकाइ सिन्धुपाल्चोक अन्तर्गत हाल 419 वटा कृषक समूहहरू, जसमा बालीतर्फ 162 वटा, पशुपालनतर्फ 126 वटा र पोषण 131 वटा गठन भइसकेका छन्। यसमा कुल 9,325 जना सदस्यहरू आबद्ध छन्, जसमध्ये 3,546 जना महिला र 5,779 जना पुरुष सदस्य रहेका छन्। संयुक्त अनुगमनमा अर्थ मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, आयोजना केन्द्रीय कार्यालय हरिहर भवन, याफियो तथा सरकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। टोलीमा सहभागी अधिकारीहरूले आयोजनाको उपलब्धिको प्रशंसा गर्दै यसको दिगोपनमा जोड दिनु भएको छ।
14: मैले सोचेको भन्दा एकदमै धेरै नै प्रगति भएको पाएँ। मैले किसानहरूले चाहिँ थोरैले आर्थिक सहयोग गर्दाखेरि पनि सदुपयोग गरेर अझ धेरै चाहिँ उहाँहरूले काम गर्नुभएको देखिन्छ। जस्तै यही अहिले हामीले हेरिरहेको यो सिँचाइ पुला पुलो पनि हामीले 6 लाख रुपियाँ अनुदान दिँदाखेरि उहाँहरू थप 3 लाखको काम गरेर 9 लाखको काम गर्नुभएको छ, अझै काम गर्दै हुनुहुन्छ। अन्यत्र पनि हेर्दाखेरि धेरै राम्रो काम भएको देखिन्छ। फेरि यो पोषणमा भयो, यतापट्टि बिउ बिजनमा भयो, र रैथाने बिरुवा बिउमा पनि काम गर्नु भएको रहेछ। 80% मात्रै अरू हाइब्रिड लगाएर 20% चाहिँ रैथाने बिउहरू जोगाउने गरी अहिले काम गर्नु भएको रहेछ। त्यो एकदम राम्रो पक्ष छ। त्यो हेर्दाखेरि हामीले सिंहदरबारबाट हेरिरहेको भन्दा पनि फिल्डमा हेर्दाखेरि किसानहरूले राम्रोसँगले सदुपयोग भएको देखिन्छ। किसानकै तहमा हामीलाई यो आधुनिक तरिका चाहिँ हामीले सिकाइदिनुपर्ने आवश्यकता देख्छु मैले। र साथसाथमा किसान मैत्री स्थानीय स्तरका यन्त्रहरू यन्त्र उपकरण चाहिँ विकास गरेर यो आधुनिक अलिक महँगो भन्दा पनि हाम्रै भइरहेका चाहिँ जति यन्त्र उपकरण छन् त्यसलाई अलिक आधुनिक तरिकाले र सहज किसिमले बनाउने तरिकाले चाहिँ हामीले प्रविधिमा सिकाउनु पर्छ भन्ने मलाई लागेको छ।
15: हामी यो खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना फेनसेप 2 को अनुगमनका क्रममा थियौँ। हामी सिन्धुपाल्चोक र दोलखा जिल्लाको अनुगमन गर्दै गर्दा यो आयोजनाको जुन प्रमुख उद्देश्य छ सीमान्तकृत गरिब र महिला किसानहरूलाई जुन लक्षित गरी विभिन्न क्रियाकलाप सञ्चालन गरेको छ त्यो चाहिँ अब जहाँ चाहिँ व्यवसाय किसानहरूको पहुँचमा जुन विभिन्न आयोजनाहरू सञ्चालन थिए त्यो नपुगेको ठाउँमा चाहिँ यो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएर महिलाहरू सीमान्तकृत किसान गरिब किसानहरूलाई चाहिँ केही नयाँ प्रविधिहरू दिएको चाहिँ देखियो। यो आवश्यक पनि हुन्छ किनभने थाना र मझौला किसान भनेको नेपालको कृषिको मेरुदण्ड पनि हो। उहाँहरूको संरक्षण उहाँहरूको प्रवर्धन पनि आवश्यक हुन्छ। यो सरकारको नीतिमा पनि पर्छ, सरकारले यसलाई प्राथमिकतामा पनि राखेको छ र त्यो कुरो चाहिँ यो आयोजनाबाट सम्बोधन भएको देखियो। कुनै कुनै ठाउँमा जहाँ चाहिँ किसानहरू एकजुट भएको छन् उहाँहरूले यो आयोजनाको उद्देश्य पनि बुझ्नु भएको छ र उहाँहरूले जुन भविष्यमा हामीले एकजुट समूहकृत भएर हाम्रो व्यवसाय हाम्रो खेतीपातीलाई अगाडि बढायौँ र यसलाई एउटा व्यवसायको रूपमा अगाडि बढाउन सक्यौँ, अहिलेको जलवायु परिवर्तनको सन्दर्भमा नयाँ प्रविधि अवलम्बन गर्दै उत्पादन वृद्धिमा जोड दियौँ भने यो चाहिँ जुन यो आयोजनाले जुन केही किसानलाई दिन खोजेको कुरो चाहिँ आगामी दिनमा पनि किसानले त्यसको चाहिँ दिगो रूपमा त्यसलाई उपयोग गरेर त्यसलाई चाहिँ कन्टिन्यू गर्न सकिन्छ।
5: खाद्य तथा पोषण सुरक्षा आयोजना 2 ले उदाहरणीय नमुना प्रस्तुत गरेको छ। अब आगामी दिनमा यसका उपलब्धिहरूलाई दिगो राख्दै उत्पादित सामग्रीको उचित बजार व्यवस्थापन स्थानीय सरकारसँगको बलियो साझेदारीलाई अगाडि बढाउनु पर्ने मुख्य चुनौती र अवसर दुवै देखिन्छ।
4: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।
16: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
17: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
18: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
19: के हुन्छ?
18: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, जिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
19: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
18: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
19: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
17: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
20: स संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
21: नागरिक लगानी कोष
22: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
23: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
24: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
25: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
24: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
25: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
24: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
25: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
24: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
25: फोन नम्बर 542-13-59।
26: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
25: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउ।
26: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
25: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने, प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शङ्का नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेसी रसुवागढी सडकको उत्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्यान्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभाहलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
4: हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यस्तै चिन्ता हामीलाई दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस्।
0: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
5: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ, र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु, निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवाधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
6: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, बन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला ठडाउनु पर्ने हो, त्यहाँ औँला ठडाउँछौँ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौँ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ। तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौ, दोहोरोसँग थपडी बजाउँछौ।
0: सभापति थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोग

0: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमन राज अर्यालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख रुपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000 रुपियाँ, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सुकुदेवले सर्बिया पठाइदिन्छु भन्दै 13,00,000, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2,00,000 रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यस्तै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले युएई पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामानाले युके पठाइदिन्छु भन्दै 12,63,000 रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहासल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको मस्याम र डुम्रे क्षेत्रका किसानहरूले व्यावसायिक पशुपालन गरेर गाउँमा वार्षिक करोडौं रुपियाँ भित्राउन सफल भएका छन्। किसानहरूको मेहनतलाई डुम्रेमा रहेको दुग्ध सहकारीले बजारको ग्यारेन्टी गरिदिएको छ भने गाउँपालिकाले अनुदान र प्राविधिक सहयोग घर दैलोमै पुर्याइरहेको छ, जसबाट किसानहरू व्यावसायिक बन्न हौसिएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: पाल्पाको तिनाउ गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकहरू आज भोलि किसानका गोठ गोठमा पुग्छन्, उनीहरूका समस्या सुन्छन् र हात हातमै अनुदान एवं प्राविधिक सहयोग समेत प्रदान गर्दछन्। पशुपालन पेसाबाट गाउँमा करोडौं भित्र आएका यहाँका किसानलाई स्थानीय सरकारले दिएको अनुदानले कृषि र पशुपालन पेसामा थप हौसला बढाएको छ। गाउँपालिकाबाट सहयोग पाउँदा खुसी हुनुहुन्छ तिनाउकी किसान सरस्वती रायमाझी।
2: 27 वटा गाई
1: सरकारी सेवा वा अनुदान पाउनका लागि महिनौसम्म झन्झट बेहोर्नु पर्ने समस्या अहिले छैन। स्थानीय सरकारले किसानलाई वर्गीकरण गरेर हात हातमै अनुदान दिने गरेको छ। पशुपालक किसान लेखबहादुर जीसीले स्थानीय सरकारबाट सहयोग पाए पनि दुधको मूल्य कम भएको गुनासो गर्नुभयो।
3: 2079 सालमा यो मूल्य वृद्धि भयो, त्यसपछि मूल्य वृद्धि नगरेको अवस्था, घाँस मात्रै विभिन्न नपुग्ने हुनाले दानाको पनि आवश्यकता पर्छ।
1: तिनाउ गाउँपालिकाको मस्याम र डुमे क्षेत्रका किसानहरूले पशुपालन व्यवसाय गोठबाट वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका छन्। अहिले हरियाली घाँस र आधुनिक गोठले गाउँ भरिएको छ। यस अभियानमा डुम्रेमा रहेको स्थानीय दुग्ध सहकारी संस्थाले किसानलाई निकै सहज बनाएको छ।

0: किसानले उत्पादन गरेको दूध खेर नजाने र उचित मूल्य पाउने ग्यारेन्टी सहकारीले गरिदिएको छ। सहकारी मार्फत वार्षिक 50 करोड गाउँमा भित्रिएको दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जीसीले बताउनुभयो।
1: डुम्रे दुग्ध कृषि सहकारीले आफ्नै पशुवा प्राविधिकहरू प्रयोग गर्ने अनि किसानहरूलाई घर घरमा किट सप्लिमेन्टहरू डेलिभरी गरिदिने निशुल्क, डेरीले बजारबाट वार्षिकमा 50 करोड पैसा किसानको घरसम्म पुर्याइदिएको छ। किसानको आर्थिक स्थिति चाहिँ धेरै सुधार भयो।
0: तिनाउ गाउँपालिकाका अनुसार कृषि र पशुपालनलाई रैथाने ग्रामीण पर्यटनसँग जोडेर तिनाउलाई एउटा नमुना गाउँपालिका बनाउने योजना छ। गाउँपालिका दुध र मासुमा पूर्ण रूपमा आत्मनिर्भर बन्दै गएको छ। कृषि र पशुपालनलाई जोड दिँदै किसानकै हातमा अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ।
2: विशेष गरी अब किसानकै हातमा दिइसकेपछि किसानलाई पनि एउटा स्थानीय सरकारले गरेको अनुभूति हुने र किसानलाई ठुलो राहत पनि हुने भएको हुँदाखेरि हामी किसानसँगै जोडिएको हिसाबले हामीले यो कृषिलाई र पशुपालनलाई पहिलो प्राथमिकता दिएका छौँ र अहिले पनि गाउँपालिकाको समग्र कृषि र पशुमा हामीले झन्डै 4 करोड
0: गाउँमा अहिले बसाइसराई रोकिएको छ भने अन्यत्रबाट कृषि जन्य व्यवसाय गर्न मानिसहरू आउन थालेका छन्। सरकारले अभिभावकीय भूमिका खेल्ने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरण मस्याम र डुम्रेका किसानले प्रमाणित गरेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्य पूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक लुसर्न समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरान भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने, व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरान बीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आज को वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नुभएको छ। इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघाची सहितको प्रतिनिधि मण्डल शनिबार अबेर स्विजरल्याण्ड पुगिसकेको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर अमेरिका इरान समझदारी पत्र एमओयू कार्यान्वयन सम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुँदैछन्। पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समय सीमा तोकिएको छैन। प्रतिवेदन अनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकता अनुसार वार्ता जारी रहनेछ। वार्ता अमेरिका र इरान बीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्रारम्भिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जडीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाण प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नापतोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो। प्रवर्तक कम्पनीले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्न भनेको छ। तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ। अमेरिकामा रहेका नेपालीलाई नेपालमा तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न त्यहाँ स्थित नेपाली दूतावासले आग्रह गरेको छ। नेपाली दूतावास अमेरिकाले आयोजना गरेको छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न गैर आवासीय नेपालीहरूलाई अनुरोध गर्नुभयो। विदेशमा रहेका नेपालीको ज्ञान सिप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै कार्यवाहक राजदूत हरणले गैर आवासीय नेपालीका लागि लगानी मैत्री वातावरण निर्माण गरिएकोले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। सहभागीहरूले नेपालमा लगानीको सम्भावना अवसर र चुनौती बारे विस्तृत छलफल गरेका थिए। कार्यक्रममा वाणिज्य दूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि पर्यटन ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी गराउँदै प्रवासी नेपालीहरूले ती क्षेत्रमा लगानी गरी प्राप्त लाभ लिन आग्रह गर्नुभएको थियो। कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँग जोड्दै व्यावसायिक बनाउँदै लगेको छ। जिल्लामा सञ्चालित गाउँ सुपर जोन, तेल बाली जोन, धान जोन र माछा जोन कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण मार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै अघि बढाइएको हो। परम्परागत खेतीलाई व्यावसायिक र यन्त्र मैत्री बनाउन चालु आर्थिक वर्षमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरूलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा खेल सुरु हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अङ्क बाँडेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येको एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टेरी स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अङ्क बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्विडेन दुई खेलबाट 3 अङ्क जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुदेशीय रङ्गशालामा सञ्चालित निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले अभिजित 19 रनको साझेदारी गर्दै टीमलाई महत्वपूर्ण जित दिलाएका हुन्। यो जितसँगै कोशी दुई खेलबाट 4 अङ्क जोड्दै शीर्ष स्थानमा छ। यसअघि शनिबार भएको उद्घाटन खेलमा कोशीले मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। प्रतियोगितामा 7 प्रदेश र 2 विभागीय टिम आर्मी र एपीएफ एफ गरी 9 टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता यही असार 14 गतेसम्म जनकपुर धाम र वीरगंजमा सञ्चालन हुनेछ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नारा सहित प्रथम गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष 5S हकी प्रतियोगिता तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारामा शुरू भएको छ। जिल्ला हकी संघ तनहुँको आयोजनामा आइतबारबाट शुरू भएको प्रतियोगितामा महिला र पुरुष तर्फ 4-4 टोलीको सहभागिता रहेको छ। जिल्ला हकी संघ तनहुँका अध्यक्ष कविराज श्रेष्ठले गण्डकी प्रदेशमा हकी खेलको विकास विस्तार तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेस र बागमती र कर्णाली प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 39.3 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रुवेसी रसुवागढी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: नीति निखार र निर्वाचित नेतृत्वको लक्ष्य सहित चितवनमा रासपाको पहिलो ऐतिहासिक महाधिवेशन शुरू। मुसलधारे पानीका बीच प्रधानमन्त्री वारेन्द्र शाह र सभापति रवि लामिछानेद्वारा संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन।
2: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मुख्य विपक्षी दलका नेताहरूको सम्बोधन।
1: विश्वकप 2026 गोलको वर्षा, 68 वर्षको इतिहास तोडिँदै।
2: विश्वकपमा मेसी र रोनाल्डो पछि स्पेनिस खेलाडी लामिन यामालको व्यापक चर्चा। आज बेलुका 9:45 उनको जादु हेर्न संसार प्रतीक्षारत।
0: कार्यक्रम सुरु गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्बन्धी प्रसङ्गबाट। नयाँ राजनीति, संस्कार र सुशासनको नारासहित नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा भव्य रूपमा सुरु भएको छ। 2079 असार 7 गते स्थापना भएको रासोपाको यो यात्राले आज विधिवत रूपमा संस्थागत स्वरूप ग्रहण गर्दैछ। चितवनको अत्याधिक गर्मीका बीच मुसलधारे पानी परिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले यसलाई शुभ साहित्यका रूपमा व्याख्या गरेका छन् भने देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले भरतपुर ओर्लिएर रासोपालाई बधाईसँगै राजनीतिक चुनौती समेत दिएका छन्। आजको यस विशेष रिपोर्टमा हामी महाधिवेशनको उद्घाटन सत्र, प्रधानमन्त्री वारेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको विशेष राजनीतिक सम्बन्ध र शीर्ष नेताहरूको वैचारिक सम्बोधनलाई विस्तृत रूपमा प्रस्तुत गर्दैछौँ। थप सामग्री सहित सहकर्मीहरू सुनिता पोखरेल र दिनेश लुइटेल।
1: चितवनको राप्ती र नारायणी नदीको किनार आज रासोपाका हजारौं प्रतिनिधि र सुवेक्षकहरूको उपस्थितिले भरिभराउ बनेको छ। देशका वर्तमान प्रधानमन्त्री एवं रासोपाका वरिष्ठ नेता वारेन्द्र शाह आफ्नी पत्नी सबिना काफले र छोरीलाई साथमा लिएर महाधिवेशन स्थल पुग्नु भएपछि समारोहको रौनक थप बढेको थियो। हो, चितवनमा आज दिउँसो चर्को गर्मीका बीच अचानक आधी घुप्टाए झैं मुसलधारे पानी दर्कियो। तर मौसमको यो प्रतिकूलताका बीच महाधिवेशन स्थलमा एउटा रोचक दृश्य देखियो। कालो कुर्ता र कालो चस्मामा सजिनु भएका प्रधानमन्त्री वारेन्द्र शाह आफैले गाडी चलाएर महाधिवेशन हल अगाडि आइपुग्नु भयो। उहाँको अगाडिको सिटमा पार्टी सभापति रवि लामिछाने हुनुहुन्थ्यो। गाडीबाट ओर्लिएर दुवै नेता आफै छाता ओढ्दै हलभित्र प्रवेश गर्दा उपस्थित 4,000+ प्रतिनिधिहरूले रवि बालेन भन्दै गगन भेदी नारा लगाएका थिए। विगतमा पार्टीका औपचारिक बैठकहरूमा खासै सक्रिय नदेखिनु भएका प्रधानमन्त्री शाहको यो उपस्थितिले राजनीतिक वृत्तमा एउटा बलियो सन्देश दिएको छ। उहाँ पार्टीको विचार र संगठन भन्दा बाहिर हुनुहुन्न। नेपालको राजनीतिक इतिहासमा 2016 सालमा 2/3 बहुमत सहित प्रधानमन्त्री बन्नुभएका साहित्यकार बीपी कोइराला र 2082 साल चैत्रमा कार्यभार सम्हाल्नुभएका सृजनात्मक पृष्ठभूमिका प्रधानमन्त्री वारेन्द्र शाहबीच अनौपचारिक पहिरन र कालो चस्माको प्रयोगमा अनौठो समानता देख्न सकिन्छ। आसन ग्रहण र राष्ट्रिय गान पश्चात शहीदहरूप्रति मौन धारण गरियो। त्यसपछि प्रधानमन्त्री शाहले अगाडिको टेबलमा रहेका घण्टीहरू अतिथि एवं नेपाली कंग्रेसका सभापति गगन थापा लगायतका अतिथिहरूलाई वितरण गर्नुभयो र सबै नेताहरूले एकैसाथ घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभयो। महाधिवेशन उद्घाटन भएसँगै हल पुनः जय घण्टीको नाराले गुन्जायमान भयो। लगत्तै भरतपुर महानगरपालिकाका सभापति सीता गेवाली र चितवन जिल्ला सभापति मिनी माधव खनालले स्वागत मन्तव्य राख्नुभयो। गेवालीले सभापति लामिछानेमाथि विगतमा भएको अन्यायको विरुद्ध चितवन सधैँ अडिग बनेर उभिएको स्मरण गराउँदै रवि र बालनको सम्बन्ध कृष्ण र सुदामाको जस्तै अटुट रहने दावी गर्नुभयो। स्वागत मन्तव्य पश्चात रासोपाको स्थापनादेखि सरकारको नेतृत्वसम्मको आरोह अवरोह समेटिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो।
2: महाधिवेशनको उद्घाटन सत्रमा रासोपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर छोडी मुवागले पार्टीको वैचारिक धरातल र भावी आर्थिक मार्गचित्र बारे गम्भीर विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँले रासोपा केवल सरकार फेर्नका लागि मात्र नभई नेपालको राजनीतिक संस्कार परिवर्तन गर्न आएको दावी गर्नुभयो। महाधिवेशनको अवसरमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरू र अन्तर्राष्ट्रिय शक्तिहरूले समेत शुभकामना व्यक्त गरेका छन्। समारोहमा विदेश विभाग प्रमुख एवं परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया कम्युनिस्ट पार्टी सिपिसी र भारतीय जनता पार्टीबाट प्राप्त लिखित शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो। त्यस्तै जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले रासोपाको यो महाधिवेशनलाई एउटा ठूलो राजनीतिक क्रान्तिको संज्ञा दिनुभयो भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेता वर्षमान पुन र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले महाधिवेशनको सफलताको कामना गर्नुभयो। यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन थापाले रासोपाले प्राप्त गरेको जनमत असाधारण रहेको उल्लेख गर्दै नेताहरू बीचको अहंकार र सत्ताको उन्मादले जनमत दुर्घटनामा पर्न सक्ने भन्दै सचेत गराउनु भएको थियो। सभापति थापाले काङ्ग्रेस रासोपाको प्रतिस्पर्धी भए पनि शत्रु नभएको प्रश्न पार्नुभयो।
3: नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ। भन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन, तपाईँहरूको खुट्टा काटेर होइन, मन वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर हामी अग्लो भन्न चाहन्छौँ। हामी सफा हुन चाहन्छौँ, तर तपाईँहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ। हामी तपाईँहरूको दुश्मन होइन। हामी संसदमा प्रतिपक्ष छौँ, तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला खडाउनु पर्ने हो, त्यहाँ औँला खडाउँछौँ।
2: महाधिवेशनमा जब महामन्त्री भूपदेव शाहले सम्बोधनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं सामान्य प्रधानमन्त्री बालेन्द्र शाहलाई पोडियममा बोलाउनु भयो, तब हलभरि उत्साहको बाढी नै आयो। प्रधानमन्त्री शाहले आफ्नो फरक र ओजपूर्ण शैलीमा देशको राष्ट्रियता, सुशासन र पार्टीको आन्तरिक लोकतन्त्रका बारेमा कडा र स्पष्ट सन्देश दिनुभयो।
4: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि मान्नु पर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन।
2: हामी प्रतिशोधको राजनीति गर्न चाहँदैनौँ, तर विगतमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको छ, राज्यको स्रोतको दोहन भएको छ भने त्यसको सत्य पत्ता लगाउन र कानुनी प्रक्रियाबाट न्याय दिलाउन हामी पछि हट्ने छैनौँ। महाधिवेशनमा सहभागी नेताहरूलाई म स्पष्ट भन्न चाहन्छु, असल नेता बन्न जनताको माया जित्नुपर्छ, कुनै गुट वा समूहको समर्थनले मात्र पुग्दैन। आजैबाट गुट, उपगुट र विभाजनको बिउ रोप्ने काम नगरौँ। त्यो बिउ पछि रुख बनेपछि काट्न कठिन हुन्छ। आज भोलि र पर्सि हामी पार्टीलाई कसरी बलियो बनाउने भन्ने सोचौँ, त्यसपछि आउने 5 वर्ष देशलाई कसरी बलियो बनाउने भन्ने सोचौँ, प्रधानमन्त्री शाहले भन्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको ओजपूर्ण भाषण लगतै सभापति रवि लामिछाने सम्बोधनका लागि पोडियममा पुग्नुभयो। उहाँले आफू विगतमा कारागारमा रहँदाको कठिन समयको स्मरण गर्दै चितवनको माटोले नै आफूहरूलाई सपना देख्ने र साकार पार्ने आँट दिएको स्मरण गराउनु भयो। उहाँले प्रधानमन्त्री शाहसँगको सम्बन्ध र पार्टीको अनुशासन बारे सम्बोधन गर्दै भन्नुभयो,
3: टेलिभिजनको पर्दाबाट भन्यौँ, सुनिएन। राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ, सुनिएन। यदिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौँ, सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, र आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन। भयोवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु, जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देश अङ्कमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भन्ने कुरा मलाई सम्झना छ।
2: सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा पुनः घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्रको विधिवत समापन गर्नुभयो। कार्यक्रम सकिएपछि फर्किँदा पनि प्रधानमन्त्री शाह आफैले गाडी चलाउनु भयो भने अगाडिको सिटमा सभापति रवि लामिछाने नै बस्नु भएको थियो। उद्घाटन सत्र सकिएसँगै रासोपा अब बन्द सत्रको साङ्गठनिक र नीतिगत बहसमा केन्द्रित भएको छ।
0: एकजनालाई संसद छिर्नबाट म रोक्छु, अरूलाई रोक्न तपाईँ आउनुहोला। 2079 साल असार 7 गते नयाँ राजनीतिक दल घोषणा गर्दै गर्दा पूर्व सञ्चारकर्मी रवि लामिछानेले व्यक्त गरेका यी शब्दले नेपाली राजनीतिमा एउटा ठूलो तरङ्गका रूपमा भित्रिएका थिए। स्थापनाको 4 वर्ष पुरा नहुँदै राजनीतिक उथलपुथलको बलियो केन्द्र बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजबाट चितवनमा आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन सुरु गरेको छ। आफू सहभागी दोस्रो आम निर्वाचनमै संसदको चौथोबाट सिधै पहिलो दल बनेर सहज बहुमत साथ सत्ताको नेतृत्व गरिरहेको रासोपाका लागि यो महाधिवेशन केवल एउटा प्राविधिक अभ्यास मात्र होइन, यो तदर्थवादबाट संस्थागत परिपक्वतातर्फको यात्रा र भित्रिएका नयाँ शक्तिहरू बीचको सन्तुलन परीक्षण पनि हो। नीति र नेतृत्व परिष्कारको नारा बोकेर रासोपाको यो महाधिवेशन र यसले खोज्नै पर्ने गम्भीर प्रश्नहरूमा केन्द्रित रही विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: सामाजिक सञ्जालको लोकप्रियता र सडकको भिडलाई मतमा बदल्न सकिँदैन भन्ने परम्परागत राजनीतिक विश्लेषकहरूको अनुमानलाई राष्ट्रपालले स्थापनाको 5 महिनामै गलत साबित गरिदिएको थियो। निर्वाचन आयोगमा दर्ता भएको छोटो समयमै प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको राष्ट्रपा पछिल्लो आम निर्वाचनमा आइपुग्दा सिधै पहिलो शक्ति बन्न सफल भयो। पार्टी सभापति रवि लामिछानेकै शब्दमा भन्ने हो भने स्थापनाको 4 वर्ष नपुग्दै राष्ट्रपाले अन्य दलका 182 जनालाई संसद छिर्नबाट रोक्न सफल भयो। संसदमा परम्परागत लामा भाषण भन्दा तथ्याङ्क र आक्रामक प्रस्तुतिकरण मार्फत रासोपा सांसदहरूले जनताको ध्यान खिचे। सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा बोकेर रासोपा सत्ताको केन्द्रमा त पुग्यो, तर उक्लदै गरेको लोकप्रियताको ग्राफ उही गतिमा ओह्रालो लाग्ने र चुनौती थपिने क्रम पनि सँगै सुरु भयो। नागरिकता र राहदानी विवाद, स्थापित संचार माध्यम माथिको आक्रोश र पछिल्लो समय वित्तीय अनियमितता अर्थात् सहकारी बचत रकम दुरुपयोगको गम्भीर आरोपमा मूल नेतृत्व नै तानिनु रासोपाका लागि सबैभन्दा कठिन परीक्षा बन्यो। पुरानालाई यत्रो वर्ष हेरियो, यिनलाई पनि एकचोटि हेरौँ भन्ने किसिमको भाव देखियो। रासोपाले पाएको मत रवि वा बालेन कसैप्रति आकर्षण मात्र होइन, स्थापित दलहरूको विकर्षण हो। राजनीतिक विश्लेषक सीके लालको भनाई, नेतृत्व चरम विवादमा फँसेर रक्षात्मक बनेका बेला रासोपाले काठमाडौँका मेयर बालेन शाहलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा भित्र्याएर नयाँ राजनीतिक अङ्कमाल गर्यो। बालेनको आगमन सँगै रासोपाले नयाँ गति लियो भने अर्कोतर्फ सुरुवाती दिनका सारथीहरू डाक्टर मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियारहरूले अलग बाटो रोजिसक्नुले पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठाएको छ। चितवनमा सुरु भएको 3 दिने महाधिवेशनमा करिब 4,000 प्रतिनिधि सहभागी छन्। तदर्थ समितिबाट पहिलो पटक 151 सदस्यीय निर्वाचित केन्द्रीय समिति बनाउन लागि यो महाधिवेशनमा डिजिटल लोकतन्त्रको प्रयोग गरिँदैछ। देश बाहिर रहेका प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्ने र नतिजा 4 घण्टा भित्रै आउने निर्वाचन आयोगको दावी छ। तर प्रविधिको यो चक्का चौध बीच राष्ट्रपालले बहुलवाद, गणतन्त्र र संघीयतालाई पूर्णत आत्मसात गर्दै देशलाई कस्तो वैचारिक दिशा दिन्छ भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण छ। यो महाधिवेशनले बहुलवादलाई स्वीकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने कुरा अगाडि बढाउँछ। हामी डिजिटल लोकतन्त्रलाई अपनाउँदै देशको भविष्यसँग जोडिएका शिक्षा, स्वास्थ्य र कृषिका विषयमा निर्मम छलफल गर्नेछौँ। राष्ट्रपा सांसद यज्ञमणी नेउपानेको भनाई, भ्रष्टाचार विरोधी भावनाको जगमा उदाएको दलले अब सरकारलाई मात्र होइन आफूलाई पनि सुशासनको कसीमा उभ्याउनु पर्ने विश्लेषकहरूको मत छ। राजनीतिक दलहरू नै भ्रष्टाचारको संरक्षण गर्छन् भन्ने भाष्य छ। सर्वसाधारणको चन्दाबाट चल्ने रासोपाले अब महालेखा परीक्षकको कार्यालयबाट आफ्नो लेखा परीक्षण गराउने साहस देखाएर दलभित्रै सुशासनको चित्र प्रस्तुत गर्न सक्नुपर्छ। त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक दिपेश घिमिरेको भनाई, रासोपाको सबैभन्दा बलियो पक्ष यसको लोकप्रियता र युवा आकर्षण हो भने सबैभन्दा कमजोर पक्ष संस्थागत सङ्गठनको अभाव, वैचारिक अस्पष्टता र नेतृत्वमाथिको अत्याधिक निर्भरता हो। लोक रिजियाईको जगमा ठडाइएको राजनीतिक धरहरा संस्थागत विचार र आन्तरिक सुशासन बिना लामो समय टिक्न सक्दैन। चितवन महाधिवेशनले रासोपालाई नीति र नेतृत्वमा साँच्चीकै परिष्कृत गरेर लामो दौडको घोडा बनाउँछ या परम्परागत दलहरूकै अर्को संस्करण, त्यसको जवाफ यो 3 दिनको मन्थनले दिनेछ। पक्कै पनि स्थापनाको 4 वर्षमै सत्ताको सर्वोच्च जनमत पाएको रासोपाका लागि यो प्रथम महाधिवेशन गम्भीर आत्मसमीक्षा र मार्गचित्र कोर्ने ऐतिहासिक अवसर हो। नेतृत्वमाथिका नैतिक प्रश्न र विचारको अस्पष्टतालाई चिर्दै रासोपाले आफूलाई देशकै भरोसायोग्य विकल्प प्रमाणित गर्न सक्छ या सक्दैन, त्यो भने महाधिवेशनबाट पारित हुने नीति र निर्वाचित हुने नेतृत्वको चरित्रले नै तय गर्नेछ।
0: कार्यक्रममा विश्वकप सम्बन्धी प्रसङ्ग। चालु विश्वकप 2026 लियोनन मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गजहरूको विरासतसँगै जसको नाम सबैभन्दा बढी चर्चामा छ, उनी हुन् लामिने यमाल। मात्र 18 वर्षको उमेरमा विश्व फुटबलको केन्द्रबिन्दु बनेका यी स्पेनिस वन्डर किडमा आखिर के त्यस्तो जादु छ जसले गर्दा आज बेलुका 9:45 साउदी अरेबिया विरुद्ध हुने खेल अघि उनको चर्चाले विश्व बजार तताएको छ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।
5: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
6: जय नेपाल, शान्ति सुरक्षा प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि रामशरण न्यौपाने र सबिना घिमिरेबाट। गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा कास्की स्थित नम्बर 4 मुक्तिनाथ वाहिनीको 25 स्थापना दिवस असार 1 गते सम्पन्न भएको छ। उहाँले यस संगठनले स्थापना कालदेखि नै राष्ट्रको शान्ति र स्थायित्व कायम गर्न तथा सशस्त्र द्वन्द व्यवस्थापनमा पुर्याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्नुभयो। सशस्त्र प्रहरी बल नेपाल राष्ट्र र नागरिकको जीवधनको सुरक्षाप्रति संवेदनशील छ भन्ने कुरा विपदको समयमा परिचालित हुँदाका दिनहरूले प्रमाणित गरेको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले सशस्त्र प्रहरी बल नेपाल विपदको समयमा मात्र नभई अन्तर्राष्ट्रिय सीमा सुरक्षा, भूकम्प, कोरोना महामारी, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, राजस्व तथा भन्सार सुरक्षा, औद्योगिक सुरक्षा, हुल तथा दंगा व्यवस्थापन लगायतका क्षेत्रहरूमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुहुँदै यस्ता कार्यले संगठनको व्यावसायिकता, समर्पण र राष्ट्रप्रतिको प्रतिबद्धतालाई उजागर गरेको उल्लेख गर्नुभयो। विशेष गरी उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारको लागि मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरेको तथा गण्डकी प्रदेश सरकारले विपद प्रति कार्य क्षमता अभिवृद्धि गर्न सुरक्षा निकायहरूलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराउँदै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले युनिटको स्थापना दिवस एउटा उत्सव मात्र नभई विगतको समीक्षा र भविष्यको लक्ष्य निर्धारण गर्ने अवसर भएको चर्चा गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूले संगठनप्रतिको समर्पण, कर्तव्यनिष्ठा र सेवाभावलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। महानिरीक्षक पौडेलले नेपाल भारत तथा नेपाल चीन सीमा नाकाहरू राष्ट्रिय सुरक्षा र आर्थिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै तस्करी, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा थप सजग रहन जरुरी रहेको बताउनुभयो। उहाँले संगठनको नेतृत्व सदैव राष्ट्रसेवक कर्मचारीहरूको हित र वृत्ति विकासमा चिन्तनशील रहने साथै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू संगठन विकासको साझा लक्ष्यतर्फ अग्रसर रही आफ्नो कर्तव्य पथमा दृढ अनुशासित र अविचलित भई कार्य गर्न निर्देशन दिनुभयो। कार्यक्रममा नम्बर 4 मुक्तिनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले विपद प्रकोप, उच्च हिमाली उद्धार, आगलागी, सड़क दुर्घटना, केबलकार लगायतका स्थानहरूमा हुने आकस्मिक दुर्घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा राखेर गरेका कार्यहरू स्मरण गर्नुहुँदै यस्ता कार्यमा खटिँदा स्थानीय सरकारको साथै विभिन्न सरकारवाला निकायहरूबाट गुणस्तरीय उद्धार सामग्री उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।
7: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नम्बर 4 मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको 25 स्थापना दिवसको अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्नुका साथै नम्बर 4 मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमान्डरहरूलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिनुभएको छ। महानिरीक्षक पौडेलले संगठन बालवाला तथा अवकाश प्राप्त कर्मचारीहरूको अथक मेहनतबाट बनेको बताउनुहुँदै सबै कर्मचारीहरूको हकहितका लागि संगठन अघि बढ्ने बताउनुभयो। वाहिनी स्तरमा हरेक 6 महिनादेखि 1 वर्षमा र जिल्ला स्तरमा पनि अवकाश प्राप्त कर्मचारीसँग भेटघाट कार्यक्रम राखिने उहाँले बताउनुभयो। अवकाश प्राप्त कर्मचारीहरूको सल्लाह र सुझाव संगठनको लागि महत्त्वपूर्ण हुने बताउनुहुँदै महानिरीक्षक पौडेलले प्रदेश स्तरीय अस्पताल स्तर उन्नति गर्ने योजना रहेको जानकारी दिनुभयो। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले वाहिनी मातहत युनिटका कमान्डरहरूलाई जिम्मेवारीमा रहँदा उच्च नैतिकताका साथ कार्य गर्न निर्देशन दिनुहुँदै अन्तर्राष्ट्रिय सीमानाकाहरूमा परिचालित हुँदा जिम्मेवारीप्रति इमान्दार र प्रतिबद्ध हुनुको साथै थप चनाखो नतिजामुखी कार्य गर्न समेत जरुरी रहेको बताउनुभयो।
6: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठन सधैँ शहीद परिवारको साथमा रहेको बताउनु भएको छ। उहाँले पर्वत जिल्लाको कुस्मा नगरपालिका साथ खरेहा स्थित एक शहीद परिवारको घरमा पुगेर शहीदले बगाएको रगत र पसिनाले गर्दा आज संगठन यहाँसम्म आइपुगेको स्मरण गर्नुहुँदै शहीदका हरेक परिवारको सुख दुःखमा संगठन सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान समेत गर्नुभएको थियो।
7: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको कठिन घडीमा नागरिकको भरोसाको रूपमा सशस्त्र प्रहरी बल नेपाललाई स्थापित गराउन विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको छ। जेठ 28 गते विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा नवनिर्मित स्विमिङ पुलको उद्घाटनको क्रममा महानिरीक्षक पौडेलले सो कुरा बताउनुका साथै शिक्षालयले स्थापना कालदेखि नै विपद जोखिम न्यूनीकरण उद्धार प्रतिकार तथा मानवीय सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले यो स्विमिङ पुलले गोताखोरको थप क्षमता वृद्धि गर्न तथा जल उद्धार सम्बन्धी तालिमलाई व्यावसायिक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कुनै पनि सुरक्षा संगठनमा वास्तविक जनशक्ति केवल इच्छाशक्ति र समर्पणले मात्र तयार हुँदैन, त्यसका लागि गुणस्तरीय तालिम, आधुनिक पूर्वाधार तथा समय अनुकूल प्रविधियुक्त उपकरणहरूको समेत उत्तिकै आवश्यकता रहने उल्लेख गर्नुहुँदै राष्ट्रको गौरवको रूपमा रहेका गोताखोर र उच्च भूभाग तथा हिमाली उद्धारक लगायत अति जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूलाई जोखिम भत्ता उपलब्ध गराउन गृह मन्त्रालयबाट सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा गोर्खा जिल्लाको पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
6: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागू गर्दै राष्ट्र संगठन र आम जनताको अपेक्षा अनुसार कार्यक्षेत्रमा खटिँदा कुनै पनि कमी कमजोरी नगरी व्यावसायिकता र ऊर्जाका साथ कार्य गर्न निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ 26 गते महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटिजान लाग्नुभएका अधिकृतहरूलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो। उहाँले मातहत कर्मचारीहरूको मनोबल उच्च राख्न समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नका साथै कर्मचारीहरूको गुनासोहरूलाई चेन अफ कमान्ड मार्फत सम्बोधन गर्न जोड दिनुभयो। महानिरीक्षक पौडेलले आर्थिक पारदर्शिता, लैङ्गिक हिंसा, मानव अधिकारका विषयमा संगठनले शून्य सहनशीलताको नीति लिएको साथै कर्मचारीहरूलाई सस्तो लोकप्रियता र मिडियाबाजीमा नलागी जिम्मेवारी पूरा गर्न र सामाजिक सञ्जाल प्रयोगमा अनुशासित हुन निर्देशन दिनुभएको छ।
7: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले पदोन्नतिमा केवल दर्जा परिवर्तन मात्र नभई जिम्मेवारी र नेतृत्व क्षमताको विस्तारका रूपमा लिनुपर्ने बताउनुभएको छ। प्रधान कार्यालयमा जेठ 25 गते सशस्त्र प्रहरी अधिकृतहरूको दर्जानी चिन्ह सुशोभन कार्यक्रममा उहाँले मनसुनको सुरुवातसँगै हुन सक्ने प्राकृतिक विपदलाई मध्यनजर गर्दै सम्भावित जोखिमयुक्त स्थानहरूमा विपद प्रतिकारका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुहुँदै शीघ्र प्रतिकारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिनुभयो। सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएका अञ्जनी कुमार पोखरेल लगायत अन्य अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोस्से हिमाल आरोही सशस्त्र प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनुभएका निम दिकी शेर्पालाई दर्जानी चिन्ह प्रदान गर्नुका साथै सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो।
6: सशस्त्र प्रहरी परिवार महिला संघ र युक्ति फाउन्डेशनको सहकार्यमा प्रधान कार्यालयमा सेनेटरी भेन्डिङ मेसिन सञ्चालनमा ल्याइएको छ। सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले जेठ 28 गते उक्त मेसिनको उद्घाटन गर्नुभएको हो। सशस्त्र प्रहरी महिला कर्मचारीहरूको सहजता र नियमित स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सशस्त्र प्रहरी परिवार महिला संघले उक्त फाउन्डेशनको सहकार्यमा सो मेसिन सञ्चालनमा ल्याएको हो।
7: सशस्त्र प्रहरी बल नेपालको गोताखोर तालिम प्राप्त कर्मचारीहरूको निशुल्क व्यक्तिगत दुर्घटना बिमा नवीकरण भएको छ। प्रधान कार्यालय हलचोक सोइम्बुमा जेठ 25 गते नेसनल इन्सुरेन्स कम्पनी लिमिटेडले प्रति व्यक्ति 2,00,000 रुपियाँ बराबरको निशुल्क बिमाको नवीकरण गरेको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई नेसनल इन्सुरेन्स कम्पनीका कार्यकारी अधिकृत नवनीत गुप्ताले सशस्त्र प्रहरी बल नेपालमा रहेका 134 जना गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको बीमा पोलिसीको कागज पत्र हस्तान्तरण गर्नुभएको हो।
6: सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा सरुवा हुनुभएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिइएको हो।
7: पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका 2 स्थित नारायणी नदीमा हाम फालेको देवचुली नगरपालिका 11 धारापानी बस्ने 62 वर्षीय जनक प्रसाद पौडेललाई नम्बर 31 कुलमा पूर्वी नवलपरासीबाट खटिएको टोलीले सकुशल उद्धार गरेको छ। त्यसै गरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका 2 लार्चा स्थित भोटेकोसी नदीको बीच भागमा अड्किएका सोही गाउँपालिका 1 लिस्ती बस्ने 23 वर्षीय सञ्जीव विकलाई बोर्डर आउटपोस्ट तातोपानीबाट खटिएको टोलीले उद्धार गरेको छ।
6: मोरङ जिल्लाको रङ्गेली नगरपालिका 4 चोप्राहा स्थित सीमा इलाकाबाट जेठ 18 गते खैरो हिरोइन जस्तो देखिने लेसिलो पदार्थसहित उर्लाबारी नगरपालिका 4 बस्ने 32 वर्षीय र बेलबारी नगरपालिका 2 बस्ने 29 वर्षीय युवकलाई बोर्डर आउटपोस्ट रङ्गेली र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूले प्लास्टिकमा प्याक गरी शरीरको विभिन्न भागमा लुकाई छिपाइ ल्याउँदै गरेको करिब 7 किलो 400 ग्राम खैरो हिरोइन जस्तो देखिने लेसिलो पदार्थ फेला परेपछि दुवैजनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकाहरूलाई बरामद सामग्रीसहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
8: अवैध सामग्री बरामद।
7: सशस्त्र प्रहरीले मोरङ जिल्लाको जदाहा गाउँपालिका 7 स्थित महादेव कोल इलाकाबाट जेठ 28 गते 922 केजी गाँजा सीमा सुरक्षा गुल्म 16 भाग र बोर्डर आउटपोस्ट नोचाबाट खटिएको टोलीले जेठ 27 गते बरामद गरेको हो। विशेष सूचनाको आधारमा नेपालबाट भारततर्फ जाँदै गरेको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिणामको 29 पोका गाँजा बरामद गरिएको हो। उक्त गाडीलाई स्कटिङ गर्ने BR-38Z 7452 नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। बरामद सामानहरू आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सुन्दै हुनुहुन्थ्यो कार्यक्रम समर्पण राष्ट्रका लागि। सहयोगी मनोज कुवर, विमल केसी, मिनबहादुर हौजाली, हरि थापा, सीताराम अधिकारी र लक्ष्मण नेपाल। संयोजन दिलकुमार श्रेष्ठ। निर्देशन शैलेन्द्र थापा। हवस् त, हरेक महिनाको पहिलो र तेस्रो आइतबार यसै समयमा पुनः श्रोतामाझ आउने नै छौँ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। जय नेपाल।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
11: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
12: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
11: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
13: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। सम्माननीय प्रधान न्यायाधीश श्री मनोज कुमार शर्माले असार 6 गते जङ्गेडास्थित सैनिक विशेष अदालतको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले सैनिक विशेष अदालतबाट हुने काम कारवाहीका बारेमा जानकारी लिनुभएको थियो। निरीक्षण भ्रमण टोलीलाई जङ्गेडामा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले पदोन्नति हुनुभएका रथीवृन्दलाई असार 3 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले सहायक रथी श्री भुवनपूर्ण सत्याललाई उपरथी दर्जा र सहायक रथी श्री रोशन शमशेर राणालाई मानार्थ उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै उहाँले महासेनानी श्री उमेश कार्कीलाई मानार्थ सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरू नेपाल सरकार मन्त्री परिषदको जेठ 29 गतेको निर्णयअनुसार पदोन्नति हुनुभएको हो। राष्ट्रिय सेवा दल अन्तर्गत सिसम 52 जुनियर डिभिजन तालिम असार 1 गतेबाट सुरु भएको छ। राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, इमान्दार, वफादार, नेतृत्व गर्ने क्षमता, विपदको समयमा परिचालन गर्न सक्ने राष्ट्र सेवक तथा राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यले 79 दिनको संस्थागत तालिम सञ्चालन गर्दै आएको छ। तालिममा देशभरका 221 विद्यालयमा अध्ययनरत 6630 विद्यार्थी सहभागी छन्। जङ्गी अड्डामा सिसम 9 ब्रिगेड कमान्डर्स अभिमुखीकरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ। जेठ 28 गतेबाट सञ्चालन भएको उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। उक्त कार्यक्रममा 8 भौतिक र 8 भिडियो टेलिकन्फरेन्स मार्फत गरी 16 सहभागी हुनुहुन्थ्यो। एनसिसी अलुम्नाई एसोसिएसन नेपालको संयोजकत्वमा काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका 2 ढुङ्घर्क स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा जेठ 29 र 30 गते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 844 स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। मध्यपूर्वी प्रितना हेडक्वार्टरको आयोजना तथा विभिन्न सरकारवाला निकायको

0: नैमा जेठ 30 गते चियाबारी सिन्धुलीगढी पदयात्रा सञ्चालन गरिएको छ। उक्त पदयात्रा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 2 चियाबारीबाट सुरु भई सोही नगरपालिका 3 सिन्धुलीगढीमा पुगेर सम्पन्न भएको थियो। ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन एवं आन्तरिक तथा बाह्य पर्यटनको विस्तार गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो। भवानी बक्स गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका 3 सिन्धुलीगढीमा फल्चा र प्यारापेट निर्माण गरेको छ। सोही क्रममा गणले सिन्धुलीगढीमा रहेको स्टेजको स्तरोन्नति समेत गरेको छ। उत्तर पश्चिम पृतनामा जेठ 20 गतेबाट सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 29 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री दिपेशङ शाहले प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै पूर्वी पृतना हेडक्वार्टरमा जेठ 13 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 31 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री गौरव कुमार केसीले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै मध्य पूर्वी पृतनामा जेठ 25 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 असार 5 गते पृतना पृतनापति उपरति श्री भुवन खत्रीले समापन गर्नुभएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबको पुरुष बास्केटबल टिम जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन भएको 5 राष्ट्रिय खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता 2083 प्रथम भएको छ। नेपाल बास्केटबल संघको समन्वय तथा नखिपोट युथ क्लब ललितपुरको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा रुर भैरवगढका सिपाही रबिन खत्रीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभई नगद रु 20,000 र अरिदमनगढका सिपाही सयुन राईले सर्वोत्कृष्ट खेलाडी भई नगद रु 10,000 प्राप्त गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई रु 2,00,000,
3: द्वितीय हुनेलाई रु 1,50,000,
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री।
4: हरेक वर्ष भारी वर्षा, बाढी पहिरो, चट्याङ, तातो हावाको लहर, शीतलहर, आग लागि, सडक दुर्घटना, वातावरणीय प्रदूषण र महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ। वार्षिक वर्षाको करिब 80% पानी मनसुनको अवधिमा पर्ने हुँदा बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता जल उत्पन्न प्रकोपको श्रृङ्खला मनसुनको आगमनसँगै सुरु हुने गर्दछ। त्यसैले त मनसुनको आगमनसँगै यसले निम्ताउने जोखिमलाई मध्यनजर गर्दै सचेत र सतर्क रहनुका साथै सम्भावित क्षतिको न्यूनीकरणको पूर्व तयारी गर्नु नेपाली भूगोलको आवश्यकता बनेको छ।
5: सामान्यत मनसुनको समयमा कुनै न कुनै किसिमका विपदका घटना हुने गरेको पाइन्छ। त्यसैले मनसुन जन्य विपदलाई लक्षित गरी त्यसको व्यवस्थापन र क्षति न्यूनीकरणका लागि समयमै योजना, समन्वय र सतर्कतामा राज्यले ध्यान दिँदै आएको छ।
4: यसै क्रममा नेपाली सेनाले पनि संघ, प्रदेश तथा स्थानीय तह, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था र समुदायसँग सहकार्य गर्दै देशव्यापी रूपमा मनसुन जन्य विपद व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकारका लागि विभिन्न कार्यक्रम तथा अभ्यास गरिरहेको छ।
5: आजको कार्यक्रममा हामी मनसुनका दौरान हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी बारे केन्द्रित हुनेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
4: र म प्राविधिक सुबेदार मुकुन्द बस्नेत।

0: विपदको वार्षिक आँकडा अनुसार नेपालमा सबैभन्दा बढी विपदका घटना र क्षति तथा नोक्सानी मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ। यो समयमा बाढी, पहिरो, डुबान र भूक्षयका घटनाले बढी क्षति पुर्याउने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पनि मनसुन सामान्य भन्दा फरक स्वरूपमा देखिन सक्ने सम्भावना छ। प्रारम्भिक चरणमा औसत भन्दा कम वर्षा भए पनि मनसुनको उत्तरार्धमा छोटो अवधिमै अत्याधिक वर्षा हुन सक्ने मौसमविदले बताएका छन्। यस वर्षको मनसुनको अवस्थाबारे जानकारी दिनुहुँदै मौसमविद श्री डेभिड ढकाल:
1: मनसुन भित्र नै सरदर अवधि भनेको जुन 13 हो, तर यस वर्ष चाहिँ हालसम्म पनि मनसुन आगमन भइसकेको छैन। हामीले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा पनि नेपालमा मनसुन आगमन अझ केही दिन ढिला हुने जस्तो देखिएको छ। विशेष गरी अहिले प्रशान्त महासागरमा चाहिँ एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममै रहेको देखिन्छ, जसले गर्दा चाहिँ नेपालको मनसुन आगमनमा समेत प्रभाव पार्ने सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। त्यो भनेको लामो समयसम्म खडेरी हुन्छ भन्ने किसिमको सार्वजनिक चाहिँ होइन, त्यो हुन पनि सक्ने भयो या चाहिँ थोर थोरै पानी परेर सरदर भन्दा कम वर्षा हुन सक्ने सम्भावना रह्यो। यो दुवै किसिमको सम्भावना रहन्छ। कतिपय समयमा चाहिँ लामो समयसम्म पानी नपर्ने अनि त्यसपछि गर्दा कुनै समय चाहिँ कुनै छोटो समयमा चाहिँ ठुलो पानी पर्ने सम्भावना पनि टिकै रहन्छ, जसको लागि चाहिँ हामीले 3 दिन नै 7 दिन नै मौसम पूर्वानुमानहरूलाई नै पर्खिनु पर्ने देखिन्छ।
2: मौसमविद डेभिड ढकालको यो पूर्वानुमानले यस वर्षको मनसुन फरक प्रकृतिको हुने जोखिम समेत उत्तिकै बढाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसुन जन्य विपदबाट सबैभन्दा बढी प्रभावित हुन सक्नेमा कोशी प्रदेशका 4 जिल्ला, बागमती प्रदेशको 6 जिल्ला र गण्डकी प्रदेशको 9 जिल्ला रहेका छन्।
0: त्यस्तै लुम्बिनी प्रदेशका 10 जिल्ला, सुदूरपश्चिम प्रदेशका 5 जिल्ला रहेका छन्। यसै गरी यस वर्ष मनसुन जन्य विपदबाट 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक आकलन गरिएको छ। यिनै आकलनका बीच नेपाली सेना लगायत राज्यका सबै सरकारवाला निकायहरूलाई सहभागी गराई मौसम कमाण्ड पोस्ट अवधारणा अघि सारिएको जानकारी दिनुहुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव श्री शान्ति महत भन्नुहुन्छ:
3: यो वर्षको मनसुन तयारीको लागि मनसुन कमाण्ड पोस्ट पनि स्थापना गरेर यसले चाहिँ मनसुन सुरु हुने बित्तिकै अन्त्य नभएसम्म त्यो 4 महिनामा चाहिँ 24 घन्टा 7 दिन खट्ने गरी सेट गरेका छौँ, जसले चाहिँ रियल टाइम डेटाहरू हेर्ने, समन्वय सबै निकायहरूसँग समन्वय गर्ने, त्यसले आवश्यक पर्यो भने भारी वर्षा भएको र अलिकति विपत्ति सम्भावना भएको अवस्थामा चाहिँ यात्राहरूसम्म रोकेर अलिकति इन्टरभेन्सन गर्नुपर्ने छ भने त्यो पनि गर्ने लगायतका कामहरू पनि गरेको छ भने, यो सँगसँगै हामीले प्रचार प्रसारका कार्यक्रमहरू मुख्य गरी यो मनसुनको सिजनमा चाहिँ डुबानबाट, बाढी पहिरोबाट के कसरी बच्न सकिन्छ भन्ने विषयका कुराहरू चाहिँ आम मिडियाहरू मार्फत र सामाजिक सञ्जाल र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू छन् त्यो मार्फत हामीले सचेतन गराइरहेका छौँ भने तिनै तहले सिमुलेसन एक्सर्साइजहरू चाहिँ उहाँहरूलाई गराइरहेका छौँ, नमुना अभ्यासहरू सँगसँगै गरेका छौँ भने अर्को भनेको बेलामा खोज राहत उद्धारका लागि चाहिने सामग्रीहरू चाहिँ यथास्थानमा जान चाहिने हो, त्यहाँ चाहिँ अलिकति बढी प्रभावित क्षेत्रमा बढी त्यसरी चाहिँ गोदाम घरहरू चाहिँ अध्यावधिक गरेर सामग्रीहरूको पनि अपडेट गरेर तयार व्यवस्था राखेका छौँ।
2: विपद प्रतिकारे कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले मात्रै हुँदैन, यसको सफल व्यवस्थापनका लागि बहुपक्षीय सहकार्य, स्रोत साधनको साझा परिचालन र निरन्तर समन्वयको अपरिहार्य हुन्छ। यसर्थ सरकारवाला सबै पक्षलाई समेट्ने उद्देश्यका साथ नेपाली सेनाले 2075 सालदेखि अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ। यसै क्रममा यस वर्ष समेत वैशाख 21 गतेदेखि 23 गतेसम्म जङ्गी अड्डामा अभ्यास हातेमालोको 8 संस्करण सञ्चालन गरिएको थियो।
0: केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारवाला निकायलाई एकत्रित गरी सम्भावित विपदको प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास हातेमालो सञ्चालन गरिएको हो। सो दौरान बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले समेत आपसी समन्वय, सहकार्य र सामूहिकता नै विपद न्यूनीकरणको मुख्य लक्ष्य र आधार भएको उल्लेख गर्नुभयो।
4: सम्भावित विपद जोखिम र विपदको दौरान हुने खोज, उद्धार र पुनर्लाभ कार्यमा एकीकृत रूपमा अगाडि बढ्न सके मात्र हामी विपद उद्धार कार्यमा हाम्रो लक्ष्यमा पुग्न सक्दछौँ। हामी बीच स्रोत र साधनको सीमितता रहे तापनि सामूहिक र समन्वयात्मक प्रतिकार्य लक्षित एकबद्धतापूर्ण गतिविधि र अभ्यासले विपद व्यवस्थापन कार्यमा सहजता ल्याउनेछ। साथै यस प्रकारको अभ्यासले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु।
2: मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले देशैभर पूर्व तयारी र खोज उद्धार अभ्यास सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यस्तो तयारीको कति महत्व छ भन्ने कुरा गत वर्ष रसुवाको विनाशकारी बाढी र असोजको अविरल वर्षाका बेला नेपाली सेनालाई देखाएको तत्परता र सफल उद्धारको उदाहरणले पुष्टि गर्दछ।
0: यस वर्ष पनि विपदमा तत्काल प्रतिक्रियाका लागि नेपाली सेनाका 7,000 भन्दा बढी फौज, हेलिकप्टर, डुङ्गा र विशेष टोलीका साथ पहिले रेस्पोन्स अनि रिपोर्टको स्थायी आदेशका साथ पूर्व तयारी अर्थात् अलर्टमा छन्। विपद प्रतिकारका लागि नेपाली सेनाले गरेका तयारीहरू के छन् त? विपद व्यवस्थापन निर्देशनालयका सहनिर्देशक महासेनानी श्री शीतल बानिया।
5: विपद व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरणमा नेपाली सेना तथा सरकारवाला निकायहरू बीच समन्वय, तयारी र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास मनसुन छ र अन्य कृत्रिम अभ्यासहरू पनि सञ्चालन भइसकेका छ र साथै सेमिनारहरू पनि सञ्चालन भइसकेका छन्। प्रत्येक पृथ्वी हेडक्वार्टरहरूमा हामीले 4 स्क्वाडको यो कम्पोजिट सर्च एन्ड रेस्क्यु टिमहरू यो वैशाखको 30 गते पठाइसकेका छौँ र त्यसले अन्य सम्बन्धित युनिटहरूसँग पनि समन्वय गरेर काम गर्छ। साथै विपदको समयमा अपरेसनल अवस्थामा रहेका विमानस्थल तथा फिक्स्ड विङ हवाईजहाज खटाउनको लागि मध्य एयरबेसमा स्ट्यान्ड बाई रहेको र रोटरी विङ चाहिँ सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश हेर्नको लागि सुर्खेतमा स्ट्यान्ड बाई रहेको तथा कोशी र मधेस प्रदेश हेर्नको लागि विराटनगरमा तथा बागमती र गण्डकी प्रदेशको लागि चाहिँ मध्य एयरबेसमा अन्य हेलिकप्टरहरू पनि स्ट्यान्ड बाई रूपमा रहेको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पोजिट क्विक रियाक्सन टिम 24 घण्टा खटिरहन्छ।
2: नेपाली सेनाले हरेक वर्ष मनसुन सुरु हुनु अघि नै देशैभर मनसुन प्रतिकार योजना लागू गर्दै आएको छ, जस अन्तर्गत 7 प्रदेशका पृतना र वाहिनीमा उद्धार टोली उच्च सतर्कताका साथ तयारी रहन्छन्, जसले संकट आउनु अघि आफ्नो क्षमता, उपकरण र रणनीतिको परीक्षण र अभ्यास गर्न हरेक वर्ष अभ्यास मनसुन समेत सञ्चालन गर्दै आएका छन्।
0: सो दौरान स्थानीय सरकार, अन्य सुरक्षा निकाय, स्वास्थ्य कर्मी, स्वयंसेवक तथा समुदायलाई एउटै अभ्यासमा सहभागी गराई सम्भावित विपदको सामना गर्न सक्षम बनाउने प्रयास गरिएको मध्य पूर्वी पृतरापति उपरथि श्री भुवन खत्रीको भनाइ छ।
1: मनसुन सुरुको अहिले हामी पूर्वार्धमा छौँ। वर्षामा हुने बाढी, त्यसै गरेर डुबान, पहिरो पनि यो चुरे क्षेत्रमा हुन्छ, नदी कटान, यी विभिन्न जोखिमहरूको कारणले गर्दा ठुलो मात्रामा धनजनको क्षति हुन्छ। विभिन्न विपद सम्बन्धी जोखिमहरूलाई सामना गर्ने उद्देश्यका साथ नेपाली सेना, अन्य सुरक्षा निकायहरू, राष्ट्रिय सेवा दल, स्थानीय र रेड क्रस, अन्य सरकारहरू सबैको एकीकृत भूमिका हुन्छ। त्यो भूमिकामा सहजता आओस् र त्यो त्यस्ता किसिमका जोखिमहरूले गर्दा हुने विपदको पूर्व तयारीको हिसाबले चाहिँ हामीले हरेक वर्ष यो अभ्यास हातेमालो गर्दै आएका छौँ र त्यसैको यसपालिको यो 8 संस्करण हालचालै सम्पन्न भएको छ।
2: विपदको समयमा हरेक सेकेन्डको महत्व हुने हुँदा स्थानीयको भूमिका विशेष हुने गर्दछ। यसै तथ्यलाई मनन गर्दै विपदका समयमा तत्काल परिचालन गराउन समुदाय स्तरमा क्षमता विकासको लागि नेपाली सेनाले विभिन्न तालिम, अभ्यास र सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता तालिमले विपद प्रतिकारलाई प्रभावकारी बनाउने स्थानीयहरूको समेत विश्वास छ।
6: म रामसुन्दर ढकाल, देवपुरबाट। सेनाले रुखको माध्यमबाट चाहिँ भिडमा अड्केको मान्छेलाई बाढी पहिरोमा चाहिँ पुरिएर चाहिँ घाइते भएको मान्छेहरूलाई कसरी चाहिँ उद्धार गर्ने भन्ने कुराहरू चाहिँ प्रशस्त रूपमा सिक्न पाइएका थिए। स्थानीय व्यवस्थापनबाटै स्टेजरहरू चलाउने तरिकाहरू सिकाउनु भएको, केही विपद पर्यो भने चाहिँ नेपाली सेनालाई समन्वय गर्नु पर्यो भने चाहिँ नम्बरहरू पनि छोडेर जानुभएको थियो सरहरूले। जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने कुरा पत्र चाहिँ देखेर सिक्न पाइयो।
7: म मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान। हामीलाई यो अभ्यासबाट चाहिँ के चाहिँ सहज भएको छ भने हाम्रा धेरै स्वयंसेवकहरू पनि हामीले तालिम दिएका छौँ, होइन, उहाँहरूलाई त्यो कार्यक्रम हुँदाखेरि हामीले पनि यसरी रेस्क्यु गर्न सक्दो रहेछौँ। यस्ता साधनहरू जो जो त्यहाँ युज गरेका थियो हामीले चाहिँ फालिराखेका, त्यो चाहिँ काम नलाग्ने भनेर हामीले सोचिरहेका सामानहरू पनि हामीले सदुपयोग गर्न सक्ने रहेछ।
8: मेरो नाम चाहिँ रामचन्द्र विष्ट हो, म यहीँको मालडुङ्गाको बासिन्दा हुँ कि। प्रकोप पर्दाखेरि कस्तो अवस्था आइपर्दो रहेछ, त्यस्तो अवस्थामा चाहिँ नआसिकन कसरी के गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि हामीले बुझ्ने र जान्ने मौका पाएका थियौँ। नेपाली सेना विपदको बेलामा कस्तो ठाउँमा आएर परिस्थिति अनुसार चाहिँ सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्ने र हेर्ने मौका पाएको थियौँ।
0: विपद प्रतिकारका लागि सरकारवाला सबै पक्षहरूसँग नेपाली सेनाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ, जसका कारण सम्बद्ध सबै पक्षहरूलाई पूर्व तयारी, क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापनलाई समेत योजनाबद्ध र प्रभावकारी बनाउन सहज भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अभिनारायण काफले,
9: तत्काल परिचालन हुने गरी विपद विशिष्टीकृत कार्यालयहरू नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्र सामाखुसीमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मामा एक एक प्लाटुन उद्धार टोली 24 घण्टा उपकरण सहित तैनात गरिएको छ। प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाइहरूमा विपद प्रति कार्यका लागि 10,085 जना प्रहरी कर्मचारी स्ट्यान्ड बाई राखिएको छ। मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी मनसुन जन्य उद्धार अभ्यासहरू गरिएको छ। सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय लेभलमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्र स्तरमा सबै सुरक्षा निकाय र यो विपदसँग सम्बन्धित सबै निकायहरू बिचको समन्वयलाई नेपाल प्रहरी संगठनले विपद व्यवस्थापन खोज तथा उद्धार कार्यलाई जनस्तरमा थप द्रुत र प्रभावकारी बनाउन समन्वय गर्ने कामहरू पनि भइरहेको छ।
2: सबै जिल्लामा तैनात हुनु, 24 घण्टा तयारीमा रहनु, तालिम प्राप्त जनशक्ति हुनु तथा आवश्यक साधन स्रोतको व्यवस्थापन हुनु आदि जस्ता कारणले विपद प्रतिकारमा सुरक्षा फौजको परिचालन प्रभावकारी हुने गरेको छ। त्यसैले नेपाली सेना लगायत सम्बद्ध सबै पक्षले विपद प्रतिकारमा हातेमालो गर्ने गरेको हो। यस वर्ष पनि संयुक्त सहकार्य गर्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री नेत्रबहादुर कार्कीको भनाइ छ।
10: वास्तवमा विपद व्यवस्थापन भनेको बहुआयामिक विषय हो, यसमा कुनै पनि निकायको एकल प्रयासले सम्भव नहुने विषय हो। यो यसलाई अलिकति विपद सुशासनको हिसाबले, अलिकति ब्रोडर हिसाबले नहेरिकन हामीले यसको जरासम्म पुगेर समाधान गर्ने विषय गाह्रो हुन्छ। त्यही भएर हरेक निकाय जो चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्धित जुनसुकै निकायहरू, सुरक्षा निकाय, मन्त्रालय, लाइन मिनिस्ट्रीहरू हुनुहुन्छ, त्यसै गरी एनडिआरआरएमए माथि समन्वयको लागि छ, लगायत सबै निकायहरू र तिनै तहको सरकारका सम्बन्धित निकायहरूले यो समन्वय गर्नु अत्यन्तै जरुरी छ।
0: मनसुनजन्य विपद व्यवस्थापनमा सुरक्षा निकायहरू घटनास्थलमा खटिए पनि उनीहरूलाई एउटै कमाण्डमा डोर्याउने र नीतिगत निर्णय लिने सबैभन्दा महत्वपूर्ण निकाय गृह मन्त्रालय नै हो। यस मन्त्रालयले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना बनाएको छ। सोही योजना अनुसार नेपाली सेना तथा अन्य सरकारवाला निकायहरू मनसुनजन्य विपद प्रतिकारका लागि खटिनेछन्। मन्त्रालयका विपद अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव श्री विश्व
11: यस वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेका छौँ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यो मनसुन अवधिभर न्यूनतम रूपमा खोज उद्धार प्रक्रियामा परिचालन हुने जनशक्तिको पूर्वानुमान गरेको छ। यस अतिरिक्त कुनै ठुलो विपदजन्य घटना घट्यो भने अरू जनशक्ति पनि तत्काल परिचालन गर्न सकिने चाहिँ व्यवस्थापन त्यो कार्ययोजनामा मिलाएको छ। विपदजन्य घटना घट्ने बित्तिकै त्यसको रेस्पोन्सको मेकानिजम स्थानीय स्तरमा हुने भएकोले जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई चाहिँ हामीले गृह मन्त्रालयबाट निर्देशनहरू चाहिँ पठाएका छौँ। उहाँहरूलाई अब यो विपदको समयमा आवश्यक पर्ने पूर्व तयारी र प्रतिकार्यको जिल्ला स्तरको योजना बनाउने, त्यो अनुसारको सुरक्षा निकाय परिचालन गर्नेदेखि लिएर स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अरू विषयगत साझेदार निकायहरूलाई चाहिँ परिचालन गर्ने कार्ययोजना बनाउन हामीले निर्देशन दिएका छौँ। त्यो अनुसार उहाँहरू काम गरिराख्नु भएको स्थिति छ।
2: उक्त कार्ययोजना अनुसार नेपाली सेनाले विपद प्रतिकारका लागि देशका सबै स्थानमा अभ्यास हातेमालो सञ्चालन गरी पूर्व तयारी गरिरहेको छ। यस्ता अभ्यासले विपद प्रतिकारमा सबैलाई एकै ठाउँमा ल्याएको युनिट पतिहरूको बुझाइ छ।
12: प्रमुख सेनानी अति श्रेष्ठ, म इन्द्रध्वज गणको गणपति हो। अभ्यास मनसुन पनि सञ्चालन गर्यौँ। अभ्यास मनसुनमा स्थानीय निकायका पदाधिकारी, त्यहाँको हस्पिटलका स्वास्थ्य जनशक्तिहरू, अनि त्यस बाहेक स्थानीयहरू समेत सहभागिता भएको थियो। यस किसिमको कार्यक्रमले चाहिँ स्थानीयहरूलाई विपद सम्बन्धी साधारण विपदमा साधारण उद्धार गर्नको लागि मेडिकल फर्स्ट रेस्पोन्डरको अभ्यास दिलाएको थियो। फर्स्ट रेस्पोन्डर नै समुदाय हुने र उनीहरूले उद्धार गर्दाखेरि कसरी गर्ने भन्ने कुराको अभ्यास एनसिसीका विद्यार्थीहरूबाट देखाइँदाखेरि उनीहरू निकै उत्साहित भएका थिए र उनीहरूले यो धेरै फलदायी भयो भनेर हामीलाई प्रतिक्रिया दिएका थिए।
13: सेनानी चिरञ्जीवी सुवेदी गुल्मपति श्री नयाँ रणबिङ गुल्म पर्वत। हामीले योपालि अभ्यास हात्यो मालमा चाहिँ विशेषतः यो पहिरोको कारणले गर्दा भिरपाखाहरूमा अड्किएको व्यक्तिहरूलाई हामीले विभिन्न रोप एक्सर्साइजहरूद्वारा चाहिँ उद्धार गर्ने कार्यहरू सिकाएका थियौँ। त्यसरी इम्प्रोभाइज स्ट्रेचरहरू बनाउने तरिकाहरूको बारेमा पनि जानकारी गराएका थियौँ, अभ्यास पनि सञ्चालन गरेका थियौँ। त्यसै गरी राहत वितरण गर्ने र घाइते बिरामीलाई मेडिप्याक गर्ने सम्बन्धी पनि हामीले चाहिँ यसमा अभ्यास गरेका थियौँ। विपदको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानसम्म चाहिँ स्थानान्तरण गर्ने, उनीहरूको म्यानेजमेन्टमा सघाउ पुर्याउने, राशनदेखि लिएर बिरामीसम्मको सबै अवस्थाहरूको चाहिँ उनीहरूको व्यवस्थापन गर्ने, त्यसै गरी नदीमा फँसेका व्यक्तिहरूलाई चाहिँ रोपको माध्यमबाट चाहिँ उद्धार गर्ने, बोटको माध्यमबाट उद्धार गर्ने र अन्त्यमा मास क्याजुअलिटीको ट्रिटमेन्ट सम्बन्धीको हामीले यसमा डिटेल डेमोन्स्ट्रेसन र प्रदर्शन यसमा गरेका छौँ।
0: मनसुनजन्य विपदको जोखिम कम गर्न नेपाली सेना तथा सरकारवाला पक्षहरूबाट भएका प्रयासका अतिरिक्त व्यक्ति स्वयं पनि सतर्क हुनुपर्दछ। यस्तो सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले के गरिरहेको छ त? बाढी पूर्वानुमान शाखाका वरिष्ठ बाढीविद श्री विनोद पराजुली।
14: हामीले देशभरि 273 बाढीग्रस्त क्षेत्रहरू पहिचान गरेका छौँ र ती प्रमुख नदी नालाहरूको छेउछाउमा बस्ने आम सर्वसाधारणलाई समेटेर ती क्षेत्रहरूको घेरा तयार पारिएको छ, जसमा बाढीको सूचना एसएमएस मार्फत पठाउँछौँ। ठुला नदीहरूमा 6-8 घण्टा अगाडि सूचना पठाइन्छ भने साना नदीहरूमा चाहिँ अवलोकनमा आधारित भएर पठाउँदाखेरि 1 घण्टा अगाडि जान सक्छ कहिले काहीँ। त्यो बाहेक पनि हामीले जुन टोल फ्री 1155, त्यस्तै सामाजिक सञ्जाल नेपाल बाढी सूचना भनेर फेसबुक, एक्स र टिकटकमा समेत सूचना राख्ने गर्छौँ। अब यी विभिन्न माध्यमहरूको प्रयोग भइराख्दाखेरि यो धेरै नै प्रभावकारी चाहिँ हुँदै गएको छ।
2: विपद जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले गैर सरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटीका विपद तथा संकट व्यवस्थापन विभागका उपनिर्देशक श्री शिवराम गौतम।
15: जब विपद पर्छ र हामीलाई सम्झने निकायमा हामी पर्छौँ, अब कोअर्डिनेसन कोलाबोरेसनको हिसाबले हेर्दा हामी कतिपय जिल्लाहरूमा अहिले पनि डिपिआरपीको एलडिसिआरएफहरूमा चाहिँ लिड एजेन्सीहरू छौँ। सेना अथवा विभिन्न सरकारी निकायहरूले जिल्ला तहमा गर्ने सिमुलेसन एक्सर्साइज पनि यही हो, हातेमालै सिमुलेसनमा थिएँ। अब धेरै हिसाबले चाहिँ हामी सँगसँगै हुन्छौँ र रेस्पोन्स गर्ने सन्दर्भमा चाहिँ हामीले फर्स्ट एड सर्भिस दिने, एम्बुलेन्सका कुराहरू गर्ने, कम्युनिटीलाई चाहिँ एसेसमेन्ट अवेरनेस गर्ने कुराहरू त्यो हाम्रो भइहाल्यो। रिसेन्ट इस्युजहरूमा बस्ती व्यवस्थापन सम्बन्धी सरकारको प्रयासहरूमा पनि होल्डिङ सेन्टरहरूमा हामीले साइको सोसल सपोर्टहरूको लागि चाहिँ भोलिन्टियरहरू मोबिलाइज गर्ने कुराहरूले अस्ति भर्खर इन टु इन नेसनल सिमुलेसन 14 गऱ्यौँ होइन, यो चाहिँ अर्ली वार्निङको म्यासेजहरूलाई लिएर चाहिँ हामीले त्यसको टेक्निकल एस्पेक्टहरूको बारेमा कुरा गऱ्यौँ, टिटिएक्स गऱ्यौँ, एचएसएमा फिल्डमा चाहिँ फङ्सनल खालको पनि जोइन्टली गरेको सेक्युरिटी फोर्स अनि सरकार एनडिआरएम भएर हामीले यसरी पनि गरेको अवस्थाहरूमा यहाँहरू सबै हुनुहुन्छ।
0: मनसुनजन्य विपद प्रतिकार र सचेतनाको सन्दर्भमा कुरा गर्दा प्रशान्त महासागरमा विकसित हुँदै गरेको एल निनो प्रणालीका कारण यस वर्षको मनसुनलाई मौसमविदहरूले विशेष चासोका साथ हेरिरहेका छन्। यसै सन्दर्भमा राज्यले हाल गरिरहेको पूर्व तयारी पर्याप्त रहेको भए पनि अब जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता संवेदनशील विषयमा समेत राज्य र सरकारवालाको ध्यान पुग्नुपर्ने सुझाव दिनुहुन्छ जलवायु तथा विपद विज्ञ डाक्टर श्री धरमराज उप्रेती।
16: 10 वर्षमा 51 अरब रुपियाँ बराबरको चाहिँ खेती, बाढी पहिरो हिमताल विस्फोट हिम पहिरोदेखि लिएर असिना चट्याङ र आगलागीबाट भएको चाहिँ देखिन्छ। आगलागीलाई माइनस गर्दाखेरि पनि 49 अरब बराबरको क्षति 10 वर्षमा हुन्छ भनेपछि त नियरली चाहिँ 4.9 अरब बराबरको क्षति त प्रत्येक वर्ष हुँदो रहेछ। त्यो चाहिँ हाम्रो लागि चाहिँ ठुलो दुर्भाग्य हो। त्यही हुनाले चाहिँ हामीले जलवायु परिवर्तनमा अनुकूलनका उपायहरू खोज्ने, न्यूनीकरणका उपायहरू खोज्ने, प्रत्येक वर्षको लगानी भन्दा पनि अबको 50 वर्षमा वर्षमा जलवायु परिवर्तनको अवस्था कस्तो हुँदैछ र 50 वर्षमा आउने ठुलो परिस्थिति छ त्यसलाई चाहिँ आजदेखि कसरी सम्बोधन गर्दै जाने, हाम्रा सडक पूर्वाधारहरू कस्तो बनाउने, पहिरो रोकथामको लागि चाहिँ कस्ता खालका उपायहरू गर्नेदेखि लिएर चाहिँ अब पुल बनाउँदाखेरि, बस्ती विकास गर्दाखेरि, या चाहिँ हामीले अन्य पूर्वाधारहरू जस्तो जलविद्युतका पूर्वाधारहरू चाहिँ बनाउँदाखेरि वार्षिक जसरी हाम्रो क्षति भइराखेको छ त्यो क्षति न्यूनीकरण गर्नको लागि चाहिँ दीर्घकालीन सोच र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ।
2: विज्ञहरूको यी र यस्ता सुझावहरू राज्यका लागि मननीय छन्। यद्यपि अहिलेको तत्कालीन चासो भनेको सन्निकट मनसुन र यसबाट हुन सक्ने क्षति न्यूनीकरण नै हो। यसका लागि हामी सबैको साझा प्रयास आजको आवश्यकता हो। यस कार्यमा नेपाली सेना सधैँझैं अग्रणी भूमिकामा रहने नै छ।
17: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने army.radio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।
18: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
19: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
20: नागरिक लगानी कोष।
21: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम। कलाकार नारायण प्रसाद तन्दुकारबाट विशेष शास्त्रीय गायन राग रहेको छ मेघ मल्हार। तबलामा साथ दिने कलाकार होमनाथ उपाध्याय। हार्मोनियममा कुमारलाल श्रेष्ठ अनि तानपुरामा रूपा

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
4: के हुन्छ?
3: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
4: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
3: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
4: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
5: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानुन मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शङ्का नगर्न प्रधानमन्त्रीको आग्रह। स्याफ्रोबेसी र सुवागढी सडकको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्यान्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभा हलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
1: हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हावाहाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो। सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, ल ठिक छ तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु पर्छ।
0: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस बेलायतसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थताकर्ता बनाउन खोजेको होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरु इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
2: निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला। देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो।
2: नेपाली काङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौँ। तपाईँहरूको अग्लाइ देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ, बन्छौँ पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन। जहाँ प्रश्न उठाउनु पर्ने हो, औँला ठडाउनु पर्ने हो, त्यहाँ औँला ठडाउँछौँ। जहाँ थपडी बजाउनु पर्ने हो, त्यहाँ थपडी बजाउँछौँ। हामी प्रतिपक्ष हौ, जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकारको पक्षमा उभिन्छौँ, दोहोरोसँग थपडी बजाउँछौँ।
0: काङ्ग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औल्याउनुभयो। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो। रासोपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। महाधिवेशनमा राष्ट्रपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। एसियाली राजनीतिक दलहरूको संगठन भारतको भारतीय जनता पार्टी, चिनिया कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारूढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। स्वस्थ वृद्धावस्थाका लागि योग नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा योगाभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। त्यस अवसरमा मुख्य सचिव सुमनराज अरियालले राष्ट्रिय रूपमा योग ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोक स्थित सेती नदीपट्टिको वास्तु

0: असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10 लाख, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,30,000, सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13 लाख, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनिष पोदारले युके पठाइदिन्छु भन्दै 2 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आज स्विजरल्याण्डमा शुरू भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ। कतारको विदेश मन्त्रालयले लेक्स लुसन समिटको शुरूआत र उच्च स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थताकर्ता राष्ट्र कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा शुरू भएको विज्ञप्ति मार्फत जनाएको छ। कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको समझदारी पत्रमा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त सहमतिको घोषणा गत हप्ताको बिहिबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो। अमेरिका र इरानबीचको प्रत्यक्ष वार्ता गर्नका लागि अमेरिकी उपराष्ट्रपति जेरी भान्स आज बिहान स्विजरल्याण्ड पुग्नु भएको थियो। उपराष्ट्रपति भान्सले आज हुने वार्तामा आणविक कार्यक्रम तथा लेबनान युद्धविराम सम्बन्धी विषयमा प्रगति हुने अपेक्षा गर्नुभएको छ। इरानको संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराघची सहितको प्रतिनिधिमण्डल शनिबार स्विजरल्याण्ड पुगिसकेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सम्झौता अनुसार अन्य पक्षले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। अब आर्थिक समाचार।
4: सरकारले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन ल्याएको जनाएको छ। मन्त्री स्तरीय निर्णयबाट स्वीकृति गरी कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। कार्ययोजनाको प्रारम्भिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउने रहेको छ। त्यसका लागि नेपाल व्यापार एकीकृत रणनीति 2080 पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिने भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कार्ययोजनाले अघि सारेको छ। नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैरभन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ। विशेष गरी कृषि तथा जडीबुटी जन्य उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि नेपाल गुणस्तर तथा नाप्तोल विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई थप शक्तिशाली र प्रविधि मैत्री बनाइने भएको छ। साथै प्रदेशमा प्रदर्शन स्थल र कोसेली घरहरू निर्माण गरी स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरण गरिने कार्ययोजनामा उल्लेख छ। नेपाल विद्युत प्राधिकरणले खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाहरूका प्रवर्तक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा विभागमा बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था अनुरूप सबै प्रवर्तक कम्पनीहरूलाई विवरण पेश गर्न सूचित गरेको हो।
3: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्वकप अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा खेल सुरु हुनेछ। स्पेनले आफ्नो पहिलो खेलमा केप भर्डेसँग 0-0 बराबरी खेल्दा साउदी अरेबियाले उरुग्वेसँग 1-1 बराबरी खेल्दै अङ्क बढेको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेन दबावमा रहेको छ। स्पेनको यस दोस्रो खेललाई खेल प्रेमीहरूले निकै चासोका रूपमा हेरेका छन्। आज भएका खेलमा एसियाको शक्ति राष्ट्र मध्येको एक जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह एफ अन्तर्गत मोन्टे

स्टेडियममा आज बिहान भएको खेलमा जापानले ट्युनिसियालाई 4-0 गोलले हरायो। एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा 2-2 गोल गरेको थियो। जितसँगै दुई खेलबाट 4 अङ्क बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ। जापान समूहको दोस्रो स्थानमा छ। लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई 5-1 गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ। दुई खेलबाट 4 अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। पहिलो हार खेपेको स्विडेन दुई खेलबाट 3 अङ्क जोड्दै तेस्रो स्थानमा छ। जनकपुर धाम स्थित राम जानकी बहुद्देश्य रङ्गशालामा सञ्चालित निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले दोस्रो जित हासिल गरेको छ। वर्षाका कारण प्रभावित खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 5 ओभरमा 5 विकेट गुमाएर 18 रनको योगफल बनायो। लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। लुम्बिनीलाई कम रनमा समेट्न कोशीका रिया शर्मा र रुबिना छेत्रीले समान 2-2 विकेट लिए। 19 रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको कोशीले 3 ओभरमा बिना कुनै क्षति लक्ष्य भेटायो। अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु। महाधिवेशनलाई विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह। स्याप्रोवेशी र सुवागढी सड़कको स्तरोन्नति तीव्र। अमेरिका र इरान बीचको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा सुरु। र विश्वकप फुटबल अन्तर्गत आज राति स्पेन र साउदी अरेबिया बीच खेल हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा तपाईँलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका विभिन्न मिडियम वेबका फ्रिक्वेन्सीहरू रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। आजको कार्यक्रम हाम्रो बोलीमा शारीरिक रूपमा अपाङ्गता भएकी व्यक्ति आमा छोरी अचार उद्योगकी सञ्चालिका रूपा अर्यालसँग कुराकानी गरेका छौँ। शारीरिक रूपमा अपाङ्गता भएर पनि केही गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर काम गरिरहँदा आज एक सफल व्यवसायी हुनुहुन्छ। आउनुहोस् उहाँसँगको संवाद सुरु गरौँ। कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हजुरलाई धेरै धेरै धन्यवाद, मलाई यहाँसम्म बोलाइदिनु भयो।
0: आमा छोरी अचार व्यवसाय सुरु गर्नु भएको छ, यो सोच कसरी आयो त?
1: म चाहिँ एउटा शारीरिक अपाङ्गता भएको व्यक्ति हो, होइन, म सिँढीहरू चढ्न मलाई गाह्रो हुन्छ, अलिकति खुड्किलाहरू चढ्न मलाई गाह्रो हुन्छ। त्यही कारणले गर्दा चाहिँ मेरो एजुकेसन मिट भएर पनि मैले कामहरू पाएकै थिइनँ, होइन, पाएँ भने पनि काम चलाऊ कि कोरे मात्र हुन्छ नि स्यालेरी, जुन चाहिँ मैले घरलाई धान्नै नसक्ने टाइपको त्यस्तो खाले स्यालेरी हुन्थ्यो। त्यही पनि जिरो ब्यालेन्स भन्दा अलिअलि भए पनि गरौँ, एक्सपिरियन्स हुन्छ भनेर मैले लागिरहेको थिएँ एनजिओतिर। पछि एनजिओमा जब गर्दै गर्दा, होइन, अब प्रोजेक्टहरू सकिन्छ नि त एनजिओमा, प्रोजेक्ट सकेपछि म घरै थन्किएपछि अब सधैँ छोरी बाहिर गइराख्ने मान्छे, होइन, अब घर परिवारले पनि ए आज तेरो काम छैन भन्ने, होइन, यस्तै कुराहरू गर्थे। अब साथीहरू तलाई त मोज छ है, त बाउ आमाले पालिरहेको छ नि, केही गर्नु पर्दैन टाइपको यस्तै हुने, जुन त अब म फेरि सानैदेखि काम गर्न खोज्ने मान्छे, त्यो गर्न खोज्ने मान्छेले मान्छेलाई टर्न बेसी त झन् हुन्छ नि त, एकदम नेगेटिभ इम्प्याक्ट भइरहेको छ। घर बसिरहेको थिएँ अनि त्यसपछि पहिलेदेखि मम्मीलाई भनिरहेको थिएँ आफ्नो व्यवसाय गर्छु, मलाई पार्लर गर्न एकदम हुन्थ्यो तर मेरो खुट्टाको कारणले पार्लर गर्न सक्थिनँ, किनभने कस्टमरलाई चाहिने त्यो निड पुरा गर्न सक्थिनँ, अनि अरू थ्रु मलाई गर्नु मन थिएन, आफ्नो इच्छा अरूबाट चाहिँ मलाई पुरा गर्नु मन थिएन। त्यहीसँग रिलेटेड मलाई कस्मेटिक चाहिँ खोल्नु मन थियो, तर घरमा कुरा राख्दाखेरि होइन तैँले गर्न सक्दैनस्, कहाँबाट हुन्छ, फेरि पैसा खर्च हुन्छ, मेरो मतलब भन्दा डुब्छ टाइपको हुन्छ नि, एउटा विश्वास नभएको, इभन अहिले पनि गाह्रै छ, होइन, ठिकै छ। अब फिजिकल्ली त मैले उहाँहरूलाई पेन दिइरहेको छु, एज अ डिसेबल मैले पेन दिइरहेको छु, अरू कुरामा किन मैले चाहिने भन्दा त्यो डिस्कस गरेँ पेन दिउँ भनेर चाहिँ मैले पढाइ पनि निरन्तरता दिइरहेको थिएँ, प्लस साथसाथै अरू एनजिओ पनि खोजिरहेको थिएँ, तर पाउँदै नपाएपछि चाहिँ अब सबैको तानाहरू यताउता हुँदाखेरि चाहिँ अब भएन, अब के भयो भनेर मम्मीलाई ब्ल्याकमेल गरेर, होइन, वा बास गरेर, होइन मम्मी बरु मलाई अचार मात्र बनाइदिनु, बरु पैसा पनि चाहिँदैन मलाई, होइन, पैसा पनि नदिनु मलाई, बरु म आफै डोर टु डोर गएर म अचारहरू बेच्छु, तपाईँ चाहिँ एउटा बनाइदिनु, अरू सब म काम गर्छु भनेर त्यसरी प्रमिस गरेर मम्मीलाई कन्भिन्स गरेर एउटा संस्थाले कोरोनाको बेला थियो, होइन, कोरोना अरूहरूलाई ब्याड लक या नेगेटिभ इम्प्याक्ट भयो, मेरो लागि पोजिटिभ पर्यो क्या। कोरोनाको बेला चाहिँ के थियो भने डिसेबलले गर्न खोजेकोलाई सहयोग गर्ने, होइन, त्यो 23,500 दिनुभएको थियो त्यो संस्थाले, त्यहीबाट त्यो पैसाले मम्मीलाई दिए, मम्मीलाई दिएपछि हामीले त्यहीबाट अचारहरू किन्यौँ, किनेर अब चाहिने भाँडाकुँडा अरूहरू त अब सबै किचनमै एभाइलेबल हुन्छ नि त, अनि त्यही 23,500 अचार बेच्दै फेरि त्यसलाई रिइन्भेस्ट गर्दै गरे 4 वर्ष हुन्छ।
2: कोभिडको समयमा त धेरै जसो व्यवसायहरू धरा छैन भने यहाँ अलिकति फरक भयो, अगाडि बढ्नुभयो।
1: हजुर, अरूहरूले चाहिँ अब त्यति बेला सबैको बिजनेस डुब्थ्यो, होइन, त्यति बेला मैले आर्ट गरेर मैले बिजनेस खोलेँ, होइन, अनि सुरुमा स्टार्टिङ गर्दाखेरि त मलाई पनि गाह्रो भयो, नयाँ प्रडक्ट थियो, कोरोना भएपछि मैले अनलाइन डेलिभरी पनि गर्न सकिनँ, अनि मार्केटमै निकालेको थिएन भने त अर्डर कहाँबाट आउँथ्यो, होइन, अनि त्यसले गर्दा डिमोटिभेट पनि भयो। अब एक ठ्याक्क कोरोनाको सेकेन्ड लकडाउनदेखि हामी स्टार्ट गऱ्यौँ होला सायद, लकडाउन तत्कालीन भएपछि अब कसैको अर्डर नआएपछि त ला मन पराएन कि हाम्रो अचार कतै, त्यसरी मैले एकदम जिद्दी गरेर गरेको कुराहरू पछि कहिले गर्दा त हो भन्ने आउने हो कि भने त्यसमा पनि मलाई एकदम धेरै टेन्सन भयो अनि बिचमा मैले रोक्न पनि चाहेको यो होइन सायद हुँदैन होला जस्तो पनि फिल भइरहेको थियो। त्यही पनि अब कतिजनाले अलिअलि मिडियाबाट पनि हेरिराख्नु भएको थिएन अनि कतिजना एप्रिसिएट गरिराख्नु भएको थियो नि त हो ल ल भनेर होइन मैले उहाँहरूको कुरा चाहिँ यसरी गर्नु हुँदैन। म एज अ डिसेबल स्टार्ट गरेपछि फेरि मैले गर्न सकिनँ भने मान्छेमा के इम्प्याक्ट हुन्छ नि एक गर्दैन सक्दैन रहेछ आदि नै छोड्दो रहेछ नेगेटिभ इम्प्याक्ट नपरोस् भनेर पनि आफैलाई स्ट्रङ बनाएर चाहिँ जोस लागे तर मैले चाहिँ राइट पाथ चुज गरेर रहेछु अहिले मलाई फिल हुन्छ।
0: यो व्यवसायबाट खुसी हुनुहुन्छ?
1: हजुर हजुर एकदम म चाहिँ आफ्नो व्यवसाय होइन कामलाई इन्जोय गर्नुपर्छ भनेर चाहिँ म एकदम इन्जोय गरिरहन्छु।
2: शारीरिक रूपले अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ अचार बनाउनुहुन्छ अब बजारमा लगेर बेच्नलाई कतिको गाह्रो छ?
1: डिसेबलले चाहिँ मलाई कहिले पनि केही कुरामा रोकेन मलाई रोक्ने भनेको एसेसिबल यो पहुँचयुक्त हुन्छ नि के भन्छ भौतिक संरचना त्यो ठाउँले गर्दा चाहिँ मलाई एकदम गाह्रो हुन्छ। जस्तै अब म यहाँबाट मैले मार्केटिङ गर्न निस्केँ होइन तर कति ठाउँमा सिडी हुन्छ पसलहरूमा ए साउजी आउनुहोस् त तल म मार्केटिङ तपाईँलाई बुझाउँछु भने त त्यो राम्रो भएन नि त म त बेच्न आएको नि त मैले त उहाँहरूलाई सेटिस्फाई गर्नुपर्छ नि त अब उहाँ जाने मेरो प्रडक्टहरू देखाउने यस्तो छ अनि उहाँहरूले लिनुहुन्छ नि त तर मेरो केसमा के भने मैले बोलाउनु पर्ने भयो कि मेरो कामको लागि उहाँहरू आउनुपर्ने कतिजनाले त बुझेर आइदिनुहुन्छ कतिजना बुझेर आइदिनु नि त त्यसले गर्दा चाहिँ यो भौतिक संरचनाले गर्दा चाहिँ मेरो मार्केटिङ गर्न एकदम प्रब्लम छ तर मेरो डिसेबलले त्यस्तो ठिक जस्तो लाग्दैन मलाई।
0: यहाँले उत्पादन गरेका अचारहरू बजारसम्म लान भौतिक संरचनाले कस्तो खालको प्रभाव पारेको छ त?
1: जुन चाहिँ बनिरहेको छ नि अब के भयो भने त्यो सबैजनालाई इक्वेल्ली टाइपले बनाइरहेको छ कि तर यहाँ इक्विटी चाहिँ मेन हुनुपर्छ किनभने व्हील चेयरलाई स्लोप वाला चिप्लो वाला स्लोप पनि उहाँहरूलाई इजी हुन्छ होइन जस्तै म यहाँ आउँदै गर्दा रेडियो नेपाल आउँदै त्यो स्लोप कस्तो थियो अलिकति ठाडो थियो जुन चाहिँ प्रोसेस युजरलाई गाह्रो भयो त्यसले गर्दा यो जुन एसेसिबल टोइलेट हाम्रो लागि जुन बनाइन्छ त्यो ठाउँमा जानै डर लाग्छ किनभने मार्बल बिछाएको हुन्छ नि त क्रचेस युजरलाई के हुन्छ चिप्लिन्छ क्रचेस युजर युज नगर्ने अरू डिसेबल फिजिकल डिसेबलहरू पनि उहाँको खुट्टा त्यसै कमजोर हुन्छ अनि हामी त्यो ब्यालेन्स गर्नै सकिँदैन कि अनि त्यही भएर त अहिले जुन बनाइरहेको छ यसमा पनि मलाई एसेसिबल हो कि होइन म कन्फ्युज छु कि यो चाहिँ जस्तो पब्लिक टोइलेट ठाउँ ठाउँमा भइरहेको हुन्छ तर म त्यहाँ जानै सक्दिनँ किनभने त्यहाँ मार्बल बिछाएको हुन्छ हामी फेरि यस्तो चिप्लिङ भन्दा हामीलाई फेरि कि हड्डी नै भाँचिन्छ कि हुन्छ किनभने हाम्रो खुट्टाहरू कमजोर हुन्छ होइन अनि हाम्रो बडीले त्यो धान्न पनि सक्दैन यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई सबैलाई बराबर गरेर अब अपाङ्गता भएको व्यक्तिहरूको लागि भनेर जुन कुरा बनाइएको छ त्यो उहाँहरूले युज गर्न सक्नु भएको छ त त्यो पनि त रिसर्च गर्नु पर्यो नि त होइन सबै अब व्हील चेयरलाई मात्रै हेरेर भएन नि त उहाँहरूलाई स्लोप बनाइदिए अनुसार हामीलाई माटहरूमा पनि छ एसेसिबल छ भनेर गयो र त्यहाँ मार्बलवाला स्लोप एबलहरू त उहाँहरू चिप्लिन्छ अनि हामी त डिसेबल त त्यसै पनि चिप्लिन्छौँ नि त त्यही भएर कुराहरू ध्यान दिएर इक्वेली भन्दा नि इक्विटीहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो
2: भनेपछि भौतिक संरचनाहरू अपाङ्ग मैत्री बनेका छन् तर पहुँचयोग्य छैन।
1: अब कति ठाउँमा मलाई प्रोग्राम हुन्छ मलाई के हुन्छ नि आई डोन्ट नो कतिजनाले हुन्छ होइन तर मलाई चाहिँ के हुन्छ एउटा प्रोग्राममा बोलायो होइन इभन म यहाँ इन्टरभ्यू आउँदा मेरो हिजोदेखि माइन्डमा के थियो भने यहाँ म जान सक्छु कि नै त्यहाँ जान सकिनँ भने कसैले मलाई समातेर लग्यो भने म कसैको एउटा आई क्याच हुन्छ नि त्यो पात्र हुन्छु कि जसले गर्दा मलाई डिस्कम्फर्टेबल हुन्छ त्यो मेन्टल स्ट्रेस हुन्छ कि हामीलाई जुन ठाउँमा एसेसिबल हुन्छ हामी मजाले कुदेर जान सक्छौँ नि जस्तै म अब यहाँ आएँ नि आज मलाई भइसक्यो कि यो छ यसरी हिँड्नुपर्छ यो भयो भने मलाई अलिकति स्ट्रेस कम हुन्छ अरूहरूलाई हुन्छ कि नै मलाई चाहिँ यो कुरा एकदम प्रब्लम हुन्छ कसैले मलाई प्रोग्राममा बोलायो भने म कहिले एसेसिबल छ कि नै भनेर सोध्छु कि एसेसिबल छ आउनु भनेर भन्छन् तर उहाँ जाँदाखेरि मार्बलवाला स्लोप हुन्छ जुनले गर्दा कति गाह्रो हुन्छ कि त्यही भएर अब त्यो एसेसिबल हो या होइन त्यही कन्फ्युज छु म।
0: भनेपछि यहाँहरूले भने अनुसारको भौतिक संरचनाहरू पहुँच योग्य अझै पनि छैनन्।
1: यसरी बनाइदिनुहोस् कि सबैजनाले युज गर्न मिले छैन हामी कतै जाँदा पनि त्यहाँ बाथरुम छ है भनेर हामी खुलेर जान सकौँ कि नडराइकन ला म चिप्लिन्छु कि पानी पोख्यो भने चिप्लिन्छु कि भन्ने मेन्टल स्ट्रेस नहोस् होइन सबैजना अपाङ्गताको मान्छेहरूले फिजिकली आफू अपाङ्ग छु भनेर टेन्सन हुँदैन कि त्यहाँ जान सक्छु कि नै भने त्यो कुरामा टेन्सन छ मलाई कहिले पनि म डिसेबल छु भनेर मलाई कहिले पनि पोइन्ट आउट हुँदैन म जान नसक्दा चाहिँ मलाई के हुन्छ भने त डिसेबल छ भने पोइन्ट आउँछ जस्तै म यहाँबाट गएँ त्यहाँ सिडी त्यसले मलाई के भन्छ त डिसेबल छ भने पोइन्ट आउट गर्छ यदि त्यहाँ कुनै सिडी छैन मजाले ठ्याक्क छ म स्विच गरेँ म किन आफूलाई डिसेबल सोध्छु म पनि हजुरहरू जस्तै एबल मान्छे कि साथमा हुन्छु किनभने हजुरले गर्ने काम मैले गर्ने काम सेम भयो नि त त्यो कसैले पनि फिल हुँदैन मलाई त के लाग्छ भने सबै ठाउँमा एसेसिबल भयो भने कोही डिसेबलले चाहिँ म डिसेबल हो भनेर म सोच्दैन त्यो
0: अपाङ्गता भएकै कारणले केही गर्न सक्दिन भनेर बस्नु हुनेलाई के भन्न चाहनुहुन्छ?
1: अरूले के भन्छ भने सुरुमा आफैले स्ट्रङ हुनु पर्यो आफूले माइन्ड मेक गर्नु पर्यो कि यो सेक्टरमा म गर्न सक्छु कि नै पहिला आफू स्ट्रङ भएपछि त बिस्तारै सपोर्टमा आउँदो रहेछ तर मेरो फ्यामिली पनि मेरो अगेन्स्ट हो अहिले मान्छेहरूलाई भन्दाखेरि कि उसको फ्यामिली सपोर्ट गरेको थियो यहाँसम्म आयो भन्ने उहाँहरूको सोच होला तर मलाई पनि धेरै गाह्रो भयो उहाँहरूलाई कन्भिन्स गर्न अलिकति मान्छेले हुन्छ नि तेरो अचारमा त नुन चर्को छ भने मेरो मम्मीहरू डिमोटिभेट हुने कि चल्दैन कि क्या हो भन्ने त्यस्तो थिए होइन। अनि त्यही भएर मैले कतिजनाको फिडब्याकहरू पनि मैले मम्मीलाई सुनाउँथेँ नि, किनभने मैले सबै कुरा ह्यान्डल गरिरहेको थिएँ नि त। अनि उहाँहरूलाई डिमोटिभेट नहोस्, यो फिल्ड नछोडिदिनुहोस् भनेर मैले उहाँहरूलाई सुनाउँथेन। सुरुमा एक त आफूले स्ट्रङ गर्नुपर्छ, मैले एउटा गर्न सक्छु कि नै, जज गर्ने त धेरै आउँछन्, त्यसलाई ट्याकल गर्न पनि सक्नुपर्छ। एक त इन्जोय हो, जुन काम आफूले रोजेको छ नि त्यसमा इन्जोय गर्न मिल्छ कि नै। यदि हामीले इन्जोय गर्यौँ भने त हामी हरेक अब्स्ट्रगल गर्न सक्छौँ। अनि जस्तै मलाई अब कतिजनाले पहिला जब खोज्दाखेरि चाहिँ के भन्थे, लोकसेवा पढ भन्थ्यो। मलाई त्यो इन्ट्रेस्टको विषय नै होइन, म जति पढे म सक्थेन त्यो लोकसेवा पढ्न होइन। त्यही भएर मान्छेले भन्थ्यो म एउटा कामले सुन्थेँ अर्को कामले भन्थ्यो, मलाई इन्ट्रेस्टै थिएन, त्यही भएर मैले त गर्न पनि सकिनँ। तर अचारको मलाई इन्ट्रेस्ट छ, मान्छेले मलाई यति प्रडक्ट यतिमा गर भने म रातभरि पनि उठेर गर्न सक्छु। कुनमा हामीलाई खुसी मिल्छ त्यो कुरा रोज्यो भने जसले जे भने पनि त्यो चाहिँ केही फरक पर्छ जस्तो लाग्छ, यस सफल हुन्छ।
2: अहिले दिनमा कति जति अचार बिक्री गर्नुहुन्छ?
1: दिनमा भन्दा नि हामी स्टलको लागि तयार गर्छौँ, हामीले बनाएर चाहिँ कहिले पनि राख्दैनौँ होइन। हप्तामा चाहिँ हाम्रो अब 10 केजी माछा कि 10 केजी बनाइन्छ भने यसरी बदामको 10 केजी बनाएर त्यो हप्तामा गरेर हाम्रो एक एक दिनमा हाम्रो स्टल छ, अनि त्यसलाई पुऱ्याएर फेरि अर्को हप्ता न्यू स्टक बनाउँछ भने त्यसरी गर्छौँ। प्रोग्रामहरू भइरहेकोले गर्दा अलिक बिजी नै छ।
2: जुन स्टलहरूमा यहाँ अचार लिएर राख्नुहुन्छ अनि किन्ने मान्छे जो आउनुहुन्छ, यहाँको जुन शारीरिक अपाङ्गताकै कारणले केही त्यस्तो यहाँलाई मन नपर्ने फिडब्याकहरू दिनुहुन्छ कि दिँदैन? अहिलेसम्म
1: त्यस्तो मेरो डिसेबललाई पोइन्ट आउट गरे त मैले अझैसम्म पाएको छैन। आई डोन्ट नो ब्याक वेबसाइटमा उहाँहरूले के भन्नुहुन्छ होइन, अचारकैमा अब उहाँहरूलाई कसैलाई पिरो मन पर्दैन, कसैलाई नुन मन पर्दैन, त्यो फिडब्याक आइरहेको हुन्छ। तर धेरै जस्तो जनाले त पोजिटिभै दिनुहुन्छ उहाँहरू होइन, त्यस्तो नेगेटिभमा त आएको छैन। तर जब मैले डेलिभर गर्दा चाहिँ होइन, अब अनलाइनबाट उहाँहरूले डेलिभर गर्दा, सुरुमा त मैले आफै डेलिभर गरेँ ठाउँ ठाउँमा गएर, अनलाइनमा चाहिँ अब अर्डर गर्दा चाहिँ म कस्तो भनेर थाहा हुँदैन नि त। जे होस् म अचालेर जाँदा चाहिँ नि ए हजुर भनेर जुन लुक हुन्छ नि, के सोचेको थिएँ के भइदियो टाइपको हुन्छ नि, त्यो लुक चाहिँ म फिल गर्थेँ होइन। कतिजनाले त्यही कुराले होला सायद अर्डर नगरे जस्तो पनि लाग्छ, कतिजना चाहिँ ए हजुरलाई गाह्रो हुन्छ नि होस् भनेर भन्थ्यो क्या, एउटा चाहिँ बिचारा भनेर चाहिँ उहाँहरूले अर्डर नगरायो कि जस्तो फिल हुन्थ्यो त्यति बेला है। धेरैजना त होइन, एक दुईजना अब त्यस्तै भइहाल्छ, त्यति बेला फिल हुन्छ। तर स्टलमा मेरो डिसेबिलिटीको कारणले चाहिँ कसैलाई फरक परेको छैन जस्तो लाग्छ मलाई चाहिँ।
0: यहाँको स्कुलले जीवन कस्तो रह्यो?
1: हजुर मैले अहिले मास्टर कम्प्लिट गरेको छु, जन्मजात डिसेबल होइन, म जन्मेको 2 वर्षमा होइन मलाई एकदम ज्वरो आएको थियो, अनि त्यसले गर्दा चाहिँ मलाई हस्पिटल लग्यो। हस्पिटल लगेपछि मेरो अप्पर पार्टमा चाहिँ इन्जेक्सन हान्यो होइन, त्यसले गर्दा मेरो कम्मर पनि चल्न सक्यो, मलाई घिसिएर हिँड्थ्यो त्यति बेला। अहिले त अपरेसन गरेको हिँड्नु, अनि त्यति बेला 9 वर्षसम्म चाहिँ मैले स्कुल पढ्नु पाएन, किन कसैले पनि भर्ना नदिनु कि मलाई। इभन मेरो डिसेबल स्कुलहरूमा पनि रिजेक्ट हान्यो त्यति बेला, म त सानै थिएँ है, अहिले भए त केही बोल्न सक्थेँ, आफूलाई केही गर्न सक्थेँ। तर त्यति बेला अब हामीहरूलाई चाहिँ अब अङ्कलहरूले लिएर जानुभएको त्यसरी चाहिँ भयो। तर एउटा स्कुलमा चाहिँ एउटा म्यामको चाहिँ फ्र्याक्चर भएको थियो खुट्टा, अनि उहाँले चाहिँ मेरो प्रब्लम बुझ्नुभयो कि फ्र्याक्चर हुने, अब उहाँले बुझ्नुभयो नि त खुट्टाको अलिअलि सेम रिलेटेड भयो, अनि उहाँले चाहिँ त्यसरी मलाई भर्ना लिनुभएको 9 वर्षकोमा। स्कुलमा पनि राम्रो छ साथी, म डिसेबल स्कुल कहिले पनि गएन, म एभलै स्कुल गएँ, कलेज पनि एभलै गइरहेँ। एकजना इन्सिडेन्ट मैले धेरै ठाउँमा मैले भनिरहेको छु होइन, एकजना साथीले मलाई लङ्गडी भन्यो क्या, त्यो मान्छेले लङ्गडी भन्यो अनि प्रिन्सिपल म्यामले बोलाएर मेरो अगाडि आएर उसलाई रूपाल लङ्गडी भन्यो, सरी भन रूपालाई भनेर भने, मलाई त्यति बेला थाहा पनि थिएन लङ्गडी भने के हो होइन, म्यामले सरी भन्न लाउनु अनि मैले इट्स ओके भने सक्यो त्यो कुरा है। मलाई अझैसम्म त्यो मात्र इन्सिडेन्ट थाहा छ, त्यहाँसम्म त मलाई कसैले पनि डिस्क्रिमिनेसन ए त यस्तै है त जहाँ जहाँ त हामीसँग जुन मैले टिभीहरूमा या साथीहरूको कुराहरूबाट सुन्छु नि मलाई असम्म लाग्छ है, त्यस्तो मलाई कुनै पनि फिल भएन स्कुलहरूमा, अनि त्यस्तो भएन। अब अलिअलि कुरा त भइहाल्छ जुन चाहिँ अब एडजस्ट पनि गर्नुपर्छ होइन, अब छु त छु, सायद मैले छिट्टै एक्सेप्ट गरेर होला मलाई इजी हुन्छ होइन, मान्छेहरूले केही कुरा भन्यो भने चाहिँ मलाई त्यस्तो अलिकति पिन्च आउट हुँदैन, एकछिन चाहिँ नराम्रो लाग्छ। तर त्यति साह्रो पनि खोइ मैले ध्यानै नदिएर होला या आई डोन्ट नो म लक्की भएर होला, तर अझैसम्म त्यसरी मलाई डिस्क्रिमिनेसन चाहिँ त्यस्तो खासै चाहिँ आएको छैन मलाई।
2: एक हिसाबले सफल भइसक्नु भएको छ यहाँले यो क्षेत्रमा होइन, घर परिवार र जुन छिमेकी यहाँ कस्तो खालको प्रतिक्रिया दिनुहुन्छ?
1: यस्तो हुँदो रहेछ, धेरै कुरा चेन्जेस हुनु रहेछ है, आफू इन्डिपेन्डेन्ट हुनु र डिपेन्डेन्ट हुनुमा चाहिँ धेरै फरक हुँदो रहेछ। पहिला मलाई 100 रुपियाँ नविश्वास गर्ने मेरो फ्यामिली, मेरो साथीभाइहरू कहिले मसँग पैसा छ भनेर सोध्न आउँछन् होइन, कहिले कहिले विश्वास गर्थेन नि, हुन्छ नि यसरी त कहाँबाट हुन्छ र टाइपको हुन्थ्यो नि त। त्यही मान्छेहरूलाई दिनु पाउँदा मलाई कस्तो खुसी लाग्छ कि होइन, कसैलाई दिनु पाउँदा, अनि त्यसपछि त्यो हुन्छ। अनि फ्यामिलीमा चाहिँ के भयो भने मलाई एउटा इन्सिडेन्ट, कहिले पनि मलाई त्यो डिसेबलले नभनौँ होइन, हरेक कुरा मलाई डिसेबलमा जोइन हुनु मन लाग्दैन होइन, आई डोन्ट नो किन। तर फ्यामिलीमा चाहिँ के हुन्थ्यो भने भाइ म जेठी छोरी अनि माइली छोरी अनि कान्छी छोरा हो, हामी 3 जना हो, अनि कहिले पनि मलाई फाइनेन्सियल प्रब्लम या घरको कुराहरू कहिले पनि सेयर नगर्ने क्या मम्मीहरूले, मम्मी बाबाहरू कसैले पनि मसँग सेयर गर्ने, भाइ बहिनीहरूसित आज त्यस्तो भन्यो नि। एक दिन के भयो भने थोरै एमाउन्ट थियो, पैसा लोन तिरौँ कि के गरौँ रुपा भनेर सोध्नु भयो कि मम्मीले मलाई। अनि मम्मी तपाईँले मलाई सोध्नु भएको भनेर त्यो एउटा हुन्छ नि एक्साइटेड, अनि तपाईँले मलाई सोध्नु भएको भने के गर्ने भन्न भन्दा त्यति बेला चाहिँ एकदम खुसी भयो, यसरी चाहिँ हुँदो रहेछ है, उहाँले जोस् म पनि एउटा फ्यामिलीको पार्ट रहेछ है भनेर। भर्खरै भएको 2-3 वर्ष अगाडि हो, त्यसपछि चाहिँ कन्टिन्यू अहिले सोधिराख्नुहुन्छ होइन, त्यो चाहिँ भएको छ। तर हेर्ने नजरहरू धेरै डिफरेन्स हुने रहेछ पहिलाको रूपमा र अहिलेको रूपमा। इभन म काम गर्ने ठाउँहरूमा होइन, जसरी म जब लिन जान्थे उहाँहरूको जुन बोली हुन्छ अहिले हरेक ठाउँमा रूपा रूपा भन्ने हुन्छ होइन, कुनै प्रोग्राम होस् कुनै के होस् रूपा तिमी आउनुपर्छ है टाइपको हुन्छ नि, एउटा त्यो बिल्डअप गरेको छु होस् अचालले चाहिँ यत्तिको बनाएको छ मलाई
2: धेरै कुरा दिएको छ। हजुर सर, यहाँ जागिर पनि गर्नुभयो, जागिर पछिको व्यवसाय रोज्नु भयो होइन, जागिर र व्यवसायमा यहाँले के फरक पाउनुभयो?
1: धेरै ऊ छ होइन, हामीले म त के भन्छु नि अपाङ्गता भएको व्यक्तिले गर्ने भनेको बिजनेसै हो, तर हामीलाई फ्यामिली सपोर्ट हुँदैन, हामीसँग फाइनेन्सियल हुँदैन होइन। जस्तै अब मेरो र बहिनीको केस गर्यो भने फ्यामिलीले बहिनीलाई इन्भेस्ट गर्न खोज्छ तर मलाई इन्भेस्ट गर्न खोज्दैन, इभन अहिले पनि मेरोमा इन्भेस्ट छैन, मैले यताउता एरेन्ज गरिरहेको छु, अहिले पनि उहाँहरू डराउनुहुन्छ कि डुब्छ, त्यो चाहिँ हुन्छ है, त्यो डिफरेन्स चाहिँ हुन्छ। चाहे एबलमा के हुन्छ नि, छोरा र छोरीमा त्यो भेदभाव हुन्छ नि, एबल र डिसएबलमा त्यो लाग्छ मलाई। फाइनेन्सियल छ, फ्यामिली सपोर्ट छ भने गर्ने भनेको बिजनेसै हो एकदम हुन्छ नि, किनभने हामी अब जब गर्न जाँदा त्यही हो, खुर्किलो हुन्छ, भरिङ हुन्छ, टोयलेट एसेसिबल हुँदैन, मान्छेले बुझ्दैन होइन, अब जस्तो जाडोहरूमा बाटो त्यस्तै छ, जाडोमा हाम्रो खुट्टाहरू दुख्छ उहाँले बुझ्न, तर आफ्नो जबमा के हुँदो रहेछ नि, आज अर्डर गरिदिन भोलि गर्छु है त्यो भन्न मिल्छ, आज प्याक गरिदिनु भोलि गर्छु है भन्न मिल्छ, तर गरिँदैन त्यो पनि मिल्छ, त्यो चाहिँ डिफरेन्स हुँदो रहेछ होइन। मैले सकेसम्म गर्ने भनेको त बिजनेसै हो, मिल्यो भने।
2: दिदी बहिनीहरू जो अपाङ्गता भएको हुनुहुन्छ उहाँहरू पनि केही सोच त बनाउनु भएको छ, तर के नमिलेको हुन्छ नि, कहिले परिवारबाट सपोर्ट नआउनु, कहिले आफैले केही कुरामा चाहिँ अलिकति सही डिसिजन लिन नसकेको कारणले चाहिँ उहाँहरू बिचमा अलमलमा हुनुहुन्छ, त्यस्तो धेरै हुनुहुन्छ।
1: म पनि थिएँ होइन, अब मैले पनि यो पार्ट युज गर्न धेरै पहिले मलाई आँट आएको भए म यतिखेर कहाँ पुगिसकेँ, त्यो चाहिँ मलाई अझै फिल छ कि, जुन मेरो गरम भन्ने एज थियो नि अहिले त अलिकति एज पनि भइसक्यो होइन, त्यसले गर्दा चाहिँ अब जब मैले 20-21 मैले म एकदम स्ट्रङ भएर मम्मीहरूलाई कन्भिन्स गरेर म गर्छु है भन्ने त्यति बेला भएको भए अझै राम्रो गर्न सक्थ्यो। पहिला सुरु आफैलाई कन्भिन्स गर्न धेरै गाह्रो हुन्छ, अरूलाई कन्भिन्स भन्दा नि आफैले कन्भिन्स गर्नुपर्छ, तर यो डेली माले नै गर्दा हो जस्तो हुन्छ नि, मैले पनि त्यही सोचिरहेको कसरी गर्ने होला, डुब्यो भने मलाई सबैले ब्लेम गर्छन्, फ्यामिली सपोर्ट गर्दैन, सोसलमा के भन्छ, मैले गर्न खोइ ल गरिस तेरो डुब्यो भने एउटा हाँसोको पात्र हुनु कि भन्ने सबैमा हुन्छ, तर गर्छु भनेर आँट गर्नु भने चाहिँ हार मान्नु,
2: आफ्नो कुराहरू चाहिँ राख्नु सक्छ।
1: हजुर, त्यो चाहिँ राख्न सक्नु।
2: धेरै जसो अहिले अपाङ्गताको क्षेत्रमा काम गर्ने थुप्रै संस्थाहरू छन् होइन, ती संस्थाहरूले जुन काम गरेका छन् त्यो काम गरे अनुसारको यहाँहरूलाई सजिलो भएको छ कि छैन, कस्तो तरिकाले काम गरिदिएको भए अझ यहाँहरूलाई सजिलो हुन्थ्यो जस्तो लाग्छ?
1: त्यो काम गरे त खै जसले पाउने हो त्यसले पाएको छैन जस्तो लाग्छ मलाई चाहिँ होइन, जुन उहाँहरूको एम हुन्छ नि यो मान्छेलाई चाहिँ हामी सहयोग गर्छौँ भने त्यो मान्छेले पाएको भन्नु साइड मान्छेले पाइरहेको हुन्छ, उहाँहरूकोहरू काम त गर्नुभयो होला होइन, उहाँहरूले पनि गर्नुभएको छ, गर्नु भएन त भन्दिनँ म, अब संस्थामै मैले काम गर्दा पनि हामीले गरिरहेको हो, त्यही भएर जो मान्छेलाई चाहिन्छ त्यो। तर मलाई त के लाग्छ भने जस्तै हुन त हामीलाई पोलिसी यताउता ट्रेनिङहरू यताउता चाहिँदैन, तर यस्तो प्रोग्राम होस् कि मान्छेलाई इन्डिपेन्डेन्ट बनाउनु परोस्, त्यो इन्डिपेन्डेन्ट भएपछि त्यो हरेक कुरा आफसे आप आउँदो रहेछ त्यो कुराहरू, त्यही भएर संस्थाहरूले चाहिँ उहाँहरूलाई कसरी आफ्नो व्यवसाय या रोजगार प्रदान गर्ने हो त्यस्तोमा चाहिँ धेरै फोकस गरिदियो भने जस्तो लाग्छ मलाई चाहिँ।
0: जो केही गर्छु भनेर सोच बनाउनु भएको छ, सानो पुँजीबाट पनि सुरुवात गर्न सक्नुहुन्छ होला नि त है, यहाँ जस्तै
1: यस्तो हुने रहेछ कि हाम्रो सेलेक्सन, जब हामी मान्छेलाई सेलेक्ट गर्छौँ नि सबैजना म गर्छु म गर्छु म गर्छु भन्ने हुन्छ कि, अनि त्यो चुजिङ गर्न गाह्रो हुँदो रहेछ होइन। मैले के भने एज अ प्रोग्राम कोअर्डिनेटर हामीले गार्मेन्ट ट्रेनिङ गरेको थियौँ, त्यति बेला सबैजना है म नै गर्छु म नै गार्मेन्ट खोल्छु टाइपको गरेर आएको थिएँ, सबैलाई मैले चान्स दिएको थिएँ होइन, तर एकजना जति निस्किनु भयो त्यो मध्येमा होइन। अनि त्यसरी अब सेलेक्सन गर्न पनि हामीलाई अब कसरी सेलेक्सन गर्ने अब होला नि केही न केही टुल्सहरू होइन, त्यो गरेर उहाँहरूले जस्तै अब गर्न खोज्ने मान्छेलाई चाहिँ अलिकति फाइनेन्सियल सपोर्ट दिनु, जस्तै म गर्न खोजेँ नि मलाई अलिकति सहयोग हेर्नु म अहिले कति राम्रो भइरहेको छु नि त होइन, यस्तै अरूहरूलाई पनि सहयोग थोरै भए पनि, त्यसले गर्दा चाहिँ फ्यामिलीले पनि विश्वास गर्दो रहेछ नि अलिकति कतैबाट गयो भने।
2: यहाँको अचार कुन कुन जिल्लासम्म पुगेको छ?
1: मेरो सबै छ जिल्ला हुम्ला है, अल ओभर नेपाल छ मेरो चाहिँ, खुसी लाग्छ सुरु सुरुमा एकदम एउटा अर्डर आउँदा कति खुसी लाग्थ्यो नि होइन, त्यसरी एकजना सरले नै हो मलाई हुम्ला हो क्या, म उहाँले चाहिँ मेरो यस्तो यस्तो गाडी छ त्यहीमा हालिदिनु भनेर उहाँले प्री पेमेन्ट गरेर पठाइदिनु भएको थियो। यसरी जान्छ जुन ठाउँमा कुरियर जान सक्दैन यसरी मैले पठाएको छु होइन गाडीमा हालिदिएर उहाँहरूले गर्नुभएको छ। उहाँहरूले त अब टेस्ट पनि गर्नु छैन तर कस्तो हुन्छ नि टेस्ट नगरिकन उहाँहरूले अर्डर गर्दा त्यो पनि थोरै होइन एक दुई केजी यस्तै अर्डर गर्नुभएको थियो त्यति बेला त्यो सरले होइन खुसी लाग्ने त्यति बेला नयाँ नयाँ हुँदाखेरि त एकदम धेरै खुसी लाग्छ। मेरो फेसबुक पेजै छ आमा छोरी अचार भनेर हजुरले हरेक सोसियल मिडियामा सर्च गर्नु इन्स्टाग्राम टिकटकदेखि लिएर फेसबुक पेजहरू सबैमा छ अनि त्यही पनि छ वाट्सएप नम्बरहरू छ त्यो थ्रु पनि हजुरले मलाई कल गर्न सक्नुहुन्छ। हरेक बारमा हाम्रो ठाउँ ठाउँमा स्टलहरू हुन्छ होइन हजुरले मलाई पेजमा फलो गर्नुभयो भने कुन ठाउँमा हाम्रो स्टल छ भन्ने त्यहाँबाट चाहिँ थाहा हुन्छ। यदि हजुर त्यही ठाउँ नजिक आसपास हुन्छ भने हजुर हाम्रो स्टल पनि भिजिट गर्न सक्नुहुन्छ। मेरो मम्मी नभएको भए मैले यहाँसम्म त हुनै सक्यो किनभने मम्मीले अचार बनाइदिएर त मैले आज मलाई सबैजनाले एउटा व्यवसायको रूपमा लिएको छ होइन मम्मीलाई म धेरै धेरै धन्यवाद गर्न चाहन्छु। उहाँलाई त अरूहरूले पनि पाल्न सक्थेन तर मेरो लागि चाहिँ उहाँले मेरो लागि केही होस् भनेर चाहिँ उहाँ लागि पर्नु भएको छ त्यसको लागि चाहिँ मम्मीलाई चाहिँ धेरै धेरै धन्यवाद। मम्मी नभएको भए म सायद आज व्यवसायको रूपमा पनि हुन्थिन अहिले पनि म जबको बहुत नै हुन्थ्यो होइन खोजिरह हुन्थ्यो जबहरू कति निराशा हुन्थ्यो होला कति के हुन्थ्यो होला अब त्यो सधैँ छ होइन तर जे होस् ठिक छ मम्मीले हेल्प गर्नुभयो मम्मीले अचार बनाइदिनु भयो अनि यहाँसम्म
2: मम्मीले अचार बनाइदिनु भयो छोरीले चाहिँ मजाले मार्केटिङ गरेर व्यवसायमा हात हालिहाल्यो भने चाहिँ के कुराहरूमा विचार पुर्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
1: मलाई त सुरुमा मान्छेहरू हुन्छ नि एकदम धेरै ह्युज एमाउन्ट इन्भेस्ट गरिहाल्छन् कि सुरुमा होइन सुरुमा थोर थोरै भएर स्टार्ट गरौँ न कि धेरै होइन जस्तै मैले स्टार्ट घरैबाट स्टार्ट गरेको छु मैले कम्पनी पनि अहिले खोलेको छैन मैले माटहरू मैले गरेको छैन किनभने माटहरूमा के हुन्छ नि मेरो अचार भर्खरै स्टार्ट हुँदैछ मैले माटमा गएर राख्यो भने मेरो अचार कसैले पनि पिकअप गर्दैन त्यही भएर चाहिँ मैले माटहरू कतिजना आउनुहुन्छ कि हामीले अचार राख्छौँ तपाईँको पसलमा राख्छौँ माटमा राख्छौँ भने मैले अहिले उहाँहरूतिर फोकसै गरेको छैन किनभने मैले पहिला स्टलमा राखौँ ठाउँ ठाउँमा स्टलमा राख्छु त्यहाँ चाहिँ हामीले हरेक आफ्नो जुन प्रडक्टहरू छ त्यसको स्याम्पल पिस राखिरह हुन्छौँ उहाँहरूलाई टेस्ट गराउँछौँ उहाँहरूलाई जुन मनपर्छ उहाँले त्यो लिनुहुन्छ। त्यही भएर अहिले चाहिँ मैले माटहरूमा अब जस्तै मान्छेहरूले अचारकै कुरा गरौँ न उहाँहरूले अलग्गै ठाउँ खोज्नुभयो माटहरूमा दिनुभयो अनि माटहरूमा दिएपछि अब नयाँ प्रडक्ट हुन्छ नयाँ प्रडक्ट भएपछि मान्छेले चिन्दैनन् नयाँ भयो नि ए कस्तो होला भने लिँदैनौँ नि त पैसा हालिसकेपछि आफूलाई थाहा भयो कि लिन्छ अब कसैलाई चाहिँ नयाँ टेस्ट गरौँ न भन्ने पनि हुन्छन् हुन त त्यो हुँदाखेरि चाहिँ अनि माटमा हामी दिन्छौँ अनि त्यो भएपछि त्यहाँबाट अब पैसा उड्दैन त्यो प्रडक्ट बिग्रिन्छ एक्सपायर भएपछि अब त्यो के गर्ने फ्याँकिन्छ होइन त्यसरी चाहिँ मान्छेलाई बिजनेस गर्न अलिकति हुन्छ तर सानोबाट स्टार्ट गरौँ बिस्तारै अगाडि बढौँ न त वाट त किन होइन त्यो त छँदैछ अब बिस्तारै मैले सोच्दैछु कि अब चाहिँ मेरो कि मैले अलग्गै बिजनेस गरौँ कम्पनी खोलौँ भने चाहिँ अब चाहिँ मेरो सोचाइ आउँदैछ
2: त्यो छिटै नै कुरा हस्। हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौँ अन्त्यमा यहाँलाई कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै धन्यवाद छ।
1: हजुरलाई पनि धन्यवाद। कसैले पनि हामीलाई साथ दिँदैन होइन अब हजुरहरूलाई हेर्दाखेरि मलाई एकदम धेरै साथ सपोर्ट पायो भन्ने होला सायद कतिजना ए फ्यामिली नै इन्भल्भ छन् त्यो यसको त होइन रूपाको पो फ्यामिलीले साथ दिएको छ र रूपा यहाँसम्म गरे त्यस्तो केही पनि हुँदैन मैले पनि धेरै टाइम लगाएको थिएँ उहाँहरूलाई कन्भिन्स गर्न होइन मैले बुझाउनलाई होइन तपाईँको छोरी अपाङ्ग त छ तर माइन्डबाट छैन है तपाईँको छोरी स्ट्रङ छ भन्नलाई चाहिँ मलाई गाह्रो भयो धेरै गाह्रो हुन्छ सुरु सुरुमा इभन अहिले पनि उहाँहरू बुझ्नुहुन्न अहिले पनि केही गर्दाखेरि त सक्सेस न भन्ने उहाँहरूको क्वेसन हुन्छ कि यति गर्दा गर्दै त उहाँहरूको क्वेसन हुन्छ भने होइन त्यही भएर चाहिँ हार खान हुँदैन कसैले भनिहाल्यो भने पनि डिमोटिभेट गर्न चाहिँ हुँदैन आफूलाई गर्न सक्छु भन्ने चाहिँ एउटा स्ट्रङ पोइन्ट हुँदछ जस आफैले आफैलाई एक्सेप्ट गरेपछि चाहिँ हामी अगाडि बढ्न सकिँदो रहेछ होइन त्यही भएर सक्दो छिटो आफूले एक्सेप्ट म जस्तो छु ठिक छु भनेर चाहिँ एक्सेप्ट गर्यो भने चाहिँ म जुन बाटोमा जान्छु कसैले पनि मलाई डिसेबलको रूपमा हेर्दैनन् जस्तो लाग्छ कि मलाई चाहिँ जब मैले नै सोचु म अपाङ्ग छु है भन्छ अरूले के गरेर यसो हाँस्यो नि त्यसले मलाई अपाङ्ग देख्यो हाँस्यो नेगेटिभ हुन्छ जस्तो लाग्छ अब जस्तो म डिसेबलै छैन भने चाहिँ त्यो हाँसी चाहिँ म पनि हाँसिदिन्छु सक्थ्यो नि त त्यो पोजिटिभमा भयो त्यो त्यसले गर्दा हामीलाई इजी हुन्छ कुनै काम गर्नलाई कुनै ठाउँमा जानलाई कन्फिडेन्ट बिल्डअप गर्छ त्यही भएर केही नसोच्नु होइन सबैको यस्तै हुन्छ जे छ त्यसमै एक्सेप्ट गर्नुपर्छ टेक्नोलोजीले हामीले बाहिर निस्किनै पर्दैन अहिले त होइन त्यही भएर मैले भन्छु बिजनेस चाहिँ भनेको डिसेबलकै लागि बनाएको हो तर फ्यामिली सपोर्ट र फाइनेन्सियल सपोर्ट भयो भने चाहिँ किनभने अहिले त सोसियल मिडिया नै हो नि हामीले मार्केटिङ गर्ने मैले अघि भने नि एउटा सिडी चढ्न गाह्रो भयो मान्छेलाई बोलाउन किन जानु पर्यो अहिले त सोसियल मिडियामा छ फोन गरेर कुरा गरेर कन्भिन्स गरेर प्रविधिले एकदम सजिलो बनाएको छ अहिले अनलाइन बिजनेस कति आइरहेको छ नि कम्पिटिसन भइरहेको छ अनलाइन बिजनेस होइन त्यही भएर हामी बाहिर त्यति भौतारिनु पर्दैन उहाँहरूले होइन एज अ टोकन अफ लभ हुने जस्तै कोसेलीको रूपमा चाहिँ उहाँले लग्नुहुन्छ। मेरो चाहिँ धेरै ठाउँ भनेको क्यानाडा, अमेरिका यस्तै ठाउँहरू गइरहेको छ। विदेशको लग्ने है भनेर उहाँहरूले चार पाँचवटा उठाउनुहुन्छ कि नेपाल मात्र नभएर विदेशमा पनि मेरो अचार जोस् मान्छेले थाहा पाइसक्नु भएको छ।
0: आज हामी कार्यक्रम हाम्रो बोलीमा शारीरिक रूपमा अपाङ्गता भएकी आमा छोरी अचार उद्योगकी सञ्चालिका रूपा अर्यालसँग कुराकानी गर्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा सल्लाह, सुझाव एवं प्रतिक्रियाहरू छन् भने हाम्रो बोली .radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ। प्राविधिक मित्र मिनर्वा वज्राचार्यसँगै म विद्या चौधरी पनि बिदा हुन्छु। हौस् त नमस्कार, शुभरात्री।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यो बाँकी समयमा यहाँहरूलाई विभिन्न लोकगीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। पहिलो लोकगीत कृष्ण बस्नेतको स्वरमा गायकको आफ्नै सङ्कलन।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: अब हामी अर्को लोकगीत यहाँलाई सुनाउँछौँ मन्जु केसीको स्वरमा गायिकाको आफ्नै सङ्कलन।

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले झलकमान गन्धर्वको स्वर अनि सङ्कलनमा सुन्नुभयो।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ हुन्छ
5: ल हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
9: के हुन्छ?
8: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
9: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
8: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
9: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
7: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले 10:10 पछि सुन्न सक्नुहुनेछ सिलसिला कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार।

0: प्रयोजन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौँ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। हाम्रो शरीरबाट पसिना किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। गर्मी मौसममा थोरै मात्र काम गर्दा पनि शरीरका विभिन्न ठाउँबाट पसिना आउँछ। पैतालामा पसिना आउनाले खुट्टा गनाउने समस्याबाट कहिलेकाहीँ हामी धेरै वाक्क पनि भएका हुन्छौँ। यसरी हेर्दा कहिलेकाहीँ त हामीलाई पसिना नआइदिए पनि हुन्थ्यो भन्ने लाग्न सक्दछ। तर पसिना आउनु भनेको हाम्रो शरीरलाई चिसो पार्ने प्राकृतिक प्रक्रिया हो। पसिना आउँदा अझ गर्मीको अनुभव हुने भए पनि पसिना नआउने हो भने शरीरले उत्पादन गर्ने तापलाई हामी थाम्न सक्दैनौँ। हामीले खाने खानाबाट शरीरले ऊर्जा उत्पादन गर्दा धेरै मात्रामा ताप उत्पन्न हुन्छ। यसरी ताप उत्पन्न हुँदा मस्तिष्कमा शरीरलाई चिसो राख्नु पर्दछ भन्ने सन्देश जान्छ। त्यसपछि मस्तिष्कले हाम्रो शरीरमा हुने लाखौं पसिना ग्रन्थीलाई पसिना उत्पादन गर्न निर्देशन दिन्छ। हाम्रो शरीरमा करिब 20 लाख पसिना ग्रन्थीहरू रहेका हुन्छन्। हामीले थाहा नपाए पनि चिसो मौसममा पनि हाम्रो शरीरले पसिना उत्पादन गरिरहेको हुन्छ। हाम्रो शरीरको 2/3 भाग पानी हो र पसिनाको रूपमा दैनिक धेरै मात्रामा पानी बाहिर गइरहेको हुन्छ। त्यसैले डाक्टरहरू दैनिक न्यूनतम 3 लिटरसम्म पानी पिउनु पर्ने सल्लाह दिने गर्दछ। हाम्रो शरीरमा 2 किसिमका पसिना ग्रन्थीहरू रहेका हुन्छन्, इक्राइन र एपोक्राइन। इक्राइन हाम्रो शरीरका धेरै पसिना आउने अङ्गहरू जस्तै निधार, हत्केला तथा पैतालाहरूमा हुन्छन्। काखीमा भने एपोक्राइन ग्रन्थीहरू रहेका हुन्छन्। शरीरका विभिन्न अङ्गहरूबाट आउने पसिनामा विभिन्न किसिमका रासायनिक तत्वहरू मिसिएर आएका हुन्छन्। जस्तै काखीमा आउने पसिना केही मात्रामा बाक्लो र पहेँलो रङको हुन्छ। यसो हुनुको कारण त्यसमा हुने प्रोटिन र फ्याटी एसिड हो।
0: कार्यक्रम सिलसिलामा अबको लागि लज्जावती झारलाई छुँदा किन निधाउँछ यो प्रसङ्ग। लज्जावती झारको पल्विनस भन्ने कोषको केही भाग कसिएको हुन्छ। जब त्यसमा कुनै वस्तुको स्पर्श हुन्छ त्यति बेला पातको तल्लो भागमा केही सुन्निएको आकारको सेल भित्रको म्याकुलको पानी नजिकैको जोडिएको सेलमा पर्दछ। त्यही स्पर्शले पातको डाँटको फेदको तल्लो भागमा रहेका कोषहरूको बसाईमा केही परिवर्तन हुन्छ, जसका कारण पातहरू बन्द हुन्छन्। यही कारणले नै लज्जावती झारको पातहरू खुम्चने गर्दछ।

0: अब यहाँ अर्को सामग्री राख्दैछौ। हाम्रो घाँटीमा हुने रुद्र घण्टी के हो त? अब यो बारेमा जानकारी दिँदैछौ। वयस्क पुरुषको घाँटीमा देखिने रुद्र घण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएको पाइन्छ। इसाई धर्म अनुसार भगवानले नखानु भनेको एक फल खाइरहेको समयमा भगवान आइपुग्दा निल्नु न उकल्नु भएपछि एक घाँटीमै अड्किएको कारण रुद्र घण्टी बनेको थियो भन्ने मान्यता रहेको छ। तर यो त एक किम्बदन्ती वा अन्धविश्वास मात्र हो। रुद्र घण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ त? रुद्र घण्टी खासमा स्वरकण्ठ, जसलाई अङ्ग्रेजीमा ल्यारिङ्स भनिन्छ, ल्यारिङ्सको एक भाग हो रुद्र घण्टी। किशोर अवस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठुलो हुन जान्छ, जसको कारण सानो छँदादेखिको आवाजमा पनि परिवर्तन आउँछ। यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्र घण्टीको निर्माण हुन्छ। तर महिलामा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठुलो हुन पाउँदैन। त्यसकारण महिलामा रुद्र घण्टी हुँदैन भन्ने गरिएको हो।
1: कार्यक्रम सिलसिलामा अबको लागि मौरीले मह कसरी बनाउँछ त यो प्रसङ्ग। मौरीको पनि मानिसको जस्तै संगठन हुन्छ। यिनीहरूको संगठनमा तीन समूह हुन्छन्। तिनीहरू हुन् कामदार, रानी र भाले। कामदार मौरीले खानेकुरा खोज्ने र घरको सुरक्षा गर्ने काम गर्दछन्। रानी मौरीले चाहिँ फुल पार्छ र भाले रानीलाई साथ दिने काम गर्छ। सामान्यतया मौरीको एउटा घरमा एक रानी मौरी, 100 भाले र 60,000 कामदार मौरी हुन्छन्। कामदार मौरीहरू पोथी हुन्छन्। रानी मौरीले एक याममा 2,50,000 र सम्पूर्ण जीवनकालमा 10,00,000 फूल पार्छन्। मौरीहरू एक वर्षदेखि 2 वर्षसम्म बाँच्दछन्। कामदार मौरीले सबभन्दा पहिले चाका बनाउने, सफा गर्ने र पालिस गर्ने काम गर्दछन्। त्यसपछि लार्भाको रेखदेख गर्दछन् अनि फूलको रस खोज्न बाहिर निस्कन्छन्। मौरीले पहिला आफू अघाउन्जेल फूलको रस खान्छ, त्यसपछि बोक्न सक्ने जति लिएर घरमा फर्किन्छ। चाकाभित्र थुप्रै थैली हुन्छन्। त्यो एक थैली भर्नका लागि मौरीले 1,000 फूलबाट रस लिनु पर्दछ। रसमा भएको पानी उडेर जान्छ र नेक्टर भन्ने तत्व बाँकी रहन्छ। आखिर त्यही नै मह। महमा चिनी, डेक्सट्रोज, म्यालेज, खनिज, इन्जाइम, भिटामिन, प्रोटिन र एसिड रहेको हुन्छ।
0: प्रकाशको गति कसले र कसरी पत्ता लगाए त यो बारेमा जानकारी दिँदैछौ। महान वैज्ञानिक ग्यालिलियो ग्यालिली त्यस ताका पहिलो वैज्ञानिक थिए जसले प्रकाशको गति नाप्ने प्रयत्न गरेका थिए, तर उनको प्रयास भने सफल हुन सकेन। अर्का वैज्ञानिक ओल रोमनले पेरिसमा काम गरिरहेको बेला प्रकाशको गति नाप्न सफल बनेका थिए। यो सन 1676 सालतिरको कुरा हो र वैज्ञानिक ओल रोमनको निष्कर्षमा प्रकाशको गति 1,92,000 माइल प्रति सेकेन्ड हुन आएको छ। पछि यसको सही कुरा पत्ता लाग्दा पनि उनको गणना धेरै हदसम्म सही ठहरिएको थियो। त्यसपछि प्रकाशका धेरै गति नाप्ने धेरै प्रकारका उपायहरू अपनाइएका छन् र प्रविधि पनि ल्याइएका छन् र सबैको उही नतिजा निस्किएको छ।
1: कार्यक्रम सिलसिलामा अबको लागि कुकुरको सुँग्ने शक्ति किन बढी हुन्छ यो प्रसङ्ग। मानिसको नाकको भित्रपट्टि लगभग 250 वर्ग मिलिमिटर जति एउटा यस्तो क्षेत्र छ जसमा लाखौंको संख्यामा केही विशेष प्रकारको गन्धका संवेदनशील कोशिकाहरू रहेका हुन्छन्। यसलाई इको केमोरिसेप्टर भनिन्छ। यसको आकार कपाल जस्तै हुन्छ। यो सधैँ म्युकस नामक तरल पदार्थले भिजिरहेको हुन्छ। नसाकै कारण यसको सम्बन्ध मस्तिष्कसँग हुन्छ। मस्तिष्कको यो भागलाई अल्फेक्टरी भल्भ भनिन्छ। जब हामी कुनै पनि वस्तुलाई सुँघ्छौँ, त्यसबाट निस्कने कण हावाका साथ केमोरिसेप्टरसम्म पुग्दछ। त्यहाँ पुगेर नसाबाट मिलेर यस प्रकारको विद्युत धारा मस्तिष्कको अल्फेक्टरी भल्भसम्म पुग्दछ र हामीलाई गन्धको अनुभव गराउँछ। कुनै पनि प्राणीको सुँग्ने क्षमता अल्फेक्टरी भल्भको आकारमा निर्भर हुन्छ। जुन प्राणीको अल्फेक्टरी भल्भको आकार ठुलो हुन्छ, त्यसको सुँग्ने क्षमता पनि बढी हुन्छ। मानिसको भन्दा कुकुरको अल्फेक्टरी भल्भ धेरै गुणाले ठुलो हुन्छ। यसै कारणले पनि कुकुरको सुँग्ने क्षमता बढी भएको हो। अर्को कारण, कुकुरको नाक मानिसको तुलनामा बढी भिजिरहेको हुन्छ, त्यसले पनि सुँग्ने क्षमतामा बढी मद्दत पुर्याउँछ। कुकुरले आफ्नो यो सुँग्ने क्षमताको प्रयोग सिक्का र शत्रुहरू पत्ता लगाउने काममा बढी गर्दछ।
0: सर्पको विष केबाट बन्छ त? अब यस बारेमा जानकारी दिँदैछौ। विषालु सर्पहरूको अगाडिको दाँत विशेष प्रकारको हुन्छ। त्यस्तै दाँतमा एउटा नली रहेको हुन्छ जसबाट सर्पले टोक्दा विष निस्कने गर्दछ। जब कुनै विषालु सर्पले मानिस अथवा अरू कुनै प्राणीलाई टोक्ने गर्दछ, तब ग्रन्थीबाट मांसपेशी हुँदै व्यक्तिको शरीरसम्म रगतको माध्यमबाट विष शरीरभरि सञ्चार हुन्छ। यसरी सर्पले निकाल्ने विषको मात्रा अत्यन्तै थोरै रहेको भए तापनि कुनै कुनै सर्पहरूको विष अत्यन्तै कडा हुन्छ। कुनै कुनै सर्पको विष यति विषालु हुन्छ कि त्यसको सानो थोपाले पनि ज्यान लिन सक्दछ।
1: कार्यक्रम सिलसिलामा अबको लागि पाकेको खुर्सानी र गोलभेडा किन रातो हुन्छ यो प्रसंग। खुर्सानी र गोलभेडामा क्लोरोफिल तथा लाइकोपिन नामक तत्व रहेको हुन्छ। क्लोरोफिलले यिनीहरूलाई हरियो बनाउँछ भने लाइकोपिनले यिनीहरूलाई रातो बनाउँछ। जब यिनीहरू पाक्दै जान्छन् तब यिनीहरूको क्लोरोफिलको मात्रा घट्दै जान्छ र लाइकोपिनको मात्रा बढ्दै जान्छ। त्यसैले खुर्सानी र गोलभेडा पाकेपछि रातो देखिन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। यो सामग्री पछि अब तपाईँहरूमा राख्दैछौ उर्गेन दोङ, मेलिना राई र समीक्षा अधिकारीको स्वरमा एउटा गीतलाई। गीतकारमा हुनुहुन्छ लक्ष्मण राई अनि संगीतकारमा उर्गेन दोङ। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। आलुको प्रचलन पेरु देशबाट सुरु भएको हो।
1: विश्वको सबभन्दा अग्लो जनावर जिराफ हो।
0: आँखाको कोर्नियामा रगतको मात्रा हुँदैन।
1: विश्वमा सबभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो।
0: विश्वमा पहिलो नगदे बाली भनेर चियालाई चिनाउँछ।
1: मरुभूमिको हीरा भनेर चिनिने राष्ट्र लिबिया हो।
0: गौरी शङ्कर हिमाललाई आधार मानेर नेपालको प्रामाणिक समय विक्रम सम्वत 2042 वैशाख 1 गतेदेखि निर्धारण गरिएको हो।
1: विश्वको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र काजाकस्तान हो।
0: विश्वको सबैभन्दा ठुलो मूर्ति भारतमा रहेको स्ट्याचु अफ युनिटी हो। 182 मिटर अग्लो यो स्ट्याचु भारतको गुजरातमा पर्दछ।
1: प्राचीन कालमा इराकलाई मेसोपोटामिया नामले चिनिन्थ्यो।
0: चिठीमा टिकट टाँच्ने प्रचलन बेलायतबाट सुरु भएको हो।
1: भारतको सबभन्दा ठुलो प्रान्त राजस्थान हो।
0: शरीरमा सबैभन्दा बढी रगत हुने जनावर हात्ती हो।
1: राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र जायर हो।
0: राउटीहरूले बोल्ने भाषाको नाम खाम्ची हो।
1: एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर मस्को।
0: एसिया महादेशको सबैभन्दा ठुलो देश चीन हो।
1: आधा एसिया र आधा युरोपमा पर्ने सहर एन्डोरस हो।
0: 3 वर्षसम्म सुति रहन सक्ने जीव चिप्ले किरा हो।
1: संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी वाङ हो जुन चीनमा पर्छ।
0: संस्कृत भाषामा बनेको पहिलो चलचित्र आदि शंकराचार्य हो।
1: नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने न्युजिल्यान्डका बासिन्दालाई किवी भनिन्छ।
0: श्रीलंकाको पुरानो नाम सिलोन भए जस्तै फिलिपिन्स देशको पुरानो नाम श्री विजय हो।
1: विश्वको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज उड बफेलो नेसनल पार्क हो। यो क्यानाडा देशमा पर्दछ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौ एउटा गीतलाई विनोद बानियाको स्वरमा। गीतकारमा हुनुहुन्छ राजकुमार बगर अनि संगीतकारमा बीबी अनुरागी। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। राजकुमार सिद्धार्थ गौतम आफ्नो राजसी सुख सुविधा र साक्य राजपरिवार छोडेर पहिलो वस्त्र धारण गरी ज्ञान प्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा लागेका थिए। त्यसै क्रममा उनको भेट एक महिलासँग भयो, जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कार गर्ने गरिन्थ्यो। एक दिन ती महिलाले गौतम बुद्धसँग सोधिन्, तपाईँ त कुनै राजकुमार जस्तो देखिनुहुन्छ नि, किन यस्तो युवा अवस्थामै पहिलो वस्त्र धारण गर्नुभएको, किन तपस्वी बनेर सांसारिक सुख सुविधालाई लत्याएर यसरी हिँडिरहनु भएको छ तपाईँ? आफ्नो सन्यासी जीवनबारे ती महिलाले प्रश्न गरेपछि बुद्धले शालीनताका साथ जवाब दिन्छन्, ती महिलालाई, मैले तीनवटा प्रश्नको जवाब खोज्नका लागि सन्यास लिएको हुँ। अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो बिस्तारै एक दिन बुढो हुन्छ, बिरामी हुन्छ र अन्तत मृत्यु वरण गर्दछ। म यो वृद्धावस्थामा बिरामी र मृत्युको कारण जान्न चाहन्छु। बुद्धको भनाइबाट ती महिला निकै प्रभावित भइन्। ती महिलाले बुद्ध बेलुकाको खाना आफ्नो घरमा खानाका लागि निम्तो पनि दिएकी थिइन्। बुद्धले उनको निम्तो सहर्ष स्वीकारे पनि तत्काल गाउँवासीलाई यो कुरा थाहा भयो कि उनीहरूले ती महिला चरित्रहीन भएको कारणले गर्दाखेरि ती महिलाको घरमा खानाका लागि नजानका लागि बुद्धलाई सल्लाह दिई आग्रह पनि गरेका थिए। गाउँवासीको यस्तो आग्रह पछि बुद्धले गाउँका मुखियालाई बोलाएर सोधे, महोदय, के गाउँवासीले भनेको कुरा सत्य हो? कुरा त अर्कै सुन्दैछु नि। मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाउँदै भने, हो हजुर, ती महिला चरित्रहीन नै हुन्, त्यसैले हजुर तिनको घरमा नजानुहोस्, हजुरको इज्जत जान सक्दछ। मुखियाका कुरा सुनिसकेपछि एकछिन सोचमग्न भएर बुद्धले मुखियाको एउटा हात समाते र भने, ल अब तपाईँ जोडले ताली बजाउनुहोस् त। मुखियाले पनि हाँस्दै भने, पहिले मेरो यो हात छान्नुहोस् न, अनि मात्र ताली बजाउला नि त, अन्यथा एक हातले मात्र त ताली कसरी बज्न सक्दछ र खै? मुखियाको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानका साथ भने, त्यसो भए एक्ली स्त्री कसरी चरित्रहीन हुन सक्छिन् त? यो बारे सोच्नु भएको छ कहिले? गाउँका सबै पुरुष चरित्रवान भइदिएको भए ती स्त्री चरित्रहीन हुने नै थिएन नि, होइन र? बुद्धको प्रश्न सुनेपछि त्यहाँ उपस्थित सबै गाउँलेका आँखा खुलेका थिए। गाउँका सबै पुरुषले लाजले शिर झुकाएर आफ्नो घर फर्किएका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै शक्ति चन्द र अन्नु चौधरीको स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ प्रकाश पराजुलीको अनि संगीत गोविन्द पङ्गेनीको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: लौ न लौ लौ चट्याङ पर्ने आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो सचेतनामूलक सन्देशसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी तपाईँलाई सुनाउँदैछौँ सदाभार गीतहरू। पहिलो गीत कोइली देवीको स्वरमा, गायिकाको आफ्नै रचना र सङ्गीतमा।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

अहिले सुन्नुभयो सदाभार गीत बटुकृष्ण ज्वालाको स्वरमा गायकको आफ्नै सङ्गीत रहेको थियो, किरण खरेलको गीत रचना। अर्को गीत सुनौ माणिक रत्नको स्वरमा, रत्न शमशेर थापाको गीत रचना, प्रेम मणिकको सङ्गीतमा।

0: खाइजाउँ खाइजाउँ लाग्छ मोहन लाउने कान्छीलाई लैजाउँ लाग्छ पल्लो घरकी कान्छीलाई लैजाउँ लाग्छ।
1: अहिले सुन्नुभयो प्रेम माडिकको सङ्गीतमा रत्न शमशेर थापाको गीत रचना माणिक रत्नको स्वरमा सदाभार गीत गीत सङ्गीत सुनाउने क्रमको अन्त्यमा नारायण गोपालको स्वर सुनाउँछौँ। नारायण गोपालको स्वरलाई गोपाल योञ्जनको रचना र सङ्गीतमा यो गीत यहाँहरूले सुन्न सक्नुहुनेछ।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो, यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा निर्माण गरिएको सभा हलभित्र विशेष समारोहबीच पार्टी सभापति रवि लमिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस बेलायतसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ भन्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थताकर्ता बनाउन खोजेका होइनौँ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लमिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो। महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो। कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनुभयो। यस्तै नेकपा एमालेका नेता प्रदीप गेवाली नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत लगायतले मन्तव्य राख्नु भएको थियो। महाधिवेशनमा रासोपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार गैराती नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। तालिका अनुसार आज राति 11 बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिँदैछ भने भोलि 1 बजेदेखि उम्मेद्वार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। किसानलाई प्रोत्साहन गर्दै आँप खेतीको प्रवर्धन गर्ने उद्देश्यले आयोजित 3 दिने आँप मेला महोत्सव आज सम्पन्न भएको छ। शुक्रबारदेखि शुरू भएको महोत्सवमा महोत्तरी सहित धनुषाका आँप उत्पादक किसानको सहभागिता रहेको थियो। धनुषाको बटेश्वर गाउँपालिका 1 चित्रपुरमा आयोजित तेस्रो महोत्सवमा मध्य प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेशका व्यापारीद्वारा अवलोकन गरिनुका साथै दुवै जिल्लाका होटल तथा पर्यटन व्यवसायी सामाजिक संस्थाका प्रतिनिधिले अवलोकन गरेका छन्। तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा 2083 सम्पन्न भएको छ। श्री 1008 स्वामी ऋषि प्रपन्नाचार्यको संकल्पमा आयोजना गरिएको यात्रा आज सकिएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै यहाँले अब रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी शरद चौलागाई, सहयोगी साथी केदार भट्ट अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छु। नमस्कार, शुभरात्री।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: سلسلة
1: سلسلة
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
1: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
0: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिलो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
1: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
0: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्छ।

समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौँ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट अहिले हामी कार्यक्रम सिलसिलामा छौ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डाबर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट

0: आर्टिकारिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन आर्टिकारिया हो, जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
1: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
2: शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डाबरहरू जुन चाहिँ आउँछ, घरि घरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिले काहीँ चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
1: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
2: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छ, जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्राय जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको प्रोफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ, र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन, तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्जोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नुपर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने, क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30% केसमा चाहिँ 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ, अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
1: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
2: त्यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग, डायबिटिससँग पनि आबद्ध हुन्छ। र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलोगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने, त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ। त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने, हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्तै पछि हामीले 9 हप्तासम्म हाल्छौँ। हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउनसँग चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा छ महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
1: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
2: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामी त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामी एन्जियोडियममा भन्छौँ। त्यस्तो खालको एन्जियोडियममा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडियममा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नलीभित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
1: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
2: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन, होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भएको इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
1: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
2: डाबरको समस्यालाई लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा मात्रै डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
1: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
2: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदै नहुने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखिने रह हुन्छ डाबरे।
1: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
2: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हामीले एन्टी हिस्टामिन भन्छौँ। एन्टी हिस्टामिन भनेको यो सिट्रिजिन, फ्लेक्सोफेनाडिन जस्ता औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ। र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
1: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
2: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
0: जापानको संसदलाई डाइट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि हुन सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घराइसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पूरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचारपछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राख्दैछौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गर्छौँ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिइओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि

0: नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त? लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवाँ र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस् उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस् धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस् धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रम मध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस गरी अर्को चाहिँ कार्बनको सञ्चित संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कार्यान्वयन केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रमहरू चलाइ बनाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको एफसिपिएफ भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती 3 प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर, खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो, तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ, त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ 1 कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ, त्यो चाहिँ 1 टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र LOI भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई 2 हिसाबले हेर्नुपर्छ। एउटा सेवा वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने खास गरी हामीले काठ दाउरा घाँस पत्कर सुत्तर सेउला काठ जडीबुटीको कुरा गर्छौँ र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फरक ढङ्गले बुझियो भने हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर अगाडि बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निःशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योग सम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय आदिवासी दलित महिला जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गर्यौँ र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी जनजाति समुदाय सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ। दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्र, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यस कारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, हो सेम त्यही मोडल, कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ के, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यो नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भने, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफरेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या, एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो के, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पनि नजिकै थियो कि?
2: त्यही नजिकै हो, लनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लन खेलमा त्यो जुन चिया बेचेको थियौँ नि त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोला थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोला थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है। अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाइल्ड पनि थियो, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन। सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अनि त्यो त दिनु पर्दै नै हाल्यो। अनि त्यहाँबाट हामीले बााउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरे हो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइ र म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि साग भात भनौँ न होइन। सो त्यो अभावमा हुर्क्या भएर होला होइन, अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी चाहिँ धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने। त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै
1: बेच्छ।
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, अब 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु हो। सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौरखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला। पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन। सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भन नि फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले मम्मीले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ 3-4 फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेर हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा 2-3 फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग मैले मेरो साथीसँग मामासँग माइजूसँग अङ्कलसँग आन्टीसँग जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको हो क्या। इट्स नट लाइक लास्ट 4,00,000 रेडी अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 लाग्यो होला, विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 उमेरको लागि होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ त्यो 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया चियापत्ती दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10,000-15,000 स्टार्ट गराऊ, अनि त्यो 10,000-15,000 चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10,000-15,000 रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त, आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000-20,000 स्टार्ट गर्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 त होल्ड गर्नु पर्यो नि त, किनभने 2 पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने क्या, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ लियो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नु भयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नु भयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो उपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु।
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th floor
1: पहिले त्यो ग्रुपले सञ्चालन गरेको उपाज कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ।
2: उपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st floor चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd floor चाहिँ उपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th floor त्यहाँ चाहिँ टोमाटो छ, त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्थ्यौँ नि त चिया हो, त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ, तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेको छौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ त्यो आमदानी कुरा पनि गर्न मिल्छ.
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन अब प्रफिटको कुरा चाहिँ नगरौँ. जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन हुन्छ. र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझ एक्स्ट्रा अर्निङ भइरहेछ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 काम गर्छौँ ओभरअल. डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जस्तो चाहिँ हामी काम गर्छौँ.
1: कार्यक्रम पौरखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु. वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नुभएको छ, साझदारी दाजु र बहिनी दुईजना मिलेर गर्नुभएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौँको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ. मेहनत गरे अञ्चलले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन्स एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर, एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिरेकल आउँछ क्या. सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा. सो इन जेनरल म खुसी छु.
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु. तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल. एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु. हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन. सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन. एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो. म लिटरली होइन त्यतिखेर 18 थियो होला, ल 18-19 इन बिट्विन थियो होला. त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 सुति दाएँ होला क्या. त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो. मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु. किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 जा भन्छ, कहिले 10 जान्छ, कहिले 15 जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या. अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या. अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ. अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता. तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबाट चित्त दुखेको थियो. त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई. तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छौ क्या मलाई चाहिँ. आज पनि सम्झाखेरि खतरा चित्त
1: दुख्छ
2: झन् सजिलो, घरमै बसेर डर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन. घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ.
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि. सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन्स गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएन भनेदेखि नै स्टार्टै हुँदैन क्या केटा. मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेभिङ भनेको के हो, ओपाल भने के हो, टोमाटो भने के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा. सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ. हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर. तब स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है. भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डायलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि. तर स्टार्ट गर्नु पऱ्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो.
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार. कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ. अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु. तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्. नमस्कार.
0: रेडियो नेपाल

0: मेरो प्रेम देवता मन दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ सुखी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 8 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार जुन महिनाको 22 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछलाथो अष्टमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराधिदेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि संचार तथा सूचना कार्यक्रम सुनाउँछौँ। 7:45-8 बजेको समयमा केही स्वदेश गानहरू सुन्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार पछि जलवायु र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:35 सुनाउँछौँ सरोकार कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम। 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौँ। 10 बजे समाचार, समाचारपछि देश दर्शन कार्यक्रम सुन्न सक्नुहुनेछ। 10:35-11 बजेको समयमा केही असारे गीतहरू सुनाउँछौँ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 29 अर्जुन भन्नुहुन्छ, यथा प्रदीप्तम ज्वलनम पतंगा विसन्ति नासाय समृद्ध वेगा तथैव नासाय विसन्ति लोकास तवापि वक्त्राणी समृद्ध वेगा। जसरी पुतलीहरू मोहबस आफ्नै नाश गर्नको लागि बडो तीव्र गतिमा दौडिएर प्रज्वलित अग्निमा हाम फाल्छन्, त्यसै गरी सारा संसारका व्यक्तिहरू आफ्नो नाश गर्नका लागि बडो तीव्र गतिमा दौडिएर हजुरको मुखमा प्रविष्ट भइरहेको मैले देखिरहेको छु। अघिल्लो श्लोकमा अर्जुनले देख्नुभएको थियो कि सुरवीरहरू पाण्डवतिरका सुरवीरहरू र भीष्म द्रोणाचार्य र कर्ण कौरवपक्षका 3 सुरवीरहरू जसरी नदी समुद्रमा मिसिन्छ, त्यसै गरी जीवनको आह्लादले युक्त भएर ईश्वरको मुखमा प्रवेश गरिरहेका थिए। नदीको उपमा दिँदै हामीले भनेका थियौँ कि नदी जब सागरमा प्रवेश गर्छ मर्न आँटे भन्ने अनुभव नै हुँदैन। जीवन बडो सहज हुन्छ, नाच्दै नाच्दै नदी सागरमा गएर मिसिन्छ। आफू एक्लै हुँदा जुन आनन्द थियो त्योभन्दा धेरै बढी आनन्दका साथ नदी सागरमा मिसिन्छ र बडो आह्लादित अनुभव गर्छ। कुनै नदीले आजसम्म गुनासो गर्यो रे भन्ने हामीले सुनेका छैनौँ। आफ्नो अस्तित्वलाई पुरै मेटाइदिन्छ नदीले, सागर बन्छ। अब सागर हुनु नदीको नियति भयो। जसले आफूलाई जीवनमा समर्पित गरिदिएको छ, जो भक्तिभावले भरिएको छ, जीवनको आह्लादको रथ जसले चढेको छ, त्यो व्यक्ति नदी झैँ सागरमा मिसिन्छ। जसरी नदी सागरमा मिसिन्छ त्यसै गरी ईश्वरमा समाहित हुन्छ, मृत्युको घडीमा त्यसै गरी ईश्वरमा प्रवेश गर्छ। यो श्लोक ठिक विपरीत प्रकृतिका व्यक्तिहरूको विषयमा हो, कौरव पक्षका योद्धाहरूको विषयमा यो श्लोक बडो जबरजस्ती आएका छन् त्यो युद्धमा। जीवनप्रति स्वीकारोक्ति छैन, आफूले नचाहेको कुरा गरिरहेको वा मोहवश गरिरहेको, राज्य जालाकी भनेर गरिरहेको या मेरो जागिर जालाकी भनेर गरिरहेको अवस्था छ। कहीँ पनि आह्लाद छैन, जीवनको आनन्द नै छैन। अर्जुनले देख्दछन् कि यस्तो प्रकारका व्यक्तिहरू बडो फरक प्रकारको मृत्यु वरण गरिरहेका छन्। मृत्यु वरण गरिरहेका भन्न पनि मिल्दैन, कति मिठो उपमा महर्षि व्यास दिनुहुन्छ। र त ती पुतलीहरू रात्रिमा कहीँ बत्ती देख्दा आफ्नो अन्धकार मेटिने र सदाको लागि उज्यालो आउने, उज्यालोमा बस्न पाइने आशका साथ दौडेर तीव्र गतिमा समृद्ध वेगा तीव्र गति तीव्र वेगका साथ दियोमा जान्छन्, अग्निमा आम फाल्छन्। र अग्निमा आम फाल्नु उनको लागि ठुलो लोभको विषय थियो। आफ्नो लोभले भरिएर अग्निमा आएका हुन्, अग्निको आनन्दले आएका होइनन्। अग्निमा समाहित हुँदा मलाई आनन्द हुन्छ भनेर आएका होइनन्। आफ्नो लोभ थियो, जीवनको मोह थियो कि मेरो आजको जीवन त बेकारको छ, यो अग्नि पाएँ भने, यो मेरो लोभको भाँडो भरियो भने म बडो आनन्दित हुन्छु भन्ने भावका साथ आएका थिए। तर अचानक मर्नुपर्ने हुन्छ,

यति धेरै लोभ छ कि लोभको कारणले आँखा बन्द भएका छन्, ज्ञान चक्षु बन्द भएको छ, उनीहरूलाई थाहै छैन यो मृत्यु हुँदैछ भन्ने, नाची नाची गएकै छैनन्, हाँसी हाँसी गएकै छैनन्। हामीलाई पनि आफ्नो लोभले डुबाएको छ। हामीले हेऱ्यौँ भने आज हाम्रो जीवनमा जुन पीडा छ, जुन तनाव छ, त्यो कहाँबाट जन्मियो? कुनै ईश्वरले दिएको, कुनै देवी देवताले दिएको, कुनै राक्षसले दिएको अभिशाप होइन यो, आफ्नै लोभले, आफ्नै मोहले, आफ्नै अज्ञानले कमाएको हो। हामीले पनि यहाँ प्रकृतिले, ईश्वरले कसैलाई पनि अभिशाप दिँदैन। जीवन त परम आनन्द हो, आनन्द बाहेक यहाँ केही पनि छैन। ईश्वरले पनि परम आनन्द बाहेक केही दिँदैन। तर यदि मेरो हृदयमा लोभ छ, मेरा निजी आकाङ्क्षाहरू छन्, कामनाहरू छन् भने ती लोभ र ती कामनाहरूले मलाई यसै गरी फसाउँछन्। त्यो झिगालाई के थाहा, जीवनभर मह पाउने आशामा गएर महमा बस्नु, तासिएर मृत्यु हुनु हो भन्ने उसलाई के थाहा? त्यसलाई पनि थाहा छैन। र हामीलाई पनि थाहा छैन कि आज हाम्रो जीवनमा जुन दुर्गति छ, त्यो दुर्गतिको कारण मेरो आफ्नै लोभ हो, मेरो आफ्नै मोह हो। यो लोभ र मोह बाहेक मनुष्यको दुर्गतिको कारण अरू कुनै पनि छैन। कति विराट होला यो सनातन संस्कृति जसले यी दुवै प्रकारका जीवनलाई देखेको छ। र यहाँ कुनै अलग ईश्वरको परिकल्पना छैन। ध्यान दिनु होला, सनातन संस्कृतिमा छुट्टै ईश्वरको परिकल्पना छैन। मेरो जीवनमा म लोभवश भएर बाँच्दछु, मोहवश भएर बाँच्दछु, कामनाको जालोले घेरिएर बाँच्दछु भने आफ्नै कारणले म फस्दै फस्दै जान्छु। यहाँ कसैले मलाई दुःख दिन आउँदैनन्। त्यसकारणले यो सनातन संस्कृतिमा भगवान बुद्ध जस्तो अनिश्वरवादी, वर्धमान महावीर जस्तो अनिश्वरवादी पनि ऋषिको रूपमा स्वीकृत भए, अवतार पुरुषको रूपमा स्वीकृत भए। भगवान बुद्धले भन्नुभयो कि यहाँ कुनै ईश्वर छैन, कुनै परमात्मा छैन, यहाँसम्म कि आत्मा पनि छैन, अनत्ताको घोषणा गर्नुभयो। उहाँलाई हामीले भगवान विष्णुको नवौँ अवतार घोषणा गरिदियौँ। जसले ईश्वर छैन भनेको थियो, परमात्मा छैन भनेको थियो, उसैलाई हामीले परमात्माको नवौँ अवतारको रूपमा घोषणा गरिदियौँ। कत्रो विराट होला यो संस्कृति। अर्कोतिर हेरौँ त, जसले जीवनमा कुनै धर्म छैन, कुनै पाप छैन, कुनै पुण्य छैन, जीवनमा गर्न लायक पनि केही छैन, त्याग्न लायक पनि केही छैन, मात्र भोग्न लायक छ भन्ठाने, त्यस्ता व्यक्तिलाई हामीले ऋषि भन्यौँ, चारवाक ऋषि, जसको नारा नै छ ऋणम कृत्वा घृतम पिबेत, ऋण गरेर पनि घिउ खाऊ, जीवनको मौज मस्ती गर, सुख सयलमा जीवन बिताऊ, त्यस्तो भन्ने र भन्ने मात्रै होइन, त्यस्तो कुरालाई जीवनको सिद्धान्त बनाउने व्यक्तिलाई पनि हामीले ऋषि चारवाक भन्यौँ। ती पनि ऋषिको रूपमा स्वीकृत भए। त्यसकारणले सनातन संस्कृतिले ईश्वर छ, ईश्वरको भक्ति गर, ईश्वरलाई मान कहिले पनि भन्दैन। तिमी दुई प्रकारले जीवन बाँच्न सक्छौ, आफ्नो जीवन बाँच्ने तिमीले ढाँचाको निर्माण गर भन्छ। एउटा जीवन बडो आनन्दका साथ, मस्तीका साथ, जीवनको सहज स्वीकृतिका साथ, जीवनले जे दिएको छ त्यसैलाई परम आशीर्वाद मानेर, छेड छेडलाई जीवनको अनुकम्पा ठानेर जीवन बाँच्ने व्यक्ति 28 श्लोकले भनेको नदी समुद्रमा प्रवेश गरे चाहिँ बाँच्दछ। अब यो व्यक्तिको लागि ईश्वर सहज अनुभव हुन थाल्छ। उसले छुट्टै ईश्वरको परिकल्पना गर्नै पर्दैन। कुनै ईश्वरको पूजा पाठ प्रार्थना इत्यादिको कुनै व्यवस्था उसले गर्नै पर्दैन। आफ्नो जीवन बाँच्ने शैली माने धर्म वा पाप हुन्छ। सनातन संस्कृतिको मूल सन्देश यही हो। यदि म आफ्नो जीवनसँग राजी छैन, मेरो जीवन जहाँ छ त्यससँग राजी छैन, म यो जीवनभन्दा फरक कुनै जीवनको परिकल्पना गरिरहेको छु, कुनै काल्पनिक स्वर्ग र नर्कको परिकल्पना गरिरहेको छु भने सनातन संस्कृतिले भन्दछ कि तिमी पापपूर्ण जीवन बाँचेका छौ अब, र तिम्रो मृत्यु दियोमा हाम फालेर मर्ने पुतलीको मृत्यु जस्तो हुन्छ। कति विराट होला

0: यो धर्मको आकाश जहाँ व्यक्तिलाई ईश्वरबाट पनि मुक्त गरिएको छ। पश्चिमबाट जन्मिने सारा धर्महरू हामीले हेऱ्यौँ भने सबैभन्दा पहिलो सूत्र पहिलो श्लोकमा नै ईश्वरको परिकल्पना गरिएको छ र भनिएको छ यस्तो यस्तो प्रकारको ईश्वरलाई मान्यौ भने पुण्य, मानेनौ भने पाप, यस्तो यस्तो प्रकारको ईश्वरलाई मान्यौ भने तिमी स्वर्ग जान्छौ, यस्तो प्रकारको ईश्वरलाई मानेनौ भने तिमी नर्क जान्छौ। प्रारम्भ नै मान्यताबाट गरिएको छ, जबकि सनातन संस्कृतिले कुनै कुराको मान्यता स्थापितै गर्दैन। यसले भन्छ तिमी स्वर्ग नर्क ईश्वर परमात्मा इत्यादिको झन्झटबाट मुक्त हो, तिमीलाई केही आवश्यकै छैन, आफ्नो स्वतन्त्रतालाई प्रयोग गर तिमीले, र आफ्नो स्वतन्त्रतालाई प्रयोग गरेर तिमी जीवनमा हाँस्न सक्छौ, खुसी हुन सक्छौ, जीवनलाई आह्लादको रूपमा, आशीर्वादको रूपमा, परम आशिषको रूपमा स्वीकार गर्न सक्छौ, जीवनलाई त्यसरी बाँच्न सक्छौ भने तिम्रो जीवनमा ईश्वर आफै आउनेछ, तिमीले परिकल्पना गरेर बस्नु पर्दैन। सारा मान्यताहरूबाट मनुष्यलाई मुक्त गर्ने संस्कृतिलाई नै सनातन संस्कृति भनिन्छ। जबकि हामीले भन्ठान्यौँ कि यहाँ मन्दिर मान्न आवश्यक छ, धर्म संस्कृति मान्न आवश्यक छ, कर्मकाण्ड इत्यादि मान्न आवश्यक छ, होइन, यो हाम्रो भ्रम हो। मनुष्यलाई यति मुक्त र यति स्वतन्त्र गरिदिएको छ यो संस्कृतिले, जुन स्वतन्त्रता मनुष्यले एकपटक अनुभव गर्यो भने यो संस्कृतिप्रति ऋणी हुन बाहेक उसँग केही पनि विकल्पै शेष रहँदैन, त्यति स्वतन्त्र बनाएको छ। र अन्तिम स्वतन्त्रता ईश्वरबाट स्वतन्त्रता हो, परमात्माबाट पनि स्वतन्त्र हुन सक्नु सबैभन्दा ठुलो स्वतन्त्रता हो। राजनीतिक स्वतन्त्रता कुनै ठुलो स्वतन्त्रता होइन, त्योभन्दा ठुलो स्वतन्त्रता मानसिक स्वतन्त्रता हो, भित्र मनमा स्वतन्त्र बन्नु, त्योभन्दा पनि ठुलो स्वतन्त्रता हो भावनात्मक स्वतन्त्रता, आफ्नो भावनालाई स्वतन्त्र बनाएर बाँच्नु, र सबैभन्दा ठुलो स्वतन्त्रता हो ईश्वरबाट नै स्वतन्त्रता। कुनै पनि प्रकारको मान्यता, परिकल्पना, विश्वास, अन्धविश्वासबाट मुक्ति सनातन संस्कृतिको सबैभन्दा पहिलो शर्त हो। तिमी मुक्त बन, तिमी नाच, तिमी गाऊ, तिमी आनन्दित बन, तिमी जहाँ छौ त्यहीँबाट ईश्वरसम्म पुग्ने बाटो छ। तिमीले आफ्नो जीवनमा त्यस्तो तात्विक परिवर्तन गर्नु पर्दैन, बस एउटा कुरा सिक, जीवनलाई स्वीकार्न सिक। जीवन आशीर्वाद हो, जीवन अमृत हो, जीवन जहर होइन, जीवन अभिशाप होइन। तिमीलाई हजारौँले सिकाए होला कि तिम्रो जीवन अभिशाप हो, तिमीलाई हजारौँले सिकाए होला कि तिमी यो गरेनौ भने तिम्रो जीवनमा पुण्य आउने छैन, ती कुरालाई छोडिदेऊ, तिमीले तिमी स्वतन्त्र बन, तिमी मुक्त बन। यो मुक्तिको घोषणा यो श्लोकमा महर्षि व्यास गर्दै हुनुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

बनी मदनारी नाचे मदनारी, हों हूँ वारी वारी झांकी लखी न्यारी, ब्रजरस माधुरी हे मदनारी भोलेनाथ, यो अशरणलाई आफ्नो ममतामय शरण प्रदान गर्नुहोस्। आशुतोष भगवान भोलेनाथसँग युगल सरकार श्री राधाकृष्णको नित्य विहारको याचना सहित अध्यात्म सन्देश कार्यक्रम सुनेर सत्सङ्ग प्राप्त गर्न लालायित श्रोताहरू, कार्यक्रममा हार्दिक स्वागत गर्दै यो सोमबारको बिहानीमा पञ्चाक्षर मन्त्र

0: श्रोताहरू, भगवान श्री पशुपतिनाथकै कृपाले आज पञ्चम मूल जगद्गुरुद्वारा प्रतिपादित सिद्धान्त हामीले स्वामी श्री हरिदासजीद्वारा नेपाली भाषामा नै सुन्न पाएका छौँ। भगवानको कृपालाई आत्मसात गर्दै अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: धर्म गर भन्ने पनि छ, नगर भन्ने पनि छ, त अब यहाँ ध्यान दिनुहोस्। चार प्रकारको कर्म जुन छ, यो कर्ममा नगर भनेको कर्म धर्म जुन हो, यो दुईवटा जुन हिजो मैले जति बताएँ नि त्यो नगरमा पर्छ, निन्दितमा। र आज जुन नरक जाने बाटो बताएँ यो पनि नगरवाला कर्म धर्ममा पर्छ। तर अब बाँकी रहेको दुईटा जुन छ, कर्म सन्यास र अकर्म, जसलाई कर्म योग पनि भन्दछन्, यो चाहिँ गरवाला कर्ममा पर्छ। त्यसैले दुवै सिद्धान्त ठिक हो। त दुईटा नगरवालाको मैले व्याख्या गरे, अब दुईटा जुन परम वन्दनीय कर्मै छ त्यसको बारेमा बताउँदैछु तपाईँहरूलाई। त्यसैले वेद शास्त्रको विरोधी सिद्धान्तको मैले यहाँ समन्वय गरे। गर पनि ठिक हो, नगर पनि ठिक हो। त नगरवाला दुईटा, स्वर्ग जाने कार्य नगर, नरक जाने कार्य नगर, बाँकी दुईटा चाहिँ गर। के गर सुन्नुहोस्। एक कर्म सन्यास, यो परम वन्दनीय छ, कर्मै हो तर वन्दनीय। यसमा के हुन्छ? यसमा यो हुन्छ कि व्यक्तिले सब काम धाम छोडेर केवल भगवानको चिन्तन गर्छ। जे पायो दाल रोटी खायो, बस चिन्तन गर्यो, काम धन्दा केही नगर्नु, केवल भगवानको चिन्तन। कर्मको सम्यक नाशलाई कर्म सन्यास। यो कर्म सन्यास अंगालेपछि अब कुनै संध्या बन्धन इत्यादि गर्न पर्दैन, त्यो नियम अब यहाँ लागू हुँदैन। अरे पुलिसमा जागिर खाथ्यो, त्यसैले सलुट हान्न पर्या थियो, बुट बुट लाउनु पर्या थियो, अब निजामती यता कर्मचारी छु, अब नमस्ते गरे हुन्छ, जे मन लाग्यो त्यो लुगा लाए हुन्छ, त्यही ड्रेस लाउनु पर्ने नियम लागू छैन अब यता। त्यस्तै यहाँ अब सन्ध्या बन्धन स्नानको कुनै नियम छैन, अब जति बेला मन लागे गरे हुन्छ, नगरे पनि हुन्छ।

पितरश्च तर्पण विदौ नाहं क्षमा क्षम्यताम्। यत्र क्वापि निषद्ध यादव कुलो तं सस्य कंसादृश स्मारां स्मार मघं हरामि तदलं मन्ये कि मन्ये न मे। सुक्ति अर्थात कर्म संन्यास ग्रहण करने ले ई जति पनि कर्म कांडादिक कार्य छन् ती सब नमस्ते कर दिन्छन्। स्नान इत्यादि नमस्ते या बताइँदै छ हे पितृ हो हे देवता हो अब तिमीहरूलाई म केही गर्दिन त के गर्छौ केही न केही त गर्छौ। यो गर्छु कि जुन यादव कुलको शिरोमणि कंसका दुश्मन श्री कृष्ण जुन छन् उसको स्मरण गर्छु बस एक काम। अब अरू के गर्नु पर्दैन खतम सब। तर व्यक्तिहरूले अरे कर्मकाण्ड त गर्न पर्छ नि भन्छन्, मर्यादा त राख्न पर्ने यी तमाम चिज भन्छन्। कार्य नगरेकोमा त वेदले नै बताइदिया छ त्यस्तो कुरा आयो भने यस्तो भन्नु है वेदले सिकाएको छ। वेदले के सिकाएको छ? यदि कसैले किन कर्मकाण्ड आदि गर्दैन भनेर सोध्यो भने यो जवाब दिनु मैत्रेय उपनिषद दोस्रो अध्यायको तेस्रो मन्त्र मा बताइयो मृता मोहमयी माता जाता प्रेममयी सुता सुतकद्वय सम्प्राप्त्यौ कथम संध्यामुपास्महे। वेद भन्छ बताइदिनु कि कर्म काण्डको लिमिट छ क्षमता सीमित छ। एक सान सानो कुराले जुठो लाग्छ यस्तो छ कर्म काण्ड। कोही जन्मियो सुतक लाग्यो पूजा पाठ गर्नु न बस त्यही जुठो सुतकलाई शुद्ध गर्ने क्षमता छैन त्यसमा। कोही मर्यो जुठो पर्यो चुप लागेर बस। त बताइदिनु कि झुठो सुतकमा कर्म काण्ड गरिँदैन त्यस्तै मलाई पनि झुठो पनि परेछ सुतक पनि एक साथ परेछ र कहिल्यै नटुट्ने झुठो र सुतक लागेको छ म गर्न सक्दिनँ कर्म काण्ड। त त्यस्तो के लागेछ? त वेदले सिकायो यहाँ मृता मोहमयी माता यो संसारको परिवारको मोह रूपी आमा जुन छ त्यो मरी। आमा मरी त कसरी गर्नु? मोह संसारको यो बटुलु त्यो बटुलु दमकमा एक घर छ अब एक काठमाडौँमा बनाऊ काठमाडौँमा नि भयो अब अमेरिकामा बनाऊ अमेरिका नि भयो अब मङ्गल ग्रहतिर बनाऊ। यो मोह अब रहेन कर्म सन्यासीलाई यो सब अब मलाई चाहिँदैन त मरी मोहको आमा जुन ती मरी। त यसको झुटो लाग्यो फेरि एक छोरी जन्मेकी छे। छोरी के छोरी जन्मी? प्रेममयी सुता भगवानको प्रेम रूपी छोरी जन्मी। अब भगवानसँग डाइरेक्ट सम्बन्ध भयो कर्म काण्डद्वारा खुसी पार्ने स्वर्ग आदि देवतासित अब लेना देना रहेन। अब डाइरेक्ट हकिमसँग सम्पर्क भयो अब बिचका पिउनी पनि चाहिँदैन अब कर्मचारी डाइरेक्ट सम्बन्ध त्यो प्रेम उत्पन्न भयो। त त्यसको सुतक लागेको छ दुई दुईवटा सुतक छ त म कसरी गर्नु कर्मकाण्ड? यो जवाब दिइदिनु पर्दैन गर्न यो नियम बनाइदिए। त यो कर्म सन्यास यो परम वन्दनीय सब चिज छोडेर कर्मकाण्ड आदि छोडेर केवल भगवानको चिन्तन जसले गर्छ बस। सबले गरे सुरदास इत्यादि के गर्थे बिचरा? कर्म काण्ड गर्नलाई केही त थिएन आँखा पनि देख्दैनथे रात दिन भगवानलाई सम्झिरहन्थे चिन्तन गर्थे कसैले दाल रोटी ल्याएर हालिदिन्थे खान्थे चिन्तन गरिरहन्थे काम बन्यो। तुलसीदासजीको बन्यो सबरीको बन्यो सबको बन्यो कर्म काण्ड कहाँ गरे?
तर यहाँ समस्या यो छ कि तपाईँहरू घर गृहस्थमा हुनुहुन्छ, घर व्यवहार चलाउनु छ, कामै नगरौँ त कसरी चल्छ? त तपाईँहरूको यो जुन समस्या छ त्यसकारण यो कर्म सन्यास तपाईँहरूलाई कामको छैन, त यो तपाईँहरूको लायक छैन। अब एक बाँकी रह्यो अकर्म, जसलाई कर्म योग पनि भन्दछन्। अकर्म जुन छ कर्म योग, र यसको अर्थ के हो कि काम गर्दै संसारमा कर्म गर्दै मनले भगवानको चिन्तन गर्नु, यानि कि घर गृहस्थी पनि ठिक ठिक चलाउँदै लानु शरीरले, तर यो मन चाहिँ भगवानमा लाउनु, त दुवै काम एकसाथ बन्यो। यो वाला चिज नित्य प्रबुद्ध चित्तस्त्वं, नित्य चित्त भगवानमा लाउँदै कुर्बन वापी काम गर्नु, के को जगतको। महोपनिषद्मा यसको व्याख्या गरिएको छ 4:11 कि संसारको शरीरले कर्म गर्दै चित्तलाई निरन्तर भगवानमा जोड्नु यो कर्म योग, जसलाई अकर्म पनि भन्दछन्। यो सब गृहस्थमा बस्ने व्यक्तिहरूको कामको चिज यही हो, यो बताए ठिक। त हेर्नुहोस्, अब यहाँ विचार गर्नुपर्ने कुरा यो हो कि मन भगवानमा लाग्दै कर्म संसार चलाउनु पर्यो, नत्र बन्धनमा पर्नुहुन्छ। अब त्यो कर्म चाहे यो संसारको पृथ्वीको सामग्री प्राप्त गर्नलाई होस्, चाहे स्वर्गादिक, चाहे पातालको जहाँको पनि प्राप्त गर्नुहोस्, यो संसारिक कार्य नै कहलिन्छ। तर शरीर चलाउनको निमित्त गर्ने कर्म एक हुन्छ, एक स्वर्ग प्राप्ति हेतु गर्ने कर्म काण्डादिक कार्य एक हुन्छ। अब यो संसारिक कर्मबाट त तपाईँहरू भाग्न सक्नुहुन्न, कमाई धमाई त गर्नै पर्यो जीवित रहनको लागि पनि। यो कर्म गर्दै भगवानको चिन्तन गर्नु यो कर्म योग हो, यो बताइयो। तर यहाँ विश्वमा अलग अलग प्रकारले व्याख्या गरे आचार्यहरूले, त्यसैले यहाँ थोरै विवाद देखिन्छ, यो पनि जानिराख्नुहोस्। पण्डितजीहरूले जुन बुझाइ छ र सम्झाइ छ हाम्रो यो समाजमा, त्यो यो हो कि कर्म योगको अर्थ हो कर्म काण्ड पनि गर, भक्ति उपासना पनि गर, तिम्रो काम बन्छ, यो बुझाइ छ र यो सम्झाइ छ यहाँ। तर वेदले यसको खण्डन गरिदियो, उसले भने कि यो संसार चलाउनको निमित्त आवश्यक काम गर अनि उपासना गर, कर्मकाण्ड परित्यज्यन्त, यसको आशय पनि बतायो, वर्णादि धर्म हि परित्यज्यन्त स्वानन्द तृप्त्वा पुरुषा भवति। मैत्रेय उपनिषद 1:17 अर्थात वर्णाश्रम धर्म त्याग, शरीर चलाउनको निमित्त दाल रोटीको लागि गर्नुपर्ने व्यवहार गर, त किन त्याग वर्णादि धर्म? यसकारण कि स्व आनन्द माने तिमी भगवानको अंश हौ, भगवान आनन्दमय छ, यदि आनन्द चाहन्छौ, आनन्द प्राप्त व्यक्ति बन्न चाहन्छौ भने वर्णादि धर्म त्याग्नै पर्छ। हेर्नुहोस्,
यहाँ जुन तपाईँहरूको बुझाइ र यो वेदको सिद्धान्तलाई म्याच गराउनुहोस्। ठिक, तर यो पनि आउँछ वेदमा त खासै छैन यसको निरूपण, भागवत आदिमा यो चिज आउँछ कि चाहे पुरै तिमी उपासना गर, चाहे कर्म गर्दै गर, तर त्यो कर्म जुन बन्धनकारी छ त्यो कर्मलाई तिमी निष्काम भावनाले गर, कामना बिना भगवानमा समर्पण गर्दै गर, त फेरि त्यो कर्म तिमीलाई बन्धनकारी हुँदैन। यो चिज छ, यसलाई भजाइएको छ समाजमा यो सिद्धान्त, किनकि भागवत गीता त घर घरमा उपलब्ध छ, त्यसैले यो चिजको बढी प्रचार छ, व्याख्या छ। जस्तै कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना इत्यादि 11:36 को श्लोक हो यो भागवत को। यहाँ बताइयो कि तिमी जे जे गर्छौ गर, तर काया शरीरले मनले इन्द्रियले जे जे बुद्धिले जे जे गर्छौ त्यो सब भगवानमा समर्पित गरिदेऊ, त फेरि तिमी न नरक जानुपर्छ न स्वर्ग जानुपर्छ, काम बन्छ। यो चिज बताएको छ यसमा, सब बोल्छन् यो पण्डितजी मात्र होइन अरू सर्वसाधारणले पनि कण्ठ पारेका छन्। यही समान कि दमकबाट अगाडि गए त यो तमाम ठाउँ हुँदै इटहरी हेटौडा नारायणघाट काठमाडौँ पुग्ने नक्सा छ, त्यही नक्सा पढे समान सब यो घोक्छन् पढ्छन्, हिँड्न कोही चाहँदैन, यही पढेरै पुगिन्छ यो सोच राख्छन्, धेरैले बोल्छन् यो श्लोक। र फेरि अर्को छ भागवतमै

0: परन्तपः वासुदेवो परो धर्मो वासुदेव परा गतिः। 1:3:28 को श्लोक यो भागवत को यहां बताइयो, वासुदेव नहीं के हो, वेद हो, ज्ञान हो, यज्ञ हो, योग हो, सारा क्रिया हो, तो उसे ला समर्पित कर दे त्यो कार्य गर वंदनीय हुन्छ। यानी कि मखाह बने को यज्ञ, योग, सब चीज। तो यहाँ निष्कर्ष के निष्क्य, चाहे कर्म कांड त्यागेर तिमी उपासना कर, चाहे कर्म कांड गर्दै उपासना कर, यही नै त अर्थ हो। तर ध्यान दिनुस, यहाँ गर्नुस तपाईँहरू जे चाहे, तर एक चीजमा सावधान रहनुस।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य श्रवण गर्नुहोला। भगवान भन्छन्, म आफ्नो दिव्य लोकमा बस्छु, त्यहाँ तिम्रो यो मायिक शरीर आउन सक्दैन। म संसारको कण कणमा व्याप्त छु, यसमा तिम्रो विश्वास दह्रो छैन। म तिम्रो आत्माभित्र बसेको छु, यो पनि तिमीलाई ज्ञान छैन। त्यसैले म नाममा नै मूर्तिमान रूपले सम्पूर्ण शक्तिसहित बसिदिन्छु। बस जब जीवले भगवानको यस वाणीमा पूर्ण विश्वास गर्छ, त्यसै दिन उसलाई भगवत प्राप्ति हुनेछ। जगद्गुरु श्रीको यो अमृतमय वाणीका साथै प्रभातकालीन सत्सङ्ग कार्यक्रम आध्यात्म सन्देश यही नै समाप्त हुन्छ। भोलि बिहान रेडियो नेपालको यसै प्रसारण अन्तर्गत यहाँहरूसँग पुनः भेट हुने नै छ। तबसम्मका लागि